0: ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
1: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू।
0: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
2: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
0: युरिक एसिड बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने,
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
0: दूरबीन विधिद्वारा नाक कान घाटीको इन्डोस्कोपी,
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
0: सबै खाले नाक कान घाटीको अपरेसन तथा परामर्श,
2: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गना हुने,
0: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिल्थाहरू आउने तथा थाइराइड,
2: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825601696 र मोबाइल नम्बर 9847826001।
4: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
6: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
7: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अभय रेग्मी,
8: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
9: साथै ईसीजी, टीएफटी, मुटुको भिडियो एक्सरे, इको, इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेसन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
10: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान, फोन नम्बर 0825607634 र 0825601638।
11: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर पण्डित चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
12: डाक्टरद्वारा दिइने सेवाहरू,
11: सुगर रोग सम्बन्धी उपचार,
12: हर्मोन सम्बन्धी समस्याको उपचार,
11: लामो समयदेखि थाइराइड, सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा,
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: बिरामी जाँच हुने मिति यही श्रावण 24 गते आइतबार।
14: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 9847828913 र 9905912871।
15: नाक कान तथा घाटी रोगको उपचार सेवा अब शुभ अमेरिका हल घोराही दाङमा।
16: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: अन्य सेवाहरू, हाट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
17: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
15: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा,
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 0825601694, सम्पर्क मोबाइल नम्बरहरू 9857830145, 9848303153 र 9649141944।
18: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराइदाङमा। उपचार हुने रोगहरू पायल, फिस्तुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
19: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
18: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
19: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
18: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
19: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
18: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छाडसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
16: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
20: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
21: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
16: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578553825।
19: भर्ना सम्बन्धी सूचना।
22: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहिदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
19: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ। सम्पर्क फोन नम्बर 0825631133, मोबाइल नम्बर 98478092883 र 97625226286।
23: होइन भाइला, लखर लखर कहाँ आइलेस?
24: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
23: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
24: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ जोले जिन्दगी।
23: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
24: ल ल काका, गइहाले म।
25: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
19: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
25: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98578045226।
26: सीता के हो तिमीलाई, घुम्छ रे बेसी छौ?
27: के हो नि,
26: बिहे भएको छ, छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि त पेठाउ देखायो त पेठाउ, तर के सिप चलिने, अब त आश्रय मरिसक्यो। के कुरा गर्छु तिमीले, हाम्रो घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आएछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
27: ए ठिकै छ, म जानको धेरै ठाउँ गयौ, अब तिमीले भनिहाल, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
28: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराईको दिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ, समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
25: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
28: शिशु क्लिनिक फर्टिलिटी खोरहाइदान, सडक विभागको अगाडि एड्रेस बैंक भएको भवनमा, सम्पर्क मोबाइल 98478443572।
0: अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू
2: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
1: सामान्य किराले खाएको दाँत भर्ने,
0: मेसिन द्वारा आरसीटी गर्ने,
1: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
0: खोल लगाउने,
1: बाङ्गो टिङ्गो दाँत मिलाउने,
0: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
1: साथै एक महिना भर निःशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
0: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
2: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।
3: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
4: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
6: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
7: कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
8: आज 2083 साल साउन 24 गते आइतबार, सन् 2026 अगस्त 9 तारीख साउन कृष्ण पक्षको एकादशी तिथि।
9: काया कैरनका साथमा
6: किसान पाइप प्रोडक्ट्स प्राली,
9: राष्ट्रको शान किसान,
6: अ कम्प्लिट पाइपिङ सोल्युसन।
7: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
8: खाना पकाउने ग्यास पाउन उपभोक्तालाई अझै शास्ति, विद्युतीय चुलोका लागि छैन सहुलियत, बिजुली खपतमा सरकार अनुदार,
7: नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग, हेटौँडा कपड़ा उद्योगमा लुम चल्न थाल्यो, प्रारम्भिक परीक्षण सफल भएको मन्त्रालयको दावी,
8: मनसूनमा अलनिनो प्रभाव नगण्य, रोपाई अन्तिम चरणमा, काठमाडौँ उपत्यका सहित धेरैजसो ठाउँमा वर्षा, तराईमा अब केही दिन गर्मी बढ्ने,
7: इरान र ओमान बीच हर्मुज जलमार्ग खुलाउने विषयमा भइरहेको वार्ता सकारात्मक, अमेरिकाबाट क्षतिपूर्ति पाउनुपर्ने इरानको मुख्य माग,
8: र एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिकमा हुने।
29: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
30: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-6189, मोबाइल 97-72-540-89।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। अहिले देशैभर खाना पकाउने एलपी ग्यासको अभाव छ, त्यसै कारण सर्वसाधारण दैनिक जीवनमा शास्ती खेप्न बाध्य छन्। बजारमा ग्यास सिलिण्डर सहज रूपमा उपलब्ध नहुँदा उपभोक्ताले लामो समय लाइन बस्नुपर्ने अवस्था सिर्जना भएको हो। वैकल्पिक इन्धनको प्रयोग बढ़े पनि त्यसले सबैको आवश्यकता पूरा गर्न भने सकिरहेको छैन। इण्डक्सन चूलो वितरणमा सहुलियत दिने र बिजुलीको उपयोगतर्फ सर्वसाधारणलाई आकर्षित गर्नेतर्फ सरकारको ध्यान पुगिरहेको छैन। उल्टै 50 युनिट भन्दा बढ़ी बिजुली प्रयोग गरे 5% कर सरकारले थोपरेको छ। आर्थिक वर्ष 82-83 झण्डै 4 खर्ब बराबरको पेट्रोलियम पदार्थ आयात भएको तथ्याङ्क छ। हरेक वर्ष पेट्रोलियम पदार्थ आयातमा अरबौं रूपियाँ खर्च भइरहेको छ, तर स्वदेशमै उत्पादन भएको बिजुली भने प्रसारण पूर्वाधारको कमजोरी, सीमित आन्तरिक खपत र विद्युत खरिद व्यवस्थापनको कारण पूर्ण रूपमा उपयोग हुन सकिरहेको छैन। उद्योगहरूले पर्याप्त बिजुली पाएको गुनासो गरिरहेका बेला बर्खायाममा उत्पादन भएको विद्युत समेत खेर जाने अवस्था देखिएको छ। एकातिर महँगो विदेशी इन्धन आयातमा निर्भरता बढ़दै जाने, अर्कोतर्फ स्वदेशी स्वच्छ ऊर्जाको उपयोगमा कड़ाई हुने वर्तमान अवस्था ऊर्जा नीतिको विरोधाभासका रूपमा देखिएको छ। विज्ञहरूले पेट्रोलियम पदार्थको आयात घटाउँदै विद्युतको आन्तरिक खपत बढ़ाउने नीति अब अपरिहार्य रहेको बताएका छन्। ऊर्जा मन्त्रालयले भने सरकारले खपत बढ़ाउन लागिरहेको बताएको छ। इपानका अनुसार अहिले 4,300 मेगावाट विद्युत उत्पादन भइरहेको छ, जसमा 3,500 निजी क्षेत्रले उत्पादन गरिरहेको छ भने 800 मेगावाट सरकारी स्वामित्वका कम्पनीको योगदान रहेको छ। ऊर्जा मन्त्रालयका अनुसार यो आर्थिक वर्षमा लगभग 600 मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोड़िँदैछ, जसमा 40 मेगावाट सरकारी आयोजनाको हुनेछ भने बाँकी निजी क्षेत्रका आयोजनाको बिजुली थप हुनेछ। विद्युत खपत बढ़ाउने तरिका सहित आजको अन्नपूर्ण पोस्टले खबर छापेको छ। गाड़ीको प्रयोग विस्तार गरी सार्वजनिक तथा निजी यातायातलाई विद्युतमा रूपान्तरण गर्ने, ग्यासको सट्टा विद्युतीय चूलो अर्थात इण्डक्सन लगायतको प्रयोगलाई प्रोत्साहन गर्दै सहुलियत दर र प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने, उद्योगलाई भरपर्दो र निरन्तर विद्युत आपूर्ति सुनिश्चित गरी डिजलबाट चल्ने उद्योगलाई विद्युतमा रूपान्तरण गर्न प्रेरित गर्ने, प्रसारण लाइन सब स्टेशन र ट्रान्सफर्मरको क्षमता विस्तार गरी उत्पादित विद्युत खेर जान नदिने, बिजुली खपतमा सरकार अनुदार शीर्षकको खबर अन्नपूर्ण पोस्टले छापेको छ।
4: साढे 2 दशकदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपड़ा उद्योगको प्रारम्भिक परीक्षण उत्पादन सफल भएको छ। सरकारले नेपाली सेनालाई उद्योगको मर्मत सम्हार गरेर उत्पादन गर्ने जिम्मेवारी दिएपछि लुम अर्थात तान सञ्चालन गरेर शनिबार हिजो प्रारम्भिक उत्पादन परीक्षण गरिएको हो। नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालय काठमाडौँले उद्योग परिसर सरसफाई मेसिनहरूको प्रारम्भिक मर्मत गर्नका साथै उद्योगको लुम परीक्षण सञ्चालन गरेको हो। नेपाली सेनाको उत्पादन निर्देशनालयका झण्डै 40 जना प्राविधिक र विभिन्न दर्जाका सैनिक 40 दिनदेखि उद्योग सञ्चालनका लागि खटिएका छन्। हेटौँडा कपड़ा उद्योगको मर्मत सम्हार गरेर सञ्चालन गर्न नेपाली सेनालाई जिम्मेवारी दिएको उद्योग मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीले बताउनुभयो। उद्योगमा पुराना मेसिन मर्मत गरी हिजो सफल परीक्षण उत्पादन शुरू गरिएको प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले बताउनु भएको छ। सरकारले असार 18 हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि परीक्षण उत्पादनको काम अघि बढ़ेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसै वर्षभित्र उद्योग सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाएको छ। यसैबीच सरकारी स्वामित्वमा सञ्चालित उद्योगमा सुधारको नतिजा देखिन थालेको छ। सरकारले थालेको सुधार अभियानपछि लामो समयदेखि घाटामा रहेका उद्योगमा नाफा हुन थालेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत सरकारी उद्योगमा इमानदार प्रयास, कानून कार्यान्वयन र टीमवर्कका कारण आशलाग्दो परिणाम देखिन थालेको जानकारी दिनुभएको छ। आजका पत्र पत्रिकामा खबर छ।
3: प्रशान्त महासागरमा अल्निनो प्रणाली बलियो भइरहेका बेला नेपालमा त्यसको प्रभाव तत्कालका लागि नगन्ने देखिएको छ। प्रशान्त महासागरमा अल्निनो प्रणाली बलियो वा कमजोर हुँदा त्यसको वातावरणीय रूपमा वैश्विक तथा क्षेत्रीय प्रभाव पर्ने गर्छ। मनसून उच्च अवस्थामा रहेको नेपालमा अल्निनोको प्रभाव नगन्ने रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद हरिप्रसाद दाहालले मनसूनी वर्षाको अवस्था हेर्दा असारदेखि अहिलेसम्म सन्तोषजनक नै रहेको जानकारी दिनुभयो। महाशाखाका अनुसार मनसूनको न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक छ। प्रशान्त महासागरमा बलियो बन्दै गएको अल्निनोको प्रभाव यता कम हुनुमा अरेबियन सागर र बंगालको खाड़ीबाट आइरहेको मनसूनी वायु र जलपाष्पको उच्चता कारण रहेको दाहालको अनुमान छ। युरोप र अमेरिका क्षेत्रमा भने अल्निनोको प्रभाव बढ़ी परिरहेको अनुमान विश्व मौसम संगठन र अमेरिकाको क्लाइमेट प्रेडिक्सन सेन्टरले औल्याएको छ। आउँदा दिनमा अल्निनोले विभिन्न क्षेत्रमा अधिक प्रभाव पार्ने सम्भावना कायमै रहेको विगत केही दिन यता सार्वजनिक तथ्याङ्कले देखाएका छन्। मनसूनमा अल्निनोको प्रभाव नगन्ने शीर्षकको खबर आजको गोर्खापत्र दैनिकले छापेको छ। यसैबीच रासायनिक मलको अभावका बीच यसपालिको धान रोपाई मैझारे हुन लागेको छ। कृषि विभागका अनुसार अस्ति शुक्रबारसम्म देशभर 96.06% रोपाई सकिएको छ। सुदूरपश्चिम प्रदेशमा रोपाई सकिएको विभागले जनाएको छ। अरू प्रदेशमा पनि रोपाई सकिने चरणमा छ। विभागका अनुसार कोशीमा 93.69%, मधेशमा झण्डै 95%, बागमतीमा 97.87%, गण्डकीमा 95.57%, लुम्बिनीमा 97.37% र कर्णालीमा 96.82% रोपाई सकिएको छ। यसपालि कुल 13,70,062 हेक्टरमा रोपाई हुने अनुमान रहेकोमा अहिलेसम्म 13,16,039 हेक्टरमा रोपाई सकिएको विभागले जनाएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
4: यस्तै अहिले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गैराती, काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको छ। पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै इलाममा 67 मिलिमिटर वर्षा मापन भएको छ। वर्षा विशेष गरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा केन्द्रित बनेको छ। महाशाखाका अनुसार आज पनि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै कर्णाली प्रदेशको पहाड़ी भूभाग र लुनी प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। रातिको समयमा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका साथै बागमती प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको अनुमान छ। यो क्रम भोलिसम्म नै रहने अनुमान गरिएको छ, तर ठूलो वर्षा भने हुने देखिँदैन। यसैबीच मौसमविद उज्जवल उपाध्यायका अनुसार अबका केही दिन तराईको क्षेत्रमा वर्षा कम हुँदै गर्मी बढ़ने अनुमान छ। काठमाडौँ उपत्यका सहित पहाड़ी क्षेत्रमा बदली भइरहे पनि ठूलो वर्षाको सम्भावना पनि नरहेको मौसमविद उपाध्यायले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। ठूलो वर्षाको सम्भावना नभएकाले बाढ़ी पहिरोको जोखिम कम भए पनि लामो दूरीको यात्रा गर्दा तथा निर्माण सम्बन्धी काम गर्दा मौसमको अवस्था हेरेर गर्न उहाँको सुझाव छ।
3: काया खैरनमा काठमाडौँ उपत्यका शहरी यातायात गुरू योजना बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन
2: 056-94-3333 493-555
7: बेटर अप्लायंसेस का एसी कूलर फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ बेटर अप्लायंसेस बेटर को बानी लाग्छ
2: NBL सर्वसुलभ आवास कर्जा
8: अब बन्छ तपाईको सपनाको घर किनकि हामी सँग छ सर्वाधिक न्यून ब्याज दर
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप
8: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
8: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्
8: शर्तहरू लागू हुनेछन्
9: समयसँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले खाना पकाउने ग्यास पाउन उपभोक्तालाई अझै शास्ति विद्युतीय चुलोका लागि छैन सहुलियत बिजुली खपतमा सरकार अनुदार नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग हेटौड़ा कपड़ा उद्योगमा लुम चल्न थाल्यो प्रारम्भिक परीक्षण सफल भएको मन्त्रालयको दावी मनसूनमा अलिनो प्रभाव नगण्य रोपाई अन्तिम चरणमा काठमाण्डु उपत्यका सहित धेरै जसो ठाउँमा गैराती वर्षा तराईमा अब केही दिन गर्मी बढ़ने लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी प्रसंग काठमाण्डु उपत्यकामा बढ़दो ट्राफिक जाम सुधार तथा अव्यवस्थित यातायात व्यवस्थापनको लक्ष्यसहित सरकारले 25 वर्षे काठमाण्डु उपत्यका शहरी यातायात गुरूयोजना तयार पारेको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको प्राविधिक सहयोगमा तयार गरिएको यो काठमाण्डु उपत्यकाको चौथो शहरी यातायात सुधार योजना हो। यसअघि पनि जाइका र नेपाल सरकारको सहकार्यमा 3 यस्तै योजना बनेका थिए तर ती योजना प्रभावकारी रूपमा कार्यान्वयन भने हुन सकेनन्। अहिलेको महत्वाकांक्षी योजना पनि व्यवहारमा लागू हुन्छ कि हुँदैन भन्नेमा धेरैको चासो र शंका छ। पछिल्लो नयाँ गुरू योजनामा के समेटिएको छ र कार्यान्वयनको आधार के छ भनेर साथी कृष्ण शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्साललाई सोध्नु भएको छ।
10: यो गुरू योजना 25 वर्षको छ। सन् 2026 देखि 2050 काठमाडौँ उपत्यकामा यातायात व्यवस्थामा सुधार गर्नको लागि ल्याइएको एउटा मसुदा पत्र अवधारणा हो। यस अन्तर्गत अल्पकालीन सन् 2030 मध्यकालीन 2040 र दीर्घकालीन 2050 लक्ष्य निर्धारण गरिएको छ। उपत्यकाको समग्र यातायात व्यवस्था प्रणालीलाई सहज सरल छिटो छरिटो बनाउनको लागि ल्याइएको यो गुरू योजना जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी जाइकाको सहयोगमा निर्माण भइरहेको छ। यो अहिले मसौदा मात्र हो। अब यसमा सरकारवालाहरूसँगको अन्तर्क्रिया सुझावहरू संकलन गरेर आवश्यकता अनुसार परिमार्जन गरी मन्त्रालयबाट निर्णय गरी क्याबिनेटमा स्वीकृतिको लागि पठाइने कार्यक्रम रहेको छ।
11: यो कुराकानी सुनेर आँदा त्यो योजनामा चाहिँ सबैभन्दा बढी महत्वाकांक्षी उल्लेख्य योजना के छ लक्ष्य के छ भन्ने पनि आउला यसबारे पनि प्रश्न पारिदिनुहोस् न।
10: यसमा संक्षिप्तमा भन्दाखेरि यसमा काठमाडौँ उपत्यकाको पूर्वदेखि पश्चिमसम्मको एउटा र उत्तरदेखि दक्षिणसम्मको तीव्र गतिमा सञ्चालन गरिने साधनहरूको लागि व्यवस्था गरिने भन्ने खालको कुरा छ। त्यसै गरी उत्तरदेखि दक्षिणसम्म छ भने रिङ रोड अहिले चलिराखेको रिङ रोडमा बिआरटी शीघ्र बस सञ्चालन सेवा ल्याएर त्यो एउटा सुधार गरिने कार्यक्रम पनि रहेको छ।
11: यो मेट्रो रेल सेवा सञ्चालन भन्ने प्रसंग त्यसै अन्तर्गत जोडिएको हो कि अर्थात्
10: मेट्रो पनि सञ्चालन भनेको त्यो पूर्वदेखि सूर्यविनायकदेखि यहाँ रत्नपाकसम्म मेट्रोको सम्भाव्यता अध्ययन गर्ने भन्ने खालको कुरा पनि यसमा रहेको छ।
11: हजुर, यसमा पक्कै पनि अत्याधुनिक प्रविधियुक्त र नयाँ तरिकाले योजना निर्माण गरिनेछ भन्ने कुरा बुझिन्छ। यसैमा पनि यस हिसाबले कार्यान्वयन हुन्छ नै भन्ने आधारहरू के छन्?
10: सर्वप्रथम त गुरू योजना मास्टर प्लान सबै सरकारवालाहरूको सल्लाह सुझाव अनुसार तयार गरिने हुँदाखेरि मन्त्रालयले यसलाई अन गरेर क्याबिनेटबाट स्वीकृति भयो भने अब यसको लागि आवश्यकता अनुसार स्रोतहरूको खोजी गर्ने दाता राष्ट्रहरू खोजी गर्ने संघ संस्था खोजी गर्ने कुन मोडेलमा सञ्चालन गर्ने भन्ने खालको कुरा दोस्रो चरणमा रहेको छ। सरकारवाला तपाईँ हामी सबै सर्वसाधारण सबैले सुझाव दिन पाउने व्यवस्था गरिन्छ। त्यसमा अब ईआईए जस्तै एउटा वातावरणीय पूर्व मूल्याङ्कन जस्तै त्यसो गर्दाखेरि पनि त्यसको प्रभाव के कति पर्छ भन्ने खालको हिसाबले हेरेर त्यसलाई सबैको सहयोग समर्थनमा सल्लाह सुझाव अनुसार अगाडि बढाएर स्वीकृति भयो भने पक्कै पनि लागू हुन्छ र उपत्यकाको समग्र यातायात प्रणालीमा सुधार हुने हामी अपेक्षा गर्न सकिन्छ।
11: पक्कै पनि यो सरकार समक्ष प्रस्ताव लैजानुभन्दा पहिला तयार पारिएको एउटा मस्यौदा हो, त्यसकारण यो तयार पार्दा पनि सम्भावित आर्थिक स्रोतहरू भनेर त्यस्तो केही छैन मन्त्रालयको तर्फबाट?
10: अहिले आर्थिक स्रोतको बारेमा यसमा खासै अध्ययन गरिएको छैन। पहिला आवश्यकता के हो, नेट के हो, सन् 2050 काठमाडौँ उपत्यकाको सम्भावित जनसंख्या 42 लाख जनसंख्यालाई सहज हिसाबले यातायात प्रणाली यातायात सेवा सुविधा उपलब्ध गराउनको लागि तयार गरिएको जुन यो योजना छ तयार गर्न लागि त्यसमा बिस्तारै आवश्यकता अनुसार बन्दै जाँदा सन् 2050 यति बन्न सक्छ भन्ने खालको एउटा टार्गेट सहितको योजना हो र अहिले आर्थिक पाटोमा खास अध्ययन भएको छैन।
11: विगत सरकारको पालामा पनि यस्ता थुप्रै योजनाहरू आउने तर त्यो कार्यान्वयन नभएर कागजमै सीमित हुने हाम्रो तितो ऐतिहासिक यथार्थता छ, तर यसपटक आशाको आधार के छ?
10: अहिले ल्याइने कुरो योजनाले सबैको सहभागितामा निर्माण गरिने र यो समयको माग पनि भएकोले अहिलेको सरकारले यसलाई स्वीकृत गरेर उत्पादकताका साथ लागू गर्छ भन्ने कुरा हामीले विश्वास गर्न सकिन्छ।
3: उहाँ हुनुहुन्थ्यो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्साल। पूर्वाधारको यो विषयपछि अब समसामयिक राजनीतिक घटनाक्रम बारेका खबर। सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवादमा यसअघि जारी फैसला पुनरावलोकन गर्न आदेश दिएपछि पार्टी फूट तत्काललाई रोकिए पनि दुई समूहबीचको शक्ति संघर्ष नरोकिने देखिएको छ। पूर्व सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्चको फैसलाको प्रतीक्षा गर्ने बताइरहेका बेला संस्थापन पक्ष भने पूर्व निर्धारित तालिका अनुसार नै 15 महाधिवेशनको तयारीमा अघि बढ़ने योजना छ। यस्तै साउनको 29 देखि 31 राष्ट्रिय भेला भने संस्थापनेतर पक्षले नरोक्ने भएको छ। भेला अब आन्तरिक रणनीति तय गर्ने, समसामयिक राजनीति र अर्थव्यवस्थाको विषयमा धारणा बनाउने र संस्थापन पक्षमाथि एकताका लागि दबाव बढ़ाउने रणनीतिमा केन्द्रित हुने नेताहरूको भनाई छ। कांग्रेस केन्द्रीय कार्यालयका पूर्व सचिव कृष्ण पौडेलका अनुसार भेलालाई पूर्व सभापति देउवाले सम्बोधन गर्नुहुनेछ। देउवा साउनको 28 गते दिउँसो 12:30 बजेतिर काठमाडौँ आइपुग्ने कार्यक्रम छ। यसअघि उहाँ साउनको 26 गते राति 9:45 बजेमा काठमाडौँ आइपुग्ने तालिका थियो।
4: विभिन्न 8 राजनैतिक दलहरूले अग्रगामी मोर्चा घोषणा गरेका छन्। हिजो काठमाडौँमा जनता समाजवादी पार्टी जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी नेपाल, संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खुम्बुआन राष्ट्रिय मोर्चाले संयुक्त रूपमा अग्रगामी मोर्चा घोषणा गरेका हुन्। उनीहरूले संविधान संशोधन, संघीयता सुदृढीकरण, सामाजिक न्याय र समावेशी लोकतन्त्रलाई मुख्य एजेण्डा बनाएका छन्। सार्वभौम सत्ता, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको संरक्षणप्रति प्रतिबद्ध लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूलाई एकताबद्ध गर्दै स्वतन्त्रता, समानता, लोकतान्त्रिक गणतन्त्र र संघीयतामा आधारित न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्य रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले बताउनुभयो। शर्माले पछाडि परेका वर्ग र समुदायको उत्थानलाई प्राथमिकतामा राख्दै सबै प्रकारका असमानता र विभेद अन्त्य गर्ने मोर्चाको उद्देश्य रहेको समेत उल्लेख गर्नुभयो। वर्तमान संविधानमा रहेका संरचनात्मक त्रुटि र अस्पष्टताका कारण संघीयता कार्यान्वयनमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न संविधान संशोधन र परिमार्जन र पुनर्लेखन गर्नुपर्ने उहाँले बताउनुभयो। मोर्चाको नेतृत्व अथवा संयोजक सहमतिको आधारमा चयन गरिने वा आवश्यक परे पालैपालो नेतृत्व प्रणाली अप्नाउन सकिने सहमति पत्रमा उल्लेख रहेको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
3: यसैबीच आजको नयाँ पत्रिका दैनिकले एमाले र नेकपा बीच भएको सहमति अनुसार प्रदेशमा सत्ता सहकार्य गर्ने समझदारी बने पनि त्यसको कार्यान्वयनमा ढिलाइ भएको खबर छापेको छ। कार्यान्वयनमा ढिलाइ हुँदा प्रदेश सरकार गठन र पुनर्गठनमा अन्यल देखिएको छ। साउन 9 सत्ता सहकार्य गर्ने सहमति भए पनि अहिलेसम्म कर्णाली बाहेकहरू प्रदेशमा सहमति अनुसार सरकार गठन हुन सकेको छैन। कर्णालीमा पनि मुख्यमन्त्री नियुक्त भएका छन् तर मन्त्री परिषद विस्तार हुन सकिरहेको छैन। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
13: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
12: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
13: ए हो र, त्यसो भए म अहिले नै गइहालेँ।
14: हजुर, विगत तीन दशकदेखि तपाईहरुकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरु पाइनुका साथै रेडीमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरु अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
15: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा।
16: सम्पर्क मोबाइल नम्बर 9822964264।
17: तपाईको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
18: खुशीको खबर, खुशीको खबर, खुशीको खबर।
19: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
20: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
21: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
20: उपलब्ध। शल्यक्रियाहरू,
21: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
20: बालबालिकाको न्यूरो सर्जरी,
21: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
20: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
21: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
20: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
22: संकेत जीआई अधिकार र अन्तर्राष्ट्रिय बजारमा स्वामित्वको दावीलाई लिएर भारत, पाकिस्तान र पछिल्ला वर्षहरूमा नेपाल समेत जोडिएको बहस झन बल्झिँदै गएको छ। बासमतीको जीआई अधिकारलाई लिएर भारत, पाकिस्तान र नेपालबीच अन्तर्राष्ट्रिय तहमा दावी प्रतिदावी भइरहेका बेला नेपालले पहिलो पटक छुट्टै जीआई कानून ल्याउने तयारी गरेको छ। सरकारले औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक मार्फत जीआईलाई कानूनी मान्यता दिने तयारी अघि बढाएसँगै बासमती चामल, इलामको चिया, जुम्लाको सिमी, भक्तपुरको जुजु दौ जस्ता नेपाली उत्पादनको पहिचान तथा अन्तर्राष्ट्रिय संरक्षणका लागि नयाँ आधार तयार हुने अपेक्षा गरिएको छ। नेपालमा अहिलेसम्म भौगोलिक संकेत सम्बन्धी छुट्टै कानून पनि बनेको छैन। भारतको कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरण एपिडाले नेपालमा प्याकेजिङ गरिएका बासमती ट्रेडमार्कमै आपत्ति जनाउँदै आएको छ। कति मुद्दा जितेको पनि छ। यही विवादकै बीच भौगोलिक संकेत जीआई कानून ल्याउने सरकारको तयारी छ। आजको कान्तिपुरमा खबर छ।
3: अब विदेशको खबर। इरान र ओमान बीच हर्मुज जलमार्ग सञ्चालन गर्ने विषयमा भइरहेको वार्ता सकारात्मक रूपमा अघि बढ़ेको ओमानले जनाएको छ। ओमानको विदेश मन्त्रालयका अनुसार इरानसँग जलमार्ग सञ्चालनका लागि नयाँ मार्ग तथा सुरक्षा व्यवस्थाबारे छलफल केन्द्रित छ। इरानी विदेश मन्त्री अब्बास रघाचीले वार्ता अन्तिम चरणमा पुगेको बताए पनि हर्मुज जलमार्ग खोल्ने विषय अन्य केही शर्त पूरा हुनुपर्नेमा निर्भर रहेको बताउनु भएको छ। इरानले अमेरिकाबाट क्षतिपूर्ति पाउनुपर्ने मागलाई ती शर्त मध्ये मुख्य रूपमा अघि सारेको छ। इरानले यसअघि भएको युद्धविराम तथा वार्ता अघि बढ़ाउने समझदारी अमेरिकाले उल्लंघन गरेको आरोप लगाउँदै आएको छ। इरानका सुरक्षा प्रमुख मोहम्मद बाकेर जोलगद्रले पनि अमेरिकाले आफ्नो व्यवहार सच्याउनु पर्ने भन्दै हर्मुज तत्काल नखोलिने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उहाँले इरानमाथिको धम्की रोक्नुपर्ने, इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा हुनुपर्ने लगायत माग अघि सारेको बताउनु भएको छ। हर्मुज विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा मार्ग मध्येको एक हो। सामान्य अवस्थामा विश्वभर प्रवाह हुने झण्डै 20% तेल तथा प्राकृतिक ग्यास यही जलमार्ग हुँदै ओसार पसार हुने गर्छ। यसमा भइरहेको अवरोधले विश्व बजारमा तेलको मूल्य र ऊर्जा आपूर्तिमा ठूलो प्रभाव पारिरहेको छ।
22: अब खेल खबर। नेपाल प्रिमियर लीग अर्थात एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 गतेदेखि शुरू हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो प्रतियोगिताको मिति सार्वजनिक गर्दै एनपीएल कार्तिक 9 देखि मंगिर 5 गतेसम्म सञ्चालन हुने जनाएको हो। क्यानका सचिव पारस खड्काले निकालेको विज्ञप्ति अनुसार एनपीएलको मिति दशैं र तिहारको बीचमा परेको छ। क्यानले तिहारका 2 दिन बाहेक अन्य दिन खेल सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। यसअघि एनपीएल तिहारपछि मंगिरमा आयोजना हुँदै आएको थियो। तेस्रो संस्करणका लागि खेलाड़ीको अक्सन यसअघि नै सम्पन्न भइसकेको छ। अहिले सहभागी टोलीहरूले विदेशी खेलाड़ी अनुबन्ध गर्ने प्रक्रिया अघि बढ़ाएका छन्। एनपीएलको पहिलो संस्करणदेखि नै प्रतियोगिताले नेपाली क्रिकेटमा राम्रो लोकप्रियता हासिल गरेको छ। पहिलो संस्करणको उपाधि जनकपुर बोर्ड्सले जितेको थियो भने दोस्रो संस्करण लुम्बिनी लायन्सले जितेको थियो।
3: अब केही खबर संक्षेपमा। पवित्र धार्मिक स्थल कैलाश मानसरोवर दर्शनका लागि रसुवागढ़ी नाका प्रयोग गर्ने पर्यटकको संख्या गत वर्ष उल्लेख्य रूपमा बढ़ेको छ। अध्यागमन कार्यालय रसुवागढ़ीले गएको आर्थिक वर्ष 82-83 तथ्याङ्क अनुसार एक वर्षमा 13,523 जना धार्मिक पर्यटक यो नाका हुँदै कैलाश मानसरोवर पुगेका छन्। आधा वर्ष सड़क बन्द थियो तर मानसरोवर जाने पर्यटक भने 19% बढ़ेका खबर कारोबार दैनिकले छापेको छ।
22: बजेट अभावका कारण सिद्धिचरण लोकमार्ग अन्तर्गत मिर्सैया कटारी सड़क खण्डमा निर्माणाधीन 4 पक्की पुल निर्धारित समयमै सम्पन्न नहुने भएका छन्। ठेक्काको म्याद थपिए पनि पर्याप्त बजेट नहुँदा पुल निर्माण सुस्त बनेको लोकमार्ग अन्तर्गतको मिर्चैया कटारी घुर्मी सड़क आयोजना कार्यालयले जनाएको छ।
3: र जनप्रतिनिधि बीचको राजनैतिक टकरावका कारण धरान उपमहानगरपालिकाको बजेट प्रक्रिया बन्धक जस्तै बनेको छ। आर्थिक वर्ष 83-84 शुरू भएको महिना दिन बित्ने लाग्दा समेत धरान उपमहानगरपालिकाले नयाँ आर्थिक वर्षको बजेट ल्याउन सकिरहेको छैन। काया कैरनमा अब पालो उखानको।
22: पूर्वतिरको होड, पश्चिमतिरको दौड।
3: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
22: खाना पकाउने ग्यास पाउन उपभोक्तालाई अझै शास्ति। विद्युतीय चुलोका लागि छैन सहुलियत। बिजुली खपतमा सरकार अनुदार।
3: नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग। हेटौडा कपड़ा उद्योगमा लुम चल्न थाल्यो। प्रारम्भिक परीक्षण सफल भएको मन्त्रालयको दावी।
22: मनसूनमा अलनिनो प्रभाव नगण्य। रोपाई अन्तिम चरणमा। काठमाडौँ उपत्यका सहित धेरैजसो ठाउँमा वर्षा। तराईमा अब केही दिन गर्मी बढ़ने।
3: इरान र अमेरिका बीच हर्मुज जलमार्ग खुलाउने विषयमा भइरहेको वार्ता सकारात्मक। अमेरिकाबाट क्षतिपूर्ति पाउनुपर्ने इरानको मुख्य माग।
22: र एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिकमा हुने।
3: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले केही दिन अघि बनाउनु भएको अनेक लाइनमा बस्नुपर्ने अहिलेको बाध्यतासँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना छिमेकी या आफन्त यस्तै व्यक्ति एउटा घरमा भेटघाटका लागि पुगेका छन्। उनले गेटमै रहेको बेल अर्थात घण्टी बजाएपछि गेटभित्रबाट आधा अनुहार देखिने गरी चिहाउँदै एक बच्चीले भन्दैछन्, कोही नै हुनुहुन्न बाबा ग्यासको लाइनमा, मामु मलको, अनि दाई चाहिँ पासपोर्टको लाइन बस्न जानुभएको छ। आजको काया कैरन सकिएको छ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
16: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाक बन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र ₹50 मा।
23: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कुराही दाङ। फोन नम्बर 0825-81-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, मिरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
24: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
25: एक सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गुमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
24: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदान। सम्पर्क फोन नम्बर 0825-90-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
2: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
5: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
2: छाती दुख्ने ग्यास्ट्रिक गानो गोला बा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने मुनो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस् रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
6: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
7: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082562023 98478817 र 98478635
8: आवाज पश्चिम नेपालको आवाज आवाज हिंद आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी सुशीला होलीसँगै अमर क्षेत्रीको तपाईँलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुलीमा रहेको रेडियो बंगलासुली र गढ़वामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण

0: चार सिमलखुटीमा नवनिर्मित सार्वजनिक प्रत्यक्षालयको उद्घाटन, एक महिने नेवारी बाजा एवं नृत्य प्रशिक्षण कार्यक्रम गोराईमा शुरू,
1: रेडीमेड तथा फेन्सी व्यवसाय समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा 84 जनाले गरे रक्तदान।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे कोखा अस्पताल जाउ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, गिरीबार अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: जाँदा गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदा बिरामी भए गोर्खा हस्पिटल जाम फोनमा टिप्नुस् 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज दाङबाट प्रकाशित हुने कुनै पनि पत्रिकाहरू प्रकाशित भएका छैनन्। विभिन्न अनलाइन संस्करण र संचारबाट लिएका खबरहरू प्रसारण गर्नेछौ। शुरूमा पुल मर्मत नहुँदाको प्रसंग।
2: देवखोरी उपत्यकालाई जोड्ने मुख्य सड़कका रूपमा रहेको गोराहे लमही सड़क खण्ड अन्तर्गत गोराहे उपमहानगरपालिका 3 पर्ने मसुट खोलामा पुल पुनः जीर्ण बनेको छ। क्षमता भन्दा बढ़ी भार बोकेका सवारी साधनका कारण मरमत गरिएको एक वर्ष नबित्दै पुल पुनः मरमत गर्नुपर्ने अवस्थामा पुगेको हो। पुलको बिम चर्किएपछि भाँचिने जोखिम बढ़ेको छ। अत्याधिक भार बोकेका सवारी साधनका कारण पुलमा समस्या देखिएपछि गत वर्ष साउनमा यसको मरमत गरिएको थियो। मरमत गरिएको पुल पुनः कमजोर बनेपछि पुल सेक्टर कार्यालय नेपालगंज र सड़क डिभिजन कार्यालय दाङको प्राविधिक टोलीले यही साउनमा पुलको प्राविधिक जाँच गरेको थियो। जाँचपछि तत्काल पुल मरमत गर्नुपर्ने देखिएकाले ठेक्का आह्वानपछि आवश्यक प्रक्रिया पूरा गरेर भदौ असोजसम्म पुल मरमत गर्ने तयारी भइरहेको सड़क डिभिजन कार्यालय दाङका प्रमुख इन्जिनियर दिपेन्द्र विष्टले बताउनुभयो। नयाँ पुल निर्माणका लागि भने डिजाइन तथा विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गर्ने काम सड़क डिभिजन कार्यालयले गरी फाइल सहित मार्ग सड़क आयोजनालाई बुझाइसकेको छ। चालू आर्थिक वर्षभित्रै नयाँ पुल निर्माणका लागि ठेक्का आह्वान गर्ने गरी विभागबाट पहल भइरहेको पनि इन्जिनियर विष्टले बताउनुभयो।
1: तुलसीपुरमा चोरीका घटनाहरू दिनदिनै बढ्दै गइराखेका छन्। तुलसीपुर उमेरले 71 वर्ष पुगिसक्नु भएकी तुलसीपुर उपमहानगरपालिका 7 राजापुरकी चन्द्रकरी थापाको आँखामा समस्या देखिएपछि चिकित्सकले शल्यक्रिया गर्न सुझाव दिएका थिए। शुक्रबार आँखाको शल्यक्रिया गर्ने तयारी थियो। त्यसका लागि आवश्यक रकम जुटाउन उहाँ बिहिबार तुलसीपुर बजार पुग्नुभयो। बजारबाट फर्किँदा थापासँग 20,000 रूपियाँ नगद थियो। शल्यक्रियाका लागि 40,000 रूपियाँ खर्च लाग्ने अनुमान भएकाले बाँकी रकम घरमै राखिएको थियो। दिउँसो करिब 3 बजे बजारबाट घर फर्किनु भए कि थापा गर्मीका कारण नुहाउन थाल्नुभयो। थापाले नुहाउँदा लगाएका कपडा नजिकै छोपेर पैसा सहितको झोला राख्नु भएको थियो। त्यही समयमा दुईजना युवा घरमा आइपुगे र एकजनाले तिर्खा लागेको भन्दै पानी मागे। थापा पानी दिनकै लागेका बेला अर्का व्यक्तिले कपडासँगै राखिएको झोला लिएर भागे। यसरी तुलसीपुरमा दिनदिनै चोरीका घटनाहरू बढ्दै गइराखेका छन्। ती चोरीका घटना नियन्त्रण गर्नका लागि नागरिकहरूले आवाज उठाइराखेका छन्। राजापुर क्षेत्रमा यो चोरीको पहिलो घटना भने होइन। पछिल्लो समय चोरीका घटना दोहोरिन थालेपछि स्थानीयमा त्रास बढेको छ। गत असार 26 गते राजापुरकै खेमराज तिवारीको घरबाट बिहान करिब 11 बजे 40,000 रूपियाँ मूल्य बराबरको मोबाइल चोरी भयो। तिवारीको घरमा पाहुना पर्न आएका उहाँका भिनाजुको मोबाइल चोरी भएको केही समय पछाडि फेरि अर्को चोरीको घटना भएको छ। चोरीका घटना दिनदिनै बढ्दै अनलाइन संस्करणबाट यो खबर लिएका छौं।
2: लायन्स क्लब अफ नारायणपुरको स्वरूप पद हस्तान्तरण कार्यक्रम हिजो सम्पन्न भएको छ। डिस्ट्रिक्ट 325 एमका डिस्ट्रिक्ट गवर्नर एमजेएफ टीकाराम चपाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लायन्स क्लब अफ नारायणपुर वर्ष 25-26 अध्यक्ष युवराज पोखरेलले वर्ष 26-27 नवनियुक्त अध्यक्ष लायन विनोद कुमार केसीलाई हस्तान्तरण गर्नुभएको हो। कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट 325 एमका डिस्ट्रिक्ट गवर्नर एमजेएफ टीकाराम तपाईले विशुद्ध सामाजिक संस्था

0: स्वास्थ्य क्लबले मानवीय सेवामा अतुलनीय योगदान गरेको भन्दै उक्त कार्यालय आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो। प्रमुख अतिथि चपाईले मानवीय सेवा सबैभन्दा ठूलो सेवा रहेको उल्लेख गर्दै कोही नहुनेको र केही नहुनेको अभिभावक लायन्स क्लब हुने पनि बताउनुभयो। कार्यक्रममा लायन्स क्लब अफ नारायणपुर वर्ष 25-26 अध्यक्ष युवराज पोखरेलले आफ्नो कार्यकाल सफल बनाउन सहयोग पुर्याउने विभिन्न व्यक्तित्व तथा अन्य अतिथिहरूलाई मायाको चिन्ह तथा सम्मान पत्रले सम्मानित गर्नुभएको थियो। लायन्स क्लब अफ नारायणपुर वर्ष 25-26 अध्यक्ष युवराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ नारायणपुर वर्ष 25-26 सचिव विष्णु बहादुर डेसीले गर्नुभएको थियो। कार्यक्रममा मानव सेवा घर नारायणपुरलाई लत्ता कपड़ा समेत हस्तान्तरण गरिएको थियो।
1: खाना पकाउने एलपी ग्यासको अभाव अत्यधिक देखिन थालेपछि तुलसीपुरमा नेपाल आयल निगमको निगरानीमा ग्यास बिक्री गर्न थालिएको छ। व्यवसायीले चिनी जानेको व्यक्तिलाई दिने गरेको गुनासो आएका कारण तुलसीपुरमा निगम र प्रहरीको निगरानीमा ग्यास बिक्री गर्न थालिएको नेपाल आयल निगम तुलसीपुरका प्रमुख विनोद बस्नेतले जानकारी दिनुभएको छ। सरकारले पर्याप्त मात्रामा ग्यास आइरहेको दावी गरिरहेको छ, तर उपभोक्ताले सहजै ग्यास पाउन सकेका छैनन्। निगम प्रमुख बस्नेतले छिटै नै समस्याको समाधान हुने दावी गर्नुभएको छ। उहाँले उपभोक्तालाई सकेसम्म घरमा संचित नगरी आवश्यक परेकोले मात्रै लैजान आग्रह गर्नुभएको छ। नेपाल आय निगमका अनुसार आज हिजो तुलसीपुरमा 390 ग्यास सिलिण्डर बिक्री गरिएको छ। डिलरको सहकार्यमा निगमकै निगरानीमा ग्यास सिलिण्डर वितरण कार्यलाई निरन्तरता दिने उहाँले बताउनु भएको छ। संचार डेस्कबाट खबर लिएका छौं। नेकपा एमाले र नेकपाका बीचमा प्रदेशहरूमा सत्ता सहकार्य गर्ने सहमति भएको दुई हप्ताभन्दा बढ़ी भइसकेको छ र प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया चलिराखेको छ। यद्यपि लुम्बिनी प्रदेशमा भने नयाँ मन्त्रीमण्डल पुनर्गठन गर्ने अथवा नयाँ सरकार गठन गर्ने त्यसको कुनै टुङ्गो लाग्न सकिराखेको छैन। मुख्यमन्त्री चेतनारायण आचार्यलाई निरन्तरता दिने र विश्वासको मत लिने पछाडि मन्त्री मण्डल पुनर्गठन गर्ने भनेर कुराहरू बाहिर आएको छ। यसै विषयमा कुराकानी गर्न नेपाली कम्युनिष्ट पार्टी लुम्बिनी प्रदेशका सचेतक इन्द्रजीत चौधरी अहिले हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। इन्द्र सर, खबर पत्रिकामा स्वागत छ यहाँलाई।
2: हजुर, नमस्कार।
1: लुम्बिनी प्रदेशमा सरकार गठन अलिकति विलम्ब भयो भन्ने कुराहरू आइराखेको छ, खास कारण चाहिँ के हो, किन ढिला भएको?
2: सरकार गठनकै प्रक्रियामा छ।
1: हजुर,
2: अब सुरुमा दुईटा पार्टीका प्रमुखहरूले हस्ताक्षर गरिसकेपछि
1: हजुर
2: अब यहाँ नेकपा एमालेको नेतृत्वमा जाने लुम्बिनी प्रदेशको सरकार गठन हुने भन्ने कुरा भइसकेपछि नेकपा एमालेभित्र कसले नेतृत्व गर्ने भन्ने छलफल प्रवेश भइसकेपछि केही समय चाहिँ त्यसले ढिला गर्यो। पछि चेतनारायण आचार्यलाई नै निरन्तरता दिने भन्ने कुरा भइसकेपछि अविश्वासको मत लिइसकेपछि मात्रै मन्त्री परिषद चाहिँ विस्तार गर्ने भन्ने छलफल चाहिँ भएको छ र त्यसका आधारमा अगाडि बढ्दाखेरि प्रदेशसभा सदस्यहरू बजेट पास गरिसकेपछिको अवस्थामा कोही चाहिँ उपचारमा बाहिर जानुभएको छ, कोही चाहिँ भ्रमणमा बाहिर निस्किनु अध्ययन भ्रमणमा जानुभएको छ, कोही चाहिँ तीर्थयात्रामा गएको हुनाले
1: हजुर
2: छिटो विश्वासको मत लिउँ भन्दा पनि लिन नसकिने अवस्था भएको हुनाले अब यही 25 गतेसम्ममा सबै प्रदेशसभा सदस्यहरू आइपुग्ने भन्ने चाहिँ छ। त्यसपछि विश्वासको प्रस्ताव सरकारले प्रदेशसभा सचिवालयमा पेश गर्छ। त्यो प्रक्रिया अगाडि बढ्ने बित्तिकै मन्त्री परिषदको पनि गठन प्रक्रिया अगाडि बढ्छ।
1: भनेपछि आज साउनको 24 गते भयो, भोलिसम्ममा प्रदेश मान्यहरू प्रदेशमा फर्किनु भयो भने त्यस पछाडि विश्वासको मत लिने मिति टुङ्गो लाग्ने हो अथवा विश्वासको मिति
2: भोलिसम्म आइसकेपछि त्यसपछि बल्ल चाहिँ प्रदेश सभा सचिवालयमा सरकारले अब रेडी पारेको छ, दर्ता कहिले गर्ने भन्ने मात्रै छ।
1: अब यो दुई दल बीच मन्त्रालय भागभण्डाको कुरा मिलिसकेको हो अथवा चाहिँ केही साना दलहरूलाई पनि समावेश गर्ने भनेर कुराहरू बाहिर आएको छ, के छ मान्यज्यू?
2: स्वाभाविक रूपमा अब दुईटा दलले मात्रै पनि अब बहुमत ठ्याक्कै पुग्ने अवस्था चाहिँ छैन। अब नेकपा एमालेको 29 हाम्रो चाहिँ 12 गर्ने बेलामा 41 नै हुन्छ।
1: हजुर,
2: त्यसले गर्दाखेरि अब चाहिने संख्या 42 हो बहुमतको लागि।
1: हजुर,
2: यसो गर्ने बेलामा कसै न कसैलाई ल्याउनै पर्ने अवस्था भएको हुनाले, लिनै पर्ने सहयोग लिनुपर्ने अवस्था भएको हुनाले, अब अहिले जसपा नेपाल पहिलेदेखि सरकारमै छ क्या, सरकारबाट बाहिरिएको अवस्था पनि छैन। अब जसपा नेपालसँग हामीले अनुरोध गरेका छौँ, उहाँहरूले होइन हामी निरन्तरता दिन्छौँ भन्ने कुरा गर्नुभएको छ, सरकारमै हुनुहुन्छ। त्यसपछि अब राष्ट्रिय जनमोर्चासँग पनि ल अब वामपन्थीहरूले चाहिँ वामपन्थी सरकारलाई सहयोग गर्नु पर्यो भन्ने कुरा पनि गरिराखेका छौँ। अब एकजना स्वतन्त्र हुनुहुन्छ खड्ग बस्नेत, उहाँ पनि वामपन्थी पृष्ठभूमिको भावनाले वामपन्थी सरकारलाई सहयोग पुऱ्याएर जानुपर्छ भन्ने कुरा चाहिँ गरिएको छ। यही छलफल अगाडि बढिराखेका छ। अब मन्त्रालयको बारफार त अब सम्मानजनक सहकारी सम्मानजनक गठबन्धन संस्कृतिको विकास हुने गरी अगाडि बढ्नुपर्छ भन्ने मान्यता हामीले राखेका छौँ। अब कसैले हामी ठुला छौँ भनेर हेर्न पनि भएन, कसैले हामी साना छौँ भनेर खुम्चेर बस्नु पर्नु पनि भएन। अहिले चाहिँ एकजनाको पनि महत्व भएको हुनाले त्यसलाई त्यही अनुसार ग्रहण गर्नुपर्छ र त्यसका आधारमा सरकार सञ्चालनको एउटा मार्गदर्शन पनि बन्नुपर्छ भन्ने कुरा
1: मानेज्यू। अब सरकारलाई दिने समर्थनको कुरामा विश्वासको मत लिने कुरामा त समस्या नहोला, तर मन्त्रालय भागभण्डामा भने अलिकति समस्या हुन्छ कि दल दुई तीनवटा मिल्नुपर्ने, मन्त्रालय संख्या घटाउने कुराहरू पनि छ। यो मन्त्रालय संख्या घटाउने कुरा चाहिँ अब कार्यान्वयनमा यो अब बन्ने मन्त्री परिषद विस्तारमा चाहिँ यो कार्यान्वयनमा आउँछ, 12 बाट 8 ल्याउने भन्ने कुरा यस अगाडि तपाईँहरूले पनि त्यो बजेटका बेला पनि प्रस्तुत भएको सुन्नुभएको छ, अस्ति पनि क्याबिनेटले निर्णय गरेको छ। यसले फेरि चाहिँ मन्त्रालय बढाउने संख्या फेरि बढाउनु पर्छ कि भन्ने अवस्था आउँछ कि आउँदैन?
2: आउँदैन, त्यस्तो अवस्था चाहिँ आउँदैन। त्यही अब मुख्य 8 मन्त्रालय मुख्यमन्त्री सहित 9
1: हजुर
2: मै चाहिँ सीमित रहन्छ, र त्यसका आधारमा अब एउटै मन्त्रालयमा पनि घनत्व चाहिँ बढेर गएको छ क्या, दुई मन्त्रालय बराबर एक मन्त्रालय बनेको अवस्थामा त्यसलाई त्यही ढङ्गले ग्रहण गर्नुपर्छ। अब कम संख्यामा अब 8 मन्त्रालय रहेको अवस्थामा दलहरूले पनि अब कम सदस्य पठाउनु पर्यो, मुख्य कुरा काम गर्ने हो, पर्फर्मेन्स देखाउने कुरा हो। अब पालो पुर्याउने गरी चाहिँ अब सोचको विकास भयो भने त्यसरी चाहिँ काम हुँदैन। त्यहाँ सुविधा भोग्नका लागि, मौज मस्ती गर्नका लागि, आयस आराम गर्नका लागि पालै पालो भन्ने अर्थ बेठिक नै हुन्छ। त्यसले गर्दाखेरि वामपन्थीहरूको सरकार बनिसकेपछि त्यसलाई त्यही ढङ्गले अब जनतामा प्रभाव पार्ने पनि र देखा परेका समस्या समाधान गर्ने पनि, त अहिलेको पछिल्लो जनताहरूको जुन प्रकारको गुनासो छ, असन्तुष्टि छ, त्यसलाई पनि सम्बोधन गर्ने गरी सरकारलाई प्रभावकारी एक्सनल बनाएर जाने गरी सोच्नुपर्छ। त्यो नै तपाईँको सबैको सरकारमा सहभागिताको अर्थ चाहिँ रहन्छ। मन्त्री आफ्नो दलको मन्त्रीले राम्रो काम गरे त पुग्यो नि त, आफै मन्त्री हुनुपर्छ भन्ने कुरा जुन सोच छ यो गलत छ।
1: मान्यज्यू जस्तो यहाँ त प्रदेश सभामा शुरूआतीदेखि नै 2074 सालदेखि नै हुनुहुन्छ, धेरैले चाहिँ प्रदेशले आफ्नो पर्फर्मेन्स चाहिँ राम्रो गर्न सकेन भनेर चाहिँ प्रदेशको औचित्यमाथि प्रश्न उठाउने गर्छन्, केही टिक्का टिप्पणी त्यस्ता पनि हुने गर्छन्। अब साँच्चीकै के प्रदेशले भने जसरी काम गर्न नसकेको, किन चाहिँ यदि सकेन भने किन सकेन जस्तो लाग्छ यहाँलाई?
2: अहिले त्यो चाहिँ बाहिर हल्ला बढी भएको हो।
1: हजुर,
2: अब एउटा त होइन, अब जेएनजी विद्रोहको तयारी स्वरूप अब नभएका कुराहरूलाई पनि अनावश्यक नेगेटिभ प्रचार गर्ने त्यो जेएनजी विद्रोहको तयारी थियो भन्ने कुरा अहिले पनि प्रमाणित भइसकेको अवस्था चाहिँ छ। साँच्चै भन्ने हो भने तपाईँको अहिले लुम्बिनी प्रदेशमै कुरा गर्नुहुन्छ भने राष्ट्रिय योजना संघ सरकारका योजनाले जनताको सेवा बढी गरिरहेछ कि प्रदेश सरकारको योजनाहरूले बढी सम्बोधन गरिरहेछ भन्ने कुरा सर्वेक्षण गर्नु हो भने प्रदेश सरकारको योजनाहरूले जनताका बढीभन्दा बढी समस्या सम्बोधन गरिरहेको अवस्था छ। र संघ सरकारको योजना भन्नुहुन्छ भने लुम्बिनी प्रदेशमा मदन भण्डारी राजमार्ग, त्यसपछि हुलागी राजमार्ग, एक दुईटा सिंचाइ बाहेक, त्यसपछि यो बुटोल नारायणघाट सड़क खण्ड, बुटोल अहिले गोरुसुङ्गे बनिरहेको छ, यो बाहेक अप्रभावकारी योजना त संघ सरकारको के गरि नै रहेको छैन। अनि फेरि ती राष्ट्रिय गौरवका राष्ट्रिय स्तरका योजनाहरूले अहिले तत्कालै जनताहरूलाई तपाईँको आर्थिक जीवन फेरबदल गर्ने गरी रिजल्ट आउने अवस्था पनि छैन। त्यसले गर्दाखेरि जनताको घर दैलोमा छिर्ने सरकार भनेकै प्रदेश सरकार हो र जनताको घर दैलोमा देखा परेका समस्याहरूलाई सम्बोधन प्रदेश सरकारले नै गरिरहेको अवस्था छ। त्यसले गर्दाखेरि जुन एउटा अफवाह फैलाइएछ, भ्रम फैलाइएछ, त्यो एक प्रकारको अब संघीयता विरोधी गणतन्त्र विरोधी शक्तिहरूको भ्रम मात्रै हो, त्यो भ्रममा पर्न चाहिँ हुँदैन भन्ने चाहिँ लाग्छ।
1: हस्, महत्वपूर्ण समय र विचारका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
2: हस्, धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नेकपा नेपाली कम्युनिष्ट पार्टी लुम्बिनी प्रदेशका सचेतक इन्द्रजीत चौधरी। लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका बीचमा नयाँ सरकार निर्माण गर्ने भने पनि त्यसको औपचारिक प्रक्रिया अगाडि बढ़न सकिराखेको छैन र मुख्यमन्त्रीले विश्वासको मत लिइसके पछाडि मात्रै मन्त्री परिषद विस्तार गर्ने भनेर कुराकानी अगाडि बढ़ेको जानकारी गराउनु भएको छ। खबरको सिलसिला जारी नै छ। अहिलेका लागि छोटो विश्राम।
3: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
4: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
3: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
5: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
3: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
5: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
3: र मुखको स्वास्थ्यको सुधार।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082-5-2018।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जीत नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हाड़जोड़ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
11: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको
12: इन्डोस्कोपी सेवा,
11: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
13: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 082-5-60-734 र 082-5-60-138।
14: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने सिल्का हान्ने पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-5563-509 र मोबाइल 98453-0653।
0: अब अन्य खबर प्रसंग वरिष्ठ साहित्यकार पुरूषोत्तम खनालको दोस्रो कृति कविता संग्रह समयको पद साँपको हिजो विमोचन गरिएको छ। राप्ती साहित्य परिषद केन्द्रका अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालयका अनुसन्धान निर्देशक प्राध्यापक डाक्टर सुदन कुमार पौडेलको प्रमुख आतिथ्यता तथा वरिष्ठ साहित्यकार तथा पत्रकार नारायण प्रसाद शर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले कृतिले साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। कार्यक्रममा परिवारको तर्फबाट लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री राजु खनालले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने देवसीका माध्यमिक विद्यालय संचालक समितिका अध्यक्ष माधव शर्माले विद्यालयको तर्फबाट धन्यवाद व्यक्त गर्नुभएको थियो। राप्ती साहित्य परिषदका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा समीरको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव शारदा शर्माले गर्नुभएको थियो।
1: स्थानीय वासिन्दाको श्रम र सहयोगमा राप्ती गाउँपालिका 4 सिमलखुटीमा नवनिर्मित सार्वजनिक प्रतीक्षालयको उद्घाटन गरिएको छ। प्रतीक्षालयको उद्घाटन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्थानीयवासीको आफ्नै पहल श्रम र सहयोगबाट निर्माण भएको प्रतीक्षालय समुदायको एकता र सहकार्यको उदाहरण भएको बताउनुभयो। तिहारमा भैलो खेलेर संकलन गरेको रकमलाई सार्वजनिक हितमा लगाएर स्थानीय वासिन्दाले अनुकरणीय काम गरेको र त्यस कार्यमा आफू पनि जोडिन पाएकोमा खुशी व्यक्त गर्दै अध्यक्ष विष्टले स्थानीयको सानो सानो सहयोग र सामूहिक प्रयासबाट पनि गाउँको विकासमा महत्वपूर्ण योगदान पुर्याउन सकिने बताउनुभयो। निर्माण भएको संरचनालाई आफ्नो सम्पत्तिका रूपमा अपनत्व लिएर संरक्षण र सदुपयोग गर्न उहाँले स्थानीय वासिन्दाहरूसँग आग्रह गर्नुभएको छ। सामाजिक अभियन्ता तथा सहयोगदाता किरण खनालले स्थानीयको पहल र सामूहिक प्रयासबाट प्रतीक्षालय निर्माण हुनु प्रशंसनीय काम भएको बताउनुभयो। प्रतीक्षालय निर्माण समितिका अध्यक्ष बेगम गिरीका अनुसार स्थानीयले गत वर्षको तिहारमा भैलो खेलेर संकलन गरेको रकम तथा दाताबाट प्राप्त सहयोग र जनश्रमदान गरी कुल 3,28,703 रूपियाँको लागतमा प्रतीक्षालय निर्माण गरिएको थियो। कार्यक्रममा प्रतीक्षालय परिसरमा विभिन्न जातका फूलका बिरूवा समेत रोपिएको छ। संचार डेस्कबाट यो खबर लिएका छौं।
0: नेवार सेवा समिति घोराहीको आयोजनामा हिजोदेखि एक महिने नेवारी बाजा एवं नृत्य प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ। समितिका अध्यक्ष विमल मान श्रेष्ठको अध्यक्षता तथा वरिष्ठ संगीतकर्मी डाक्टर गोविन्द आचार्यको प्रमुख आतिथ्यता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनको विशिष्ट आतिथ्यतामा कार्यक्रमको हिजो उद्घाटन गरिएको हो। कार्यक्रमका संयोजक तथा समितिका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठको स्वागत एवं विषय प्रवेशबाट शुरू भएको कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ, नागरिक समाज दाङका सचिव नारायण श्रेष्ठ, नेवा देव दबुका अध्यक्ष दिनेश श्रेष्ठ, नेवा मिसा दबुका अध्यक्ष रेणु श्रेष्ठ लगायतले बोल्नु भएको थियो।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा दाङको अध्यक्षमा प्रेमबहादुर शाह चयन हुनु भएको छ। घोराईमा भएको निर्वाचनबाट शाह चयन हुनुभएको हो। नवनिर्वाचित जिल्ला अध्यक्ष शाहलाई पार्टीका नेता कार्यकर्ता तथा शुभेच्छुकहरूले बधाई ज्ञापन गरेका छन्। अधिवेशनले पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ़ बनाएको भन्दै सहभागीहरूले नयाँ नेतृत्वलाई सबै पक्षबाट समेटेर संगठन विस्तार, पार्टी सिद्धान्त र एजेण्डालाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्याउन आग्रह गरेका छन्।
0: रेडियोमेट तथा फेन्सी व्यवसाय समितिले हिज घोराईमा आयोजना गरेको रक्तदान कार्यक्रममा 84 जनाले रक्तदान गरेका छन्। समितिका अध्यक्ष निरञ्जन श्रेष्ठको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष पूर्वग्रह त्रासको प्रमुख आतिथ्यता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासुनको विशिष्ट आतिथ्यतामा रक्तदान कार्यक्रम भएको हो। समितिका हरिप्रसाद घिमिरेको स्वागत मन्तव्यबाट शुरू भएको रक्तदान गर्ने सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरेको थियो। कार्यक्रमको सहजीकरण समितिका सचिव संजीव श्रेष्ठले गर्नु भएको थियो।
1: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यति जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर क्षेत्री
0: अनि म सुशीला ओली पनि विदा हुन्छौ।
1: नमस्कार।
12: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
15: मेडिङ दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
12: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
15: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
12: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
15: एकपटक दङ्गालीबाट किनेर हेर न।
12: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
16: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
15: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
17: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
18: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा।
15: प्रोप्राइटर सम्राज रैदास।
19: सम्पर्क फोन नम्बर 082-5635-775।
15: सम्पर्क नम्बर 98-4-76-26-73।
20: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एकपटकमा। आएर
21: प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत हिजो नेपाल औषधि लिमिटेड, हेटौडा कपड़ा उद्योग, नेपाल वायु सेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा पछिल्लो समय शुरू गरिएको सुधारको प्रयासले रूग्ण राष्ट्रिय उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव देखाएको उल्लेख गर्नु भएको छ। प्रधानमन्त्री शाहले नियत सफा राखेर जिम्मेवारी प्रति इमान्दार हुँदै निरन्तर सहजीकरण उत्प्रेरणा र समन्वय गर्न सके चुनौतीपूर्ण अवस्थामा पनि सुधारका नयाँ ढोका खुल्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले नयाँ सरकारले शुरूदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई कसरी पुनर्जीवन्त र प्रतिस्पर्धी बनाउने भन्ने विषयलाई प्राथमिकतामा राख्दै आएकाले इमान्दार प्रयास, कानूनको कार्यान्वयन र निरन्तरको टीमवर्कका कारण केही राष्ट्रिय उद्योग तथा संस्थानमा आशालाग्दा परिणाम देखिन थालेको सामाजिक सञ्जाल उल्लेख गर्नु भएको छ। राष्ट्रिय उद्योग तथा संस्थानमा देखिन थालेको सुधारले लामो समयदेखि रुग्ण रहेका अन्य उद्योगमा पनि नयाँ जीवन भर्न सकिने विश्वास बलियो बनाएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री शाहले इमान्दारी र देशप्रतिको समर्पण कायम रहिरहेमा रुग्ण अवस्थामा रहेका अन्य राष्ट्रिय उद्योग तथा संस्थानलाई पनि पुनः सञ्चालनमा ल्याएर प्रतिस्पर्धी बनाउन सकिने बताउनु भएको छ। यस्तै प्रधानमन्त्री शाहले माटोमा उत्पादन बढ़ाएर देशलाई आत्मनिर्भर बन्ने बाटोमा अघि बढ़ाउने र बढ़ाउने यो यात्रामा सबैको रचनात्मक साथ, भर, थेग र विश्वासको अपेक्षा गरिएको समेत सामाजिक सञ्जालमा उल्लेख गर्नु भएको छ। लगातारको वर्षासँगै देशका विभिन्न जिल्लामा बाढ़ी, पहिरो र सड़क कटानका कारण प्रमुख राजमार्ग तथा सड़क खण्डमा यातायात प्रभावित भएको छ। कतिपय सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएका छन् भने केही स्थानमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। काभ्रे पलाञ्चोक सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सम्पूर्ण सवारी सवारी साधन को आवत जावत में रोक लगाइएको छ। बिहान 4 बजेदेखि साँझ 6 बजेसम्म भने यातायात सञ्चालन हुने जनाइएको छ। यस्तै मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण रातिको समयमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म आवागमन बन्द रहने व्यवस्था गरिएको छ। इलामको मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका 9 रास दुवालीमा वर्षाका कारण सड़क हिलो भएपछि यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक बाटो भने रहेको जनाइएको छ। यसै गरी सिन्धुपाल्चोकको अरनीको राजमार्ग विभिन्न स्थानमा पहिरो तथा सड़क भाँसिएपछि अवरूद्ध भएको छ। भोटेकोशी गाउँपालिका 40 किलोमा पहिरो खसेर सड़क बन्द भएको छ भने भोटेकोशी 2 कोदारीमा ढुङ्गा माटो र लेदो सहित पहिरो खसेर सड़क अवरूद्ध भएको छ। भोटेकोशी 2 लिपिङमा सड़क भाँसिएपछि यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। रसुवाको त्रिशुली मैलुङ स्याफ्रुबेसी सड़क खण्ड अन्तर्गत उत्तर गया गाउँपालिका 5 खाल्टेमा त्रिशुली नदीले सड़क मुनिबाट कटान गरेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। यस्तै रूकुम पश्चिमको भेरी करिडोर अन्तर्गत 8 बिस्कोट नगरपालिका 6 रिजेगाड खोलामा सड़क माथिबाट ढुङ्गा माटो र लेदो सहितको पहिरो खसेपछि जाजरकोट डोल्पा सड़क खण्ड पूर्ण रूपमा बन्द भएको छ। तेह्रथुमको मध्यपहाड़ी लोकमार्ग पनि पहिरोका कारण अवरूद्ध भएको छ। लालीगुराँस नगरपालिका 9 काँडे स्थित पिङ्वा खोला नजिक करिब 30-35 मिटर माथिबाट ढुङ्गा र माटो सहितको पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको हो। यसैबीच सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढ़ी नगरपालिका 9 डुम्रे स्थित अरनीको राजमार्ग पनि सड़क माथिबाट लेदो सहितको पहिरो खसेपछि यातायात अवरूद्ध भएको छ। वर्षाका कारण सड़क अवरूद्ध हुने क्रम बढ़ेपछि यात्रु तथा सवारी चालकलाई सम्बन्धित सड़क खण्डको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिम क्षेत्रमा सावधानी अपनाउन पनि आग्रह गरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी दिनमा साल झण्डी सन्धि खर्क ढोरपाटन सड़क आयोजना निर्माणले गति लिने विश्वास व्यक्त गर्नुभएको छ। साल झण्डी सन्धि खर्क ढोरपाटन सड़क आयोजनाको स्थलगत अनुगमनका क्रममा अर्घखाँचीको सन्धि खर्कमा संचारकर्मी संघको कुराकानीमा मन्त्री लम्सालले सड़क निर्माणलाई गति दिन सरकार गम्भीरतापूर्वक अघि बढ़ेको बताउनुभयो। मन्त्री लम्सालले कालो पत्र गर्न बाँकी रहेका सड़क खण्डमा चालू आर्थिक वर्षभित्रै ठेक्का प्रक्रिया अगाडि बढ़ाउने तयारी भइरहेको जानकारी दिँदै आवश्यक प्रक्रिया पूरा गरेर बाँकी सड़क खण्डको निर्माणलाई समेत अगाडि बढ़ाइने जानकारी दिनुभयो। उहाँले ठेक्का लिएर काम अल्पत्र पार्ने निर्माण व्यवसायीमाथि सरकार कड़ाईका साथ प्रस्तुत हुने चेतावनी समेत दिनुभयो। भारतले सीमा क्षेत्रमा निर्माण गरेको तटबन्ध र सड़कका कारण बाँकेको डुडुवा गाउँपालिका 1 टेपरी गाउँका स्थानीय वर्षायामका बेला सधैँ डुबानको त्रासमा रहने गरेका छन्। तटबन्ध र सड़कले राप्ती नदीको प्राकृतिक बहाव प्रभावित हुँदा बस्ती डुबानमा पर्ने गरेको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
2: भारतले सीमा क्षेत्रमा निर्माण गरेको करिब 25 किलोमिटर लामो तटबन्ध र 10 गजा क्षेत्र नजिक को अग्लो सड़कका कारण राप्ती नदीको प्राकृतिक बहाव प्रभावित हुँदै आएको छ, जसका कारण वर्षेनी नेपाली भूभागमा पानी जम्ने र बस्ती डुबानमा पर्ने समस्या दोहोरिने गरेको छ। डुडुवा, नरेनापुर र राप्ती सुनारी गाउँपालिकाका विभिन्न बस्ती हरेक वर्ष बाढ़ी र डुबानमा पर्ने स्थानीय मुनिराम अहिर बताउनुहुन्छ।
19: लौट के उमा लड़के जैसे वहाँ ठोकर ली तुरंत वापस आएगा भाई तो यहाँ डुबान होता है।
2: लक्ष्मणपुर बाँध र यसको 22.5 किलोमिटर लामो कलकलवा एफ्लस बन्ड निर्माणका कारण बाँके जिल्लाका दक्षिणवर्ती भूभाग हरेक वर्ष डुबानमा पर्दै आइरहेका छन्। राप्ती नदीको पानी निरन्तर रूपमा लक्ष्मणपुर बाँध नहर प्रणालीद्वारा भारतीय भूभाग सिंचाईमा कुनै किसिमको अवरोध नहोस् भन्ने उद्देश्यका साथ एफ्लस बन्ड निर्माण गरिएको हो, जुन अन्तर्राष्ट्रिय कानून विपरीत छ। सीमा बाट 12 किलोमिटरको दूरीसम्ममा संरचना बनाउँदा एक देशले अर्को देशको सहमति लिनुपर्छ। तर राप्तीको बाँध निर्माणमा भारतीय पक्षबाट नेपालसँग कुनै सहमति लिएको छैन। 10 गजाबाट कलकलुवा बाँधको दूरी आधा किलोमिटर र लक्ष्मणपुरमा 4 किलोमिटर भन्दा बढी दूरीमा छैन। यसले नेपालको हप्त मिचिएकै छ। नेपाली बस्ती पनि डुबानमा पर्ने गरेको छ। स्थानीय मुन्नी यादव:
4: पहाडमै चाहिँ आव थियो नदी से अब यहाँ आए तो बड़ा समस्या हो जाए। यहाँ आए पर लड़के सब कहाँ बचावा जाए। कुं यार भागा थे कुंवर भागा थे लेके और खाना तक न लड़के पाव थी। मेरे को जब से सैलाब आवा है बड़ी समस्या हो इधर।
2: 2071 साल को विनाशकारी बाढ़ी ले नरेनापुर डुडुआ र राप्ती सुनारी क्षेत्र में ठूलो क्षति पुर्याएको थियो। त्यति बेला करीब 1050 घर दूरी विस्थापित भएका थिए। धेरै परिवार भारत तर्फ बसाई सरे भने केही परिवार सामुदायिक वन क्षेत्र में आश्रय लिन बाध्य भएका छन्। लक्ष्मणपुर बाँधमिणी संघर्ष समितिका अध्यक्ष जगज बहादुर सिंह:
5: त्यो तटबन्धले गर्दाखेरि हाम्रो धेरै डुबान भयो, धेरै कटान भयो।
2: सीमावर्ती क्षेत्रमा निर्माण गरिएका संरचनाका कारण बाँकेका हजारौं नागरिक वर्षेनी बाढ़ी र डुबानको जोखिमपूर्ण जीवन बिताउन बाध्य भएका छन्। स्थानीयले दुवै देशबीच उच्च स्तरीय कूटनीतिक संवाद, वैज्ञानिक अध्ययन, प्रभावकारी पानी निकासको व्यवस्था र दीर्घकालीन बाढ़ी व्यवस्थापन योजना मार्फत समस्याको स्थायी समाधान खोज्न सरकारसँग आग्रह गरेका छन्।
21: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो सरला सुवेदी। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका महामन्त्री विपिन कुमार आचार्यले मुलुकमा लामो समयदेखि थुप्रिएको व्यतिथि अन्त्य गर्दै दिगो परिवर्तनका लागि सरकारलाई समय र नागरिकको निरन्तर साथ आवश्यक रहेको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रूपन्देहीले हिजो भैरवाहमा आयोजना गरेको पदस्थापन, पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा महामन्त्री आचार्यले 4 महिनाको अवधिमै सरकारको सम्पूर्ण कामको मूल्यांकन गर्नुभन्दा सुधारका प्रयासलाई निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभयो। मधेश केन्द्रित सहित विभिन्न 7 दलको अग्रगामी मोर्चा घोषणा भएको छ। जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल मिलेर हिजो अग्रगामी मोर्चा घोषणा गरिएको हो। धरवाड दलित तथा उत्पीड़ित वर्ग र सीमान्तकृत समुदायका अधिकारका लागि क्रियाशील दल तथा नेताहरू एकीकृत भएर मोर्चा घोषणा गरिएको हो। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आत्मा र आदर्शलाई कायम गरेर पार्टीलाई एकताबद्ध बनाउने बताउनु भएको छ। हिजो स्वर्गीय श्यामबहादुर कार्कीको 19 स्मृति दिवस कार्यक्रममा सभापति थापाले पार्टीमा नमिलेका कुरालाई मिलाएर एक ढिक्का बनाउने बताउनुभयो। कांग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो 1 बजेका लागि बोलाइएको छ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको 15 महाधिवेशन तोकिएकै समयमा हुने बताउनु भएको छ। कांग्रेस काठमाडौँ महानगरपालिका 26 वटा कार्य समितिले हिजो आयोजना गरेको कार्यक्रममा उहाँले असौज 16 देखि 19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन आयोजना गरेकाले तोकिएकै समयमा महाधिवेशन हुने बताउनुभयो। उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि नीतिगत तथा कानूनी सुधारसँगै विश्वविद्यालयमा संकाय भर्ना, विकास र पदोन्नति प्रणालीलाई पारदर्शी, समावेशी तथा परिणाममुखी बनाउनु पर्ने निष्कर्ष सहित 2 दिने नीति कार्यशाला सम्पन्न भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा भएको कार्यशालाले योग्य तथा दक्ष जनशक्तिलाई विश्वविद्यालयमा प्रवेश गराउनु विश्वविद्यालय सुधारको महत्वपूर्ण आधार भएको निष्कर्ष निकालेको छ। कार्यशालामा सहभागी वक्ताहरूले विश्वविद्यालयहरूले आफ्ना नीति तथा कानून को समयानुकूल समीक्षा गर्दै प्रमाण तथा तथ्यमा आधारित निर्णय प्रणाली विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। विश्वविद्यालयको ज्ञान उत्पादन, अनुसन्धान तथा सामुदायिक योगदानलाई प्रभावकारी बनाउन विद्यमान भर्ना तथा पदोन्नति प्रणालीको पुनरावलोकन गर्नुपर्नेमा पनि सहभागी वक्ताहरूले जोड़ दिनुभयो। कार्यशालाको समापनमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूबीच असल अभ्यासको आदान प्रदान आवश्यक रहेको बताउनुभयो। मुगुमा चार वर्ष अघि आएको बाढ़ी पहिरोबाट घरबार गुमाएका मुगुका सयौं परिवारले अझै पुनर्स्थापना हुन पाएका छैनन्। 2079 साल असोज तेस्रो साता आएको बाढ़ी पहिरोले ठूलो क्षति पुगेपछि सरकारले मुगुलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरे पनि स्थायी आवास तथा पुनस्थापनाका लागि आवश्यक बजेट नहुँदा पीड़ित परिवार अझै अस्थायी बसोबास आफन्तको आश्रय र रोजगारीका लागि भारत जान बाध्य भएको स्थानीय सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, ललित कला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी चयन गरेको छ। प्रतिष्ठानका रिक्त पदाधिकारीमा नियुक्तिका लागि गठित बेग्ला बेग्लै सिफारिश समितिको सिफारिशका आधारमा प्रधानमन्त्री बालेन्द्र शाहले ती प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्नुभएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा कुमार नगरकोटी, उपकुलपति पदमा अविनाश श्रेष्ठ तथा सदस्य सचिवमा रोशन शेरचन नियुक्त हुनुभएको छ। यस्तै ललित कला प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा एरिडा ताम्राकार, उपकुलपतिमा चन्द्रश्याम डंगोल तथा सदस्य सचिवमा कैलाश कुमार श्रेष्ठ नियुक्त हुनुभएको छ। यस्तै नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा ब्रजेश खनाल, उपकुलपतिमा झुमा बनेम तथा सदस्य सचिवमा भूपेन्द्र सिंह रायमाझी नियुक्त हुनुभएको छ। यसै गरी ती प्रज्ञा प्रतिष्ठानमा परिषद सदस्यहरू पनि नियुक्त हुनुभएको मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवन पद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाइँदैछ। सन् 1994 डिसेम्बर 23 संयुक्त राष्ट्र संघको महासभाले हरेक वर्ष अगस्त 9 विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। सन् 1982 जेनेभामा संयुक्त राष्ट्र संघको आदिवासी जनसंख्या सम्बन्धी कार्य समूहको पहिलो बैठक अगस्त 9 भएकाले सोही दिनलाई दिवसका रूपमा छनौट गरिएको हो। संयुक्त राष्ट्र संघका अनुसार विश्वका 90 देशमा करिब 47,60,00,000 आदिवासी जनजाति बसोबास गर्दछन्। उनीहरू विश्वको कुल जनसंख्याको 6% भन्दा कम भए पनि विश्वका सबैभन्दा गरीब मध्ये कम्तीमा 15% आदिवासी समुदायका रहेको तथ्यांक रहेको छ। उनीहरूले विश्वमा बोलिने अनुमानित 7,000 भाषा मध्ये ठूलो बहुमत भाषा बोल्छन् भने करिब 5,000 फरक संस्कृतिको प्रतिनिधित्व गर्दै आएका छन्। आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति, परम्परा तथा मानिस र प्रकृति बीचको सम्बन्ध सम्बन्धी आफ्नै ज्ञान र अभ्यासलाई पुस्तौंदेखि संरक्षण गर्दै आएका छन्। भोजपुरका जीवन थापाले अधिवक्ताको पेशा छाडेर गाउँमै व्यवसायिक कृषिमा उदाहरणीय सफलता प्राप्त गर्नुभएको छ। आधुनिक कृषि प्रणाली अप्नाएर उहाँले राम्रो आमदानी लिँदै आउनु भएको छ भने कफी लगायतका केही उत्पादन अन्तर्राष्ट्रिय बजारमा समेत पुर्याउँदै आउनु भएको छ। भोजपुरबाट गणेश विष्टको रिपोर्ट।
3: भोजपुरको शरणन्दन नगरपालिका ती नेपाले डाँडा थापा थलीका जीवन थापाले काठमाण्डुको सुविधा सम्पन्न जीवन र अधिवक्ताको पेशा छाडेर गाउँमा नै व्यावसायिक कृषिमा भविष्य निर्माण गर्नुभएको छ। 7 वर्ष अघि शुरू गर्नुभएको कृषि यात्राले अहिले व्यवस्थित आधुनिक र बहुउद्देश्यीय कृषि फर्मको रूप लिएको छ। 65 रोपनी क्षेत्रफलमा फैलिएको उहाँको फर्ममा 7,000 बोट कफी, 2,000 बोट मेकाडेमिया नट, 250 बोट एभोकाडो, 300 बोट कागती, 50 बोट जापानी उन्सुजातको सुन्तला तथा 100 बोट टिमुर को बिरुवा खेती विस्तार गरेको थापा बताउनुहुन्छ।
6: कफीको एकदमै राम्रो सम्भावना छ, विश्व बजारमा बिक्री हुन्छ। मैले 10 देशमा चाहिँ कफीको नमुनाहरू पठाएको छु। हाल मैले जापान पठाइरहेको छु कफी, र धेरै देशमा माग भइरहेको छ।
3: उत्पादनको गुणस्तर संरक्षण र बजारीकरणलाई प्रभावकारी बनाउन उहाँले आफ्नै लगानीमा करिब 15,00,000 रूपियाँ खर्चेर किसान केन्द्र निर्माण गर्नुभएको छ। हाल फर्ममा 3 जनाले नियमित रोजगारी पाएका छन्। उहाँले उत्पादन गरेको कफी अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ। गत वर्ष मात्र करिब 1,000 केजी कफी जापान निर्यात गरिएको उहाँको भनाइ छ। हाल फर्मबाट वार्षिक 10 लाख रुपियाँसम्म आमदानी भइरहेको छ।
6: वार्षिक मैले मेरो आफ्नोबाट 5 लाख खरिदछु, अरूको पनि खरिद गर्छु। यो साल चाहिँ मैले 2 टन जति खरिद गरेँ, त्यही 10-12 लाख जति टोटल्ली आमदानी गरेको छु।
3: स्वदेशी बजारमा भने प्रशोधित कफी प्रति केजी 3,000 रुपियाँसम्म बिक्री भइरहेको छ। बजारमा कफीको माग निरन्तर बढ्दै गए पनि उत्पादनले अझै माग धान्न नसकेको थापाले बताउनुभयो। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
7: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो गणेश विष्ट। जिल्ला प्रहरी कार्यालय कास्कीले संचालन गरेको स्वीप अपरेशन अन्तर्गत गैराती पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट 20 जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको प्रक्रिया अघि बढ़ाइएको छ। समाजमा अवैध गतिविधि गुण्डागर्दी गर्ने र शान्ति सुरक्षामा खलल पुर्याउने विरूद्ध प्रहरीले केही महिना अघिदेखि कास्कीमा स्वीप अपरेशन शुरू गरेको थियो। झापामा मानव हात्ती द्वन्दका कारण 1 वर्षमा करिब 2 करोड़ बराबरको क्षति भएको छ। डिभिजन वन कार्यालय झापाले आर्थिक वर्ष 2082-83 हात्ती पीड़ितलाई 1,99,06,686 राहत वितरण गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स आईआरजीसीले स्ट्रेट अफ हर्मुज पुनः खोल्न अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने र युद्धबाट भएको क्षतिपूर्ति दिनुपर्ने शर्त अगाडि सारेको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी नेताहरूले स्ट्रेट अफ हर्मुजमा कुनै शुल्क लगाउने योजना नरहेको बताएको जानकारी दिनुभएको छ। वाशिङटनले उक्त क्षेत्रमा पानी जहाजमाथि हुने आक्रमण रोक्ने प्रतिबद्धता खोजिरहेका बेला भान्सको यस्तो भनाई आएको हो। गाजा र दक्षिणी लेबनानमा भने इजरायली सेनाको आक्रमण जारी रहेको छ। साथै कब्जा गरिएको पश्चिमी किनाराको बेथलेहेम नजिक इजरायली बस्तीका बासिन्दाले प्यालेस्टिनी घरहरूमाथि आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
8: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
22: हिराले खाएको दाँत निकाल्ने,
23: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
22: खाली ठाउँमा दाँत राख्ने,
23: दाँतको जरीदेखि उपचार गर्ने,
22: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
23: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
24: सम्पर्क डाइनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
25: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
26: मम्मी मम्मी दाँत दुख्यो।
27: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
28: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
29: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
27: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
29: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
30: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
31: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
32: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल एमाहा शोरूम नजिकै।
31: सम्पर्क फोन नम्बर 082-595-222।
27: जुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
0: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
1: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
9: शुद्ध महका लागि कहाँ जाने त?
10: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
9: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
11: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
12: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
11: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
13: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com।
11: खुशीको खबर।
14: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847। भर्ना सम्बन्धी सूचना।
16: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
11: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
14: सम्पर्क फोन नम्बर 082-553-133 मोबाइल नम्बर 9847-80-92-83 र 97-625-26-286।
11: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
17: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
11: उपलब्ध। शल्यक्रियाहरू
17: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
11: बालबालिकाको न्युरो सर्जरी,
17: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
11: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
17: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
11: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
18: सीता के भयो तिमीलाई? गुम्सो र बसी छु।
25: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिसक्यो।
18: के कुरा गर्छु निले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
25: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
2: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
3: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
2: शिशु क्लिनिक फर्टिलिटी डिपिचोक खोरहाइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847723572।
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
5: छाती, दम, निमोनिया, खोकी, छेरो,
4: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
5: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
4: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
5: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
5: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
5: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
5: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्ढा हुने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
5: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9847826001
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराइदाङमा
7: उपचार हुने रोगहरू
6: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
7: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
6: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
7: हड्डी खिएको नसा च्यातिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
6: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
7: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
6: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61 694
8: हार्दिक आमन्त्रण
3: दाङको घोराई उपमहानगरपालिका 5 धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति धारापानी दाङको आयोजनामा यही 2083 साउन 1 गतेदेखि भदौ 1 गतेसम्म सञ्चालन हुन गइरहेको शिवपुराण तथा श्रृंगारिक महाआरतीमा उपस्थितिका लागि सम्पूर्ण धर्मप्रेमी श्रद्धालु भक्तजन दानदाता समाजसेवी उद्योग व्यवसायी तथा आम नागरिकहरूलाई हार्दिक आमन्त्रण गर्दछौ साथै महोत्सव अवधिभर करोड़ दीप प्रज्वलन दैनिक भव्य श्रृंगारिक महाआरती रुद्राभिषेक शिवलिंग जलाभिषेक भजन कीर्तन सत्यांग धार्मिक प्रवचन तथा विविध आध्यात्मिक कार्यक्रम सञ्चालन गरिनेछ भगवान पाण्डवेश्वर महादेवको कृपा प्राप्त गर्ने यस पुण्य अवसरमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ आयोजक श्री पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति तथा श्रृंगारिक महाआरती मूल आयोजक समिति धारापानी घोराई 5 दाङ
8: अध्यक्ष गणेश कुमार अधिकारी सम्पर्क मोबाइल नम्बर 9857830404 र सचिव विष्णुराम आचार्य सम्पर्क मोबाइल नम्बर 9857832391

0: 呀，又打赌气了，哎呦，哎呀呀呀呀！
1: 打出别的不是拉克，奥斯蒂哥那家奴朋友可满意呢？
0: 哎呀，阿斯巴克多奥斯蒂哥的哥，比斯哥恩是巴克呢？
1: 咋拍的奥斯蒂哥的不就这些东西？
0: 呀，阿芬呀，赌气了，莫尼回去丢，丢不了呢，干啥嘛？
1: 过来一个 hospital road 马路，一个萨格玛卡 dental clinic 马家奴呢，阿尼查呢尼库。
2: हप्ताको सातौं दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गर दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
3: सम्पर्क फोन नम्बर 082-5-63-027
6: 98-41-68-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
7: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
8: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
7: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
8: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
7: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
8: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
7: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला चाहिँ बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए, कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड, ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-578-45-226।
12: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
13: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
12: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
13: फोन नम्बर 082-5-62-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
14: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
15: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
16: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
15: हाम्रा विशेषताहरू:
16: उत्कृष्ट शैक्षिक वातावरण,
15: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
16: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
15: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
17: सम्पर्क फोन 081-536-086
16: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72273।
18: मध्यपश्चिम चाङ च्याट यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। साउन लागेता अभाव शुरू भएको ग्यासको आपूर्ति अझै सहज हुन सकेको छैन। उपभोक्ता एउटा सिलिण्डर लिन घण्टौ लाइन बस्न बाध्य छन्। तर नेपाल आयल निगमले सामान्य अवस्थाको खपत भन्दा धेरै आयात भइरहेको जनाएको छ। पछिल्लो 22 दिनमा 39,774 मेट्रिक टन ग्यास आयात भएको र यो महिना झण्डै 55,000 मेट्रिक टन ग्यास आयात हुने निगमको अनुमान छ। सामान्य अवस्थामा महिनामा 45-46 मेट्रिक टन ग्यास भित्रने गर्छ। निगमको एलपी ग्यास विभागका निर्देशक विनित मणि उपाध्यायले आयात बढ़ाएको र यसले अभाव कम गर्न सहयोग पुग्ने बताउनु भएको छ। सरकारले ठूला चाड़पर्वमा ग्यासको अभाव नहोस् भनेर 3 महिनाका लागि ग्यास आयातको कोटा वृद्धि गर्न भारतसँग कूटनीतिक प्रयास पनि गरिरहेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले ग्यासको बढ़दो माग र आपूर्ति बीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको बताउँदै आउनु भएको छ। यसअघि आधा सिलिण्डर दिइदिई आएकोमा पूर्ण सिलिण्डर उपलब्ध गराउन थालेपछि बजारमा यसको माग र आपूर्तिको असन्तुलन देखिएको छ। नेपालमा अहिले 58 एलपी ग्यास उद्योग सञ्चालनमा रहेका छन्। ती उद्योगमा 10,166 मेट्रिक टन भण्डारण र दैनिक 1,74,00,000 सिलिण्डर दैनिक फिलिङ क्षमता रहेको छ। बजारमा ग्यास सहज बनाउन मन्त्रालयले उद्योग तथा डिलरको अनुगमलाई तीव्र पारेको छ। विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवन पद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। सन् 1994 डिसेम्बर 23 संयुक्त राष्ट्र संघको महासभाले हरेक वर्ष अगस्त 9 विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको हो। सन् 1982 जेनेभामा संयुक्त राष्ट्र संघको आदिवासी जनसंख्या सम्बन्धी कार्य समूहको पहिलो बैठक अगस्त 9 भएकाले सोही दिनलाई दिवसका रूपमा छनौट गरिएको हो। संयुक्त राष्ट्र संघका अनुसार विश्वका 90 देशमा करिब 47,60,00,000 आदिवासी जनजाति बसोबास गर्छन्। उनीहरू विश्वको कुल जनसंख्याको 6% भन्दा कम भए पनि विश्वका सबैभन्दा गरीब मध्ये कम्तीमा 15% आदिवासी समुदायका छन्। आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति, परम्परा तथा मानिस र प्रकृति बीचको सम्बन्ध सम्बन्धी आफ्नै ज्ञान र अभ्यासलाई पुस्तौंदेखि संरक्षण गर्दै आएका छन्। उनीहरूको सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनैतिक विशेषता आफू बसोबास गर्ने बहुसंख्यक समुदायभन्दा पृथक छन्। पहिचान, परम्परागत जीवन पद्धति तथा पुर्ख्यौली भूमि क्षेत्र र प्राकृतिक स्रोत साधनमाथिको अधिकारको मान्यताका लागि आदिवासी समुदायले लामो समयदेखि संघर्ष गर्दै आएका छन्। धान बालीमा गोडमेलसँगै यूरिया मल हाल्ने मुख्य समयमै लुम्बिनी प्रदेश सहित पश्चिम नेपालका किसानले रासायनिक मल सहज रूपमा पाउन सकेका छैनन्। खेतमा मल हाल्ने बेला बित्न लाग्दा समेत सरकारी अनुदानको मल पर्याप्त मात्रामा उपलब्ध नहुँदा किसान पुनः पुरानै समस्याबाट गुज्रिन बाध्य छन्। कृषि सामग्री कम्पनी लिमिटेडको भैरहवा प्रादेशिक कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि खरिद गरेको पहिलो चरणको रासायनिक मल नेपाल भित्रिने क्रममा रहे पनि अधिकांश खेत अझै सम्बन्धित गोदामसम्म पुग्न सकेको खेप अझै सम्बन्धित गोदामसम्म पुग्न सकेको छैन। यसको कारण प्रदेशभरका सहकारी संस्था तथा वितरण केन्द्रमा मलको अभाव देखिएको हो। प्रादेशिक कार्यालयका प्रबन्धक सुमन पन्थीका अनुसार किसानबाट यूरिया र डीएपी मलको माग अत्याधिक रहे पनि उपलब्ध परिमाणले आवश्यकता धान्न सक्ने अवस्था छैन। उहाँले सरकारी अनुदानको मलमा माग र आपूर्ति बीच ठूलो अन्तर रहेकाले सबै किसानलाई समयमा मल उपलब्ध गराउन कठिन भएको बताउनुभयो। पहिलो चरण अन्तर्गत पूर्वी नवलप्रासी, स्याङ्जा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि 10,000 मेट्रिक टन यूरिया र डीपी मल आउने क्रममा रहेको कम्पनीले बताएको छ। त्यसपछि भारतसँग भएको सरकार G2G सम्झौता अन्तर्गत दोस्रो चरणमा थप 10,000 मेट्रिक टन यूरिया र 6,000 मेट्रिक टन डीएपी भदौभित्र आइपुग्ने अपेक्षा गरिएको छ। नेपाल प्रिमियर लीग
अर्थात एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 गतेदेखि शुरू हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो प्रतियोगिताको मिति सार्वजनिक गर्दै एनपीएल कार्तिक 9 देखि मंगसिर 5 गतेसम्म सञ्चालन हुने जनाएको हो। क्यानका सचिव पारस खड्काले निकालेको विज्ञप्ति अनुसार एनपीएलको मिति दशैं र तिहारको बीचमा परेको छ। क्यानले तिहारका 2 दिन बाहेक अन्य दिन खेल सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। यसअघि एनपीएल तिहारपछि मंगसिरमा आयोजना हुँदै आएको थियो। तेस्रो संस्करणका लागि खेलाड़ीको अक्सन यसअघि नै सम्पन्न भइसकेको छ। अहिले सहभागी टोलीहरूले विदेशी खेलाड़ी अनुबन्ध गर्ने प्रक्रिया अघि बढ़ाइरहेका छन्। एनपीएलको पहिलो संस्करणदेखि नै प्रतियोगिताले नेपाली क्रिकेटमा राम्रो लोकप्रियता हासिल गरेको छ। पहिलो संस्करणको उपाधि जनकपुर बोल्ड्सले जितेको थियो भने दोस्रो संस्करण लुम्बिनी लायन्सले जितेको थियो। देवखोरी उपत्यकालाई जोड्ने मुख्य सड़कका रूपमा रहेको घोराही लमही सड़क अन्तर्गत घोराही उपमहानगरपालिका 3 पर्ने मसोट खोला पुल पुनः जीर्ण बनेको छ। क्षमताभन्दा बढ़ी भार बोकेका सवारी साधनका कारण मरमत गरिएको 1 वर्ष नबित्दै पुल पुनः मरमत गर्नुपर्ने अवस्थामा पुगेको हो। पुलको बीम चर्किएपछि भाँचिने जोखिम बढ़ेको छ। अत्याधिक भार बोकेका सवारी साधनका कारण पुलमा समस्या देखेपछि गत वर्ष साउनमा यसको मरमत गरिएको थियो। मरमत गरिएको पुल पुनः कमजोर बनेपछि पुल सेक्टर कार्यालय नेपालगंज र सड़क डिभिजन कार्यालय दाङको प्राविधिक टोलीले यही साउनमा पुलको प्राविधिक जाँच गरेको थियो। जाँचपछि तत्काल पुल मरमत गर्नुपर्ने देखिएकाले ठेक्का आह्वानपछि आवश्यक प्रक्रिया पूरा गरेर भदौ असोजसम्म पुल मरमत गर्ने तयारी भइरहेको सड़क डिभिजन कार्यालय दाङका प्रमुख इन्जिनियर दिपेन्द्र विष्टले बताउनुभयो। नयाँ पुल निर्माणका लागि भने डिजाइन तथा विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गर्ने काम सड़क डिभिजन कार्यालयले गरी फाइल सहित मार्ग सड़क आयोजनाले बुझाइसकेको छ। चालू आर्थिक वर्षभित्रै नयाँ पुल निर्माणका लागि ठेक्का आह्वान गर्ने गरी विभागबाट पहल भइरहेको पनि इन्जिनियर विष्टले बताउनु भएको छ। अवस्त बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
1: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
0: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
1: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
0: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
1: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 9844967487।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: मैले मेरो मुट्टु गुट्टु र अरुलाई सुतिएको छु मेरो छोरी दुखेको छ
2: एफएक्स सिनेमास घोराई दश चौडी कुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र गौथली हली कमला मिस
3: तेरो हमा साच्ची के बाकी कियो
4: केरे बौलाई सिक्याउ सलाई पढाउनलाई बेगर ल्याउ बच्चा
5: तिमीले पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा बनाना
6: साथै हलिउड चलचित्र स्पाइडरम्यान पनि प्रदर्शन भइरहेको छ
7: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
8: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड
7: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
8: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
7: हुलासले बनाउँदैछ परिवार एक साथ
9: खुशीको खबर
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
11: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हात जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार एक्कासी बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ सहित लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653
12: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चिकित्सा तथा उपचार गरिन्छ
13: हाम्रा सेवाहरू
12: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
13: छाती दम निमोनिया खोकी छेरोग
12: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
13: मधुमेह सुगर मृगौला रोग पिसाब
12: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
13: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
12: हाड जोर्नी तथा नसा रोगको चेकजाँच तथा नसा च्यातिएको
13: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
12: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
13: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
12: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
13: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
12: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
13: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्ढा हुने
12: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
13: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
14: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz
15: त्यस्तो अवस्थामा उसँग 15 दिन पुग्ने ग्यास छ भन्दा ऊ एउटा ग्यास उसँग सिलिन्डर हिजो राज्यको नीति व्यवसायको नीतिले गर्दाखेरि बाध्यात्मक रूपमा एउटा हुने दुईटा किन्यो दुईटा हुने तिनवटा किन्यौ घरको गाँस कटाएर चामल भातमा खाएर ग्यास सिलिन्डर किनेका नेपाली पौताहरू छन् आपत परेको अवस्था किन्ने अनि अहिले 15 दिन पुग्ने ग्यास छ एउटा ग्यास सिलिन्डर कसैले स्टक किन्न गयो भने त्यसलाई दोष दिएर आफ्नो क्षेत्र लुगाउन पाइन्छ पाइँदैन किन भन्नु भने यदि कोहीसँग त्यस्तो ग्यास थियो भने टेकुका अवस्थामा कुनै उद्योगमा कोही व्यक्ति कोही नागरिकहरू 2021 ग्यास किन्नको लागि अर्को 3000 रुपियाँ खर्च गरेर ट्याक्सी चढेर बाध्यात्मक रूपमा जानु परेको अवस्था छ साउने झरीमा गएर झमझम पानी परेको छ लामखुट्टा टोकाएर ग्यास लिनु परेको छ ऊ भएर गएको छैन ऊ रहरले गएको छैन त्यसकारणले विशेष गरी सरकारका निकायहरूले जसरी उपभोक्तालाई दोष दिएर आफू पानीमाथि उभान भन्ने काम गरेका छन् त्यसपछि त मैले यो विभिन्न माध्यमहरू मार्फत चाहिँ यो खेद प्रकट गर्ने गरेको छु किनकि त्यो निरीह नागरिकलाई त्यो एउटा चाहिँ बिलागमन नम्बरको नागरिकलाई कहाँको ढाडा दिनुपर्ने ठाउँमा उल्टो तैँले गर्दा फेरि बजारमा अभाव भयो भनेर दोष दिने काम गरेको छ आफ्नो क्षमता आफ्नो योग्यता लुकाउने अनि नागरिक दोष दिने काम गरेको छ म चाहिँ कदापि मान्दिनँ 1% 2%ले 1000 ल समग्र ग्यासका उपभोक्तामध्ये 1000 व्यक्तिले दुईटा सिलिन्डर भरेर राखे होला अरे त्यो 1000लाई नजिक मानेर त्यो अनि त्योभन्दा बाहेकका हजारौं नागरिक दोष दिने काम हुँदैन उपभोक्ता कारणले गर्दाखेरि कुनै पनि हालमा यो किसिमको क्राइसिस भएको होइन न हिजो भएको थियो न आज हुन्छ न भोलि हुन्छ त्यसकारणले नेपाली उपभोक्ताहरू यो मानिमा धेरै जिम्मेवार छन् धेरै सचेत छन् धेरै जागरूक छन् होइन भने त आज पनि त लुटपाट हुन्थ्यो तोडफाट हुन्थ्यो होला नि त नागरिकहरू संयमतापूर्वक गएर लाइन बसेर सरकारलाई सहयोग गरेको अवस्था हो
16: माधव तिमल सिन्हाजी तपाईँ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष हुनुहुन्छ आज हामी उपभोक्ता अधिकारको विषयमा कुराकानी गरिरहेका छौँ हामीले अहिले चाहिँ उपभोक्ताले खेपिरहेको तात्तातो विषय यो ग्यासको कुरा गरिरहेका छौँ हामी अहिले एकछिनपछि यो उपभोक्ताले जान्नै पर्ने कुरा लगायतका अरू कुरा पनि गर्छौँ अहिले नै तपाईँहरू पनि एउटा चाहिँ अभियान चलाइरहनु भएको छ उपभोक्ता अधिकारको विषयमा पहिलेदेखि नै काम गरिँदै आउनु भएको छ यो ग्यास अभावको अहिलेको तत्कालको समस्या समाधान गर्न चाहिँ के पहल भइरहेछ तपाईँहरूले के गरिरहनु भएको छ सरकारलाई कचकचाउने सम्बन्धी ठाउँमा जाने र अब के भयो भने चाहिँ यो छिटै समाधान हुन्छ
15: विशेष गरी अहिले पनि मैले भने अब हामी बिस्तारै हाम्रो उत्पादन हामी भनिरहेका छौँ हामी बिजुलीमा आत्मनिर्भर भयो अहिले ऊर्जा माननीय ऊर्जा मन्त्रीले बिजुलीको मूल्य घटाएर पनि उपयोग बढाउने भनेर ऊर्जा मन्त्रालय लागिरहेको छ अर्थ मन्त्रालयले 5% कर भ्याट लगाइदिएको छ भने सबैभन्दा पहिला मन्त्रालयमा नीतिगत रूपमा स्पष्ट हुने काम हुनु पर्यो अर्को कुरा हामी यो ग्यास लगायतको कुराहरूलाई बिस्तारै हामी के हो त हामी ऊर्जामा आत्मनिर्भर भयो हामी धेरै उत्पादन भयो हामी चाहिँ बजार खोजिरहेका छौँ बङ्गलादेशतिर लाने भन्ने कुरा गरेका छौँ तर हामीले प्रयोग गर्न पाएका छैनौँ बढीभन्दा बढी मात्रामा डोमेस्टिक र व्यावसायिक रूपमा प्रयोग गराउनको निमित्त यो ग्यासको विकल्प चाहिँ विद्युतै हो भनेर विद्युतीय सामग्रीहरू नेपाल सरकारले वैकल्पिक ऊर्जा मार्फत स्थानीय सरकार मार्फत अनुदानहरू दिने इन्डक्सन इन्सपारेटर विभिन्न प्रकारका बिजुली विद्युतीय उपकरणहरू प्रयोग गर्नको निम्ति आम नागरिकलाई आग्रह गर्ने आश्वस्त पार्ने सहुलियतको दरले दिने काम एक नम्बर गर्नुपर्छ दोस्रो नम्बरमा त्यसका निमित्त चाहिने आवश्यक पूर्वाधार तयार हुँदै होला तर त्योभन्दा अगाडि पनि के त अहिले भनेको चाहिँ आवश्यकता अनुसार बढीभन्दा बढी मात्रामा लिएर आएर समानुपातिक र न्याय क्षेत्रमा वितरण प्रणाली गराउने जुन जुन कम्पनीका सिलिन्डरमा समस्या देखेको छ त्यसको वितरण प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउने र निगमले यसमा के हो भन्दा विशेष गरी नेपालमा एकाधिकारपूर्ण तरिकाले व्यवसायिक कारोबार गरेको नेपाल सरकारको पूर्ण स्वामित्व रहेको नेपाल आयल निगम सबैभन्दा बढी जिम्मेवार बन्ने र जो अनधिकृत रूपमा नागरिकलाई हिजोका दिनमा अस्वाभाविक रूपमा बलजबस्ती सिलिन्डरहरू बेचिएको छ एउटाको घरमा 8-10 सिलिन्डर होल्डवार बसेको छ आखिर त्यो त राज्यको पैसा हो नागरिकको पैसा होइन जनताकै देशकै पैसा हो जुन त फलाम होल्डवार बसेको छ त्यसलाई व्यवस्थापन गर्दै अब नयाँ सिलिन्डरहरू बेच्न नदिने हाम्रो बजारको वास्तविक कुराहरू अध्ययन गर्ने जुन अस्ति कुरा उठेको छ म्यापिङ गर्ने कुराहरू सिलिन्डरको संख्या म्यापिङ गर्ने कुराहरू त्यसको चाहिँ कोडिङ गर्ने कुराहरू त्यसलाई ट्र्याकिङ गर्ने कुराहरू जुन कुरा गरेको छ त्यसलाई छिटोभन्दा छिटो लाने र अहिले चाहिँ अहिले तत्कालीन रूपमा चाहिँ बिजुलीतर्फ पनि प्रयोग गर्नलाई नागरिकलाई आह्वान गर्ने त्यो किसिमका आवश्यक न्यूनतम पूर्वाधारहरू राज्यको तर्फबाट तयार गरिदिने र सँगसँगै अहिले चाहिँ यो छिटोभन्दा छिटो मात्रामा यो ग्यासका जति समस्या देखिएको छ पिडिओ बढाएर भारत सरकारसँग कूटनीतिक पहल मार्फत छिटोभन्दा छिटो ल्याएर व्यवस्थापन गर्ने र अबबाट चाहिँ के हो त भन्दा कमसेकम हामीले 50% भन्दा बढी नागरिकहरूलाई विद्युतीय सामग्री प्रयोग गर्नको निमित्त आकर्षित गर्ने त्यो गराउनको निमित्त उनीहरूलाई लालायित गर्ने काम सरकार तर्फबाट गर्नुपर्छ
16: एकदम अब यो तपाईँले ग्यासको कुरा भन्नुभयो अब हामी अर्को कुरा गरौँ जस्तो अघि तपाईँले एउटा अभाव एउटा मूल्य र अर्को गुणस्तरको कुरा गर्नुभएको थियो यो अहिले चाहिँ उपभोक्ताले भोगिरहेको समस्याको कुरा गर्दा अब उपभोक्ताकोले सेवामा पनि जस्तो हामीले वस्तुको कुरा गऱ्यौँ ग्यास र सामानको अहिले उपभोक्ता एक थरी उपभोक्ता पासपोर्ट राजधानीको लागि राहतमा सेवाग्राही जो उपभोक्तै हुनुहुन्छ र अरू चाहिँ यो यातायात कार्यालयमा सवारी चालक अनुमति पत्रको लागि पनि लाइनमा बस्नुपर्ने बाध्यता छ अब योतिर चाहिँ तपाईँहरूले यो वस्तुको तिर उपभोक्ताले पाएको समस्या मात्रै हेरिरहनु भएको छ कि सेवातर्फ पाएको समस्यालाई
15: यस्तो छ नेपालको संविधान 2072 धारा 44 वस्तु र सेवा क्लियर भनेको छ उपभोक्ताले उपयोग गर्ने वस्तु र सेवा गुणस्तरहीन भयो त्यसबाट कुनै प्रकारको शारीरिक मानसिक आर्थिक रूपमा क्षति भयो भने धारा 44 खले वस्तु वा सेवा प्रदायकबाट क्षतिपूर्ति भरना गराउने भनेर संवैधानिक हक नै हाम्रो संविधानले दिएको छ। पासपोर्टको लाइनका कुरा, ग्यासको लाइनका कुरा, अस्पतालमा चाहिँ एक सय घण्टासम्म लाइन बस्नु परेका कुरा, विभिन्न यो यातायातमा गएर लाइसेन्स लिनको निमित्त लाइन बस्नु परेका कुरादेखि लिएर उच्च माध्यमिक शिक्षामा गएर एनओसी लिन लाइन बस्नु परेका धेरै कुराहरू वस्तु र सेवा क्षेत्रमा न्यायोचित मूल्यमा नेपाल सरकारको उसमा तोकिएको मूल्य तिर्न तयार भएको उपभोक्तालाई कुनै पनि बिना झन्झट बिना अवरोध चाहिँ वस्तु र सेवा उपयोग गर्न पाउने नागरिकको मौलिक हक हो, संविधानले ग्यारेन्टी गरेको हक हो। तर बिना माना के छ भने सामान्य कुरा लिनको निमित्त यहाँ लाइन बस्नु परेको अवस्था छ। अब ग्यासकै लाइनको कुरा गरियो, अब भन्दाखेरि चाहिँ अब यो सरकारको आलोचना गरे जस्तो हुन्छ, सरकारले अब लाइन होइन अब पुरै अनलाइन घर घरबाट हुलाकबाट पुर्याइदिन्छु यो गर्छु त्यो गर्छु भनेर ठूला मिठा मिठा गफ गरे, सञ्चार माध्यममा सामाजिक सञ्चारमा ठूलो सेवासी वाह वाह भयो, धेरै ठूलो ठूला चाहिँ धन्यवाद पाइयो, तर त्यो अनुभूति गर्न पाइएन। किन पाइएन भनेर भने हामी कहाँ के छ भनेर भने यो कुरा हाम्रो सबै स्वीकार्नुपर्छ। हामी बिना योजना बिना पूर्वाधार बिना संयन्त्र हामीले मिठा गफ गरिरहेका छौँ। उही हाम्रो नेपाली उखानमा कुराले कुनै चिउरा भिद्दैन पानी के चाहिन्छ भने गरी चिउरा भिद्दैन पानी नै चाहिन्छ गफले त चिउरा भिद्दैन भने जस्तो गरी हामी के गर्यौँ त भन्दाखेरि छेकग्रुपमा हामीले वाह वाह गर्यौँ, तर हामीसँग भएका हाम्रा पूर्वाधार हाम्रो संयन्त्र हाम्रो भूगोल हाम्रो यहाँको नागरिकको स्तरदेखि सबै कुरालाई आधार मानेर जबसम्म हामीले यथार्थवादी भएर हामी विश्लेषण गर्दैनौँ तबसम्म के हो त नेपाली नागरिकले उपभोक्ताले जनताले हामी जे जेबाट शब्दबाट चाहिँ पुकार गरे पनि प्राप्त गर्न सक्ने अवस्था छैन। तपाईँ पानीको लाइन भन्नु परेको छ, अर्को छोडिदिनुहोस् न, तपाईँ आज पनि गएर काठमाडौँका विभिन्न ठाउँमा ढुङ्गे धारमा गएर हेर्नुहोस्, नागरिकहरू जार बोतल लिएर चाहिँ गाग्री लिएर पानीको लागि लाइन बस्नु परेको छ भनिसकेपछि सामान्य कुरा पनि हामीले के त विगत लामो समयबाट पूरा गर्न सकेनौँ। म आफै पनि करिब 15 वर्षभन्दा बढी जानी नजानिकन यस्ता विषयमा कुराकानी गरेँ, तपाईँ मलको लाइन बस्नु परेको छ, किसानले बाली सकिसके मलको लाइन बस्नु परेको छ, दुध बेच्न लाइन बस्नु परेको छ, कतिपय अवस्थामा त्यो सप्लायरले चाहिँ नलिदिने विभिन्न कारणहरू छ। त्यस कारणले यो भुइँ मान्छेको तरकारीको लागि लाइन भर्नु परेको छ, तपाईँ सप्लायरले कुरा गर्नुहुन्छ भने काभ्रे धादिङ सिधा मकनपुरका किसानहरू सप्लायरले चाहिँ विभिन्न बाहनाबाजीमा लाइन बसेर घन्टौँसम्म उत्पादन गरेको लिँदैन कि भनेर त्राईमाम भएर भर्नु परेको छ भने यो विशेष गरी सबै कुराहरू सँगै सरकारले सक्दैन। उपभोक्ता हित स्वच्छ बजार वस्तु र सेवा नियमन गर्ने कुरा संविधानले पनि संघ प्रदेश स्थानीय सरकारको साझा अधिकार भनेर परिभाषित गरेको अवस्थामा हाम्रा पालिकाहरू हाम्रा स्थानीय सरकार प्रदेश सरकारहरू विकास भनेको बाटोबीच गर्यो भने विकास भयो, के भन्छ सडक खन्यो भने विकास भयो,
16: अहिले एकछिनमा होला के गर्यो भने समस्या समाधान होला भनेर म एकछिनमा होला। तपाईँले भने जस्तै सरकारले अहिले अझ नयाँ सरकार गठन हुने बित्तिकै यो सेवा कामहरू चाहिँ
15: परेको छैन,
16: अब लाइन होइन अनलाइन भनेर चाहिँ
15: भने पनि सरकारको प्रचण्डको विषयमा उपभोक्ता हितको विषय परेको छैन। सरकारको सय बुझे चाहिँ सुशासनको म एउटा बुझा परेको थियो, अनिवार्य रूपमा भन्सारमा एमआरपी बिना सामान ल्याउन नदिने भन्ने कुरा थियो, त्यसबाट पनि सरकार ब्याग भएको छ। यसबाटै प्रश्न हुन्छ, न हिजो न आज, यो कुनै 22 वर्ष भनेको होइन कि सरकारको प्राथमिकताको विषयमा यो भुइँ मान्छेका कुराहरू, उपभोक्ता हितका कुराहरू, स्वच्छ बजारका कुराहरू, प्रतिस्पर्धी बजारका कुराहरू, उपभोक्ताको संविधानबद्ध मौलिक हक कार्यान्वयन गर्ने सवालका कुराहरू, उपभोक्ताले प्राप्त गर्नुपर्ने ज्ञानका कुराहरू, उपभोक्ता चाहिँ ले पाउनुपर्ने गुणस्तरीय वस्तु र सेवाको विषयमा पाउनु पर्ला नि त सही समयमा। म अहिले कुनै हस्पिटलमा चाहिँ मेरो इन्डोस्कोपी गर्न गएको छु, मैले तुरन्त पाइनँ, म 7 दिनको समय पाएँ भने मलाई के ठिक भयो र त्यो मैले प्राप्त गर्ने सेवाको कुनै गुणस्तरीय भयो? त्यस कारणले सही समयमा सही वस्तु र सेवाको उपयोग गर्न पाएन भने र मलाई तिर्खा लागिरहेको छ मैले खाएको पानीले मेरो प्यास मेटिएन भने त्यो अधिकार त्यो चाहिँ प्राप्त गरेको कुनै असर आउँदैन। त्यस कारणले यसका लागि चाहिने हामीले भनेका छौँ अहिलेका सबै संयन्त्रहरू भन्छु दावाका साथ भन्छु म 7 दिन 7 रात विषयमा बहस गर्न तयार छु, हाम्रा संयन्त्र सबै फेल भए,
16: राज्यका
15: यी अनुगमन नियमन र स्वच्छ बजार गर्ने नियमन गर्ने संयन्त्रहरू फेल भएका हुन् त, न त भने पटक पटक एकै प्रकृतिको समस्याहरू हामी किन दोहोरेका छौँ, किन ती निकायले यी विषयलाई समाधान गर्न चासो दिएनन्। त्यस कारणले अब सबै कुराहरू संयोजन गर्दै अहिले तपाईँले भन्नुभयो नि पासपोर्ट लाइन नभन्नुपर्ने कुराहरू, त्यो यातायातमा गएर चाहिँ लाइसेन्स लिन लाइन नभन्ने कुराहरू, एनओसी लिटर लिन लाइन नभन्नुपर्ने सबै विषयलाई वस्तु र सेवा क्षेत्रलाई नियमन गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यासलाई अङ्गीकार गर्नको निमित्त सबै निकायलाई समन्वय गर्न सक्ने किसिमको एउटा अत्यन्त शक्तिशाली प्राधिकरणको कन्सेप्ट जुन हामीले बारम्बार मैले भन्ने गरेछु उपभोक्ता प्राधिकरण
16: तपाईँले यो जुन के गर्यो भने
15: मैले यसमै जुन हजुर छु आउने भन्दा नि त्यसले मात्रै के हो त यो सबै समस्याको दीर्घकालीन रूपमा नीति बनाउने अन्तर्राष्ट्रिय राष्ट्रिय अभ्यासलाई अङ्गीकार गर्ने ती हिजका दिनका चाहिँ गुड प्र्याक्टिसहरूलाई स्वीकार गर्ने र गलत कुराहरूलाई निरुत्साहित गर्ने उपभोक्ता शिक्षा सचेतना तपाईँको उज्यालो रेडियो मार्फत देशव्यापी रूपमा कार्यक्रम बच्छ नि यस्ता रेडियोहरूलाई बाट चाहिँ के हो सरकारले भन्दा सरकारले आफ्नो लोक कल्याणकारी कुराहरू प्रयोग गराएर उपभोक्ता अधिकार आज हामी काठमाडौँमा बसेर कुराकानी गर्दा भनेर आज हामीले हुम्ला जुम्ला कालीकोटका दूरदराज होइन गोर्खा चाहिँ त्यो रसुवा नुवाकोटका दूरदराज तराईका चाहिँ दूरदराजमा जहाँ नेपाली भाषा राम्रोसँग बुझ्न नसक्ने ठाउँमा भएका प्याकेजिङ गरेका खाद्य वस्तु कसरी कस्तो पुगेको होला, त्यसको गुणस्तर मूल्यका विषय के होला, उपभोक्तालाई आफ्नो अधिकारको बारेमा सचेत गराउने, स्थानीय सरकारलाई त्यो अधिकारप्रति त्यो अनुगमन नियमन
16: गर्नु। एकछिनपछि आउँछु माधव तिमल सिन्हाजी, अघि तपाईँले भन्नुभयो यो जुन उपभोक्ताहरू चाहिँ सेवा र वस्तुमा जुन ठगिरहेका छन् यसको चाहिँ कारण चाहिँ जुन सरकारको चाहिँ एउटा जिम्मेवार नभएर सरकार असफल भएको हो भनेर अघि तपाईँले
15: सरकारको प्रशान्तको विषयमा
16: परेन र त्यो कारणले गर्दा उपभोक्ता मार्ग परेका छन्। तर तपाईँहरू जस्ता उपभोक्ता अधिकार कर्मीहरू जसले उपभोक्ता अधिकारको लागि वर्षौंदेखि तपाईँहरूको संस्थादेखि निकै अरू संस्थाहरू पनि हुनुहुन्छ, तपाईँहरू पनि असफल भयो भन्न
15: मिल्दैन। हामीले त संविधानको मा मौलिक हकको रूपमा प्रतिबद्ध गरायो, हामी त के हो र, हामी त भोग्ने हो, हामीलाई कुनै कानुनी अधिकार सुनेन भन्दा यस्तो संविधानको मौलिक हकको रूपमा उपभोक्ताको अधिकारलाई स्थापित गराइयो, यो गर्नुपर्छ त्यो गर्नुपर्छ भनेर लिखित मौखिक रूपमा विभिन्न फोरममा जानकारी गराइयो। हाम्रो काम भनेको त एडभोकेसी गर्ने, आज म तपाईँको उज्यालो मार्फत आएर देशभरका तमाम नेतृत्वकर्ता नेतृत्व गर्ने पोलिसी लेभलका व्यक्तिहरू सरकारका निकाय उपभोक्तालाई पनि यो गर्नुपर्छ भन्ने कराकन दायित्व हाम्रो त्यो, हामी के हो त बजारको समस्या उजागर गरिदिने हो, हामीले बारम्बार गरिरहेका छौँ, केही नभएको पनि होइन, फेरि केही सुरुवात भएको थियो, सुरुवात हुँदै थियो, भइ पनि आएको छ, तर के हो त त्यसलाई सिजनल रूपमा सुरुवात गरेर भयो,
16: व्यवस्थित
15: प्रणालीगत रूपमा दीर्घकालीन रूपमा हुनुपर्छ भन्ने कुरामा राज्य चुकेको छ। आखिर त सरकार चुक्छ भने सरकार बिचौलिया, सरकार चाहिँ तस्कर चाहिँ यो बजारलाई आफ्नो मुठीभरमा पार्ने, काटेलिङ गर्ने, कालोबजारी गर्ने, सिन्डिकेटधारीको कब्जामा पर्छ भने त कसैको केही लाग्दा र लाग्दैन नि त, भनिसकेपछि त्यो तोड्नको निमित्त चाहिँ यो देशका सबै प्रबुद्ध वर्ग, सबै विभिन्न पेसार व्यवसाय आबद्धका नागरिकहरू, सबैभन्दा पहिले म उपभोक्ता हो, मेरो अधिकार मौलिक अधिकार हो, मैले खाएको दूध तरकारी फलफूल माछा मासु खाद्यान्न मैले प्राप्त गरेको सेवा गुणस्तरहीन भयो, मैले मेहनतले आर्जन गरेको धन सम्पत्ति खर्च गरेर, दुःखले आर्जन गरेको सम्पत्ति खर्च गरेर मैले रोकिनु परेको छ भनेर सचेत जिम्मेवार नागरिक, कमसे कम हामी सहरीय उपभोक्ताहरू त अब अलिकति हामीले आफ्नो हामी निस्किनु पर्यो नि त बाहिरबाट, मैले के खाने के नखाने, मैले यो खाँदै गर्दा मैले यसलाई चाहिँ स्वीकार गर्दै गर्दा राज्यका निकाय अथवा उत्पादकले चाहिँ केही पनि मानेको छैन, अब सचेत भए उपभोक्ता जागरूक भए अब हामीले उपभोक्तालाई रहती सम्झिनु हुँदैन, उपभोक्ता बजारका सार्वभौम हुन्, उपभोक्ता बजारका राजा हुन्, यिनीहरूलाई चाहिँ उनीहरूको अधिकार चाहिँ प्रक्षेपण गर्नुपर्छ भन्ने सिद्धान्त स्थापित गर्नको निमित्त पनि तपाईँ म जस्ता सचेत नागरिकले के हो त सामाजिक बहिष्कारको भावना लिनु पर्यो, नचाहिएका कुराहरू नकिनिदिने, कसैलाई कसैले भनेका भ्रामक कुराहरूलाई इग्नोर गरिदिने, नबुझेका मान्छेलाई बुझाउन प्रयास गरिदिने, बुझेका मान्छेले नबुझेलाई बुझाउने प्रयास गरियो भने के हुन्छ भन्दा राज्यका निकाय पनि जिम्मेवार भन्छन्, बढीभन्दा बढी मात्रामा वाणिज्य विभागको जुन टोल फ्री नम्बर छ 1137 बढीभन्दा बढी उजुर गर्ने।
16: कार्यक्रम बदलिदो नेपालमा आज हामी उपभोक्ता अधिकारका विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। उपभोक्ता अधिकार अनुसन्धान मंचका अध्यक्ष माधव तिमिल सिन्हासँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
17: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
18: हाम्रा सेवाहरू
19: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
18: सामान्य किराले खाएको दाँत भर्ने,
17: मेसिनद्वारा आरसीटी गर्ने,
18: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
17: खोल लगाउने,
18: बाङ्गो टिङ्गो दाँत मिलाउने,
17: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ,
18: साथै एक महिना भर निःशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
17: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदान, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
19: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।
20: हेलो पिङ्की,
21: बोल दिन।
20: एलईडी टिभी किन्न नजाने
21: जान्न,
20: फ्रिज डिफ्रिज किन्न जाउन भने होइन
21: जान्न,
20: घरमा एसी कुलर पंखा चाहियो भने होइन त
21: जान्न,
20: किन
21: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के,
20: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि,
21: पाइने भएर त जान लाग्यो नि
20: हो र,
21: भन्दिन के
20: सत्य भन्दिन,
21: आई लभ यु पिङ्कुली भनेको
20: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
21: बन्जारे इलेक्ट्रोनिक घुराई दान,
20: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन, सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
19: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
21: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
20: फोन नम्बर
21: 082-562-452
20: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दाङ फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिमतर्फ

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी रिलायबल लाइफ सधैं भरिलाई
1: खुल्ला सामानहरू
2: तपाईँले जोडिहाल्नुभयो बिल लियो भने सरकारले दिने कुरा
1: सरकारले लिने जुन चाहिँ साप्ताहिक र मासिक रूपमा पुरस्कार घोषणा गरेको छ त्यो पनि प्राप्त गर्न सकिन्छ। अब हामीले खास गरी एउटा म अधिकार कर्मीको रूपमा म चिठा यो लोटीको कुरा चाहिँ म खासै लाखौं नागरिकलाई चाहिँ झुकिएर एउटा दुईवटा प्राप्त गर्ने कुरा त्यो सेकेन्डरी कुरा भयो तर बिल लिने कुरा चाहिँ संविधान पत्र मौलिक हकै कारण गर्नको निमित्त पनि गरे सँगसँगै यसमा पनि आफूले भाग लिन पाइयो भने यो पनि सरकारले अवसर दिएको छ त्यसलाई उपयोग गर्न पाइन्छ। त्यस कारणले विशेष गरी दूरदराजमा तपाईँ हामी आफै पनि गाउँतिर जन्मस्थान जाँदै गर्दा त्यो काठमाडौँ विभिन्न मेन सहरमा त्यो सामान पाइँदैन त्यस्तो प्रकारका नयाँ नयाँ प्रकारको ब्रान्ड गएको हुन्छ केही न केही गुणस्तरमा खेलबाड गरेको होला भन्ने एउटा शङ्का लाग्छ क्या मलाई किन सहरमा प्रतिस्पर्धा गर्न नसकेर गाउँमा आयो भन्ने जस्तो लाग्छ। त्यस कारणले त्यस्ता वस्तु र सेवा प्रयोग गर्दा एकपटक होइन हजार पटक सोचेर मात्रै उपयोग गर्न
2: के हेर्ने त्यसमा
1: उत्पादन मिति उपभोग मिति मूल्य तौल ब्याच नम्बर उत्पादक वा आयातकर्ताको प्रष्ट नाम ठेगाना नेपाली उत्पादन छ भने खाद्य अनुज्ञापत्र डीएफटी क्यूसी नम्बर अनिवार्य रूपमा हेर्नु पर्यो किनकि विभिन्न प्रकारका फूडहरू बिस्कुट लगायतका कुराहरूको चाहिँ खाद्य प्रविधि गुणस्तर विभागबाट अनिवार्य रूपमा अनुज्ञापत्र नलिकन खाद्य गुणस्तर को त्यो मापन नभएसम्म त्यो वस्तु लान पाइँदैन बजारमा। त्यो डीएफटी क्यूसी नम्बर भन्ने हुन्छ खाद्य अनुज्ञापन पत्र नम्बर त्यो अनिवार्य रूपमा हेर्ने काम गरियो भने र बिल लिने काम गरियो भने चाहिँ केही हदसम्म चाहिँ त्यस्तो किसिमका वस्तु
2: जुन पसलबाट आफूले सामान किन्दैछ सामानको तपाईँले भने जस्तो सबै कुरो
1: हेरौँ त्यो दर्ता नभएको गैर कानून पसलबाट ठेला साइकल विभिन्न किसिम घुम्ती सवारी साधनबाट सामान लिने काम हामीले नगरौं किनकि त्यसले भोलि कुनै प्रकारको शारीरिक मानसिक रूपमा क्षति भयो भने पनि हामी क्षतिपूर्ति प्राप्त गर्न हामीलाई गाह्रो हुन्छ। त्यसले अझ बजारलाई
2: अब त्यही घुम्ती पसल सञ्चालन गरेर धेरैको जीविका चलिरहेको छ होइन उहाँहरूलाई पनि प्रोत्साहन गर्नु पर्यो त्यस्तो अवस्थामा चाहिँ के गर्ने
1: होइन यसो जीविकोपार्जन छ भनेर लाखौं नागरिकको स्वास्थ्यमा खेल्न पाइएन उहाँले पनि स्वच्छताका न्यूनतम मापदण्ड गर्ने पालिकामा गएर पालिकाको चाहिँ कृषि पशु खाद्य शाखामा गएर समन्वय गर्ने दर्ता गर्ने बिल विजयकहरू जारी गर्ने धुवा धुरोबाट चाहिँ केही खानेको बेच्नुको छ रातो जालीदार कपडालाई छोपिदिने उहाँले मास्क लगाउने पन्जाहरू प्रयोग गर्ने स्वच्छ पानीको प्रयोग गर्ने बासी सडेकालेका कुराहरू पटक पटक प्रयोग नगर्ने उहाँले के हो त न्यूनतम स्वच्छताका मापदण्ड पूरा गर्ने म्याद सकेका लेभल नभएका अखाद्य वस्तुहरूको प्रयोग नगर्ने किनकि उहाँहरू पनि नागरिक जीवहरू हुनु पर्यो उहाँले भन्न सक्नु पर्यो मैले बेचेका खानेकुराहरू मेरो घुम्ती पसल भए पनि ठिक छ मैले खाद्य स्वच्छताका न्यूनतम मापदण्ड पूरा गरेको छु भनेर उपयोगकर्तालाई के हो त आश्वस्त पार्ने काम चाहिँ कसले गर्नु पर्यो त
2: एकदम साना व्यवसायहरूले पनि किनेर ल्याउने उहाँहरूले पनि किन्दा अघि तपाईँले भने जस्तै
1: उपभोक्ताले प्रयोग गरेको व्यवहार उहाँले पनि के हो त होलसेलसँग प्रयोग
2: उहाँहरू पनि उपभोक्ता
1: उहाँहरू पुनः बेच्ने मनसाय ल्याउनु भएको उहाँले उपभोक्ता भनिँदैन तर पनि के उहाँहरू उपभोक्तालाई भेट्ने अन्तिम ग्राहक भएको कारणले गर्दाखेरि उहाँहरू त्यही हो बिल विजय बिना सामान नकिन्ने लेभल बिना सामान नकिन्ने म्याच सकेका सामान नकिन्ने अब बाई वान गेट वान भनेर कसैले लोभ्याए भनेर चाहिँ त्यस्ता सामान नकिनिदिने म्याच सकेका सामानलाई फुटाएर त्यसलाई लुज बनाएर नबेचिदिने त्यो इमान्दारिता त्यस कारण यो समग्र जिस्ट कुरा चाहिँ के रहेछ भनेर भने बजार पूर्ण रूपमा स्वच्छ प्रतिस्पर्धी हुनको निमित्त मूल्य गुणस्तरमा एकता कायम गर्नको निमित्त उपभोक्ताको अनुहार हेरेर वस्तु र सेवाको मूल्य तय अन्त्य गर्नको निमित्त विधिको शासन कायम गर्नको निमित्त उपभोक्ताको अधिकारलाई स्थापित गर्नको निमित्त तीनटा पक्ष उपभोक्ता सक्रिय र सचेत हुने व्यवसायीहरू इमान्दार हुने राज्यका निकायहरू जिम्मेवार पनि
2: अब हामी पहिला उपभोक्ता कुरा गरिरहेछौँ एउटा उपभोक्ता चाहिँ
1: आफ्नो
2: सचेत रहने अर्को अहिले व्यापारी र राज्यको निकायमा अहिले जाउँला हामी के गर्छौँ भने तपाईँ उपभोक्ताले जुन कुरा भन्नुभयो यो सबै कुरा हाम्रो उपभोक्तामा सचेतना छ यो अहिले तपाईँले भन्नुभयो
1: अहिले यस्तो छ विभिन्न प्रकारका सामाजिक सञ्जालहरू टिकटक फेसबुकहरू युट्युबहरू विभिन्न चाहिँ रेडियो अनलाइनहरूमा यस्ता कुराहरू धेरै गाउँ गाउँसम्म सबका नाम हातमा

0: चाहिँ संचारकर्मी हुनुहुन्छ, कोही सरकारी कर्मचारी हुनुहुन्छ, कोही विभिन्न अधिकार क्षेत्रमा महिला अधिकार बाल अधिकार क्षेत्रमा काम गरेको हुन्छ, विद्यालयका शिक्षकहरू हुनुहुन्छ, विद्यार्थी धेरै अति सचेत विद्यार्थीहरू हुनुहुन्छ, ती व्यक्तिहरूसँग के हो त के हो यस्तो कुरा आएको छ भने उहाँसँग सोचेर भेरिफाई गरेर मात्रै जानु पर्यो, होइन ठगिने कुरा हुन्छ। सबभन्दा डर लाग्दो भनेको हामी अहिले अन्तिममा मैले भन्न खोज्दै यो अनलाइन विभिन्न प्रकारका जुन यो मार्केटिङहरू टिकटक फेसबुकहरूमा इन्स्टाग्राममा जुन किसिमका चाहिँ भ्रमपूर्ण विज्ञापनहरू गरिएको छ नि, त्यो त्यसबाट चाहिँ हामी के हो त अत्यन्त जिम्मेवार हुनुपर्छ। 200 रुपियाँ लगानी गर्नु, 400 कमाउनु, अथवा यो फलाना औषधि घरमै ल्याइदिन्छ भन्ने, गाउँ गाउँमा चाहिँ अहिले झोलामा बोकेर यो चाहिँ भिटामिन हो, यसले यस्तो गर्छ उस्तो गर्छ भन्ने किसिमका यो छन् धेरै कुराहरू छन् क्या। तपाईँ उपभोक्ताधिकारको कुरा गर्नुहुन्छ भने यो 7 दिन गरेर सकिँदैन, धेरै विषयहरू छन् यस्तामा चाहिँ के हो त सबैभन्दा पहिला मैले सचेत सक्रिय रहने, कुनै प्रकारको शङ्का लाग्यो भने नबुझेका मान्छेले बुझ्न प्रयास गर्ने, बुझेका मान्छेहरूले के हो त नबुझेकालाई बुझाउने प्रयास गरियो भने चाहिँ के हो त बजारमा केही न केही हदसम्म यो अनलाइनका रूपमा भ्रमपूर्ण विज्ञापनका रूपमा विभिन्न मान्छेलाई दिएका प्रलोभन चाहिँ के हो त नियन्त्रण नियमन गर्न राज्यका निकायले सहयोग पुग्छ। सचेत जिम्मेवार नागरिक म राज्यको भूमिका छु, म पनि बिना बदलीको राज्यको
1: अवस्थामा उपभोक्ता अदालतमा पुग्ने,
0: कुनै प्रकारको वस्तु र सेवाहरू उपयोग गर्दा शारीरिक रूपमा मानसिक रूपमा आर्थिक रूपमा क्षति भएको आफूलाई लाग्यो, कसैको लापरवाही भयो, तपाईँ उपचार गर्न जानुभएको छ त्यहाँ चाहिँ मेडिकल नेग्लिजेन्सी भयो, लापरवाही भयो, तपाईँले एउटा औषध दिनुपर्ने थियो अर्को दियो, गलत काम गर्यो, त्यस कारणले तपाईँको नागरिक तपाईँको आफन्तको अथवा मेरो आफन्तको कसैको ज्यान गयो भने ज्यान अङ्गभङ्ग भयो भने त्यस्तो अवस्थामा चाहिँ त्यो सम्बन्धित उपचार गरेका चिकित्सक र संस्था विरूद्धमा हामी उजुरी जान्छौँ। कुनै इन्जिनियरिङबाट घरहरू बनाउँदै गर्दा कुनै काम गर्दै गर्दा चाहिँ टुटफुट भयो भने त्यसका विरूद्धमा जाने, कुनै वस्तुहरू उपयोग गर्दा तपाईँको शारीरिक मानसिक रूपमा क्षति भयो भने त्यसबाट तपाईँलाई फुड पोइजनिङ भयो, मृत्यु भयो, अङ्गभङ्ग भयो, चोटपटक लाग्यो भने त्यसका विरूद्धमा जाने, वस्तु र सेवा उपयोग गर्दा त्यो वस्तु र सेवा प्रदायकबाट कुनै प्रकारको त्रुटि भएको आफूलाई ग्यारेन्टी भएको अवस्थामा सबै प्रकारका बिल बिजकदेखि लिएर त्यो घटनाक्रम त्यसलाई पुष्टि गरेको छ वास्तवमै उनीहरूको नेग्लिजेन्सी छ भने त्यसका विरूद्धमा क्षतिपूर्ति प्राप्त गर्नको निमित्त उपभोक्ता अदालत जाने हो।
1: अब त्यो त एउटा तपाईँले भने जस्तो त्यो अवस्थामा त्यहाँ जाने कुरो भइहाल्यो, अहिलेको अवस्था मैले ग्यास पाइनँ, पासपोर्ट लिन जाँदाखेरि घण्टौं लाइनमा बस्नु पर्यो, म फलान ठाउँमा गएको मलाई पसलले चाहिने भन्दा बढी चाहिँ मूल्य भन्यो भने चाहिँ त्यस्तो बेला कहाँ गुनासो गर्छ
0: त्यहीँ जाने हो। किन भन्नाले भने पसलले बढी मूल्य लियो भने प्रमाण हुनु पर्यो, बिल लिनु पर्यो, तल्लो जन्तीको मूल्य बढी लिएको छ भने त्यो बराबर क्षतिपूर्ति पाइन्छ। उदाहरणलाई अब अदालतले फैसला गरेको छ नि, उनीहरूको चाँदीको पसलको 14,500 केसमा आते जाति सबै गरेर फैसला गरिदिएको अवस्था छ, त्यो नजिर पनि बसेको अवस्था छ। तर पनि के छ भन्नुहोला भने मैले परिक्रमा गरेको तपाईँले परिक्रमा गरेको अदालत चाहिँ त्यस्तो हो, फेरि तपाईँको घरमा केले पानी दिएको छ, तपाईँको घरमा पानी आएन, महिनामा त 10,000 जार बोतल पानी खानुभयो भने त्यो 10,000 बराबर क्षतिपूर्ति मलाई कसले दिनुपर्छ, केले दिनुपर्ने, मैले परिक्रमा गरेको अदालत चाहिँ त्यस्तो हो। तपाईँ सडकमा हिँड्दै गर्नुभएको छ, तपाईँको सडकको खाल्टोले गर्दा तपाईँको सवारीमा क्षति भयो, तपाईँ दुर्घटना हुनुभयो, मलाई सडक विभाग र सडकमा त्यो निर्माणमा कार्य भएको व्यक्तिको क्षतिपूर्ति प्राप्त गर्नुपर्ने हो। अहिलेको अदालतले त्यो कुरालाई चाहिँ स्वीकार गरेको अवस्था छैन, उपभोक्ताका जेन्युइन इस्युहरूलाई जबसम्म स्वीकार गर्न सक्दैन। अहिलेको अदालत चाहिँ एकदम कागजी सर्फेस भएको छ, योभन्दा परिष्कृत परिमार्जित अदालतको लागि हामी लागिरहेको
1: अहिले नै तपाईँले मैले ग्यासमा घण्टौं लाइन बस्नु पर्यो, पासपोर्ट लिनको लागि दिनभरि बस्नु पर्यो भनेर गुनासो गरेको त्यही सम्बन्धित निकाय बाहेक
0: अदालत क्षेत्र
1: सरकारले सुन्यो नसुने सुनेन सक्यो दुःख चाहिँ पाइरहेछन्। अब तपाईँहरूले भने जस्तो त्यो हालको व्यवस्था पनि उपभोक्ता अदालतबाट गराउनको लागि तपाईँहरू पहल गरिरहनु भएको छ। माधव तिमीले सिन्हाजी, हामी आज उपभोक्ता अधिकारको विषयमा एकदम मेन ढंगले कुरा गरिरहेका छौँ, तपाईँले उपभोक्ताले बुझ्नुपर्ने कुरा गर्नुभयो, एउटा उपभोक्ता सचेत हुनु पर्यो, सक्रिय हुनु पर्यो भन्नुभयो, अघि नै तपाईँ अर्को कुरा गर्नुभएको थियो व्यवसाय जिम्मेवार बन्नु पर्यो भन्नु भएको थियो होइन, त्यसपछि राज्यको कुरा गर्नुभएको थियो, अब व्यवसायतिर जागु न, हाम्रा व्यवसायहरू कतिको जिम्मेवार,
0: व्यवसायलाई म त आग्रह गर्ने गरेको छु, एउटा व्यवसायी एउटा वस्तुको आयातकर्ता उत्पादक विक्रेता भए पनि त्योभन्दा बाहेक हजारौं वस्तुको म उपभोक्ता हो भन्ने किसिमको इमान्दारी त व्यवसायमा हुनु पर्यो। व्यवसाय भनेको रितले गरौँ प्रीतले गरौँ रितले गरौँ प्रीतले बाँचौ भन्ने किसिमको सिद्धान्त अङ्गीकार गर्दै हाम्रा हामी पूर्वीय दर्शनबाट प्रभावित व्यक्तिहरूले एउटा धर्म गर्नको निमित्त पनि मिसावट भएको अखाद्य भएको कम तोल भएको सामान बेच्नु हुँदैन भन्ने हिजोका दिनमा हामीसँग लिपिबद्ध कानून नभएको अवस्था पनि हामीले परापूर्वक रामशाहको पालाको मानवपाथीको सिद्धान्तदेखि लिएर हाम्रा पुराणहरूले चाहिँ मरिसकेपछि पनि कुनै किसिम ठगी गरियो भने स्वर्ग नर्गमा गएर चाहिँ तातेको तेलमा गएर डुब्नुपर्छ भन्ने किसिमको जुन एउटा हिजोका दिनमा लिपिबद्ध कानून नहुँदाखेरि पनि जसरी हाम्रो दर्शनले धर्मले बाँधेको थियो त्यो पनि हिजोका दिनमा उपभोक्ता अधिकारको विषय हो नि त। त्यसै गरी त्योदेखि लिएर अहिलेका हाम्रा आधुनिक कानूनसम्म हामी चाहिँ प्रेरित भएर इमान्दारीपूर्वक काम गरियो भने कुनै चामल व्यक्ति मान्छेले मिसावट गर्नुभयो बढी मूल्य लिनुभयो त उहाँ बस चल्नुपर्छ, उहाँ ट्याक्सी चल्नुपर्छ, बिरामीबाट उपचार गर्न अस्पताल जानुपर्छ, चामलमा उहाँले मिसावट गरेर चामल बेच्दै गर्दा फेरि औषधि किन्न गएको होला औषधि मिसावट गरिदिनु भए पनि जान जान्छ नि त, त्यसमा चक्र हो, उसले उसलाई ठगिन्छ, त्यसमा सबै मान्छे हामी आफ्नो ठाउँमा जिम्मेवार बन्नुपर्छ भन्ने खुसी इमान्दारिता चाहिँ देश सरकारसम्म तमाम व्यवसायीलाई लिनको लागि आग्रह गर्न चाहन्छु। सबै व्यवसायीहरू दोषी छैनन्, सबैको गल्ती पनि छैनन्, सबै नराम्रो छैनन्, किनकि धेरै हाम्रा व्यवसायीहरूले हिजोका दिनमा तपाईँ हामी चाहिँ कोरोना लाग्छ भने घरमा लुक्दै

0: फेरि लुकेर बसेर गर्दा त्यही व्यवसायले घरमा पानी पुर्याउने ग्यास पुर्याउने चामल पुर्याउने काम त हिजो गरेका थिए, पसल खोलेर सर्भिस दिने काम गरेका थिए। त्यसकारणले सबैलाई गल्ती नभनौ, गल्ती गर्नेलाई चाहिँ कारवाही गरौं, राम्रा गर्ने व्यक्तिलाई पुरस्कृत गर्ने परिपाटीको थालनी पनि गर्नलाई पनि म सरकारलाई आग्रह गर्न चाहन्छु। त्यो परिपाटीको विकास भएको छैन, त्यसकारणले व्यवसायीहरू चाहिँ म एक वस्तुभन्दा बाहेक अन्यको उपभोक्ता हो भनेको छु, इमान्दारी देखाउनलाई पनि आग्रह गर्न चाहन्छु।
1: एकदम व्यवसाय त्यो अवस्थामा जिम्मेवार हुनुपर्छ। अब राज्यका निकाय अघि नै तपाईँले यो पालिकादेखि केन्द्र सरकारसम्मको भूमिका महत्वपूर्ण हुन्छ भन्नुहुन्थ्यो, होइन? संविधानमा भएका व्यवस्था पालना गराउन पनि हाम्रा सरकारी निकायहरूले सकेका छैनन्, होइन? त्यो कारणले गर्दाखेरि उपभोक्ताले समस्या भइरहेका छन्। अब तपाईँको आग्रह चाहिँ पालिका, प्रदेश र केन्द्रले के गरिदियो भने, केन्द्रबाट कस्तो पहल भइदियो भने, पालिकाबाट चाहिँ कस्तो खालको भूमिका निर्वाह भयो भने उपभोक्ताले राहत पाउँथ्यो होला कि?
0: तीन तहकै सरकारको आपसी समन्वयमा वस्तु र सेवा क्षेत्रमा नुनदेखि सुनसम्म, हलोदेखि हाइड्रोसम्म, रिक्सादेखि रकेट छैन हामी कहाँ हवेजासम्म, ओरदेखि गोडसम्म, आलीदेखि थालीसम्म, फार्म टू किचन भनौँ न, किसानको उत्पादन स्थिति
1: ओरदेखि भान्सासम्म,
0: ओरदेखि गोडसम्म, आलीदेखि थालीसम्म,
1: हजुर हजुर,
0: त्यो सबैमा च्यानलमा त्यो सक्रिय च्यानलमा भएका व्यक्तिहरूलाई त्यहाँ आबद्ध भएका व्यक्तिहरूको नियमन गर्ने, उहाँहरूलाई फेसिलिटेट गरिदिने, कानून बनाइदिने, कानून दिने, तीन तहको समन्वयमा मूल्य गुणस्तर नापतोलको विषयमा उहाँहरूलाई पनि अवेर गराउने, उहाँहरूका पनि पीरमनका गुनासोहरू सुनिदिने र मुख्य कुरा भनेको चाहिँ विधिको शासन र कानून राज्यको अनुभूति गराइदिने, त्यति काम गरिदिने। र अहिले सजिलो बन्छ, किन भन्दा नेपाली नागरिकले लामो समय पश्चात दुई तिहाईको बलियो सरकार, यही जनआक्रोश जनअपेक्षा स्वीकार गर्नको निम्ति राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाईको बहुमत सरकार पनि दिएको छ। सरकारले चाहने हो भने नमूना कानून मार्फत प्रदेश स्थानीय सरकारलाई सबलीकरण गरिदिने, अनुगमन नियमन, आपूर्ति नीति, बजार नीति, यातायात नीति, उपभोक्ता नीति सबै पालिकादेखि लिएर संघसम्म जारी गराएर एकीकृत रूपमा नेपालको उपभोक्ता अधिकार आन्दोलन चाहिँ यस्तो किसिमको नमूना छ भने संसारभरका विकसित देशहरू पनि हाम्रो देशमा हेर्न आउन सक्ने किसिमको नियम कानून बनाउनको लागि म संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई अनुरोध गर्न चाहन्छु।
1: अहिले पनि पालिका सरकारलाई जिम्मेवारी छ त्यो अनुगमनको,
0: तर गर्दैन।
1: किन समस्या चाहिँ के हुन
0: होइन छ, उसले गर्दैन, अब पैसा पनि छुट्याउँछ स्थानीय। प्रत्येक पालिकामा संघीय सरकारले गाउँपालिका, नगरपालिका, महानगरपालिकामा उपाध्यक्ष, उपमेयर, संयोजक रहने, स्थानीय बजार व्यवस्थापन तथा अनुगमन समिति, स्थानीय बजार संरक्षण समिति भनेर चाहिँ एउटा परिकल्पना गरेर पठाइदिएको छ। कहीँ कहीँ यसो गरे यस्तो गर्छन्, हल्ला हल्ला गर्छन्, तर पूर्व रूपमा त्यहाँका छोटो राजनीति पार्टीहरू, उदाहरणलाई कुनै गाउँपालिकाको उपाध्यक्ष त्यही पालिकामा थोरै सानो पालिकाभित्रका आफ्नै मतदाता, आफ्नै भोटर, आफ्नै कार्यकर्ता अथवा आफैभित्रै आफ्नै घर परिवारका मान्छेले गरेको व्यवसायलाई गरेर कडिकडाउ गर्न नसक्ने भएको कारणले गर्दाखेरि त्यो गर्न नसक्नु भएको होला। त्यसै चाहिँ रोल लिएर भएन, किनकि उहाँका मतदाता, उहाँका जनता, उहाँका कार्यकर्ताहरू स्वस्थ भए, नागरिक स्वस्थ भइदियो, न्यायचित मूल्य वस्तु सेवा प्रयोग गर्न पाइयो भने त अझ बढी उहाँको राजनीति चम्किन्छ होला, अझ उहाँको राजनीति बलियो हुन्छ। त्यसकारणले स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार संयुक्त रूपमा, समन्वयात्मक रूपमा केन्द्रदेखि तहसम्म एउटै मोडलमा चाहिँ के हो त, अनुगमन नियमन गर्ने, आपूर्ति प्रभावकारी बनाउने, पालिकाको उत्पादन के हो, कुन समयमा कति उत्पादन हुन्छ, कति आयात गर्नुपर्ने हुन्छ, कति व्यवसाय छ, कहाँ कहाँ त्यो व्यवसाय उत्पादन धानेको छ, सबै डिटेल चाहिँ के हो त पालिकाले राख्न सक्छ। त्यो संघीय सरकारसँग समेत ट्याकिङ गर्न सक्ने हिसाबले संघीय सरकारले एउटा अनलाइन पोर्टलहरू बनाउने, उत्पादनदेखि लिएर वितरणका सबै सूचना त्यहाँ चाहिँ प्रस्तुति दिएर के हो त बजारलाई स्वच्छ बनाउनको निमित्त तीन तहको सरकारले आपसी समन्वय काम गर्न सक्छ, काम गर्नुपर्छ, जहाँसम्म लाग्छ अहिलेको सरकारले गर्ला भन्ने एउटा अपेक्षा पनि छ।
1: हो माधव विमल सिन्हाजी, अब त्यो सरकारसँगै अपेक्षाको कुरा गर्दा, सरकारले सहयोग दिने कार्यसूचीमा अब सबै कुरा चाहिँ डिजिटाइज गर्ने, होइन, अब लाइन बस्न पनि अघि नै हामी कुरा गऱ्यौँ, होइन, पासपोर्टै घरमा पुर्याउने, अरू कागज पत्र घरमा पुर्याउने भनेर केही ठाउँमा हामीले सुरु गरौँ पनि भनेको, अहिले पासपोर्टमा जाँदाखेरि पनि लाइन, अस्पतालमा यसै पहिलेदेखि नै लाइन, हामीले कुरा गरौँ ग्यासको लाइन। अब साँच्चै सरकारले चाहिँ यो लाइन होइन अनलाइन भनेर जुन एउटा नारा छ, योजना छ, यसलाई कार्यान्वयन गर्नको लागि चाहिँ एकदम गर्नै नै पर्ने, नगरी नहुने कुराहरू सुधार गर्नुपर्ने कुरा
0: मात्रै होइन, तपाईँ सूत्र पनि अनलाइन नचलेर पालिकाहरूमा राष्ट्रिय मान्छे हो, दसौँ दिनसम्म चाहिँ लाइनै भन्नु पर्यो, त्यसमा पाएन नि, त्यो धेरै कुराहरू छन्, त्यसका लागि चाहिने आवश्यक संयन्त्र आवश्यक पूर्वाधार, आवश्यक प्रविधि, आवश्यक प्राविधिक व्यवस्था गर्न पर्यो। मुख्य कुरा भनेको सबै कुरालाई प्रत्येक पालिकामा एकजना फुड इन्सपेक्टर, मेट्रोलोजिस्ट, त्यसपछि केमिस्टदेखि लिएर अनुगमन गर्ने छुट्टै संयन्त्र बनाउने, पालिकादेखि लिएर 753 पालिकामा, जस्तै पालिकाभित्रको बजार नीति, उपभोक्ता नीति, आपूर्ति नीति, सेवाका विषयमा, यही अनलाइन सनलाइनका विभिन्न विषयमा, त्यहाँका मान्छे कति हुन्, कति चाहिने हो, त्यहाँको पासपोर्ट कति चाहिने हो, कति मान्छे 70 वर्ष काट्दैछन्, यावत विषयको तथ्याङ्क लिनको निम्ति सबभन्दा पहिला त चाहियो होला नि, डाटा चाहियो नि त। त्यसपछि मात्रै के हो त फाउन्डेसन भन्छ नि, पूर्वाधार, जबको आधारमा घरको कोठा तयार हुने होला नि त, कतिले पूजा राखेपछि कतै कोठा बन्छ भने चाहिँ कस्तो किसिमको घर बनाउँदैछु भन्ने कुराको तयारी गर्नलाई सुरुमै, अब हिजोका दिनमा हौसिएर हाम्रा राज्यका शासकहरूले तुरुन्तै फु मन्त्र गरेर म गरिदिइहाल्छु भनेर गर्छ लगाए, तर गफ लगायो भरमा हाम्रो अवस्था त्यस्तो किसिमको समस्या छैन नि त. तपाईँ काठमाडौँकै यही कुनामा एउटा कोठा एउटा कोठामा हाम्रा चाहिँ टेलिकमका नेटवर्कहरूले काम नगरेको अवस्था छ भनिसकेपछि त्यसको लागि सबभन्दा पहिला हाम्रो कमजोर पूर्वाधार छ, त्यो पूर्वाधारलाई व्यवस्थापन गर्ने काम गर्नुपर्छ. सुरुमा त्यो गरिसकेपछि नीति नियम कानून नियम बनाउने कुरा, विदेशबाट त्यस्ता किसिमको एक्सपर्ट जिम्मा ल्याउने कुराहरू, प्राविधिकको व्यवस्था गर्ने कुराहरू, अनि प्रविधिमा बल्ल हामी छिने कुरा हो. सुरुमै के हो त उही एक लिटरको भाडा लिएर तीन लिटर मैला भने यस्तो गरेर अर्दैन अर्दैन नि त. हामी के गरिरहेको छौँ, भाडा छ एक लिटरको तीन लिटर मैलाउँछु भनेर बजारमा हल्ला गरिदिइरहेको छौँ. अनि अब अरू पचाउने पचाइरहेको छन्.
1: पहिला भाडो चाहियो,
0: भाडा चाहियो. भाडा भने के हो त पूर्वाधार हो. त्यसको लागि सरकारले अब सुरुवात गर्दैछ, पूर्वाधारको लागि लगानी बढाउनुपर्छ.
1: हामी के आशा गर्न सक्छौँ सरकारले भने जस्तै साँच्चै अब यो जुन अहिले पाइरहेको उपभोक्ताको साथी चाहिँ केही दिनलाई हो, त्यसपछि सुधार हुन्छ भनेर आशा गर्ने ठाउँ
0: छ? आशा त गर्नै पर्यो. सरकारसँग आशा नगरे कोसँग आशा गर्ने? धेरै आशा गरियो, धेरै कुरामा आशा गरियो, आशा नगरेको होइन. तपाईँ अहिले पनि सरकारले गरेको कुरा धेरै थियो नि त, सय दिनभित्र त के भयो? आशै गरे नागरिक, आशा नगरे त होइन. तर उयो आश त गर, भर्न पर भए जस्तो आश गर्दै गर, भर पनि पर्दै गर भनेपछि बिस्तारै बिस्तारै कसैको होला, तपाईँको होला, मेरो नहोला, होइन, मेरो होला, तपाईँको नहोला भए जस्तो भइरहेको छ. आशा गरौँ, सबै पछाडि सरकारलाई घचघचाउँ, सरकारलाई जिम्मेवार बनाऊ, सरकारलाई उत्साहित बनाऊ. यस्ता कुराहरू कार्यान्वयन गर्नको निमित्त अब आशै नगरेर निराश हुनु पर्ने अवस्था चाहिँ छैन. अब आशा गरौँ.
1: अब हामी अन्त्य अन्त्यतिर आइपुगेका छौँ. एउटा चाहिँ अब तपाईँले यो सरकार केन्द्र सरकारदेखि प्रदेश हुँदै पालिका सरकारसम्मले गर्नुपर्ने कुरा गर्नुभयो. अब चाहिँ अलिकति अघि तपाईँले भने जस्तो उपभोक्ताले अझै ध्यान दिनुपर्ने र तपाईँहरू जस्ता उपभोक्ता अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थाले गर्नुपर्ने काममा जस्तो उपभोक्ता हक हितका लागि खुलेका तपाईँहरू जस्ता संघ संस्थाहरू चाहिँ काठमाडौँ केन्द्रित हुनुभयो, होइन, गाउँ गाउँसम्म पुग्नु भएन भन्ने एउटा आरोप छ. तपाईँहरूको पनि त्यही पूर्वाधार
0: भएर आरोप हामीसँग के हुने हो? सरकारले हामीलाई एकसुकै भइदिएको छैन. हामी कुनै जातीय निकाय चलेको एनजिओ होइनौ. मैले मेरो चाहिँ अरू सबै कुरा चाहिँ थाती राखेर म तपाईँकै आउँदै गर्दा कहीँ पुग्नु पर्ने थियो, त्यो कामलाई मैले थाती राखेर तपाईँका बोल्न आइरहेको छु. हामी पुराणमा भोलिन्टियर काम गरिरहेको छौँ. म दावाको साथ भन्छु, आजको दिनसम्म मेरो संस्थाले त हामी यो क्षेत्रमा काम गराएको व्यक्तिले कुनै पनि निकायबाट हामीले एक सुक्का पैसा लिएका पनि छैनौँ. हामी कतिवटा परिचय पनि छैनौँ. हामी स्वचालित छौँ. हामी जे जे कुरा आफ्नो बर्मा देखेका छौँ, आफ्नो अध्ययन देखेका छौँ, आफ्नो स्वविवेकले देखेको कुराहरूलाई लाइक यो गर्दाखेरि चाहिँ बजार स्वच्छ हुन्छ भनेर एडभोकेसी गर्ने काम गरेका छौँ. राज्यको निकाय यत्रो स्रोत साधन जनशक्ति भएको त गाउँ गाउँसँग गएर काम गर्न सकेका छैन. बुबुहरू हामी संस्थाका मान्छेले गएर गाउँमा गएर गरे भन्ने कुरा चाहिँ त्यो
1: तपाईँले झन्डै दुई दशक भयो, होइन, यो अभियानमा लाग्नु भएको
0: भयो
1: दुई दशक भयो. तपाईँले आफूले थाल्दाखेरि अहिलेसम्म आइपुग्दाखेरि के कुरा सुधार भयो जस्तो लाग्छ
0: मलाई? अनि केही कुराहरू जस्तो अहिले पनि भने संविधानदेखि लिएर यो नियम कानूनहरूदेखि लिएर उपभोक्तामा सचेतना बढेका कुरादेखि लिएर नेपाल सञ्चार माध्यमले हिजो म लाग्दै गर्दा पत्र पत्रिका टेलिभिजनमा चाहिँ आर्थिक न्युजको कुनामा सानो कुरा हुन्थ्यो, उपभोक्ताको अहिले फन्ड पेन ठुलो ठुलो कुरामा उपभोक्ताको कुरा आउँछन्. आखिर यो जनचेतना मिडियाको चाहिँ एउटा सकारात्मक अभियान हामीले उठाएका विषयहरू राज्यको पनि केही नजिक परेका कारणले गर्दाखेरि यसले नराम्रो कुरा भएको छैन, सकारात्मक हिसाबमा गएको अवस्था छ. केही व्यवसायीहरू पनि उपभोक्ताहरूप्रति जिम्मेवार बन्नुभएको छ. उहाँहरू पनि आफ्नो उत्पादनलाई एकदमै टोटली रूपमा चाहिँ गुड म्यानुफ्याक्चरिङ जिएमपी मोडलमा लानुभएको छ. टोटली अटोमेसनमा गएको छ. ह्युमनलेस उत्पादन हुँदै गएको अवस्था छ. त्यसलाई उच्च प्रविधि एउटा उच्च प्रविधि र प्राविधिक प्रयोग गरिरहनुभएको अवस्था छ. सरकारले पनि केही नै हिसाबले केही नगरेन भनौँ, किन हामीले नगरे भनेको चाहिँ अझ गर्दा नगरी भनिरहेको छौँ. केही न केही सकारात्मक पहलहरू भएको अवस्था छ. होइन, गुणस्तरको विषयमा मापन केन्द्रमा ठुला ठुला अत्याधुनिक प्रयोगशालाहरू स्थापनाको लागि हाम्रा क्वारेन्टिनहरू विशेष गरी नाका क्वारेन्टिनहरू व्यवस्थित हुँदैछन्। विदेशबाट आयात गर्ने पनि रिगुनाइज कम्पनीका वस्तुहरू आयात भइरहेको अवस्था छ भनेपछि केही कुराहरू चाहिँ हामी दावक साथ भन्छौँ. यदि हामीले यति पनि नकाराएको भए त हुँदैन थियो होला नि त. तपाईँले मैले यति नै नकाराएको भए त केही न केही त्यसको 2-4% चाहिँ प्रभाव सकारात्मक परेको अवस्था छ. अब हामीले केही सुरुवात गरेका छौँ. पाठ्यक्रममा पुरै पाठ्यक्रम लान नसके पनि 9-10 क्लासको चाहिँ इपिएस सब्जेक्ट हटाए पनि सोसलमा अहिले कन्ज्युमर हेल्थका कुराहरू केही कुराहरू उपभोक्ता अधिकारको कुराहरू हामी जोड्न सफल भएको अवस्था छौँ. प्रत्येक निकायहरू पालिका पालिकामा हामीले उपभोक्ता समाज समिति गठन गर्नको लागि हामी त्यही सरकारी संयन्त्र गठन गर्नको लागि हामी सफल भएको अवस्था छ. त्यस कारणले केही कुराहरू सुरुवात भएको छ. यति सन्तुष्टि हुने कुरा होइन. अब मैले तपाईँलाई पनि भने मूल्य गुणस्तर नापतोल नेपाली उपभोक्ताको अत्यन्त सेन्सिटिभ कुरा हो. त्यसको लागि प्रत्येक पालिकामा नसके पनि राज्यको स्रोत साधन जनशक्तिलाई पनि हामीले हेर्नुपर्ने हुन्छ. एटलिस्ट पोखरा, विराटनगर, भैरवा, काठमाडौँ जस्ता ठाउँका मुख्य महानगरपालिकाहरूमा अत्याधुनिक स्वचालित प्रयोगशाला स्थापना गर्ने, प्रत्येक पालिकामा एकजना फुड इन्सपेक्टर यो लगायत अनुगमनसँग सम्बन्धित अधिकृतको व्यवस्था गर्ने, उपभोक्ता अदालतलाई कमसेकम 7 प्रदेशमा मात्रै हामी 7 प्रदेशमा यो अदालतहरूलाई विस्तार गर्न सक्ने, र राज्यको नीतिमा केन्द्रीकृत रूपमा यो बजार नीति, उपभोक्ता नीति, आपूर्ति नीतिदेखि लिएर सबै नीतिहरूलाई कडाईका साथ लागू गरिदिने काम गराउनको लागि के हो त पहल कदम भइरहेको छ. केही न केही रूपमा अब अहिले अलिकति अब सम्माननीय प्रधानमन्त्रीज्यू पनि यस्ता विषयमा जनतासँगको विषयमा अलिकति बढी भनौँ चिन्तित जिम्मेवारी भएका गर्दाखेरि अहिलेको सरकारले अहिलेको सम्माननीय प्रधानमन्त्रीज्यूले यसलाई अघि बढाइदिएर कमसेकम गुणस्तरीय उत्पादनलाई उखाल दिने, गुणस्तरीय उत्पादन गर्नेलाई जरैबाट त्यसो निमिटिन पारिदिने, विषादी लगायतको कुरामा चाहिँ सचेतना अवेरनेस जगाउने, विषादी चाहिँ विष औषधि होइन भन्ने किसिमको जो चाहिँ यो सन्देश प्रयोगकर्ता किसान र उपभोक्ताका पुर्याउने काम गर्नको निम्ति हामीले पहल कदम गरिरहेका छौं। यही हो तपाईँको उज्यालो मार्फत कराई दर्जनौं आर्टिकलहरू रचना मार्फत लेखिरहेको छ, बोलिरहेको छ, सरकारका विभिन्न फोरममा गरेर है बजार यस्तो छ भनेर घटाउने काम गरेको छ। इन्डिभिजुअल रूपमा मान्य जीवनलाई, विधायिकाहरूलाई, विभिन्न समितिहरूमा, मन्त्रालयका जिम्मेवार व्यक्तिहरूलाई गरेर कराउने काम गरेको छ। हामीबाट निरन्तर हुने कुरा हिजो पनि यही थियो, आज पनि यही छ।
1: एकदम परिवर्तन जो सकारात्मक परिवर्तन भइरहेछ, केही कुरा हुन बाँकी छ, त्यो कुराको लागि तपाईँहरूले
0: सयमा सय दुनियाँका विकसित देशमा केही देश हेरियो, अस्ट्रेलिया क्यानाडाको पनि अध्ययन गरियो, त्यहाँका पनि केही कमी कमजोर देखियो, सयमा सय त कहीँ हुँदैन,
1: तर हुनको लागि गराउन अरू देशभन्दा हामी अझ अगाडि जाउँ होइन, त्यसको लागि तपाईँहरूले पहल गरिरहनु भएको छ। अब हामी अन्त्यमा यो तपाईँहरूको पहल, सरकारले गर्नुपर्ने काम सँगसँगै उपभोक्ता आफू पनि एउटा सचेत र सक्रिय हुनुपर्ने अघि नै तपाईँले भन्नुभयो, अब जाँदा जाँदै एकजना सचेत उपभोक्ता बन्नको लागि नागरिकले आफ्नो दैनिक जीवनमा पालना गर्नुपर्ने न्यूनतम नियमहरू अघि नै तपाईँले धेरै कुरा भन्नुभयो, फेरि दोहोऱ्याएर
0: विशेष गरी एउटा सचेत सक्रिय जागरूक नागरिक बन्नको लागि र संविधान प्रदत्त मौलिक हकलाई उपयोग गर्नको निमित्त उत्पादन मिति, उपभोग मिति, मूल्य, तौल, ब्याज नम्बर, उत्पादक वा आयातकर्ताको स्पष्ट नाम ठेगानाका वस्तुहरू खरिद नगर्ने, सामान खरिद गर्दा अनिवार्य रूपमा बिल दिने, कुनै प्रकारको गुनासो शङ्का लाग्यो मूल्यमा, गुणस्तरमा, नापतोलमा भने नजिकको प्रहरी, अधिकारवादी संघ संस्था, संचार माध्यम, संचारकर्मी, समाजका लब्ध प्रतिष्ठित विभिन्न व्यक्तिहरू कहाँ गएर त्यो आफ्नो गुनासोहरू अथवा आफूलाई लागेका कुराहरू सोध्ने, बानीको विकास गर्ने र बढ़ीभन्दा बढ़ी मात्रामा हेलो सरकार, वाणिज्य आपूर्ति तथा उपभोक्ता संसद विभागको टोल फ्री नम्बर 1137, हाम्रै मंचको उपभोक्ता अधिकार अनुसन्धान मंचको पनि हामीले पनि
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झुट्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क डिनोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, जीवज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5627-707।
6: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
7: विशेषज्ञ डाक्टरी सेवाहरू:
6: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
8: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
7: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
6: सम्पर्क फोन 082-5907-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
9: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको, नशा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
10: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: डाक्टरद्वारा दिइने सेवाहरू:
10: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
9: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
10: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा के आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
9: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
10: जाड, रक्सी, चुरोट, गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
11: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
12: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-5907-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
14: के हो तिमीलाई गुम्सो र बेसी छु? के हुनु नि, बिहे भएको छ 6 वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कति ठाउँ देखाएको त्यो ठाउँ, तर केही सिप चलेन, अब त आश्रय नरिसक्यो। के कुरा गर्छु मिम्ले, हाम्रै घुराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अप्ठ्यारो हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
15: ए ठिकै छ, म जानु त धेरै ठाउँ गयो, अब तिमीले भनिहाल्यो त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
16: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
17: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
16: शिशु क्लिनिक फर्टिलिटी हिजो खोराइदान, सडक विभागको अगाडि एड्रेस बैंक भएको भवनमा, सम्पर्क मोबाइल 9847823572।
18: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा,
17: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
18: उपलब्ध, शल्यक्रियाहरू,
17: मस्तिष्क र मेरुदण्डको ट्यूमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
18: बालबालिकाको न्यूरो सर्जरी,
17: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
18: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
17: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
18: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
19: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
20: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
19: ठुला मानिसमा देखिने खोकी, जम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाट टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, मुनो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
21: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
18: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जनद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ। फोन नम्बर 82-568-18-617
22: मध्यपश्चिम जाँच। यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। अहिले कोशी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गैराती काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको छ। पछिल्लो 3 घण्टामा सबैभन्दा धेरै इलाममा 67 मिलिमिटर वर्षा मापन भएको छ। विशेष गरी कोशी बागमती गण्डकी कर्णाली सुदूरपश्चिममा वर्षा केन्द्रित बनेको छ। महाशाखाका अनुसार आज पनि कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै कर्णाली प्रदेशको पहाड़ी भूभाग र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। रातिको समयमा कोशी गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभाग साथै बागमती प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको अनुमान छ। यो क्रम भोलिसम्म नै रहने अनुमान छ, तर ठूलो वर्षा भने हुने देखिँदैन। यसैबीच मौसमविद उज्जवल उपाध्यायका अनुसार अबका केही दिन तराईका क्षेत्रमा वर्षा कम हुँदै गर्मी बढ़ने अनुमान रहेको छ। ठूलो वर्षाको सम्भावना नभएकाले बाढ़ी पहिरोको जोखिम कम भए पनि लामो दूरीको यात्रा गर्दा तथा निर्माण सम्बन्धी काम गर्दा मौसमको अवस्था हेरेर गर्न सुझाव रहेको छ। धान बालीमा गोडमेलसँगै यूरिया मल हाल्ने मुख्य समयमै लुम्बिनी प्रदेश सहित पश्चिम नेपालका किसानले रासायनिक मल सहज रूपमा पाउन सकेका छैनन्। खेतमा मल हाल्ने बेला बित्न लाग्दा समेत सरकारी अनुदानको मल पर्याप्त मात्रामा उपलब्ध नहुँदा किसान पुनः पुरानै समस्याबाट गुज्रन बाध्य छन्। कृषि सामग्री कम्पनी लिमिटेडको भैरहवा प्रादेशिक कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि खरिद गरिएको पहिलो चरणको रासायनिक मल नेपालभित्र क्रममा रहे पनि अधिकांश अझै सम्बन्धित गोदामसम्म पुग्न सकेको छैन। यसका कारण प्रदेशभरका सरकारी सहकारी संस्था तथा वितरण केन्द्रमा मलको अभाव देखिएको हो। प्रादेशिक कार्यालयका प्रबन्धक सुमन पन्थीका अनुसार किसानबाट युरिया र डीएपी मलको माग अत्याधिक रहे पनि उपलब्ध परिमाणले आवश्यकता धान्न सक्ने अवस्था छैन। उहाँले सरकारी अनुदानको मलमा माग र आपूर्तिबीच ठूलो अन्तर रहेकाले सबै किसानलाई समयमै मल उपलब्ध गराउन कठिन भएको बताउनु भएको छ। सन लागि यता अभाव शुरू भएको ग्यासको आपूर्ति अझै सहज हुन सकेको छैन। उपभोक्ता एउटा सिलिण्डर लिन घण्टौं लाइन बस्नुपर्ने बाध्यता छ, तर नेपाल आयल निगमले सामान्य अवस्थामाको खपत भन्दा धेरै आयात भइरहेको जनाएको छ। पछिल्लो 22 दिनमा 39,774 मेट्रिक टन ग्यास आयात भएको र यो महिना झण्डै 55,000 मेट्रिक टन ग्यास आयात हुने निगमको अनुमान छ। सामान्य अवस्थामा महिनामा 45-46 मेट्रिक टनसम्म ग्यास भित्रिने गर्छ। निगमको एलपी ग्यास विभागका निर्देशक विनित मणि उपाध्यायले आयात बढ़ाएको र यसले अभाव कम गर्न सहयोग पुग्ने बताउनु भएको छ। सरकारले ठूला चाड़पर्वमा ग्यासको अभाव नहोस् भनेर 3 महिनाका लागि ग्यास आयातको कोटा वृद्धि गर्न भारतसँग कूटनीतिक प्रयास पनि गरिरहेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले ग्यासको बढ़दो माग र आपूर्ति बीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको बताउँदै आउनु भएको छ। र विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवन पद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। सन् 1994 डिसेम्बर 23 संयुक्त राष्ट्र संघको महासभाले हरेक वर्ष अगस्त 9 विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको हो। सन् 1982 जेनेभामा संयुक्त राष्ट्र संघको आदिवासी जनजाति सम्बन्धी कार्य समूहको पहिलो बैठक अगस्त 9 भएकाले सोही दिनलाई दिवसका रूपमा छनौट गरिएको हो। संयुक्त राष्ट्र संघका अनुसार विश्वका 90 देशमा करिब 47,60,00,000 आदिवासी जनजाति बसोबास गर्छन्। उनीहरू विश्वको कुल जनसंख्याको 6% भन्दा कम भए पनि विश्वका सबैभन्दा गरीब मध्ये कम्तीमा 15% आदिवासी समुदायका रहेको बताइएको छ। अवस्त बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईँलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन सुरु गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा हिम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीविका रोड खोराहीदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।
5: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: किन नि बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राष्ट्रिय रोड खोराही दाल,
9: प्रोप्रेटर दीपक के। सम्पर्क मोबाइल 98-4-77-27-977
10: र 98-5-78-30-6-89।
11: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
12: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुल्लासको पापड।
11: हुलास फुड्सका उत्पादकहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
12: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
11: हुलासले बनाउँदैछ परिवार एक साथ।
13: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
14: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गुमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-5-78-53-825।
15: भर्ना सम्बन्धी सूचना:
16: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहिदाङमा BBA BHM कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समय नै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
15: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेसनल कलेज, दाङ।
16: सम्पर्क फोन नम्बर 082-5-63-133, मोबाइल नम्बर 98-47-80-92-83 र 97-6-25-26-286।
17: होइन भाइला, लखर लखर कहाँ हिँडेस्?
18: कहाँ हुनु हो काका, यसो चौतारोतिर, घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
17: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै घर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउँदैछ बाबु।
18: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
17: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान। तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो। राम्रो पैसा कमाइरहेछ त्यसले।
10: ल ल काका गइहाले म।
19: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
20: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
19: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45226।

0: देशभरका विभिन्न रेडियो स्टेशन र इन्टरनेट अनलाइन मार्फत एकैसाथ सुनिरहनु भएका आदरणीय श्रोता, रेडियो कार्यक्रम अर्थ सरोकारमा सुदर्शन श्रेष्ठको नमस्कार। आजको अंकमा हामीले साताभरिका खास आर्थिक गतिविधि सँगै एक खास अन्तर्वार्ता लिएर उपस्थित भएका छौं। कार्यक्रम शुरू गरौं साताभरिका खास आर्थिक गतिविधिबाट। कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सीईओ पक्राउ परेका छन्। आर्थिक हिनामिना र बैंकिङ कसुर सम्बन्धी मुद्दामा अनुसन्धानका लागि बैंकका तत्कालीन सीईओ निरज विक्रम शाह पक्राउ परेका हुन्। सीईओ शाहलाई नेपालगंजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। प्रहरीका अनुसार सीईओ शाहसहित उनकी श्रीमती सुभेच्छा श्रेष्ठ र कर्णाली डेभलपमेन्ट बैंकको नेपालगंज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापालाई समेत पक्राउ गरिएको छ। उक्त प्रकरणमा प्रहरीले केहीलाई यस अघि नै पक्राउ गरिसकेको छ भने केही प्रतिवादी भने अझै फरार रहेका छन्। बैंकमा ठूलो आर्थिक घोटाला भएको फेला परेपछि राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई गत पुष 10 गते समस्याग्रस्त घोषणा गरेको थियो। अनुसन्धानका क्रममा सीआईबीले बैंकमा 3 अर्ब 20 करोड़ रूपियाँ भन्दा बढ़ी रकम हिनामिना भएको निष्कर्ष निकालेको छ। उच्च अदालत तुलसीपुरमा दर्ता गरिएको बैंकिङ कसुर सम्बन्धी मुद्दामा सीआईबीले 109 जनालाई प्रतिवादी बनाएको छ। सो प्रकरणमा बैंकका संस्थापक अध्यक्ष राजेन्द्र वीर राय, संस्थापक सदस्य एवं पूर्व अध्यक्ष पशुपति दयाल मिश्र, बैंकका वित्त शाखा प्रमुख वेद प्रकाश सिंह ठकुरी र राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेत पक्राउ परिसकेका छन्। सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका संचालकलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। सीआईबीले अध्यक्ष पृथ्वी बहादुर पाण्डेसहितका संचालकलाई पक्राउ गर्न वारेन्ट जारी गरेपछि संचालकहरू अदालत पुगेका थिए। अन्ततः अदालतले यस्तो आदेश दिएको हो। स्मार्ट सेल प्रकरणमा अनुसन्धानका लागि भन्दै सीआईबीले गत शुक्रबार नै पक्राउ अनुमति लिएको थियो। सोको जानकारी पाएपछि संचालकहरू अदालत गएका थिए। अदालतले सीआईबीलाई उनीहरूलाई पक्राउ गर्नुको कारणसहित छलफलका लागि बोलाएको छ। सम्पत्ति शुद्धिकरणमा मिलन गुरूङ अर्थात चक्री मिलनले सफाई पाएका छन्। गुण्डागर्दीबाट अवैध रूपमा सम्पत्ति कमाएको आरोप लागेका गुरूङ र उनकी श्रीमती इन्दिरा घले गुरूङलाई सर्वोच्च अदालतले सफाई दिएको हो। सर्वोच्चका न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासले 8 वर्ष अघिको विशेष तलबको फैसला सदर गर्दै गुरूङ र उनकी श्रीमतीलाई सफाई दिएको छ। गुरूङ र उनकी श्रीमती विरूद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गैर कानूनी रूपमा 7 करोड़ 8 लाख रूपियाँ आर्जन गरेको आरोप लगाएको थियो। सो मुद्दामा विशेष अदालतले उनीहरूलाई 2074 माघ 10 गते सफाई दिएको थियो। तर विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले सर्वोच्च अदालतमा पुनरावेदन दिएको थियो। हाल सर्वोच्चले विशेषकै फैसला सदर गरेको छ। पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट तेल चोरेर बेच्ने 7 जना पक्राउ परेका छन्। पर्साको वीरगंज महानगरपालिका 14 स्थित बाइपास सड़क खण्डमा ट्याङ्करबाट अनधिकृत रूपमा तेल चोरी गरेर बेच्ने 7 जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा आयल सेन्टरका संचालक 55 वर्षीय सुनेन मिया, लेखा शाखामा कार्यरत 23 वर्षीय असलम हवारी, क्यासियर 21 वर्षीय रफिक मिया, ना 7 ख 2804 नम्बरको ट्याङ्करका चालक 46 वर्षीय केशर राम सुनार र सहचालक 20 वर्षीय सन्देश राणा मगर तथा ना 7 ख 1539 नम्बरको ट्याङ्करका चालक 50 वर्षीय मन्दसिंह लामा र सहचालक 27 वर्षीय उमेश राणा मगर रहेका छन्। उनीहरूलाई वीरगंज 14 स्थित सौदागर आयल सेन्टरबाट ना 7 ख 1539 नम्बरको ट्याङ्करबाट फलामको पाइपको हुक प्रयोग गरी सेल उचालेर तेल चोरी गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गा सम्बन्धी कारोबार गर्न इजाजत पत्र लिनुपर्ने व्यवस्थाको स्मरण गराएको छ। विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घर जग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई 21 दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको हो। विभागले सूचना मार्फत राजपत्रमा प्रकाशित सूचना अनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एक पटकमा रू 3 करोड़ भन्दा बढ़ी मूल्यको घर जग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजत पत्र लिनुपर्ने जनाएको हो। सूचना अनुसार इच्छुक संस्था तथा कम्पनीहरूले विभागको अनलाइन प्रणाली मार्फत आवेदन दिनुपर्नेछ। खाना पकाउने ग्यासको कृत्रिम अभाव भए सम्पर्क गर्न उद्योग मन्त्रालयले आग्रह गरेको छ। हाल बजारमा ग्यासको अभावको व्यापक गुनासो आएपछि मन्त्रालयले ग्यास नपाए सम्पर्क गर्न आग्रह गरेको हो। बजारमा ग्यास आपूर्ति र वितरण नियमित भइरहेको निगमले दावी गरिरहँदा ग्यास अभाव भएपछि मन्त्रालयले ग्यासको कृत्रिम अभाव र कालोबजारी बारे जानकारी दिन आग्रह गरेको छ। ग्यास पाउन कठिनाई भए 98511673 सम्पर्क गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको सचिवालयले जनाएको छ। ग्यास प्राप्त गर्न कठिनाई भए कृत्रिम अभाव कालोबजारी तथा आपूर्ति सम्बन्धी समस्या सो नम्बरमा सम्पर्क गर्न सकिने भएको छ। सभामुख डोलप्रसाद अर्यालले संसद बैठक चलिरहेका बेला शेयर कारोबार गर्न नपाइने नियम ल्याएका छन्। बैठक चलिरहेका बेला कतिपय सांसदहरूले शेयर कारोबार गर्ने गरेको सूचना आएपछि अर्यालले यस्तो नियम ल्याएका हुन्। कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा बोल्दै सभामुख अर्यालले सो नियमका बारेमा जानकारी गराएका थिए। बैठकमा कतिपय सांसदहरू ल्यापटपमा शेयर कारोबार गरिरहेको देखिन्थे। संसद बैठकमा आइसकेपछि सांसदहरू बैठकमै केन्द्रित हुनुपर्ने भए पनि अन्य काममा व्यस्त हुनु संसदीय मर्यादा विपरीत भएको भन्दै सो नियम ल्याउनु परेको बताइएको छ। अर्कोतर्फ सभामुख अर्यालले अबदेखि संसद बैठकमा कालो चस्मा नलगाई आउन पनि निर्देशन दिएका छन्। त्यस्तै सांसदहरूलाई बैठकमा आउँदा अनिवार्य ड्रेस कोड र आधिकारिक लोगो लगाउन पनि सभामुखले निर्देशन दिएका छन्। नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र शाह नियुक्त भएका छन्। मन्त्री परिषद बैठकले शाहलाई निगमको प्रमुख कार्यकारीका रूपमा नियुक्त गरेको हो। शाह निगमका पूर्व निमित्त कार्यकारी निर्देशक समेत हुन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धा निगमको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको थियो। छनौट प्रक्रियामा शाह उत्कृष्ट तीनभित्र पर्न सफल भएका थिए। शाहसँगै उत्कृष्ट तीनमा कौशल केसी र संजीव कुमार देव सिफारिस भएका थिए। तर मन्त्री परिषदले शाहलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको बाँकी सम्पूर्ण बक्यौता आगामी भदौभित्र भुक्तानी गर्ने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बीमा प्रणालीमा सुधार र दिगोपनका लागि मन्त्रालयले चालेका कदमबारे जानकारी गराएका हुन्। सचिव देवकोटाका अनुसार गत आर्थिक वर्षमा बीमा बाफत करिब 24-25 अर्ब रूपियाँ भुक्तानी भइसकेको छ। हाल करिब 15 अर्ब रूपियाँ भुक्तानी हुन बाँकी रहेकोमा 10-12 अर्ब रूपियाँ भदौभित्रै रापसाप गरिने उनले बताएका छन्। बीमा कार्यक्रममा निजी अस्पतालहरूको भूमिका बारे स्पष्ट पार्दै सचिव देवकोटाले हाल निजी अस्पताल तर्फको भुक्तानीलाई नियन्त्रण गरिएको जानकारी दिएका छन्। सरकारी कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेर पठाएको हो। चालू आर्थिक वर्षको बजेट मार्फत सरकारी कर्मचारीको तलब बढ़ाउने घोषणा गरिएको थियो। सोही घोषणा अनुसार अर्थ मन्त्रालयले नयाँ तलबमान स्वीकृतिका लागि साउन 6 गते प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पठाएको थियो। अन्तत प्रधानमन्त्री कार्यालयले सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ। यो सँगै सरकारी कर्मचारीको बढ़ेको तलब साउन 1 गतेदेखि लागू हुनेछ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाभित्र सञ्चालित होटल तथा रेस्टुरेन्टमा धुम्रापान गर्ने छुट्टै स्थान बनाउन निर्देशन दिएको छ। एक सूचना जारी गर्दै प्रशासनले जिल्लाभित्र सञ्चालित होटल तथा रेस्टुरेन्टहरूलाई धुम्रापान सम्बन्धी कानूनी व्यवस्था कड़ाईका साथ पालना गर्न निर्देशन दिएको हो। प्रशासनले सुर्तिजन्य पदार्थ ऐन 2068 अनुसार धुम्रापान गर्न मिल्ने र नमिल्ने स्थान स्पष्ट रूपमा छुट्याउन तथा धुम्रापानका लागि छुट्याइएको स्थान चारैतिरबाट बन्द हुने र त्यसको धुवा अन्य व्यक्तिमा नपुग्ने गरी व्यवस्थापन गर्न सबै होटल तथा रेस्टुरेन्ट संचालकलाई निर्देशन दिएको छ। नक्कली भूमिहीन बनेर गलत विवरण देखाएर जग्गा लिन खोज्नेलाई कार्यवाही हुने भएको छ। भूमि व्यवस्था सहकारी तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत भूमि समस्या समाधान समितिले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो। समितिको सूचना अनुसार भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रियामा झुटा विवरण वा अभिलेख पेश गर्नेलाई कार्यवाही गरिने भएको छ। समितिले उक्त प्रक्रियामा जग्गा पाइने लोभले आफ्नो वास्तविक विवरण नदिने, गलत विवरण दिने वा नक्कली अभिलेख पेश गर्ने वा सो तथ्य प्रमाणित भए त्यस्तो कार्य गर्नेलाई कार्यवाही गर्ने चेतावनी दिएको छ। समस्याग्रस्त सहकारीमा ठूलो रकम बचत गरेका बचतकर्तालाई फारम भर्न आग्रह गरिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयले 1 करोड़ रूपैयाँ वा सो भन्दा बढ़ी बचत गरेका बचतकर्तालाई सो घोषणा फारम भर्न आग्रह गरेको हो। समितिको असार 25 गतेको निर्णय अनुसार सो घोषणा फारम भर्ने प्रक्रिया अघि बढ़ाइएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले जनाएको छ। उक्त प्रक्रिया अन्तर्गत बचतकर्ताले आफ्नो व्यक्तिगत विवरण, सहकारीमा रहेको कुल बचत र सो बचतको स्रोतका बारेमा स्पष्ट खुलाउनु पर्नेछ। सो बचत रकमको प्रचलित कानून अनुसार सम्पूर्ण कर चुक्ता गरिएको समेत हुनुपर्नेछ। युके पठाउने भन्दै रकम ठगी गर्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा 26 वर्षीय रिजवान शेष रहेका छन्। उनले बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर युके पठाउने भन्दै एकजनाबाट 7 लाख ठगी गरी सम्पर्कविहीन भएका थिए। पीड़ितले दिएको उजुरीका आधारमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले साउन 19 गते काठमाडौँ महानगरपालिका 31 पक्राउ गरेको हो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो पटक कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका सदस्य सचिव रविन ढकालका अनुसार कान्तिपुर सेभिङ सहकारीका 334 जना बचतकर्ताले बचत फिर्ता पाएका छन् भने पशुपति सहकारीका 7 जनाले बचत फिर्ता पाएका छन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम पीड़ित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। त्यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले यही साउन 1 गतेदेखि 15 गतेसम्म विभिन्न सहकारीबाट 65 जना ऋणीहरूबाट रकम असुली गरेको समेत जानकारी गराएको छ। राष्ट्रिय बाल अधिकार परिषदले जबरजस्ती विद्यार्थीको कपाल नकाट्न भनेको छ। एक विज्ञप्ति जारी गर्दै परिषदले विद्यालय र शिक्षकहरूलाई जबरजस्ती विद्यार्थीको कपाल नकाट्न भनेको हो। पछिल्लो केही दिनदेखि विद्यालयमा विद्यार्थीहरूको कपाल जबरजस्ती काटिदिएको भन्दै उजुरी परेको भन्दै परिषदले यस्तो कार्य बाल अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि ऐन 2075 दफा 66 उपदफा 2 खण्ड घ विपरीत हुने जनाएको छ। परिषदका अनुसार यस्ता कार्य बालबालिका विरूद्धको हिंसा तथा कसुर ठहर हुनेछन्। यस्तो कार्य गर्नेलाई सोही ऐनको दफा 72 उपदफा 3 खण्ड क बमोजिम 50,000 रूपियाँ जरिवाना र 1 वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको परिषदले जनाएको छ। अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव पेश गर्न एक समिति गठन गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लीले मन्त्री स्तरीय निर्णय गर्दै सुशील कुमार ओझाको संयोजकत्वमा 3 सदस्यीय समिति गठन गरेका हुन्। समितिमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर सदस्य रहेका छन्। समितिलाई बीमा क्षेत्रको सुधारको अध्ययन र सुझाव पेश गर्न 90 दिनको समय तोकिएको छ। चितवनमा 521 अनलाइन ठगीका निवेदन दर्ता भएका छन्। ती निवेदन अनुसार गत आर्थिक वर्षमा अनलाइन मार्फत 12,22,84,338 ठगी भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी परीक्षक रामेश्वर पौडेलका अनुसार ठगिएको रकम मध्ये 2,29,98,643 रूपियाँ फिर्ता समेत गरिएको छ। पछिल्लो समय अनलाइन मार्केटिङ, सामाजिक सञ्जालबाट लिंक पठाएर ठगी गर्ने गरिएको उनले बताएका छन्। त्यस्तै उपहार लिनका लागि जनाउँदै ठगी गरिएको उनले जानकारी दिएका छन्। एसपी पौडेलका अनुसार अहिले दैनिक ठगी निवेदन आउने गरेको छ। सामान्य रूपमा 200 देखि लाखौंसम्मको ठगीको उजुरी आएको उनले जानकारी दिएका छन्। उच्च शिक्षाका लागि विदेश जाने नेपालीहरू बढ़ेका छन्। स्वदेशमा उच्च शिक्षाका लागि पर्याप्त अवसर र पूर्वाधार नभएपछि उच्च शिक्षाका लागि विदेश जाने नेपालीहरू बढ़ेका हुन्। पछिल्लो 11 महिनामा मात्र नेपालबाट उच्च शिक्षाका लागि विदेशी मुलुक जाने नेपाली विद्यार्थीसँगै 1,24,00,000,000 रूपियाँ बढ़ी रकम विदेशिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको 11 महिनामा 1,24,80,00,000,000 रूपियाँ विदेशिएको छ। परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। भट्टराईलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको हो। उनलाई तिब्बती शरणार्थीका नाममा गैर कानूनी रूपमा यात्रा अनुमति पत्र जारी गरेको आरोपमा पक्राउ गरिएको सीआईबीले जनाएको छ। आन्तरिक हवाई दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई $1,00,000 क्षतिपूर्ति दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी ऐन 2083 यस्तो व्यवस्था प्रस्ताव गरिएको हो। यस अघि यस्तो क्षतिपूर्तिको सीमा $20,000 रहेको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो ऐनको प्रस्ताव संघीय संसदमा दर्ता समेत गराइसकेको छ। सो ऐनमा हवाई दुर्घटनामा मृतकको शव परिवारलाई हस्तान्तरण गर्दा मृत्यु संस्कारका लागि तत्काल कम्तीमा ₹5,00,000 उपलब्ध गराउनु पर्ने पनि व्यवस्था उल्लेख गरिएको छ। सो रकम अन्तिम क्षतिपूर्तिबाट समायोजन हुनेछ। कम्पनीको लापरवाहीका कारण हवाई उडान ढिला भए वा रद्द भए एयरलाइन्स कम्पनीले यात्रुलाई क्षतिपूर्ति दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रस्ताव गरेको आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी ऐन 2083 व्यवस्थामा सो व्यवस्था उल्लेख गरिएको हो। मन्त्रालयले सो प्रस्तावित ऐन संघीय संसदमा दर्ता गराइसकेको छ। उक्त प्रस्तावित ऐनमा सरकारले कम्पनीको लापरवाहीका कारण उडान ढिलो भए वा रद्द भए यात्रुले क्षतिपूर्ति दावी गर्न सक्ने र सम्बन्धित कम्पनीले क्षतिपूर्ति दिनुपर्ने उल्लेख गरिएको छ। कारणवश उडान ढिलो हुने वा स्थगित हुने अवस्था आए कम्पनीले कम्तीमा 3 घण्टा अगाडि यात्रुलाई सोको जानकारी गराउनुपर्नेछ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सवारी कार्यवाहीबाट ₹1,33,00,000 राजस्व संकलन गरेको छ। ट्राफिक प्रहरीले गत आर्थिक वर्ष 2082-83 ₹1,33,81,500 राजस्व संकलन गरेको हो। मादक पदार्थ सेवन, तीव्र गति लगायत ट्राफिक नियम उल्लंघन गर्नेलाई कार्यवाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहित कुमार शाहीले जानकारी दिएका छन्। अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकाले नेपाल सहित 50 देशका नागरिकका लागि पर्यटक B2 र व्यापारिक B1 भिसामा धरौटी राख्ने व्यवस्थालाई स्थायी रूपमा लागू गर्ने निर्णय गरेको छ। नयाँ व्यवस्था अनुसार नेपाली आवेदकले भिसा प्राप्त गर्नु अघि $10,000-20,000 अर्थात करिब ₹15,00,000-30,00,000 धरौटी राख्नुपर्नेछ। यसअघि परीक्षणका रूपमा लागू गरिएको व्यवस्थामा ₹5,000-15,000 धरौटी तोक्ने व्यवस्था गरिएको थियो। अमेरिकी विदेश मन्त्रालयका अनुसार भिसा अस्वीकृत भएमा वा भिसाको अवधि सकिनु अघि नियमानुसार स्वदेश फर्किएमा धरौटी रकम पूर्ण रूपमा फिर्ता गरिनेछ। भिसाको अवधि सकिएपछि गैर कानूनी रूपमा अमेरिकामा बस्ने प्रवृत्ति नियन्त्रण गर्न यो व्यवस्था स्थायी बनाइएको मन्त्रालयले जनाएको छ। दक्षिण एसियाबाट नेपाल, बंगलादेश र भूटान सहित 50 देशका नागरिकमा यो नियम लागू हुनेछ। अब पालो अन्तर्वार्ताको। आजको अंकमा हामीले शेयर बजारका प्राविधिक विश्लेषक विमोद दे पन्तसँगको संवाद प्रस्तुत गर्ने प्रयास गरेका छौं। पछिल्लो समय शेयर बजारप्रति बढ़दो चासो, बजारको विकास विस्तारमा भित्तोपत्र बोर्डले खेलेको भूमिका र प्रधानमन्त्री तथा अर्थमन्त्रीको सक्रियता बारे आजको अंकमा सवाल जवाफ गरेका छौं। प्रस्तुत छ उनी पन्तसँग गरिएको खास कुराकानी।
1: विमोदजी, स्वागत छ यहाँ कार्यक्रममा।
2: धन्यवाद।
1: हामी चाहिँ यहाँ जहिले बजार कहिले बढ्छ भनेर गफ गरिरहन्छौ, बजारको प्राविधिक पक्षहरूलाई आधार मानेर यो केलाउने त्यो केलाउने प्रयास गर्छौ, तर बजार चाहिँ बढ्नै सकेन। यो भएको चाहिँ के हो अहिलेको मार्केटमा?
2: जस्तो हामीले लास्ट टाइम पनि गफ गरेका थियौँ, अलिकति सिजनल कुरा गर्ने हो भने लगभग जुलाई एन्ड अथवा अगस्तको फर्स्ट विक सेकेन्ड विकमा चाहिँ टेन्डेन्सी हेर्दाखेरि चाहिँ टप लाग्ने एउटा स्विङ भेट्ने टाइपको देखिन्छ नि त। सो त्यो टाइममा चाहिँ अब अहिलेको कन्टेक्स्टमा जाने हो भने चाहिँ होइन, बजार एक लेभलको स्विङ चाहिँ भेटेको हो, तर एज पर एक्सपेक्टेसन हामीले पहिला जुन एक्सपेक्ट गरिरहेको थियौँ बजारमा चाहिँ जुलाई एफेक्ट भनेको कहिले अलि राम्रो 10-20% स्विङ देख्थ्यौँ भन्ने, योपालि चाहिँ हामीले जम्मा जम्मी 2-3% स्विङ देख्यौँ, त्योभन्दा बढी देख्न पाएनौँ होइन। र अहिलेको जुन अहिले करेन्ट रनिङ चलिरहेछ एज पर सिजनल इफेक्ट नै चलिरहेछ भन्ने जस्तो लाग्छ।
1: वित्तीय रिपोर्ट चाहिँ अहिले देखिरहेको जतिको राम्रो नआइदिएको भए बजार अझै घट्न सक्थ्यो भन्ने हो?
2: होइन, पहिलाको जस्तै रिपोर्टहरू आइदिने, नेगेटिभ इपिएस, नेगेटिभ डिपिएस, एनपिएल चाहिँ इन्क्रिजिङ ट्रेन्ड, यसरी आइदिँदाखेरि चाहिँ होइन तपाईँको चाहिँ मार्केटलाई डाइरेक्टली असर गर्थ्यो, तर योपालि चाहिँ के गरिदियो भन्दाखेरि यो पोजिटिभ होइन
1: भनेको, यसलाई सरल भाषामा यसरी बुझौँ, मार्केटले वित्तीय रिपोर्ट हेरिरहेको थियो वा पर्खिरहेको थियो, यो पहिलाको जस्तै तपाईँले भने जस्तै एकदम नेगेटिभ आइदिएको भए बजार अझै तल जान सक्थ्यो
2: सक्थ्यो
1: वित्तीय रिपोर्ट राम्रो आएको कारणले गर्दाखेरि बजार बढ्न त बढेन तर घटेन पनि वा स्थिर रह्यो
2: अझै पनि घट्ने स्ट्रेन्थ चाहिँ होइन अस्तिको स्विङ पछि अहिले हामी जहाँ आइरहेछौँ हेर्दाखेरि घट्ने स्ट्रेन्थ चाहिँ त्यो लेभलको बलियो खालको चाहिँ स्ट्रेन्थ चाहिँ भेटेको
1: फेरि पनि प्रश्न बजार कहिले बढ्छ भन्ने
2: अब बजार हेर्नु है अब म अलिकति हामी टेक्निकल चार्टमा जाउँ होइन सो हामी टेक्निकल चार्टमा जाँदाखेरि चाहिँ अब यो जुन हायर हाई हायर लो लोअर हाई होइन लोअर लोअर यो देखिरहेछ होइन र यो जुन हामीले अहिले देखेको जुन लोअर लो छ होइन टेन्टेटिभली अनुमान गर्दाखेरि र क्यारेक्टर हेर्दाखेरि होइन अब यो बटम जस्तो देखिन्छ होइन यो साइडवेजको बटम हुन खोज्या हो कि भन्ने जस्तो देखिन्छ होइन 2550 छ त्यो टेन्टेटिभली अहिले हामी रनिङ लोमा छौँ होइन रनिङ लोमा छ सो रनिङ लोमा अब अहिले अहिले हामी लाइफ टाइममै छौँ होइन यसरी कन्टेक्स्टमा हेर्दाखेरि चाहिँ रनिङ लोमा चाहिँ रिभर्सल क्यान्डलहरू अब बिस्तारै बन्न खोजिरहेको जस्तो देखिन्छ होइन सो यहाँनिर रनिङ लो जुन छ यो हायर लो कन्फर्म भइदिएर चाहिँ अगाडि बढ्दियो भने हामी चाहिँ पोजिटिभ अझै पनि हामी पोजिटिभ हुन सक्छौँ भन्ने चाहिँ देखिन्छ र एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ म जोड्छु होइन लास्ट टू इयर्स थ्री इयर्स अगाडिसम्म चाहिँ यो सिजनल इफेक्ट होइन यो विभिन्न कुराहरू होइन यो टाइममा मार्केट बढ्छ यो टाइममा घट्छ भन्ने कुराहरू मान्छे अवेर थिएनन् क्या सो जबसम्म कुनै पनि स्ट्राटेजी सिग्नलहरूमा चाहिँ मास पब्लिकमा पुग्दैन तबसम्म त्यो कुराले काम गर्छ क्या जब कुनै पनि स्ट्राटेजी अथवा सिग्नल अथवा यो कुराहरू हुन्छ नि मार्केटमा भएको लुप होलहरू अथवा त्यो कुराको आइडेन्टिफिकेसन हुन्छ तब चाहिँ के हुन्छ भन्दाखेरि ठ्याक्कै अलमोस्ट अपोजिट काम गर्न थाल्छ क्या सो कुनै पनि एउटा सपोज भनौँ न एमएसिडी भन्ने जुन एउटा सिग्नल छ त्यो एमएसिडी सिग्नलले विगतमा एकदम राम्रो काम गर्थ्यो क्या तर जब त्यो पब्लिक भयो अनि धेरै मान्छेलाई थाहा भयो भनेपछि त्यसले चाहिँ जुन तरिकाको काम गर्नु पर्थ्यो त्यसले काम गर्न सक्दैन किनकि जब कुनै पनि कुरा स्ट्राटेजीहरू चाहिँ मार्केटमा डाइल्युट हुन्छ त्यो कुराले चाहिँ प्रपरली काम गर्दैन योपालि पनि के लागिरहेछ भन्दाखेरि जब हामीले चाहिँ यो सिजनल इफेक्टहरूको कुरा गऱ्यौँ मास पब्लिकलाई चाहिँ थाहा दियौँ कि के हुन्छ लगभग जुलाईमा केही न केही लेभलमा त बढ्यो जुलाईको क्यान्डल हेर्ने हो भने त बढेको छ होइन त्यो कुराले चाहिँ जुन लेभलको हुनुपर्ने होइन त्यो हुन सकेन जस्तो लाग्छ
1: बजारमा के भयो भन्नेतिर पनि लागौँ जस्तो पछिल्लो समय धितपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्तिपछि चाहिँ धितपत्र बोर्डको सक्रियता अलिक बढ्या जस्तो देखिन्छ फिजिकल्लीमा पनि सामाजिक सञ्जालदेखि लिएर सबै चिजमा पनि त्यसैमाथि पछिल्लो समय अब यो इन्ट्राडे सर्ट सेलिङ ल्याउने भन्ने चिजले पनि अझ बढी सक्रिय रूपमा चाहिँ धितपत्र बोर्डका अध्यक्ष स्वयं लागेको विषय पनि बजारमा चर्चामा छ यो धितपत्र बोर्डको सक्रियता इन्ट्राडे सर्ट सेलिङ बारे के छ तपाईँको भन्नु
2: इन्ट्राडेको बारेमा बोलौँ पहिला होइन अब इन्ट्राडे भनेको आज किनेर होइन आज बिहान किनेर अथवा आज कुनै एउटा टाइममा किनेर आजै स्क्वायर अफ गरेर एक्जिट हुने प्रोसेस हो होइन अनि मेन प्रब्लम नेपालमा के छ हाम्रो नेपाली स्टक मार्केटमा के छ भन्दाखेरि लिक्विडिटीको प्रब्लम छ क्या होइन अब त्यो कतिको पोसिबल हुन्छ होइन भोलि रियल टाइममा अथवा मैले लिक्विडिटी भनेको भोल्युमको कुरा हो होइन कुन कुन कम्पनी गर्ने हो के गर्ने हो भन्ने कुरा डिफाइन भएर आयो भने त ठिक छ नत्र अहिलेको कन्टेक्स्टमा कुनै कम्पनीको 500 कित्ता दिनमा कारोबार हुन पनि गाह्रो छ होइन अब त्यस्तो कम्पनीमा चाहिँ इन्ट्राडे गर्नु पर्यो भने मैले 500 कित्ता किन्दे अब बेच्नको लागि कहाँ जाने त अब कता 10% मुनि नै जानुपर्ने हो कि अथवा मैले 1000 कित्ता किनिदिएको सपोज मैले कन्टेक्स्टको कुरा गरेँ होइन सो मार्केटमा लिक्विडिटी बढाउने कुरामा मार्केटमा चाहिँ भोल्युम बढाउने कुरामा मार्केटमा इन्स्टिट्युसन लगानीकर्ताहरूलाई इन्भल्भ गराउने कुरामा प्रमोट गराउने कुरामा एनआरएनलाई ल्याउने कुरामा होइन मार्केटको भोल्युम साइज ठुलो बनाउने कुरामा आउनुपर्छ जस्तो लाग्छ अहिले तुरुन्तै इन्ट्राडे आउँदाखेरि त 2-4 दिन अब जो जुवा खेल्ने टाइपको लगानीकर्ता हुन्छ ग्ल्यामर अघि भने नि त्यो टाइपको हो त्यो टाइपको मान्छेहरू 2-4 दिन रमाउलान् होइन तर अहिलेको कन्टेक्ट

0: प्रोडक्सन बढाउन अनि सरकारको चाहिँ ट्याक्सहरू जेनेरेट गर्नलाई मात्र ल्याउने हो कि होइन, एकदम हेल्दी तरिकाले चाहिँ प्याकेजमै एकदम गहकिलो तरिकाले बन्डल अप गरेर ल्याउने भन्ने
1: कुरा. लगानीकर्ताको एउटा समूह त ल्याउनु पर्छ भनेर लागिरहेछ नि त.
0: होइन, ल्याउनु पर्छ, यसको यसमा त मैले ल्याउनु हुन्न भनेर भनेकै छैन.
1: तर अहिलेको परिस्थितिमा जे छ त्यही अवस्थामा आयो भने चाहिँ त्यो दिगो हुन्न भन्ने तपाईँको बनाइयो.
0: हो, मार्केटमा लिक्विडिटी चाहियो, भोल्युम चाहियो, सप्लाई चाहियो, पैसो चाहियो, अलिकति इन्स्टिट्युसनल लगानीकर्ता चाहिँ 70% चाहियो अथवा 60% चाहियो, जसले चाहिँ किन्नुपर्ने बेला किनिदिन्छ, बेच्नुपर्ने बेला बेचिदिन्छ, त्यस्तो खालको मान्छेहरू चाहियो क्या, इन्स्टिट्युसनहरू होइन. अहिले त के छ भन्दा इन्स्टिट्युसन व्यक्तिको पछि लागिरहेछ र भित्रभित्र डिल गरेर चाहिँ कुनै कम्पनी 500 भ्यालुएसन हुँदैन, त्यो कम्पनी चाहिँ कुनै म्युचुअल फण्डलाई, कुनै क्यापिटललाई, कुनै ब्याङ्कलाई चाहिँ 1200-1300-1500 म्याचिङ गरेर दिएको, इन्सुरेन्सलाई म्याचिङ गरेर दिएको, एकदम अनहेल्दी अनइथिकल प्र्याक्टिसहरू देखिन्छ नि त होइन. यस्तो कुराहरू भनेको जसले चाहिँ गाइडलाइन गर्नुपर्छ, जसले चाहिँ मार्केटलाई ड्राइभ गर्नुपर्छ, ती कुराहरू चाहिँ एकदम संस्थागत तरिकाले आउनुपर्छ भन्नु खोजेको.
1: मलाई यो अहिले एउटा छलफलकै विषयमा छ, हितपत्र बोर्डले पनि यसका विषयमा विभिन्न क्षेत्रहरूसँग, विभिन्न व्यक्तित्वहरूसँग, विभिन्न सम्बन्धित निकाय वा सम्बन्धित लगानीकर्ताहरूसँग पनि यस विषयमा सल्लाह त मागिरहेको छ. सक्रियताका हिसाबले रेटिङ गर्नु पर्यो भने अहिलेको धितोपत्र बोर्ड र धितोपत्र बोर्डका नवनियुक्त अहिलेका नयाँ अध्यक्षको सक्रियतालाई रेटिङ गर्नु पर्यो भने कति रेट गर्नुहुन्छ?
0: आउट अफ टेनमा भन्यो भने 3-4 मात्रै
1: भनेको, अझै गर्नुपर्ने छ.
0: गर्नुपर्ने कुरा धेरै छ होइन, गर्नुपर्ने यस्तो हुन्छ क्या, कहिलेकाहीँ हामी के हुन्छ, डोमेन नलेज भएन अथवा डोमेन नलेज छैन भन्न खोजे होइन, होइन भित्रको लगानीकर्ताको मनोभाव बुझेन भने चाहिँ मैले खोजिरहेको हुन्छु, मलाई खान मन लागिरहेछ दुध र भात होइन, सरकारले जबरजस्ती चाहिँ मलाई चाहिँ मासु भात खान्थे, म भेजिटेरियन छु रे सपोज होइन, त्यो खालको कुरो हो क्या. मैले भन्नु खोजेको चाहिँ एक्चुअलमा मार्केटमा स्टिल देयर आर लट्स अफ प्रब्लम होइन, यसलाई म्याच्योर बनाउनको लागि, यहाँ चाहिँ लिक्विडिटी फ्लो गर्नको लागि होइन धेरै कामहरू गर्नुपर्ने छ. जस्तो सुरुमा गर्नुपर्ने काम भनेको चाहिँ तपाईँको चाहिँ बुक बिल्डिङ मेथडबाट चाहिँ तपाईँको आइपिओ आउने व्यवस्था गर्नुपर्छ. कुनै पनि कम्पनीलाई आइपिओ आउँदैछ भने रोक्न चाहिँ हुन्न, 100 त्यसको भ्यालुएसन छैन भने उसलाई 50 रुपियाँमा पनि आइपिओ ल्याउने व्यवस्था चाहिँ गर्नुपर्छ, अथवा कुनैकोले जस्टिफाई गर्छ भने 100 चाहिँ 500 रुपियाँमा आइपिओ ल्याउने पनि कुराहरू गर्नुपर्छ, र त्यो जुन क्युआईआईहरू चाहिँ भएका छन् उनीहरूलाई चाहिँ लकिङ गरिदिने बरु 5-6 महिना, बाँकी सबको प्रमोटर फर्स्ट डे नै अनलक गरिदिने. यो जुन आइपिओबाट चाहिँ सेकेन्डरी मार्केटमा भएको यो अनइथिकल प्र्याक्टिस छ, प्रमोटरले मात्र पैसा लिएर चाहिँ एक्जिट हुने, त्यो फर्स्ट डे नै अनलक गरिदिउँ होइन, फर्स्ट डे नै अनलक गरिदिउँ, रियल भ्यालुमा, रियल प्राइसमा, रियल सप्लाईमा चाहिँ कारोबार होस् भन्ने. यो सुरुको मेन अहिले मार्केट किन बिग्रिरहेछ भन्दाखेरि चाहिँ अननेसेसरी राइट होइन, अननेसेसरी आइपिओ, अनि त्यो आइपिओको 10-20% मात्र मार्केटमा फ्लोट हुने, अनि 3 वर्षसम्म आकाश छुनी गरेर चाहिँ 1500-2000-1500 कारोबार हुने, अनि 81 चाहिँ अनि प्रमोटर अनलक हुने, कति 60% मान्छेलाई त प्रमोटर कुन दिन कसको अनलक भयो भन्ने पनि थाहा हुँदैन, ए प्राइस त घटेछ यार, अस्ति त 1000 देखाएको थियो, अहिले त 500 आएछ भनेर किन्न जाने मान्छेहरू फस्ने हो नि त होइन. सो मेन के कुरामा प्रब्लम हो, रुट कजलाई चाहिँ सुरुमा सफा गर्नुपर्छ, अनि यो इन्स्ट्रुमेन्ट ल्याउने कुरा एकदम आई एग्री होइन, इन्ट्राडे आउनुपर्छ, सर्ट सेलिङ आउनुपर्छ, एकदम हेल्दी प्र्याक्टिसले आउनुपर्छ होइन, र लिक्विडिटी जेनेरेट गरेर होइन इन्स्टिट्युसनलाई सहभागी गराएर. अब यहाँ त 50 लाखको एउटा मान्छेले आएर सेयर किन्यो भने कहाँबाट सोर्स ल्याएर सेयर किनिस् भन्ने अवस्था चाहिँ हुनु भएन होइन, त्यो छानबिन गर्ने चाहिँ डिफ्रेन्ट हुनु पर्यो, सिधै लगेर सिआइबीमा जानु भएन, धितोपत्र बोर्डले चाहिँ पहिला अनुसन्धान गर्नु पर्यो के कारणले 50 लाख त्यसको सोर्स कहाँबाट आयो, त्यो आफूले गरोस् न, आएर सोध्ने होइन नि त, पहिला रिसर्च गर्ने होइन,
1: अनि भेट्यो भने त्यसपछि
0: कुरा गर्ने, आएर चाहिँ अब ल म तिमीलाई भेट्न आउँछु पर्सि, के अरे तिमीले त 50 लाखको सेयर किनेछौ भने कहाँबाट माग.

अवस्था आदरणीय श्रोता, आजका लागि रेडियो कार्यक्रम अर्थ सरोकार यति नै। कार्यक्रमसँग सम्बन्धित केही सल्लाह सुझाव वा प्रतिक्रिया भए हामीलाई सिधै 9855106648 सम्पर्क गर्न सक्नुहुनेछ। आजका लागि कार्यक्रम सकियो। कार्यक्रमका सम्पूर्ण युनिट सहित मलाई पनि बिदा दिनुहोस्। नमस्ते।

0: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
1: दम्रा कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सराचो। सम्पर्क व्यक्ति रामहरि शर्मा। सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440। 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: छकत्र नो इट लाइक प्रो राशिता पाव फ्रम टू एंड फोर साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
2: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
3: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
4: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
2: अन्य सेवाहरू
5: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
6: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
6: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन
6: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिस आचार्यद्वारा भिडियो एक्सरे सेवा
2: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
7: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 082-5562-218
8: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
9: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
8: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा हिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
10: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
11: फोन नम्बर 082-5563-479
10: मोबाइल नम्बर 98-4-94-67-487।

0: Buy a network, buy one, get one free offer. Ma, 3 महीना को 125 Mbps internet. 2700 में खरीद कर दा. Free internet package. नया चरण को लागी gift करने मौका. Support referral ma. आपको लागी 1 महीना free internet. Buy a net. अब सबै connected.
1: भर्ना खुलियो.
2: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सीओईएम नेपालगञ्जमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
2: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट शैक्षिक वातावरण,
2: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
1: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
2: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगञ्ज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
4: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर
5: मध्यपश्चिम ट्रान्ड चेक। यति बेला बिहानको 10 बजेको छ।

0: बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आदिवासी जनजाति समुदायको मौलिक पहिचान भाषा संस्कृति परम्परा ज्ञान र शिवको संरक्षण सँगै आर्थिक तथा सामाजिक सशक्तिकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले बहुजाति बहुभाषिक बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताले सम्पन्न लुम्बिनी प्रदेशको समृद्धिमा आदिवासी जनजाति समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभएको हो। उहाँले विभिन्न आदिवासी जनजाति समुदायले पुस्तौंदेखि आफ्ना मौलिक भाषा संस्कृति संस्कार परम्परा कला साहित्य ज्ञान सेप र जीवन पद्धतिको संरक्षण गर्दै प्रदेशको सामाजिक तथा सांस्कृतिक पहिचानलाई समृद्ध बनाउँदै आएको बताउनु भएको छ। थारू मगर गुरूङ नेवार लगायत आदिवासी जनजाति समुदायको मौलिक संस्कृति र परम्परा लुम्बिनी प्रदेशको महत्वपूर्ण सांस्कृतिक सम्पदा भएको उहाँको भनाइ छ। मुख्यमन्त्री आचार्यले नेपालको संविधानले समानता सामाजिक न्याय समावेशिता सहभागिता तथा सांस्कृतिक अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै संविधानको मर्म अनुसार सबै जात जाति भाषा धर्म समुदाय र संस्कृतिको समान सम्मान पहिचान र अधिकारको संरक्षण गर्नु प्रदेश सरकारको दायित्व भएको बताउनु भएको छ। सल्यान लगायत विभिन्न पहाड़ी जिल्लामा किसानले टिमुर खेती गर्दै आएका छन्। यसको बजार माग उच्च छ, मूल्य पनि राम्रो छ, तर टिमुरको बोटमा हुने तीखा काँडाका कारण किसानहरूलाई टिमुर संकलन गर्दा निकै कठिनाई हुने गरेको छ। अब भने टिमुर टिप्दा हुने ठूलो लागत र कठिनाई बिहोर्दै आएका किसानका लागि राहत मिल्ने भएको छ। सहज तरिकाले टिमुर टिप्नका लागि औजारको नयाँ नमूना विकास गरेको वनस्पति अनुसन्धान केन्द्र सल्यानले बताएको छ। केन्द्रका प्रमुख वैज्ञानिक अधिकृत डाक्टर मित्र पाठकले आमदानीको करिब आधा हिस्सा टिमुरको दाना संकलन गर्नमै खर्च हुने समस्या समाधान गर्न नयाँ कृषि प्रविधिको विकास गरिएको बताउनुभयो। राष्ट्रिय आविष्कार केन्द्र अन्तर्गतको कृषि औजार कारखाना वीरगंज संघको सहकारीमा नयाँ प्रविधि र कृषि यन्त्रको नमूना निर्माण गरिएको उहाँको भनाइ छ। आर्थिक वर्ष 2082-83 कार्यक्रम अनुसार केही थान मात्र नमूना तयार गरिएको र समूह वा किसानको माग भयो भने कम्पनीकै लागत मूल्यमा किसान किन्न सकिने गरी समन्वय गरिने अनुसन्धान केन्द्रले बताएको छ। धान बालीमा गोडमेलसँगै युरिया मल हाल्ने मुख्य समयमै लुम्बिनी प्रदेश सहित पश्चिम नेपालका किसानले रासायनिक मल सहज रूपमा पाउन सकेका छैनन्। खेतमा मल हाल्ने बेला बित्न लाग्दा समेत सरकारी अनुदानको मल पर्याप्त मात्रामा उपलब्ध नहुँदा किसान पुनः पुरानै समस्याबाट गुज्रिन बाध्य छन्। कृषि सामग्री कम्पनी लिमिटेडको भैरहवा प्रादेशिक कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि खरिद गरिएको पहिलो चरणको रासायनिक मल नेपाल भित्रिने क्रममा रहे पनि अधिकांश अझै सम्बन्धित गोदामसम्म पुग्न सकेको छैन। यसका कारण प्रदेश सरकार सहकारी संस्था तथा वितरण केन्द्रमा मलको अभाव देखिएको प्रादेशिक कार्यालयका प्रबन्धक सुमन पन्थीका अनुसार किसानबाट युरिया र डीएपी मलको माग अत्याधिक रहे पनि उपलब्ध परिमाणले आवश्यकता धान्न सक्ने अवस्था छैन। उहाँले सरकारी अनुदानको मलमा माग र आपूर्ति बीच ठूलो अन्तर रहेकाले सबै किसानले सबैमै मल उपलब्ध गराउन कठिन भएको बताउनु भएको छ। र साउन लागे यता अभाव शुरू भएको ग्यासको आपूर्ति अझै सहज हुन सकेको छैन। उपभोक्ता एउटा सिलिण्डर लिन घण्टौं लाइन बस्न बाध्य भएका छन्। तर नेपाल आयल निगमले सामान्य अवस्थाको खपत भन्दा धेरै आयात भइरहेको जनाएको छ। पछिल्लो 22 दिनमा 39,774 मेट्रिक टन ग्यास आयात भएको र यो महिना झण्डै 55,000 मेट्रिक टन ग्यास आयात हुने निगमको अनुमान छ। सामान्य अवस्थामा महिनामा 45-46 मेट्रिक टन सम्म ग्यास वितरण गर्छ। निगमको एलपी ग्यास विभागका निर्देशक विनित मणि उपाध्यायले आयात बढ़ाएको र यसले अभाव कम गर्न सहयोग पुग्ने बताउनु भएको छ। सरकारले ठूला चाडपर्वमा ग्यासको अभाव नहोस् भनेर 3 महिनाका लागि ग्यास आयातको कोटा वृद्धि गर्न भारतसँग कूटनीतिक प्रयास पनि गरिरहेको जनाएको छ। अवस्थ बिहान 10 बजे मध्य पश्चिम हाईलाइट सकियो। प्रत्येक घण्टा को ताजा खबर संगे हामी तपाईको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
3: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
4: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
2: अन्य सेवाहरू
5: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
6: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
6: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन
6: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
2: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
7: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सड़क विभाग ओरालो घोराई जाँच फोन नम्बर 082-5562-218
8: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
9: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
8: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा हिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
10: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
11: फोन नम्बर 082-5563-479
10: मोबाइल नम्बर 98-4-94-67-487।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
12: के तपाईँलाई पायल फुस्तुदा फुस्रा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
13: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
14: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98-471-93-944 98-471-93-944।
15: खुशीको खबर।
16: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5908-47 082-5908-47।
17: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
18: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो। टाइम पासको लागि निस्केको नि काका।
11: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
19: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
11: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
19: ल ल काका गइहाले म
20: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
21: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
20: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9858745226
22: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
20: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
22: उपलब्ध शल्यक्रियाहरू
20: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
22: बालबालिकाको न्यूरो सर्जरी
20: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
22: पुनः हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
20: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
22: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
23: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
20: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
23: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
20: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
23: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
20: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858-34-910
23: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
24: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
25: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ
24: सेवाहरू ठुला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाट टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झम्झमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस् रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्
26: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार
27: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जनद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ यो मौकाको फाइदा उठाउनुहोस्
24: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ फोन नम्बर 082-82-06 98-78-18-670 र 98-78-35-646

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराही को लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि मिरज स्टोर सब्जी मंडी नजिक र प्रवेश श्रृंगार दूरसंचार देखि पश्चिम तर्फ
2: मध्यपश्चिम जाइन्ट चेक यति बेला बिहानको 10 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। सल्यान लगायत विभिन्न पहाड़ी जिल्लामा किसानले टिमुर खेती गर्दै आएका छन्। यसको बजारमा माग उच्च छ, मूल्य पनि राम्रो छ, तर टिमुरको बोटमा हुने तीखा काँडाका कारण किसानलाई टिमुर संकलन गर्दा निकै कठिनाई हुने गरेको छ। अब भने टिमुर टिप्दा हुने ठूलो लागत र कठिनाई बेहोर्दै आएका किसानका लागि राहत मिल्ने भएको छ। सहज तरिकाले टिमुर टिप्नका लागि औजारको नयाँ नमूना विकास गरिएको वनस्पति अनुसन्धान केन्द्र सल्यानले बताएको छ। केन्द्रका प्रमुख वैज्ञानिक अधिकृत डाक्टर मित्र पाठकले आमदानीको करिब आधा हिस्सा टिमुरको दाना संकलन गर्नमै खर्च हुने समस्या समाधान गर्न नयाँ कृषि प्रविधिको विकास गरिएको बताउनुभयो। राष्ट्रिय आविष्कार केन्द्र अन्तर्गतको कृषि औजार कारखाना वीरगंज संघको सहकारीमा नयाँ प्रविधि र कृषि यन्त्रको नमूना निर्माण गरिएको उहाँको भनाइ छ। आर्थिक वर्ष 2082-83 कार्यक्रम अनुसार केही थान मात्र नमूना तयार गरिएको र समूह वा किसानको माग भयो भने कम्पनीकै लागत मूल्यमा किन्न सकिने गरी समन्वय गरिने अनुसन्धान केन्द्रले बताएको छ। टिमुर टिप्ने क्रममा किसानहरूले भोग्दै आएको शारीरिक शास्ति कम गर्न र खर्च उल्लेखीय रूपमा घटाउन यो प्रविधि उपयोगी हुने अपेक्षा गरिएको छ। सल्यानमा टिमुरलाई मुख्य व्यावसायिक जडीबुटीका रूपमा खेती गरिदिएको छ। लामो समयदेखि स्थायी नेतृत्वविहीन रहेको लुम्बिनी विश्वविद्यालयमा प्रशासनिक निर्णयलाई लिएर देखिएको मतभेदले विश्वविद्यालयको नियमित कामकाज प्रभावित हुने चिन्ता व्यक्त गरिएको छ। हाल काम चलाउ जिम्मेवारीमा रहनुभएका उपकुलपति डाक्टर मणिक रत्न साक्के र रजिस्ट्रार डाक्टर इन्द्र काफले बीच कर्मचारी सरूवा सम्बन्धी निर्णयमा फरक धारणा सार्वजनिक भएका छन्। यसले विश्वविद्यालयभित्र प्रशासनिक समन्वयको विषयलाई थप चर्चामा ल्याएको छ। उपकुलपति डाक्टर साक्केले कामचलाउ नेतृत्वको अवस्थामा दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्नुपर्ने धारणा राख्दै कर्मचारी सरूवा सम्बन्धी निर्णय तत्काल कार्यान्वयन नगर्न र यथास्थितिमा राख्न रजिष्ट्रारलाई लिखित निर्देशन दिनुभएको छ। सन् 19 गते पठाइएको पत्रमा विश्वविद्यालयको दैनिक प्रशासन सञ्चालनको जिम्मेवारी उपकुलपतिले सम्हालिरहेको अवस्थामा सम्बन्धित पदाधिकारी तथा सरकारवालासँग पर्याप्त समन्वय बिना गरेको निर्णय ले नियमित प्रशासनिक कार्य प्रभावित हुन सक्ने उल्लेख गरिएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आदिवासी जनजाति समुदायको मौलिक पहिचान भाषा संस्कृति परम्परा ज्ञान र शिवको संरक्षणसँगै आर्थिक तथा सामाजिक सशक्तिकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। विश्व आदिवासी दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले बहुजातीय बहुभाषिक बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताले सम्पन्न लुम्बिनी प्रदेशको समृद्धिमा आदिवासी जनजाति समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभएको हो। उहाँले विभिन्न आदिवासी जनजाति समुदायले पुस्तौंदेखि आफ्ना मौलिक कला संस्कृति संस्कार परम्परा कला साहित्य ज्ञान सिप र जीवन पद्धतिको संरक्षण गर्दै प्रदेशको सामाजिक तथा सांस्कृतिक पहिचानलाई समृद्ध बनाउँदै आएको बताउनु भएको छ। थारू मगर गुरूङ नेवार लगायत आदिवासी जनजाति समुदायको मौलिक संस्कृति र परम्परा लुम्बिनी प्रदेशको महत्वपूर्ण सांस्कृतिक सम्पदा भएको बताउनु भएको छ। र धनबालीमा गोडमेलसँगै यूरिया मल हाल्ने मुख्य समयमै लुम्बिनी प्रदेश सहित पश्चिम नेपालका किसानले रासायनिक मल सहज रूपमा पाउन सकेका छैनन्। खेतमा मल हाल्ने बेला बित्न लाग्दा समेत सरकारी अनुदानको मल पर्याप्त मात्रामा उपलब्ध नहुँदा किसान पुनः पुरानै समस्याबाट गुज्रिन बाध्य छन्। कृषि सामग्री कम्पनी लिमिटेडको भैरहवा प्रादेशिक कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि खरिद गरिएको पहिलो चरणको रासायनिक मल नेपाल भित्रिने क्रममा रहे पनि अधिकांश अझै सम्बन्धित गोदामसम्म पुग्न सकेको छैन। यसका कारण प्रदेशभरका सहकारी संस्था तथा वितरण केन्द्रमा मलको अभाव देखिएको हो। प्रादेशिक कार्यालयका प्रबन्धक सुमन पन्थीका अनुसार किसानबाट यूरिया र डीएपी मलको माग अत्याधिक रहे पनि उपलब्ध परिमाणले आवश्यकता धान्न सक्ने अवस्था छैन। उहाँले सरकारी अनुदानको मलमा माग र आपूर्ति बीच ठूलो अन्तर रहेकाले सबै किसानलाई समयमै मल उपलब्ध गराउन कठिन भएको बताउनु भएको छ। अवस्थ बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: निन्यानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो
1: कस्तो राम्रो जुत्ता लगाएको मोडर्न दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्याएर यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टरसँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 082-565-775
2: सम्पर्क नम्बर 98-478-26873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एकपटकमा आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
8: यो दाँत दुख्यो
9: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने होइन
8: अस्ति भर्खर त औषधि गरेको 20-19 भएको होइन
9: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
8: आफू यहाँ दुखेर मर्ने भइसक्यो तिमी भन न कहाँ जाउँ म
9: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निस्कनु
10: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
11: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
12: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टियु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
13: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा सिटिङ दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटिरा आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्धाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
14: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घुराई दाँत
15: सम्पर्क फोन नम्बर 082-568-0027
16: 98-41-68-47-46
15: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
17: सीता के हो तिमीलाई घुम्चेर बेसी छौ
18: के हुनु नि
17: बिहे भएको छ वर्ष भइसक्यो
18: बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ
17: तर के सिप चलेन अब त आफै मरिसक्यो
18: के कुरा गर्छु मिम्ले
17: हाम्रै घुराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
18: ए ठिकै छ म जानु त धेरै अब तिमीले भनिहाले त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
19: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको सपाईको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
20: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
19: शिशु क्लिनिक फर्टिलिटी बिचो खोरहाइदान सडक विभागको अगाडि एड्रेस बैङ्क भएको भवनमा सम्पर्क मोबाइल 98-478-23-572
21: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.pashupatiicare.com अब हाम्रै घोराई दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समय सम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू
16: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
6: सामान्य किराले खाएको दाँत भर्ने,
21: मेसिन द्वारा आरसीटी गर्ने,
6: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
16: खोल लगाउने,
6: बाङ्गो टिङ्गो दाँत मिलाउने,
21: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
6: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
21: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
16: सम्पर्क मोबाइल नम्बर 98228 77794, 98228 77794।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदै छ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: नमस्कार, म झरना थापाको अहिले तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे कोखा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हार्ट जोड्ने, नसा, प्रसूति, न्यूरोलॉजी, एनेस्थेसिया, बाल रोग, थायराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाटी, टाउको, गैस्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, बिलिभर, ऑपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ। यो भन्दा राम्रो अस्पताल कुन छ? 85 सालबाट सेवा दिँदै आएको जनाली जनताले गोर्खा अस्पताल पाएको। रतनपुर चोकबाट उत्तरतर्फ, मिलनचोकबाट दक्षिणतर्फ गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदान। बिरामी भए गोर्खा हस्पिटल जाऊ। फोन नम्बर टिप्नु 082-5364-14।
2: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
3: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
4: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, शारीरिक मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, युनिचमा कमी, शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
5: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार। अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर, थायराइड, हर्मोन, बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
4: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दान। सम्पर्क फोन नम्बर 082-5561-683 र सम्पर्क मोबाइल नम्बर 98479-3570।

0: वायनेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ चरणको लागि गिफ्ट गर्ने मौका। सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट। वायनेट, अब सबै कनेक्टेड।
1: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू,
3: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-4-78-30-153 र 98-49-41-944।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-578-45-226।

0: कोकोनट सोकोनट भिटा मिल्क बटर पैक क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोकोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्गुरी
2: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858734910
2: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9848726001

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम जान्छ यति बेला मध्याह्नको 12 बजेको छ।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। तातो पानी नाका ठप्प हुँदा चाड पर्वका बेला भाव बढ्ने जोखिम। काठमाडौंलाई हेटौडासँग जोड्ने कान्ति राजमार्गको स्तर उन्नति तीव्र। इलाममा अदुवाले भाव र बजार पाउन थाल्यो, किसानले पनि खेती विस्तार गर्न थाले। सुनको भाव तोलामा 3 लाख रूपियाँ नाग्यो, आज एकै दिन 4,800 रूपियाँले बढ़्यो। फ्रान्समा डढेलो लगाएको आरोपमा 420 जना पक्राउ, पक्राउ पर्नेमा 166 जना नाबालिग। र लिग्स कपको समूह चरणमा मेस्सी बिना खेलेको इन्टर मियामी मोन्टेरेसँग पराजित। नेपाल खबरमा अब पूरा खबर। वार्षिक झण्डै 1 खर्ब रूपियाँ बराबरको वस्तु तथा सामान आयात हुने चीनसँगको प्रमुख व्यापारिक नाता तातो पानी ठप्प हुँदा बजारमा चीनबाट आउने सर सामग्रीको मूल्य वृद्धि जोखिम बढ़ेको छ। पहिरोका कारण नेपाल चीन बीचको महत्वपूर्ण व्यापारिक मार्ग अवरूद्ध छ। तातो पानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्र प्रकाश गिरीले विभिन्न ठाउँको पहिरोको कारणले नेपाल र चीन बीचको वैदेशिक व्यापार समेत प्रभाव पारिरहेको बताउनुभयो। यो नाका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत पर्ने नेपाल र चीनको सीमाना कोदारीमा छ। सड़क अवरूद्ध भएकोले चीनबाट मालवाहक सामान सहितका कन्टेनर भित्र नसकिरहेका छैनन्। चीनबाट नेपाल भित्रने तयारी पोशाक, जुत्ता, चप्पल, विद्युतीय सामग्री, फलफूल, मेसिनरी तथा विभिन्न उपभोग्य वस्तुको आयात हुन सकिरहेको छैन। तातो पानी नाका हुँदै नियमित रूपमा आउने सामान रोकिन थालेपछि व्यापारीहरूमा चाडपर्वको बेला भाव बढ़ने चिन्ता बढ़ेको छ। विशेष गरी तीज, दशैं र तिहार जस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा चीनबाट हुने आयात प्रभावित भएको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामरी कार्कीले उज्यालोसँग बताउनु भएको छ। चाडपर्वको बेला कपड़ा, जुत्ता, विद्युतीय सामग्री, घरायसी उपकरण लगायत वस्तुको माग अरू बेला भन्दा धेरै हुने गर्छ। यही समयमा आपूर्ति नहुँदा बजारमा सरसामानको अभावसँगै मूल्य बढ़न सक्ने जोखिम देखिएको उहाँको भनाइ छ। नेपाल चीन व्यापारका लागि तातो पानी र रसुवागढ़ी प्रमुख स्थल मार्ग हुन्। तातो पानी भन्सार कार्यालयका अनुसार सामान्य अवस्थामा यो नाका हुँदै दैनिक 30-40 मालवाहक ट्रक नेपाल भित्रने गर्छन्। तर अहिले पहिरोका कारण सड़क अवरूद्ध भएपछि नेपालतर्फ दर्जनौ कन्टेनर रोकिएका छन् भने चीनतर्फ पनि ठूलो संख्यामा सामान बोकेका कन्टेनर अड्किएका छन्। चाडपर्वलाई लक्षित गरेर चीनबाट धेरै अगाडिदेखि नै सामान ल्याउने गरिन्छ। व्यापारीहरूले मगाएको सामान बाटोमै रोकिँदा नयाँ सामान बजारमा ल्याउन समस्या भएको छ। संघीय राजधानी काठमाडौंलाई हेटौडासँग जोड्ने सबैभन्दा छोटो मार्गको रूपमा रहेको कान्ति राजमार्गको स्तरोन्नति कार्य तीव्र भएको छ। राजमार्गलाई फरागिलो बनाउने, कटिङ गर्ने र मोड़ सुधार गर्ने लगायतका कामका लागि कान्ति राजमार्ग सड़क योजनाले 3 खण्डमा विभाजन गरी निर्माण कार्य गरिरहेको छ। यो राजमार्गको कुल लम्बाई 80 किलोमिटर रहेको छ। हेटौडाको बुद्ध चोकबाट ललितपुरको एकान्त कुनासम्म फैलिएको यो सड़कको मकवानपुर खण्डमा 50 किलोमिटर र ललितपुर खण्डमा 30 किलोमिटर पर्छ। योजनाका इन्जिनियर उपेन्द्र महारानका अनुसार अहिले ललितपुरको लेलेबाट मकवानपुरको बकैयासम्मको 21 किलोमिटर सड़कको स्तरोन्नति कार्य भइरहेको छ। लेले बकैया खण्डको स्तरोन्नति तथा पहिरो नियन्त्रणका लागि 2082 साल जेठ 21 गते ठेक्का सम्झौता भएको थियो। इन्जिनियर महारानले यो खण्डको भौतिक प्रगति झण्डै 50% पुगेको जानकारी दिनुभयो। निर्माणको जिम्मा पाएको कन्काई ब्राइट मल्टी दिव्य ज्योति जेवीका संचालक राजकुमार बुढाथोकीले विपदजन्य योजना भएकोले जोखिममुक्त क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ। कुरा सहज भएको अवस्थामा यसै आर्थिक वर्षभित्र काम सकिने पनि उहाँको दावी छ। इलामको मांगसेबुङ गाउँपालिका दुईका किसान देश राज लिम्बुले गएको वर्ष 3,15,000 रूपियाँ बराबरको अदुवा बेच्नुभयो। 5 रोपनीमा अदुवा खेती गरी 90 मन उत्पादन गर्नुभएका उहाँले 20 मन बिउ राखेर अरू बेचेको बताउनुहुन्छ। लिम्बुले 120 मन उत्पादन हुने अपेक्षाका साथ यस वर्ष 20 मन बिउ रोप्नु भएको छ। पोहोरकै जस्तो भाव पाएमा यस वर्ष 5 लाख रूपियाँ भन्दा धेरै आमदानी हुने उहाँको अनुमान छ। मांगसेबुङ दुईका अर्का किसान राजकुमार राईले पनि गएको वर्ष अदुवा बेचेरै 2 लाख रूपियाँ भन्दा धेरै कमाई गर्नुभयो। यो कमाईबाट परिवारको खर्च र छोराछोरीको पढ़ाई पुग्ने उहाँ बताउनुहुन्छ। अदुवाले बजार भाव पाउन थालेपछि किसानहरूले धान र अन्य खेती छोडेर अदुवा खेती गर्न थालेका छन्। उत्पादनको बेला प्रतिमन 4,500 रूपियाँसम्म पुगेको अदुवाको भाव अहिले माउ प्रतिमन 7,000 रूपियाँसम्म पुगेको छ। अदुवाले उचित मूल्य पाएपछि किसान यो खेतीतर्फ आकर्षित भएका कृषि ज्ञान केन्द्रले जनाएको राष्ट्रिय समाचार समितिले जनाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाव एकै दिन तोलामा 4,800 रूपियाँले बढ़ेको छ। भाव बढ़ेर सुन तोलाको 3,00,000 रूपियाँ नागेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुन आज तोलामा 3,01,700 रूपियाँमा कारोबार भइरहेको छ। यसअघि हप्ताको अन्तिम कारोबार दिन अस्ति शुक्रबार सुनको भाव तोलाको 2,96,900 रूपियाँ रहेको थियो। गएको बुधबार यता सुनको भाव निरन्तर बढ़ेको छ। त्यस्तै आज चाँदीको भाव पनि बढ़्यो। अघिल्लो हप्ता पनि लगातार बढ़ेको चाँदीको भाव आज कारोबार हुने हप्ताको पहिलो दिन आइतबार तोलामा 65 रूपियाँले बढ़ेको हो। महासंघका अनुसार चाँदी आज तोलाको 4,645 रूपियाँ पुगेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज काठमाडौँ उपत्यका सहित 35 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: चौबिस गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: 40 वर्ष देखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इन्स्योरेन्स कंपनी लाचिमपाट काठमाडौं।
1: सीधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौंमा 90 मेगाहर्ज एतिन्जेल हामीले तातो पानी नाका ठप्प हुँदा चाड पर्वको बेला भाव बढ्ने जोखिम काठमाडौंलाई हेटौँडासँग जोड्ने कान्ति राजमार्गको स्तर उन्नति तीव्र आज एकै दिन 4,800 रूपियाँले बढ़ेको सुनको भाव तोलामा 3,00,000 रूपियाँ नाग्यो लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू आज काठमाडौं उपत्यका सहित 35 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं भक्तपुर र ललितपुर सहित देशका 35 जिल्ला र ती जिल्ला आसपास क्षेत्रमा बाढ़ीको जोखिम छ। झापा मोरङ इलाम पाँचथर तेह्रथुम धनकुटा ताप्लेजुङ सङ्खुवासभा सोलुखुम्बु ओखलडुङ्गा दोलखा रामेछापमा बाढ़ीको मध्यम जोखिम छ। त्यस्तै सिन्धुपाल्चोक काभ्रे मकवानपुर गोरखा लमजुङ कास्की तनहुँ बागलुङ म्याग्दी रूकुम पूर्व र रूकुम पश्चिम जाँजरकोट सल्यान दैलेख सुर्खेत बर्दिया कैलाली बजाङ दार्चुला बैतडी र आसपासका जिल्ला भई बहने ससना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका साथै कर्णाली प्रदेशको पहाड़ी भाग र लुम्बिनी प्रदेशको पहाड़ी र तराईको थोरै क्षेत्रमा पानी पर्ने सम्भावना छ। एक दुई ठाउँमा भने ठूलो पानी पर्न सक्ने अनुमान गरिएको छ। अब विदेशको खबर। फ्रान्स सरकारले आगलागी जन्ने कार्यमा संलग्न व्यक्तिमाथिको कार्यवाहीलाई तीव्र पारेको छ। त्यहाँको गृह मन्त्रालयका अनुसार जानाजान वा दुर्घटनावश डढेलो शुरू गरेको आरोपमा 420 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा 167 जना नाबालिग समेत रहेको बीबीसीले जनाएको छ। दक्षिण पूर्वी बहर क्षेत्रमा 23 वर्षीय एक व्यक्तिमाथि 5 दिनमा 10 वटा डढेलो जानाजान लगाएको आरोप छ। दोषी ठहरी उनलाई 15 वर्षसम्मको जेल सजाय र 1,50,000 युरोसम्म जरिमाना हुन सक्छ। त्यस्तै भोज क्षेत्रमा 3 वटा डढेलो लगाएको आरोपमा एक व्यक्तिलाई 3 वर्षको जेल सजाय सुनाइएको छ। विज्ञका अनुसार अधिकांश घटना निर्माण कार्यबाट निस्कने झीलका विद्युतीय उपकरणको खराबी चुरोटका ठुटा र बारबेक्यू सहितका असावधानीका कारण हुने गर्छन्। यसैबीच ठूलो संख्यामा पक्राउ गरिएको भन्दै सरकारको कार्यवाहीमाथि पनि प्रश्न उठेको छ। कानून व्यवसायीहरूले समेत पर्याप्त अनुसन्धान बिनै कड़ा कार्यवाही हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। फ्रान्समा यस वर्ष गर्मीयाममा डढेलो 3,00,000 एकड़ भन्दा बढ़ी क्षेत्र जलेको छ। अब खेल खबर। लिग्स कपको समूह चरणमा इन्टर मियामी मोन्टेरेसँग पराजित भएको छ। यो खेलमा लियोनल मेस्सीले खेलेनन्। उनी पिता जर्ज ओर्खे मेस्सीको निधन भएपछि अर्जेन्टिना घर फर्किएका छन्। आज बिहान भएको खेलमा मोन्टेरेले इन्टर मियामीलाई 2-1 पराजित गरेको हो। लिग्स कपको पहिलो खेलमा एथलेटिको सान लुइससँग इन्टर मियामीले 4-2 जित निकाल्दा मेस्सीले 2 गोल गरेका थिए। सन् 2023 लिग्स कप विजेता इन्टर मियामी गएको वर्ष फाइनलसम्म पुगेको थियो, तर यसपटक समूह चरणमा एक खेल कि रहँदा 3 अंक मात्रै जोडेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। तातो पानी नाका ठप्प हुँदा चाड पर्वको बेला भाव बढ़ने जोखिम। काठमाडौँलाई हेटौँडासँग जोड्ने कान्ति राजमार्गको स्तर उन्नति तीव्र। इलाममा अदुवाले भाव र बजार पाउन थाल्यो, किसानले पनि खेती विस्तार गर्न थाले। सुनको भाव तोलामा 3,00,000 रूपियाँ नाग्यो, आज एकै दिन 4,800 रूपियाँले बढ़्यो। फ्रान्समा डढेलो लगाएको आरोपमा 420 जना पक्राउ, पक्राउ पर्नेमा 166 जना नाबालिग। र लिग्स कपको समूह चरणमा मेस्सी बिना खेलेको इन्टर मियामी मोन्टेरेसँग पराजित। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
1: डाक्टर अभ्यास पोखरेल द्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइड को चेकजा तथा उपचार सेवा,
2: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजा तथा उपचार,
1: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजा तथा उपचार,
2: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजा तथा उपचार सेवा,
1: अन्य विशेषज्ञ सेवाहरू,
2: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी द्वारा चेक जाँच तथा अपरेशन सेवा,
3: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा द्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
1: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेत द्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
3: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
1: वरिष्ठ हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
3: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा,
1: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
4: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-5562-218।
5: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
7: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
8: हार्जोर्नी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
9: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
10: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
11: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
6: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-5607-734 र 082-5607-138।
12: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्। एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
0: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: डाक्टरद्वारा दिइने सेवाहरू
0: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
12: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
0: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने,
12: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
0: जाड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
2: बिरामी सास हुने मिति यही फात्र 13 गते शनिबार।
4: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-5590-410, मोबाइल नम्बर 98-478-2813 र 98-095-12871।
13: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
15: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ, सम्पर्क फोन नम्बर 082-5590-847 082-5590-847।
16: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हात जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-065-23।
17: राप्ति इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
18: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
17: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
18: फोन नम्बर 082-5625-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
19: आवाज पश्चिम नेपालको आवाज आवाज आवाज हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज।

चाहिएमा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-588-54 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले पनि हाम्रो रोजाईको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: बङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
1: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 082-5563-775।
2: सम्पर्क नम्बर 98-4-78-26-873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एकपटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: Bionet को buy one gift one free offer मा 3 महीना को 125 Mbps इंटरनेट और 2700 में खरीद कर दा free इंटरनेट पैकेज नया चरण को लागी गिफ्ट करने मौका सफल रेफरल मा आपको लागी 1 महीना free इंटरनेट Bionet अब सबै कनेक्टेड
1: तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिचिङ टाइम यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स सधैं बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
0: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: ठिक छ तथा झुट्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
0: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीपज्योति अस्पताल को 20 मीटर माथि। फोन 082562707।
4: हेलो पिंकी,
5: बोल दिन।
4: एलईडी टीवी किन्न जाने?
5: जान्न।
4: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
5: जान्न।
4: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
5: जान्न।
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
4: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
5: पाइनी भएर त जान लाग्यो नि।
4: होरा कहाँ
5: भन्दिन के?
4: सत्य भन्दिन।
5: आई लभ यु पिंकुली भनेको।
4: हो, एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
5: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
4: फोन नम्बर
5: 082562452
4: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्? कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
6: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45226।
10: भर्ना सम्बन्धी सूचना। गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समय नै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
11: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
12: सम्पर्क फोन नम्बर 082563133, मोबाइल नम्बर 98 47 80 92 83 र 97 6 25 26।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैं भरी लाए।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।
4: मध्यपश्चिम जान च्याक यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना भएको छ। शनिबार साँझ 9 बजेतिर बिरामी परेका शिशुको उपचारका लागि नेपालगंज लैजाँदै गर्दा तुलसीपुर 11 उरहरीमा एम्बुलेन्स दुर्घटना परेको हो। दुर्घटना हुँदा तुलसीपुर 9 निवासी अनिल पुनका 1.5 महिने शिशु आमाको हातबाट झरेर सीट मुनि पुगेकी थिइन्। सीटको मुनिबाट उनलाई निकालिएको परिवारले बताएको छ। यसरी सोही एम्बुलेन्स पल्टिँदा ती शिशुको मृत्यु भएको परिवारको दावी छ। यद्यपि परिवारले भने बिरामी भएकाले मृत्यु भएको हो वा दुर्घटनाबाट मृत्यु भएको हो भन्ने कुराको पुष्टि भइ नसकेको बताएको छ। हलवार स्वास्थ्य चौकीको RA 1611 नम्बरको एम्बुलेन्समा उपचारका लागि जाँदै गर्दा दुर्घटना परेको हो। शिशु रोइरहने गरेपछि परिवारले उपचारका लागि नेपालगंज लैजान लागेका थिए। उक्त एम्बुलेन्स दुर्घटना भएपछि अर्को एम्बुलेन्स बोलाएर बिरामीलाई नेपालगंज लगिएको थियो। तुलसीपुरमा बालरोग विशेषज्ञ नभेटिएपछि उनीहरूको थप उपचारका लागि नेपालगंज लैजान लागेका हुन्। अहिले उपमहानगरपालिका नगर प्रमुख इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डी पीड़ित सहितको टोली छलफलमा जुटेको छ। सोही दुर्घटनामा अन्य 3 जना सामान्य घाइते भएका छन्। 3 दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिका उपमेयर पूर्व मेयर तथा कंग्रेस नेता किरण सिंह मृत फेला पर्नुभएको छ। सिंहको शव जिल्लाको गोरुसिंगे जंगलमा आज फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले बताउनुभयो। 65 वर्षीय सिंह शुक्रबार अन्दाजी 2 बजेतिर कपिलवस्तु 3 स्थित घरबाट निस्किनु भएको थियो। पूर्व पश्चिम राजमार्गबाट करिब 8 किलोमिटर भित्र जंगल क्षेत्रमा उहाँले चढ़ने गरेको लो प्र 01013P7970 नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो। सिंहको खोजीका लागि गौतम बुद्ध विमानस्थलबाट तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको थियो। दैलेखमा एक युवक आफ्नै डेराको कोठामा मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका 6 स्थित डेराको कोठामा बस्दै आएका बाँकेको बैजनाथ गाउँपालिका 7 घर भएका अन्दाजी 18 वर्षीय युवक मृत फेला परेका हुन्। प्रहरीका अनुसार शनिबार साँझ खाना खाएर सुतेका युवक आइतबार बिहान करिब 8:50 बजेसम्म नउठेपछि घरबेटीले उठाउन खोजेका थिए। बोलाउँदा पनि नउठेपछि अचेत अवस्थामा रहेको भन्दै घरबेटीले प्रहरीलाई खबर गरेका थिए। सूचना पाए लगत्तै प्रहरी घटनास्थल पुगेको थियो। घटनास्थलमा पुगेको प्रहरीले युवकलाई मृत अवस्थामा फेला पारेको प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक ऋषिकेश गौतमले जानकारी दिनुभयो। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दैलेखमा पठाइएको प्रहरी निरीक्षक ऋषिकेश गौतमले बताउनु भएको छ। र सल्यान लगायत विभिन्न पहाड़ी जिल्लामा किसानले टिमुर खेती गर्दै आएका छन्। यसको बजारमा माग उच्च छ, मूल्य पनि राम्रो छ। तर टिमुरको बोटमा हुने तीखा काँडाका कारण किसानहरू टिमुर संकलन गर्दा निकै कठिनाई हुने गरेको छ। अब भने टिमुर टिप्दा हुने ठूलो लागत र कठिनाई बिहोर्दै आएका किसानका लागि राहत मिल्ने भएको छ। सहज तरिकाले टिमुर टिप्नका लागि औजारको नयाँ नमूना विकास गरिएको वनस्पति अनुसन्धान केन्द्र सल्यानले जनाएको छ। केन्द्रका प्रमुख वैज्ञानिक अधिकृत डाक्टर मित्र पाठकले आमदानीको करिब आधा हिस्सा टिमुरको दाना संकलन गर्नमै खर्च हुने समस्या समाधान गर्न नयाँ प्रविधिको विकास गरिएको जनाउनुभयो। राष्ट्रिय आविष्कार केन्द्र अन्तर्गतको कृषि औजार कारखाना वीरगंज संघको सहकार्यमा नयाँ प्रविधि र कृषि यन्त्रको नमूना निर्माण गरिएको उहाँको भनाई छ। आर्थिक वर्ष 2082-83 कार्यक्रम अनुसार केही थान मात्र नमूना तयार गरिएको र समूह वा किसानको माग भयो भने कम्पनीकै लागत मूल्यमा किन्न सकिने गरी समन्वय गरिने अनुसन्धान केन्द्रले जनाएको छ। टिमुर टिप्ने क्रममा किसानहरूले भोग्दै आएको शारीरिक शास्ति कम गर्न र खर्च उल्लेख्य रूपमा घटाउन यो प्रविधि उपयोगी हुने अपेक्षा गरिएको छ। सल्यानमा टिमुरलाई मुख्य व्यावसायिक जड़ीबुटीको रूपमा खेती गर्दै आएको छ। हवस् त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दैव हजुर, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानु। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: फेरि सतत न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाम,
6: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478779770
7: र 98578730689।
8: के तपाईँलाई पाइल्स फुस्रा फुस्रा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
9: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
10: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई, सम्पर्क मोबाइल नम्बर 98471993944।

0: कोकोनट सोकोनट भिटा मिल्क बटर पैक क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोकोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी
3: भर्ना खुलियो भर्ना खुलियो भर्ना खुलियो
4: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
3: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
4: हाम्रा विशेषताहरू
3: उत्कृष्ट शैक्षिक वातावरण
4: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
3: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
4: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
5: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
6: सम्पर्क फोन 081-536-086
3: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72273
7: नमस्कार म गायिका मान्डवी त्रिपाठी तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम FM 91.4 MHz

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रशोधित राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: पूर्वदारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क सुर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-21 र होटल डाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा महसेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मोटो सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानी महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरीजन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: नमस्कार, म झरना थापाको अहिले तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: दाङमै विशेषज्ञ सेवा एउटै थानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
3: टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घोराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
4: डाक्टरद्वारा दिइने सेवाहरू
3: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
4: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
3: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
4: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
3: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
4: सम्पर्क स्थान राई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494-67487।
5: मैले मेरो भुट्टु भुट्टु भुटाहरूलाई सुटेको छु, मेरी छोरीले दुःख डर्पा।
6: थिएटर सिनेमास घोराई दस चौडी कुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र गौथली, हली, कमला मिस।
7: तेरो अवस्था के बाँकी के हो
8: के रे बाउलाई सिक्याउ, तँलाई पढाउनलाई बेगर ल्याऊ बच्चा।
9: पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ
10: अङ्ग्रेजीमा? साथै हलिउड चलचित्र स्पाइडरम्यान पनि प्रदर्शन भइरहेको छ।
11: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। साना किसान कृषि सहकारी संस्था लिमिटेड रामपुर दाङको वार्षिक समीक्षा तथा रणनीति गोष्ठी कार्यक्रम सम्पन्न भएको छ। सहकारीका शिक्षा समितिका संयोजक खेमराज खनालको अध्यक्षता तथा संस्थाका अध्यक्ष गुरूप्रसाद खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा आगामी योजना दूध संकलन बीज वृद्धिको काम शुरू गर्ने प्रमुख अतिथि खनालले जानकारी दिनुभयो। कार्यक्रममा दिल्लीराज गेवालीले वार्षिक आय व्यय प्रस्तुत गर्नुभएको थियो भने उहाँले जम्मा लगानी 28,01,44,731 रहेको, शेयर 4,01,58,800 रहेको बताउनु भएको छ। यस्तै निक्षेपमा 26,71,22,808 रूपियाँ रहेको भन्दै नाफा 1,10,35,272 रहेको बताउनुभयो। उपाध्यक्ष शिवाजीसीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन दिल्लीराज गेवालीले गर्नुभएको थियो। तराईमा अबका केही दिन गर्मी बढ़ने भएको छ। पहाड़ी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने भए पनि तराईका छिटपुट ठाउँमा मात्रै पानी पर्ने अनुमान छ। मौसम बारेका जानकार उज्जवल उपाध्यायका अनुसार अबका केही दिन तराईको क्षेत्रमा वर्षा कम हुने र गर्मी बढ़ने सम्भावना छ। काठमाण्डु उपत्यका सहित पहाड़ी क्षेत्रमा मौसम बदली भइरहे पनि ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद उपाध्यायले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। ठूलो वर्षाको सम्भावना नभएकाले बाढ़ी पहिरोको जोखिम कम भए पनि लामो दूरीको यात्रा गर्दा तथा निर्माण सम्बन्धी काम गर्दा मौसमको अवस्था हेरेर गर्न उहाँको सुझाव छ। यसैबीच मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका साथै कर्णाली प्रदेशको पहाड़ी भाग र लुम्बिनी प्रदेशको पहाड़ी र तराईका केही क्षेत्रमा पानी पर्ने सम्भावना छ। एक दुई ठाउँमा मात्रै ठूलो पानी पर्न सक्ने अनुमान छ। यही क्रम भोलि र पर्सीसम्म रहने महाशाखाले जनाएको छ। गैराती, काठमाण्डु उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको थियो। विशेष गरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी परेको हो। दाङ तुल्सीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना भएको छ। शनिबार साँझ 9 बजेतिर बिरामी परेका शिशुको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा तुल्सीपुर 11 उरहरीमा एम्बुलेन्स दुर्घटना परेको हो। दुर्घटना हुँदा तुल्सीपुर 9 निवासी अनिल पुनका 1.5 महिने शिशु आमाको हातबाट झरेर सीटको मुनि पुगेकी थिइन्। सीटको मुनिबाट उनलाई निकालिएको परिवारले बताएको छ। यसरी सोही एम्बुलेन्स पल्टिँदा ती शिशुको मृत्यु भएको परिवारको दावी छ। यद्यपि प्रहरीले भने बिरामी भएकाले मृत्यु भएको हो वा दुर्घटनाबाट मृत्यु भएको हो भन्ने कुराको पुष्टि भइ नसकेको बताएको छ। हलवार स्वास्थ्य चौकीको RA 1-2-1-1 नम्बरको एम्बुलेन्समा उपचारका लागि जाँदै गर्दा दुर्घटना परेको हो। शिशु रोइरहने गरेपछि परिवारले उपचारका लागि नेपालगंज लैजान लागेका थिए। उक्त एम्बुलेन्स दुर्घटना भएपछि अर्को एम्बुलेन्स बोलाएर बिरामीलाई नेपालगंज लगिएको थियो। तुल्सीपुरमा बालरोग विशेषज्ञ नभेटिएपछि उनीहरूले थप उपचारका लागि नेपालगंज लैजान लागेका हुन्। अहिले उपमहानगरपालिका, नगर प्रमुख, इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख, पीड़ित सहितको टोली छलफलमा जुटेको छ। सोही दुर्घटनामा अन्य 3 जना सामान्य घाइते भएका छन्। कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख किरण सिंह मृत अवस्थामा भेटिनु भएको छ। गत शुक्रबारदेखि बेपत्ता सिंहको शव आइतबार जंगल क्षेत्रमा मोटरसाइकल नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक प्रहरी उपरीक्षक मनोहर भट्टका अनुसार प्रहरी सहितको टोलीले खोजी गर्ने क्रममा सिंहको शव फेला परेको हो। उहाँले प्रयोग गर्दै आउनुभएको मोटरसाइकल भनी शनिबार नै फेला परेको थियो। मोटरसाइकल भेटिए पनि सिंहको अवस्था अज्ञात रहेको थियो। 65 वर्षीय सिंह कपिलवस्तु नगरपालिका 3 स्थित आफ्नै घरबाट शुक्रबार दिउँसो करिब 2 बजे निस्कनु भएको थियो। त्यसपछि चेतदराई स्थित सनराइज सामाजिक विकास केन्द्रमा रहेको सीसीटीभी फुटेजमा उहाँ दिउँसो 3:27 बजे रामराज पुलतर्फ गएको देखिएको प्रहरीले जनाएको छ। रामराज पुल पुगेपछि केही समयमै सिंहले आफू निकट व्यक्तिलाई मोबाइल मार्फत आफू जंगलमा बाटो बिराएको जानकारी दिनुभएको थियो।
त्यसपछि आफन्त तथा स्थानीयको टोलीले उहाँको खोजी शुरू गरेको थियो। खोजीका क्रममा पूर्व पश्चिम राजमार्गबाट करिब 8 किलोमिटर भित्र जंगल क्षेत्रमा सिंहले प्रयोग गर्ने LUPR01013P7970 नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा शनिबार फेला परेको थियो। त्यसपछि प्रहरी आफन्त र स्थानीय टोलीले जंगल क्षेत्रमा खोजीलाई निरन्तरता दिएका थिए। आइतबार मोटरसाइकल रहेको स्थान नजिकै सिंहको शव फेला परेको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हवस् त दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। के तपाईलाई विद्युतीय पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले
1: विगत 15 वर्षदेखि विद्युत विस्तारमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको श्री सत्यसाई कंक्रीट पोल इंडस्ट्रीज प्रणाली सतबरियाबाट आईएसआई प्रमाणपत्र प्राप्त कच्चा पदार्थबाट निर्मित विभिन्न साइजका विद्युतीय पोल प्रयोग गरी वर्षो वर्ष ढुक्क रहनुहोस्। सम्पर्क श्री सत्यसाई कंक्रीट पोल इंडस्ट्रीज प्रणाली जिस रोड घोरा हिदाङ। फोन नम्बर 082-560-788। सम्पर्क व्यक्ति महेश चौधरी। मोबाइल नम्बर 98-128-24-072।

0: Pro Vet Chakatra, no it like pro Rasita Pao from 2 and 4 Sapcha yes ma hamro patro Nepal ma sarvadik download gariyeko hamro patro app Tapai ka lagi sabai sajilo sabai sajilo Tapai pani download garnu ho Kineki yesma sabai cha
1: महासेवन जीवजीवन दैनिक रूपमा महासेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
2: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डीफोर हटाउन अनुहारमा चमक ल्याउन समेत महासेवन अनिवार्य छ
1: हरेक बिहान मनतातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
3: शुद्ध महका लागि कहाँ जाने त
4: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
3: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
5: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
6: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 9843-0653-23
7: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
8: विशेषज्ञ डाक्टरी सेवाहरू
7: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
9: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
8: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
8: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
7: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
10: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
11: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गुमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
10: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान सम्पर्क फोन नम्बर 082-595-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98578-53-825
12: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
13: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ
12: ठुला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने मुलो हुने प्यारालाइसिस आदि
14: समस्या का लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
15: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
16: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082562630 98478617 र 98478645।
17: होइन के भयो दाइ, किन झुक्राएर बस्नु भएको?
18: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
17: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आरोग्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
18: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
17: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
18: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
17: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दान।

आवाज हिनेक आवाज पश्चिम नेपालक आवाज यी हो रिरी मध्यपश्चिम 91.4 मेगाहर्ज।

0: राम्रो पावरमा
1: बायोनेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जरानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बायोनेट अब सबै कनेक्टेड

get in the dump. आवाज पश्चिम नेपाल को आवाज आवाज ही आवाज यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज़।

I'm not going to be able to do it.

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन नजाने
1: जान्न
0: फ्रिज डीप फ्रिज किन जाउन भने हैन
1: जान्न
0: घरमा एसी कूलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइनी भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन् दिन के
0: सत्य भन् दिन
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कूलर पंखा फ्रिज डीप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटम को लागि सम्झिने पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दान
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सीजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दान
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ

0: नमस्कार, म झरना थापाको अहिले तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे कोठा अस्पताल छ। सर्जन, फिजिसियन, हार्ट जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ। यो भन्दा राम्रो अस्पताल कुन छ? अस्पताल सालबाट सेवा दिँदै आएको बङ्गाली जनताले गोर्खा अस्पताल पाएको। रतनपुर चोकबाट उत्तर तर्फ, मिलनचोकबाट दक्षिण तर्फ, गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ, बिरामी भए गोर्खा हस्पिटल दाङ। फोन नम्बर टिप्नुहोस् 082-5300-414।
2: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: किराले खाएको दाँत निकाल्ने,
4: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
3: खाली ठाउँमा दाँत राख्ने,
4: दाँतको जरीदेखि उपचार गर्ने,
3: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
4: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
5: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
2: सम्पर्क फोन नम्बर 082-5904-66, 98-29-81-50-53।

0: बायोनेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बायोनेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भयो भने
2: के भयो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेछु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
8: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
7: उपलब्ध शल्यक्रियाहरू
8: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
7: बालबालिकाको न्यूरो सर्जरी
8: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
7: पुनश्च हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
7: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
9: खुशीको खबर
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
11: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चोली आयुर्वेद क्लिनिक घोराइदाङमा
12: उपचार हुने रोगहरू पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
11: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
12: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
11: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
12: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
11: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
13: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक घोराही 15 विकिसोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
14: सीता के हो तिमीलाई गुम्सो र बेसी छु
15: के हो नि
14: बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ तर के सुप चलेनौ अब त आश्रय मरिसक्यो
15: के कुरा गर्छु मिम्ले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त
14: त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै अप्ठ्यारो हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
15: ए ठिकै छ म जानको धेरै ठाउँ अब तिमीले भनिहाल त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
16: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
11: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
16: शिशु क्लिनिक फर्टिलिटी खोर हैदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9478423572।
5: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
17: मध्य पश्चिम ट्रान चेक यति बेला दिउँसोको 3 बजेको छ।
18: स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्ने राष्ट्रपतिको घोषणा। मन्त्रीहरू पार्टी केन्द्रीय कार्यालयमा पुगेर नागरिक र पार्टी नेतासँग संवाद गर्ने। देशभर ग्यासको अभाव कायमै, काठमाडौँमा कालोबजारी रोक्न डिपोहरूमा प्रहरी परिचालन। 3 दिनदेखि विपत्ता कपिलवस्तुका पूर्व मेयरको शव जंगलमा भेटियो। कपिलवस्तुकै बाणगंगा नदीमा नुहाउने क्रममा 2 बालक बेपत्ता। आउँदो वर्ष ताइवानको रक्षा बजेट 16% बढ्न सक्ने। तर्कीय सुरक्षा बल, पूर्व सैनिक र विशेष परियोजनाहरूका लागि रकम समावेश। र अध्यक्ष इन्फान्टिनोलाई हटाउने अभियानप्रति फिफाको आलोचना। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आउँदो भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्ने भएको छ। आफ्ना मन्त्रीहरू र आम नागरिक बीच प्रत्यक्ष संवाद गराएर जनउत्तरदायी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यका साथ यो नयाँ अभियान थाल्न लागेको राष्ट्रपा सह महामन्त्री असीम शाहले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ। विज्ञप्ति अनुसार सरकारमा सहभागी राष्ट्रपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय कार्यालयमा उपस्थित हुनुपर्नेछ। भूई मान्छेका आवाज र समस्यालाई सिधै राज्यको नीति निर्माण तथा कार्यान्वयनको तहसम्म पुर्याउन यो कार्यक्रमले सेतु काम गर्ने पार्टीको विश्वास छ। हरेक महिना सञ्चालन हुने यो कार्यक्रमलाई राष्ट्रपाले 2 चरणमा विभाजन गरेको छ। पहिलो चरणमा नागरिक संवाद हुनेछ। बेलुका 5 बजेदेखि 6 बजेसम्मको 1 घण्टा पूर्ण रूपमा सर्वसाधारणका लागि खुल्ला रहनेछ, जहाँ नागरिकले आफ्ना गुनासा, अपेक्षा र सुझावहरू मन्त्री समक्ष सोझै राख्न पाउनेछन्। यस्तै दोस्रो चरणमा नेतृत्व संवाद हुनेछ। बेलुका 6 बजेपछि मन्त्री पार्टीका केन्द्रीय सदस्य र सांसदहरू बीच संयुक्त बैठक बस्ने विज्ञप्तिमा भनिएको छ। यो बैठकमा नागरिकबाट आएका सुझाव र देशको समसामयिक नीतिगत विषयमा सघन छलफल गरी पार्टीको धारणा तय गर्ने राष्ट्रपतिले जनाएको छ। सरकारले भरि सिलिण्डर ग्यास बिक्री गर्न थालेपछि शुरू भएको ग्यास अभाव अहिले देशव्यापी बनेको छ। मध्यपूर्वको तनावको कारण आपूर्तिमा समस्या आएपछि गएको फागुन 29 गतेदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्न थालेको सरकारले गएको असार 31 गतेदेखि भरि अर्थात 14.2 किलोकै सिलिण्डर बिक्री गर्न थालेको हो। त्यसको केही दिन नै मुख्य शहरी क्षेत्रहरूमा ग्यास अभाव देखिएकोमा अहिले जुम्ला, सोलुकुमु जस्ता हिमाली जिल्लाहरूमा पनि ग्यासको अभाव तीव्र बनेको छ। समस्या जटिल बनेपछि त्यसलाई समाधान गर्न पछिल्लो 1 हप्ता सरकारले प्रयासलाई तीव्र बनाएको छ, तर समाधान भएको छैन। अहिले कतिपय उपभोक्ता पालो बसेको हप्ता 10 दिनसम्म पनि ग्यास नपाएको बताउँछन्। केहीले कालो बजारीमा किन्नु परेको बताएका छन्। हिजो भक्तपुरमा 1 सिलिण्डर ग्यासको 7,000 रूपियाँमा बेचेको भन्दै प्रहरीले एकजनालाई पक्राउ समेत गरेको छ। हिजो उद्योग मन्त्री आफैले संघीय राजधानी काठमाडौँको उद्योग तथा बिक्री केन्द्रहरूमा अनुगमन समेत गर्नुभयो, तर पनि गुनासो आइरहेपछि आजदेखि वितरणका लागि प्रहरी परिचालन गरेको छ। जिल्ला प्रहरी परिसरका अनुसार आज काठमाडौँका 55 वटा डिपोमा प्रहरी परिचालन गरेर ग्यास बिक्री गरिँदैछ। हिजो पनि प्रहरीले डिपोसँग समन्वय गरेर 7,700 भन्दा बढ़ी सिलिण्डर ग्यास बिक्रीमा साथ दिएको थियो। ग्यासको कालोबजारी रोक्न काठमाडौँ उपत्यकाका सबै डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरेको प्रहरीले जनाएको छ। ग्यासको आपूर्ति निरन्तर भइरहेको र अनावश्यक ग्यासको भण्डारण नगर्न उपभोक्तालाई निगमले आग्रह गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुनाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत सुधार र लगानी विस्तारलाई सँगसँगै लैजानुपर्ने बताउनु भएको छ। ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष डाक्टर भट्टले विगतमा नीतिगत हस्तक्षेप र पुननिर्माणका क्षेत्रमा लगानी बढ़दा लगातार 3 वर्षसम्म झण्डै 7% आर्थिक वृद्धि हासिल भएको स्मरण गराउनुभयो। नेपालको दीर्घकालीन औसत आर्थिक वृद्धि दर 4% मात्रै रहेको उल्लेख गर्दै उहाँले समृद्धिका लागि पुँजी वृद्धि, दक्ष श्रमशक्ति निर्माण र प्रविधिको अधिकतम प्रयोग आवश्यक रहेको बताउनुभयो। नेपालको कुल कारक उत्पादक तो 0.2% मात्र रहेकोले शिक्षा स्वास्थ्य र शिल्प विकासमा लगानी बढाउन दक्ष जनशक्तिलाई देशभित्र रोक्नुपर्ने उहाँको भनाइ छ। उहाँले आर्थिक वृद्धिका लागि सुशासन बलियो संस्थागत संरचना डिजिटल प्रविधि र आर्टिफिशियल इन्टेलिजेन्स अर्थात एआईबाट प्राप्त हुने अवसरको अधिकतम उपयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। अस्ति शुक्रबारदेखि बेपत्ता रहनुभएका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ। सिंहको शव खोजी क्रममा आज दिउँसो गोरुसिंगे जंगलमा फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टराईले जानकारी दिनुभयो। सिंह शुक्रबार दिउँसो त्यही क्षेत्रमा हराउनु भएको थियो। उहाँले शुक्रबार आफूले बाटो बिराएको भन्दै व्यावसायिक सहायतालाई सम्पर्क गर्नुभएको पाइएको प्रहरीले जनाएको छ। सिंह 2074 सालमा नेपाली कांग्रेसको तर्फबाट कपिलवस्तु नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो। 65 वर्षका सिंहले चढ्नुभएको मोटरसाइकल पूर्व पश्चिम राजमार्गबाट झण्डै 8 किलोमिटरभित्र जंगल क्षेत्रमा रोकिरहेको अवस्थामा भेटिएको थियो। प्रहरीका अनुसार गौतम बुद्ध विमानस्थलमा रहेका तालिम प्राप्त कुकुर समेत परिचालन गरेर उहाँको खोजी गरिएको हो। यसैबीच कपिलवस्तुकै यशोधरा गाउँपालिका वडा नम्बर 8 मा रहेको बाण गंगा नदीमा नुहाउने क्रममा 2 जना बालक बेपत्ता भएका छन्। हिजो घरबाट गाईवस्तु चराउन गएका 13 वर्षका सरफराज मुसलमान र 13 वर्षकै उभेद मुसलमान बेलुकी पख खोलामा नुहाउने क्रममा बेपत्ता भएका प्रहरीले जनाएको छ। बालकहरू बेपत्ता भएको खबर पाएपछि सशस्त्र नेपाल प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
19: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
20: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
21: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
22: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
21: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
23: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
22: फोन 056-494-333-493-555।
18: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। आज विश्व आदिवासी दिवस नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइँदैछ। काठमाडौँको भिरकुटी मण्डपबाट शुरू भएको र्याली खुल्ला मञ्चमा गएर कार्यक्रममा परिणत भएको छ। देशका अरू ठाउँमा पनि कार्यक्रमहरू भइरहेका छन्। सन् 1994 डिसेम्बर 23 संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष अगस्त 9 विश्व आदिवासी दिवसको रूपमा मनाउने निर्णय गरेको हो। सन् 1982 जेनेभामा संयुक्त राष्ट्रसंघको आदिवासी जनसंख्या सम्बन्धी कार्यसमूहको पहिलो बैठक अगस्त 9 भएकाले त्यही दिनलाई दिवसका रूपमा छनौट गरिएको हो। संयुक्त राष्ट्रसंघ अनुसार विश्वका 90 देशमा झण्डै 47.60 करोड आदिवासी जनजाति बसोबास गर्छन्। उनीहरू विश्वको कुल जनसंख्याको 6% भन्दा कम भए पनि विश्वका सबैभन्दा गरीब मध्ये कम्तीमा 15% आदिवासी समुदायका छन्। आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति परम्परा तथा मानिस र प्रकृति बीचको सम्बन्ध सम्बन्धी आफ्नै ज्ञान र अभ्यासलाई पुस्तौंदेखि संरक्षण गर्दै आएका छन्। अब विदेशको खबर ताइवानले आफ्नो रक्षा बजेटमा व्यापक वृद्धि गर्ने प्रस्ताव गरेको छ। समाचार संस्था रोइटर्सका अनुसार मन्त्री परिषदले सन् 2027 का लागि रक्षा बजेट 16% बढ़ाउने तयारी गरेको हो। बजेट वृद्धि भएसँगै ताइवानको रक्षा बजेट इतिहासमै पहिलो पटक 1 ट्रिलियन ताइवानी डलर नाग्नेछ। यो बजेट ताइवानको कुल गृहस्थ उत्पादन जीडीपीको 3% भन्दा बढ़ी हुने बताइएको छ। चीनले ताइवानलाई आफ्नै भूभाग दावी गर्दै सैन्य तथा रणनीतिक दबाव बढ़ाउँदै लगेपछि ताइवानले सैन्य आधुनिकीकरणलाई प्राथमिकतामा राखेको हो। पछिल्लो समय अमेरिकाले ताइवानलाई प्रतिरक्षा खर्च बढ़ाउन आग्रह गर्दै आएको छ, जसलाई ताइवानी राष्ट्रपति लाई चिङ तेले उत्साहपूर्वक स्वीकार गर्नुभएको छ। यही अगस्त 20 सार्वजनिक हुने बजेटमा तटीय सुरक्षा बल, पूर्व सैनिक र स्वदेशमै निर्मित पनडुब्बी विकास लगायत विशेष परियोजनाहरूका लागि रकम छुट्याएको छ। चीनले ताइवानी राष्ट्रपतिलाई पृथकतावादी भन्दै उहाँसँग वार्ता गर्न अस्वीकार गर्दै आएको छ भने ताइवान वरिपरि दैनिक जसो सैनिक गतिविधि र अभ्यास सञ्चालन भइरहेको छ। ताइवानले भने चीनको दावीलाई अस्वीकार गर्दै अहिले आफ्नो वार्षिक हान कुआङ सैन्य अभ्यास जारी राखेको छ। अब खेल खबर, फिफाले आफू र आफ्ना अध्यक्ष जियानी इन्फान्टिनोलाई कमजोर पार्ने उद्देश्यले गरेको भनिएको सुनियोजित र निरन्तर प्रयासको कड़ा आलोचना गरेको छ। डेली टेलिग्राफको प्रतिवेदनले इन्फान्टिनियो महासचिव रहँदा उनको सम्बन्ध रहेकी भनिएकी महिलालाई युरोपेली फुटबल महासंघ यूएफएले सेवा समाप्ति बापतको रकम भुक्तानी दिएको दावी गरेको छ। तर इन्फान्टिनोले आफूमाथि लागेका आरोपलाई अस्वीकार गरेका फिफाका एक प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। फिफाले टेलिग्राफको दावीको आलोचना गर्दै अड्कलबाजी र संकेतहरूलाई तथ्यको रूपमा प्रस्तुत गर्न नहुने उल्लेख गरेको छ। रद्द भएको विश्वकप लगायतका प्रतियोगिताको शेयर निजी लगानीकर्तालाई बेच्ने विवाद व्यापस्पद प्रस्तावलाई लिएर इन्फान्टिनोमाथि यूईएफ र युरोपेली फुटबल संघहरूको दबाव बढ़दै गएको छ। यूईएफएले इन्फान्टिनोमाथिको विश्वास गुमेको बताउँदै फिफाका कार्यक्रमहरू बहिष्कार गर्ने चेतावनी कायम राखेको छ। साथै यूईएफएले एफएफई योजनालाई लिएर फेरि विवरण नसके सुनिश्चितता प्राप्त नभएको पनि जनाएको छ। इन्फान्टिनोको विरोध मुख्यतया युरोपभित्रैबाट भइरहेको छ। उनी सन् 2016 फिफाको अध्यक्ष छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्ने राष्ट्रपतिको घोषणा। मन्त्रीहरू पार्टी केन्द्रीय कार्यालयमा पुगेर नागरिक र पार्टी नेतृत्वसँग संवाद गर्ने। देशभर ग्यासको अभाव कायमै, काठमाडौँमा कालोबजारी रोक्न डिपोहरूमा प्रहरी परिचालन। तिनदेखि बेपत्ता कपिल वस्तुका पूर्व मेयरको शव जंगलमा भेटियो। कपिल वस्तुकै बाणगंगा नदीमा नुहाउने क्रममा 2 बालक बेपत्ता। आउँदो वर्ष ताइवानको रक्षा बजेट 16% बढ़न सक्ने। तटीय सुरक्षा बल, पूर्व सैनिक र विशेष परियोजनाका लागि रकम समावेश। र अध्यक्ष इन्फान्टिनोलाई हटाउने अभियान प्रति फिर्ताको आलोचना।
0: कस्तो राम्रो जुत्ता लगाएको,
1: मेडिङ दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
2: ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
24: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
25: सम्पर्क फोन नम्बर 082-563-775।
1: सम्पर्क नम्बर 98-478-26-873।
2: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एकपटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
24: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी, अब बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराईमा।
26: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
27: पाथीघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
26: पाथीघर सम्बन्धी समस्याको अपरेशन सेवा,
28: अन्य विशेषज्ञ सेवाहरू,
29: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
30: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध
4: कुमार शर्मा द्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
28: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेत द्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामी को चेक जाँच तथा उपचार सेवा,
28: वरिष्ठ हाथ जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामी को चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा,
28: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच, फोन नम्बर 082-5563-218।
7: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
8: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
28: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू,
9: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
8: समस्या
9: पाठे घरमा, समस्या पाठे घर खस्नेको समस्या,
8: पाठे घरमा मासु पलाउने,
9: निसन्तान महिलाको चेक जाँच,
8: स्तन क्यान्सर, पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच्ने मिति यही श्रावण 29 गते शुक्रबार।
8: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 082-5410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
9: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
10: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
4: हाम्रा विशेषताहरू,
10: उत्कृष्ट शैक्षिक वातावरण,
4: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
10: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
4: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
9: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
4: सम्पर्क फोन 081-536-086
10: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72273।
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-008804, 98-43-008804, www.pashupatiicare.com।
13: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा
5: स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधि द्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
11: हाम्रा सेवाहरू
5: डाक्टर हिमकर गेवाली द्वारा दिइने सेवाहरू
11: छाती दम निमोनिया खोकी छेरो
5: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
11: मधुमेह सुगर मृगौला रोग पिसाब
5: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
14: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
11: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
5: युरिक एसिड बाट भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
11: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
11: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
5: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
11: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
5: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
11: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
28: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478260001 अब हाम्रै घोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
15: हाम्रा सेवाहरू
16: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
15: सामान्य किराले खाएको दाँत भर्ने
28: मेसिनद्वारा आरसीटी गर्ने
15: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
28: खोल लगाउने
15: बाङ्गो टिङ्गो दाँत मिलाउने
28: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
15: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
28: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
16: सम्पर्क मोबाइल नम्बर 98228777494 98228777494।

0: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
2: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
3: के गर्ने बाबु, साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
3: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छौँ।
4: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाल,
5: सम्पर्क मोबाइल 98477279770
6: र 98578309।
4: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
7: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
4: हाम्रा विशेषताहरू:
7: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
4: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
7: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
8: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीविस रोड, खोराही दाङ।
9: फोन 562-521,
4: सम्पर्क मोबाइल
8: 98578-32819 र 98578-32223।
10: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही डाङमा।
11: टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
12: डाक्टरद्वारा दिइने सेवाहरू:
11: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया।
12: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच, उपचार तथा अपरेशन।
11: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था।
12: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन।
11: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
12: सम्पर्क स्थान: राई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
13: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
14: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छ बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
14: ल ल काका, गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड, ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578-45226।
17: मध्य पश्चिम ट्याङ च्याक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। विष्णु आर्ट सेन्टर घोराईदाङको आयोजना तथा घोराई 13 अवस्थित श्री गणेश प्रावी बगालेको व्यवस्थापनमा अध्ययनरत 34 जना बाल बालिकाहरूलाई आज एक कार्यक्रमका बीच शैक्षिक सामग्री वितरण गरिएको छ। सो अवसरमा विद्यालयमा विभिन्न प्रतियोगिता सम्पन्न भएको छ, जसमा कुर्सी दौड़मा सृष्टि थापा प्रथम, अमित द्वितीय, अमित घरती द्वितीय र तृतीय हरिकला बुढा हुनुभएको थियो। साथै चकलेट दौड़मा एन्ड घरती प्रथम, रितिका घरती द्वितीय, मानसी विकट तृतीय हुनुभएको थियो। त्यसै गरी घैटा फोर्डमा साहिल पुन विजय हुनुभएको थियो। सो अवसरमा प्रमुख अतिथि बराह क्षेत्र धार्मिक संरक्षण तथा सम्वर्धन समितिका पूर्व अध्यक्ष तेमन बुढा मगरले आफ्नो आर्थिक रकम वा ती सक्रिय खेलाड़ी तथा अन्य गरी 34 जना बालबालिकाहरूलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक पुनको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टीकाराम जीसी, बगाले टोल विकास संस्था अध्यक्ष दिलबहादुर बुढा, शिक्षिका बबिता केसी, ऋषिराम पुन, राजकुमार रोका लगायतले बालबालिकाहरूलाई मार्गदर्शन गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण विष्णु प्रसाद पोखरेलले गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्ने भएको छ। आफ्ना मन्त्रीहरू र आम नागरिक बीच प्रत्यक्ष संवाद गराएर जनउत्तरदायी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यका साथ यो नयाँ अभियान थाल्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री असीम शाहले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको हो। विज्ञप्ति अनुसार सरकारमा सहभागी रासपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित हुनुपर्नेछ। भूमान्छेका आवाज र समस्यालाई सिधै राज्यको नीति निर्माण तथा कार्यान्वयनको तहसम्म पुर्याउन यो कार्यक्रमले सेतुको काम गर्ने पार्टीको विश्वास छ। हरेक महिना सञ्चालन हुने यो कार्यक्रमलाई राजसपाले 2 चरणमा विभाजन गरेको छ। पहिलो चरणमा नागरिक संवाद हुनेछ। बेलुका 5 बजेदेखि 6 बजेको 1 घण्टा पूर्ण रूपमा सर्वसाधारणका लागि खुल्ला रहनेछ, जहाँ नागरिकले आफ्ना गुनासा, अपेक्षा र सुझाव मन्त्री समक्ष सोझै राख्न पाउनेछन्। यस्तै दोस्रो चरणमा नेतृत्व संवाद हुनेछ। बेलुका 6 बजेपछि मन्त्री, पार्टीका केन्द्रीय सदस्य र सांसदहरूबीच संयुक्त बैठक बस्ने विज्ञप्तिमा भनिएको छ। यो बैठकमा नागरिकबाट आएका सुझाव र देशको समसामयिक नीतिगत विषयमा सघन छलफल गरी पार्टीको धारणा तय गरिने राजपालले जनाएको छ। सर्वोच्च अदालतले संघीय तथा प्रदेश सांसदहरूलाई निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा बजेट परिचालन गर्न दिने अभ्यासलाई विधायकीय अधिकारको गम्भीर विचलन भनी टिप्पणी गरेको छ। मध्य प्रदेश सरकारले 2 वर्ष अघि प्रत्यक्ष र समानुपातिक सांसदहरूलाई बजेट परिचालन गर्न दिने भनी संचालन गरेको कार्यक्रमबारे टिप्पणी गर्दै सर्वोच्च अदालतले त्यस्ता कार्यक्रम संचालन गर्नु कानून निर्माताहरूका लागि शोभनीय नहुने भनेको हो। 2081 जेठ 25 जनमत पार्टीका रितेश सिंहको नेतृत्वमा गठन भएको मध्य प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदहरूलाई 5 करोड़ र समानुपातिक सांसदहरूलाई 1.5 करोड़ रूपियाँका दरले निर्वाचन क्षेत्रको विकास गर्न योजना दिने भनी निर्माण गरेको थियो। उक्त निर्णय विरूद्ध कानूनका केही विद्यार्थीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। त्यही निवेदनमाथिको सुनवाईपछि सर्वोच्च अदालतले सांसदहरूले योजना छनौट र परिचालन गर्न पाउने गरी संचालित हुने निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई शक्ति पृथकीकरणको सिद्धान्त विपरीत भनेको हो। सांसदहरूले बजेट अनुमोदन गर्न र कार्यकारिणीको खर्चमाथि निगरानी गर्न पाउँछन्। संवैधानिक रूपमा सुनिश्चित त्यो विशेष अधिकारले सांसदहरूलाई नै बजेट परिचालन र खर्च गर्न समेत अधिकार दिएको रूपमा बुझ्न नहुने सर्वोच्च अदालतको व्याख्या छ। प्रधान न्यायाधीशहरू सपना प्रधान मल्ल र सुनिल कुमार पोखरेलको इजलासले 12 पुस 2081 गरेको निर्णयको पूर्ण पाठमा भनिएको छ, जुन काम गर्न संविधान र लोकतान्त्रिक अभ्यासले सांसदलाई परिकल्पना नै गरेको छैन, सोही कामका लागि सांसदको तजबीज रहने गरी बजेट विनियोजन गर्नु भनेको विधायकीय अधिकारको गम्भीर विचलन हो। र साना किसान कृषि सहकारी संस्था लिमिटेड रामपुर दाङको वार्षिक समीक्षा तथा रणनीतिक गोष्ठी कार्यक्रम सम्पन्न भएको छ। सहकारीका शिक्षा समितिका संयोजक खिमराज खनालको अध्यक्षता तथा संस्थाका अध्यक्ष गुरूप्रसाद खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा आगामी योजना
योजनाहरू दूध संकलन बीज वृद्धिको काम शुरू गर्ने प्रमुख अतिथि खनालले जानकारी दिनुभयो। कार्यक्रममा डिलीराज घिमवालीले वार्षिक आय व्यय प्रस्तुत गर्नुभएको थियो। उहाँले जम्मा लगानीमा 28,144,731 रहेको शेयर 4,158,800 रहेको बताउनु भएको छ। त्यस्तै निक्षेपमा 26,71,22,808 रहेको भन्दै नाफा 1,10,35,272 रहेको बताउनुभयो। उपाध्यक्ष शिवा जीसीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन दिल्लीराज घेवालीले गर्नुभएको थियो। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
2: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
1: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
1: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
2: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
1: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ। होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
2: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
1: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
1: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
2: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
1: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
3: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर,
4: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
3: हाम्रा सेवाहरू
4: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
3: अर्डर अनुसार खाली बोतलको उत्पादन,
4: 20 लिटर जारमा होम डेलिभरी सेवा।
3: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसे, फोन नम्बर 082-5630-021 र होटल दाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-62-375।
4: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्। विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
3: विशेषज्ञ डाक्टरी सेवाहरू,
4: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
3: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
4: सम्पर्क फोन 082-5900-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
6: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
7: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
6: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
7: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस।
6: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस। अड्गुरी
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-6601, 98578-35990, 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: नमस्ते, म रामकृष्ण ढकाल, तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।

0: मम्मी मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरू सधैँ झिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
4: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902022।
1: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: सीता के भयो तिमीलाई? घुम्छ र बसी छु।
8: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
7: के कुरा गर्छ निले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ। त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ। त्यही भएर ढुक्क भएर त्यही जाऊ।
8: ए ठिकै छ, म जानु त धेरै गई। अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
9: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराईदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
11: भर्ना खुल्यो।
12: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
11: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
12: हाम्रा विशेषताहरू:
11: उत्कृष्ट शैक्षिक वातावरण,
12: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
11: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
12: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
9: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
13: सम्पर्क फोन 081536086
11: र मोबाइल नम्बर 9840096600, 9850806386 र 9481720273।
14: जो तपाईँलाई पायल फुस्दा फुस भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्, यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
13: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
12: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9841793944, 9841793944।
15: मध्यपश्चिम ट्याङ्क चेक। यति बेला बेलुकीको 5 बजेको छ।

बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। दाङ तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना भएको छ। शनिबार साँझ 9 बजेतिर बिरामी परेका शिशुको उपचारका लागि नेपालगंज लैजाँदै गर्दा तुलसीपुर 11 उरहरीमा एम्बुलेन्स दुर्घटनामा परेको हो। दुर्घटना हुँदा तुलसीपुर 9 निवासी अनिल पुनका 1.5 महिने शिशु आमाको हातबाट झरेर सिद्कुमुनि पुगेकी थिइन्। सिद्कुमुनिबाट उनलाई निकालिएको परिवारले बताएको छ। यसरी सोही एम्बुलेन्स पल्टिँदा ती शिशुको मृत्यु भएको परिवारको दावी छ। यद्यपि परिवारले प्रहरीले भने बिरामी भएकाले मृत्यु भएको हो वा दुर्घटनाबाट मृत्यु भएको हो भन्ने कुराको पुष्टि नभइसकेको बताएको छ। हलवार स्वास्थ्य चौकीको रा 1-6211 नम्बरको एम्बुलेन्समा उपचारका लागि जाँदै गर्दा दुर्घटना परेको हो। शिशु रोइरहने गरेपछि परिवारले उपचारका लागि नेपालगंज लैजान लागेका थिए। उक्त एम्बुलेन्स दुर्घटना भएपछि अर्को एम्बुलेन्स बोलाएर बिरामीलाई नेपालगंज लगिएको थियो। तुलसीपुरमा बालरोग विशेषज्ञ नभेटिएपछि उनीहरूले थप उपचारका लागि नेपालगंज लैजान लागेका हुन्। अहिले प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको बताएको छ। विष्णु आर्ट सेन्टर घोराई दाङको आयोजना तथा घोराई 13 अवस्थित श्री गणेश प्रावि बगालीको व्यवस्थापनमा अध्ययनरत 34 बाल बालिकाहरूलाई आज एक कार्यक्रमका बीच शैक्षिक सामग्री वितरण गरिएको छ। सो अवसरमा विद्यालयमा विभिन्न प्रतियोगिता सम्पन्न भएको छ, जसमा कुर्सी दौड़मा सृष्टि थापा प्रथम, अमित घरती द्वितीय र तृतीयमा हरिकला बुढा हुनुभएको थियो। साथै चकलेट दौड़मा एन्ड घरती प्रथम, रितिका घरती द्वितीय, मानसी विक तृतीय हुनुभएको थियो। त्यसै गरी घैटा फोड़मा साहिल पुन विजय हुनुभएको थियो। सो अवसरमा प्रमुख अतिथि बराह क्षेत्र धार्मिक संरक्षण तथा सम्वर्धन समितिका पूर्व अध्यक्ष तेमन बुढा मगरले आफ्नो आर्थिक रकमबाट ती सक्रिय खेलाड़ी तथा अन्य 35 बाल बालिकाहरूलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक पुनको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधान अध्यापक टीकाराम जीसी, बगाले टोल विकास संस्थाका अध्यक्ष ढिलबहादुर बुढा, शिक्षिका बबिता केसी, शिक्षक ऋषिराम पुन, राजकुमार रोका लगायतले बाल बालिकाहरूलाई मार्गदर्शन गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण विष्णु प्रसाद पोखरेलले गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्ने भएको छ। आफ्ना मन्त्रीहरू आम नागरिक बीच प्रत्यक्ष संवाद गराएर जनउत्तरदायी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यका साथ यो नयाँ अभियान थाल्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री असीम शाहले विज्ञप्ति मार्फत जानकारी दिनुभएको हो। विज्ञप्ति अनुसार सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरू महिनामा कम्तीमा एक पटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित हुनुपर्नेछ। भूमि मान्छेका आवाज र समस्यालाई सिधै राज्यको नीति निर्माण तथा कार्यान्वयनको तहसम्म पुर्याउन यो कार्यक्रमले सेतुको काम गर्ने पार्टीको विश्वास छ। हरेक महिना सञ्चालन हुने यो कार्यक्रमलाई राष्ट्रपाले 2 चरणमा विभाजन गरेको छ। पहिलो चरणमा नागरिक संवाद हुनेछ। बेलुकी 5 बजेदेखि 6 बजेसम्मको 1 घण्टा पूर्ण रूपमा सर्वसाधारणका लागि खुल्ला रहनेछ, जहाँ नागरिकले आफ्ना गुनासा, अपेक्षा र सुझाव मन्त्री समक्ष सोझै राख्न पाउनेछन्। यस्तै दोस्रो चरणमा नेतृत्व संवाद हुनेछ। बेलुकी 6 बजेपछि मन्त्री, पार्टीका केन्द्रीय सदस्य र सांसदहरूबीच संयुक्त बैठक बस्ने विज्ञप्तिमा भनिएको छ। यो बैठकमा नागरिकबाट आएका सुझाव र देशको समसामयिक नीतिगत विषयमा सघन छलफल गरी पार्टीको धारणा तय गर्ने राष्ट्रपतिले जनाएको छ। र सर्वोच्च अदालतले संघीय तथा प्रदेश सांसदहरूलाई निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा बजेट परिचालन गर्न दिने अभ्यासलाई विधायकीय अधिकारको गम्भीर विचलन भनी टिप्पणी गरेको छ। मध्यप्रदेश सरकारले 2 वर्ष अघि प्रत्यक्ष र समानुपातिक सांसदहरूलाई बजेट परिचालन गर्न दिने भनी सञ्चालन गरेको कार्यक्रमबारे टिप्पणी गर्दै सर्वोच्च अदालतले त्यस्ता कार्यक्रम सञ्चालन गर्नु कानून निर्माताहरूका लागि शोभनीय नहुने भनेको हो। 2081 जेठ 25 जनमत पार्टीका सतीश सिंहको नेतृत्वमा गठन भएको मध्य प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदहरूलाई 5 करोड़ र समानुपातिक सांसदहरूलाई 1.5 करोड़ रूपियाँका दरले निर्वाचन क्षेत्र विकास गर्न योजना दिने भनी निर्णय गरेको थियो।
हौस त बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: प्रकार को रसायन केमिकल नमिसाइए शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन हो।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छौँ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, खोराही दाग,
7: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 77 27 977
8: र 98 5 78 30 6 8 9।

0: बाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड।
1: हाड जोड्नी क्यान्सर रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
2: हाड जोड्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ तथा छाला मासु एवं हड्डी क्यान्सर सर्जन डाक्टर गोपाल पौडेल एमबीबीएस एनजीएमसी कोहलपुर एमएस बीएस एमएमयू ढाका
1: डाक्टर द्वारा दिइने सेवाहरू।
2: छाला तथा मांसपेशी सम्बन्धी क्यान्सर भएको,
3: हाड जोड्नी सम्बन्धी क्यान्सर भएको,
2: हात खुट्टा भाँचिएको प्लास्टर गर्नुपर्ने,
3: शरीर झमझमाउने दुख्ने सुन्निने गाँठागुटी सिल्किने,
2: बाथ युरिक एसिड हड्डी खिएको,
3: ढाड कम्मर घुँडा तथा जोड्नी दुख्ने,
2: खेलाडीहरूको चोट तथा जोड्नी सम्बन्धी समस्या।
3: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0825940010, मोबाइल नम्बर 9848728913 र 9805912871।

0: कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
4: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
3: सामान्य किराले खाएको दाँत भर्ने,
2: मेसिन द्वारा आरसीटी गर्ने,
3: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
2: खोल लगाउने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
3: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
4: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794
5: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: Now it like pro.
1: Rasita Pao from 2N Prasad. Chayas ma hamro patro.
2: Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sadai sajilo sabai sajilo. Tapai pani download garnuhos. Kinaki yesma sabai cha.
3: Ghar ghar ani grihiniko saath. Hulasle banaudai cha pariwar ek saath.
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
3: हुलास फुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
4: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
3: हुलासले बनाउँदैछ परिवार एकसाथ
5: भर्ना खुलियो।
6: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्ष ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
5: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
6: हाम्रा विशेषताहरू
5: उत्कृष्ट शैक्षिक वातावरण
6: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
5: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
6: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
7: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
8: सम्पर्क फोन 081536086
5: र मोबाइल नम्बर 98480096 98580036086 र 98481-72273
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5364-14
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-5904-66 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार। अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
5: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-5164-66 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
10: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
11: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
10: उपलब्ध। शल्यक्रियाहरू:
11: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
10: बालबालिकाको न्युरो सर्जरी,
11: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
10: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
11: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
10: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5191-101 र मोबाइल नम्बर 97-090-65-255।
12: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
13: विशेषज्ञ डाक्टरी सेवाहरू:
12: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
13: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
14: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
13: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
12: सम्पर्क फोन 082-5990-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
10: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
15: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
10: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
16: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल, बोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
17: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
18: खुशीको खबर।
19: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
10: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
11: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
10: उपलब्ध। शल्यक्रियाहरू,
11: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
10: बालबालिकाको न्यूरो सर्जरी,
11: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
10: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
11: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
10: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
20: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
21: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
19: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड, खुवाही दान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
22: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
23: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
22: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
23: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
22: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
23: ल ल काका, गइहाले म।
0: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45226।
6: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
6: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती, दम, निमोनिया, खोकी, छेरो,
6: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
8: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
6: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
24: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
6: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
8: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
6: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
6: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
6: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
8: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्डा हुने,
6: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
8: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
20: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478 26001।
8: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
0: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
8: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
0: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
8: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
0: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578 34910।
8: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ।
25: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
26: मध्य पश्चिम चाङ च्याक। यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढामगरसँगै अमर क्षितिजको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radiompi.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: कृषि ज्ञान केन्द्रका अनुसार दाङमा 95% धान रोपाई तर पानी नपरेका कारण सयौं किसानका खेत बाँझै रोपाईका लागि राखेको ब्याड पनि सुक्न थाल्यो।
1: गढवा मलमलामा वृक्षारोपण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न। भू संरक्षणलाई सबै प्राथमिकतामा राख्नुपर्ने वक्ताहरूको जोड।
0: तुलसीपुरमा एम्बुलेन्स दुर्घटना, 1 शिशुको मृत्यु, 3 घाइते।
1: र नेपाल रेडक्रस सोसाइटी जुनियर युवा समिति दाङको डेंगू रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण, साना किसान कृषि सहकारी संस्था लिमिटेडको वार्षिक समीक्षा तथा रणनीतिक गोष्ठी कार्यक्रम सम्पन्न।
0: अब खबर विस्तारमा।
1: भू संरक्षण दिवसको अवसरमा गढवा गाउँपालिका वडा नम्बर 1 मलमलामा बाँस रोपण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। बुढ़ी खोला भूमि अधिकार कृषक समूहको आयोजनामा भएको कार्यक्रममा भूक्षय नियन्त्रण, पहिरो रोकथाम, वातावरण संरक्षण तथा स्थानीय स्तरमा बाँस खेतीको प्रवर्धनका विषयमा छलफल गरिएको हो। बुढ़ी खोला भूमि अधिकार कृषक समूह गढवा 1 मलमलाका अध्यक्ष केशव बहादुर परियारको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर 1 का वडा अध्यक्ष बाबुराम अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा पहिरो तथा भूक्षयको जोखिम रहेका क्षेत्रमा बाँसका बिरूवा रोपिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष बाबुराम अधिकारीले मानिसको जीवन माटोसँग प्रत्यक्ष रूपमा जोड़िएको भन्दै भू संरक्षणलाई सबैले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। किसानको जीवन र जीविकोपार्जन जमीनसँगै निर्भर रहेको उल्लेख गर्दै उहाँले जन्मदेखि मृत्युसम्म मानिसको सम्बन्ध माटोसँगै रहने भएकाले यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो। भूमिहीन तथा बटैया किसानहरूको सुरक्षा सञ्जाल तथा हरित ग्रामीण नेपालको लागि भू सम्बन्धन समाधान, सार्वजनिक जग्गा पुनः हरितीकरण कार्यक्रम अन्तर्गत बुढ़ी खोला मलमला भूमि अधिकार कृषक समूह गढवा गाउँपालिका वडा नम्बर 1 ले 2082 साल मंगिर 29 गते सम्झौता गरेको थियो। 4 बिघा क्षेत्रफलमा किसानहरूले विभिन्न किसिमका तरकारी बाली उत्पादनमा जुटिरहेका छन्। 29 घरधुरी लाभग्राही रहेको कार्यक्रममा सार्वजनिक जग्गाको पुनर्हरितीकरण कार्यक्रम अन्तर्गत जग्गा बाँझो नराखेर खेतीपाती गर्नका लागि किसानहरूलाई एकीकृत गरेर कार्यक्रम अगाडि बढ़ाएको हो। बुढ़ी खोला भूमि अधिकार कृषक समूहकी सदस्य कमल परियारको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण समूहकी सचिव रीता कुमारले गर्नुभएको थियो। कार्यक्रममा स्थानीय किसान समूहका सदस्य तथा विभिन्न सरकारवालाको सहभागिता रहेको थियो।
0: नेपाल रेडक्रस सोसाइटी जुनियर युवा समिति दाङको आयोजना तथा घोराही उपशाखाको सह आयोजनामा घोराही उपमहानगरपालिकामा गठित रेडक्रस सर्कलका शिक्षक नायक तथा स्वयंसेवकहरूलाई डेंगू रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण दिइएको छ। जनस्वास्थ्य प्रवर्धन शाखा घोराहीको प्राविधिक सहयोगमा आज घोराहीमा आयोजित कार्यक्रममा 37 जना शिक्षक नायक तथा स्वयंसेवकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा घोराई उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले डेंगू रोग, यसको लक्षण, बच्ने उपाय, विश्वव्यापी प्रभाव तथा नेपाल सरकारले अपनाएका र आगामी दिनमा संचालन गर्ने रणनीतिबारे जानकारी गराउनु भएको थियो। उहाँले डेंगू नियन्त्रणका लागि लामखुट्टेको वृद्धि रोक्नुका साथै व्यक्तिगत तथा सामुदायिक सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। विद्यालय तथा समुदाय स्तरमा सचेतना फैलाउन शिक्षक नायक र स्वयंसेवकको भूमिका महत्वपूर्ण हुने उहाँको भनाई थियो। जुनियर युवा रेडक्रस दाङका संयोजक भीमलाल मरासिनीको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी दाङका मन्त्री प्रकाश श्रीवन्दको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा शिवा थापा, गिरिराज भट्टराई, मिनराज गौतम लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। घोराही उपशाखाका थम्मन चौधरीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव इन्द्र बुढाथोकीले गर्नुभएको थियो।
1: दाङ तुल्सीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना भएको छ। शनिबार साँझ 9 बजेतिर बिरामी परेका शिशुको उपचारका लागि नेपालगंज लैजाँदै गर्दा तुल्सीपुर 11 उरहरीमा एम्बुलेन्स दुर्घटना परेको हो। दुर्घटना हुँदा तुल्सीपुर 9 निवासी अनिल पुनका 1.5 महिने शिशु आमाको हातबाट झरेर सीटको मुनि पुगेकी थिइन्। सीटको मुनिबाट उनलाई निकालिएको परिवारले बताएको छ। यसरी सोही एम्बुलेन्स पल्टिँदा ती शिशुको मृत्यु भएको परिवारको दावी छ। यद्यपि प्रहरीले भने बिरामी भएकाले मृत्यु भएको हो वा दुर्घटनाबाट मृत्यु भएको हो भन्ने कुराको पुष्टि भइ नसकिएको बताएको छ। हलवार स्वास्थ्य चौकीको RA 6211 नम्बरको एम्बुलेन्समा उपचारका लागि जाँदै गर्दा दुर्घटनामा परेको हो। शिशु रोइरहने गरेपछि परिवारले उपचारका लागि नेपालगंज लैजाँदै गर्दा दुर्घटना भएको हो। उक्त एम्बुलेन्स दुर्घटना भएपछि अर्को एम्बुलेन्स बोलाएर बिरामीलाई नेपालगंज लगिएको थियो। तुल्सीपुरमा बालरोग विशेषज्ञ नभेटिएपछि उनीहरूले थप उपचारका लागि नेपालगंज लैजान लागेको बेला उक्त दुर्घटना भएको हो।
0: विष्णु आर्ट सेन्टर घोराही दाङको आयोजना तथा घोराही उपमहानगरपालिका 13 अवस्थित श्री गणेश प्रावि बगालेको व्यवस्थापनमा अध्ययनरत 34 जना बाल बालिकालाई आज एक कार्यक्रमका बीच शैक्षिक सामग्री वितरण गरिएको छ। त्यस अवसरमा विद्यालयमा विभिन्न प्रतियोगिता सम्पन्न भएको छ, जसमा कुर्सी दौड़मा सृष्टि थापा प्रथम, अमित घरती द्वितीय र तृतीयमा हरिकला बुढ़ा रहनु भएको थियो। साथै चकलेट दौड़मा एन घरती प्रथम, रितिका घरती द्वितीय, मानसी विक तृतीय हुनुभएको थियो। त्यसै गरी घैटा फोड़मा साहिल पुन विजय हुनुभएको छ। त्यस अवसरमा प्रमुख अतिथि बराहा क्षेत्र धार्मिक संरक्षण तथा सम्वर्धन समितिका पूर्व अध्यक्ष टेमन बुढ़ा मगरले आफ्नो आर्थिक रकमबाट ती सक्रिय खेलाड़ी तथा अन्य 35 जना बाल बालिकाहरूलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक पुनको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधान अध्यापक टीकाराम जीसी बगाले, टोल विकास संस्थाका अध्यक्ष दिलबहादुर बुढा, शिक्षिका बबिता केसी, ऋषिराम पुन, राजकुमार रोका लगायतले बाल बालिकाहरूलाई मार्गदर्शन गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण विष्णु प्रसाद पोखरेलले गर्नुभएको थियो।
1: घोराई उपमहानगरपालिका 2 रामपुरमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको वार्षिक समीक्षा तथा रणनीति गोष्ठी कार्यक्रम सम्पन्न भएको छ। सहकारीका शिक्षा समितिका संयोजक खिमराज खनालको अध्यक्षता तथा संस्थाका अध्यक्ष गुरूप्रसाद खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा आगामी दिनमा दुग्ध संकलन र बीज वृद्धिको काम शुरू गर्ने प्रमुख अतिथि खनालले जानकारी दिनुभयो। कार्यक्रममा दिल्लीराज गेवालीले वार्षिक आय व्यय प्रस्तुत गर्नुभएको थियो। उहाँले हालसम्म 28,01,44,731 लगानी रहेको, 4,01,58,800 सेयर रहेको बताउनु भएको छ। त्यस्तै निक्षेपमा 26,71,22,808 रहेको भन्दै नाफा 1,10,35,272 रहेको बताउनुभयो। उपाध्यक्ष शिवाजीसीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन दिल्ली बहादुर गेवालीले गर्नुभएको थियो।
0: नेपाल थारू संघ दाङले संघका केन्द्रीय पदाधिकारी तथा सदस्यमा दाङबाट निर्वाचित 7 जनालाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल थारू संघ दाङका जिल्ला सभापति शेषदत्त चौधरीको अध्यक्षता तथा नेपाली कांग्रेस दाङका सचिव अर्जुन कुमार योगीको प्रमुख आतिथ्यमा र नेपाल थारू संघका केन्द्रीय उपसभापति सन्तोष चौधरीको विशिष्ट आतिथ्यमा आज घोराईमा आयोजित कार्यक्रममा नेपाल थारू संघ केन्द्रीय उपसभापति सन्तोष चौधरी सहित केन्द्रीय सदस्यहरू गणेश कुमार चौधरी, देवाञ्जन चौधरी, उषा चौधरी, महेश चौधरी, जगुलाल चौधरी र नरोत्तम चौधरीलाई सम्मान गरिएको हो। बधाई ज्ञापन तथा सम्मान कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाल थारू संघले आफ्नो अधिकार कर्तव्य र दायित्व बोध गर्दै संगठन निर्माणमा सक्रिय हुनुपर्नेमा जोड़ दिएका थिए। उनीहरूले नेपाली कांग्रेसलाई थप बलियो बनाउन थारू समुदाय संगठित भएर अगाडि बढ़नुपर्ने पनि बताएका छन्। प्रमुख अतिथि नेपाली कांग्रेस दाङका सचिव अर्जुन कुमार योगीले थारू समुदाय भित्र मात्र सीमित नभई आफ्नो क्षमता र दक्षताको विकास गर्दै समग्र पार्टीमा प्रतिस्पर्धी बन्ने गरी अगाडि बढ़न आग्रह गर्नुभयो। नेपाल थारू संघका केन्द्रीय उपसभापति सन्तोष चौधरीले थारू समुदायलाई एकीकृत गर्दै नेपाली कांग्रेसलाई बलियो बनाउने उद्देश्यका साथ संघले काम गर्ने बताउनुभयो। कार्यक्रममा देवानजंग चौधरी, गणेश कुमार चौधरी, उषा चौधरी, नेपाल थारू संघ क्षेत्र नम्बर 3 का सभापति यादव चौधरी, नेपाल थारू संघका केन्द्रीय प्रतिनिधि श्रीराम दहित र नेपाल थारू संघ दाङ क्षेत्र नम्बर 1-2 का सभापति शिवकुमार चौधरी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। आजै बसेको जिल्ला कार्य समिति बैठकले नेपाल थारू संघ दाङको जिल्ला कार्य समिति सदस्यमा अमिलियाका सुरेन्द्र कुमार चौधरी र घोराईका सञ्चबहादुर चौधरीलाई मनोनित गरेको छ। यसैगरी बैठकले नेपाल थारू संघ दाङको स्मारिका प्रकाशन गर्ने निर्णय समेत गरेको छ। स्मारिका प्रकाशनका लागि शोभाराम चौधरी संयोजक र श्रीराम दहितको सह संयोजक रहेको उपसमिति गठन गरेको छ। उपसमितिका सदस्यहरूमा विक्रम चौधरी, खेमनारायण चौधरी, दिलीप चौधरी, उमा चौधरी, राजेश चौधरी, यादव चौधरी र उषा चौधरी रहनु भएको छ। स्मारिका आगामी माघ 4 गते विमोचन गर्ने निर्णय पनि भएको छ। जिल्ला अध्यक्ष शेष दत्त चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संघका सचिव राजेश चौधरीले गर्नुभएको थियो।
1: मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। समयमै पानी परेको भए पनि यति बेला दाङमा रोपाई भइसकेको हुन्थ्यो। दाङमा 36,400 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्क अनुसार साउन 22 गतेसम्म 34,200 हेक्टर अर्थात 95.03% धान रोपाई भएको छ। कृषि ज्ञान केन्द्रले यसो भने पनि किसानका धेरै खेत अहिलेसम्म बाँझै छन्। आकाशबाट पानी नपरेको र सिंचाईको लागि कुलोको व्यवस्था नभएका कारण दाङमा 100 बिघा जमीनमा धान खेती हुन नसकेको छैन भने रोपाईका लागि राखेको ब्याग पनि सुक्न थालेको छ। एक रिपोर्ट।
0: यस वर्ष दाङमा पर्याप्त मात्रामा पानी परेन। पर्याप्त वर्षा हुँदा दाङ जिल्लामा असारको अन्तिम सातादेखि साउनको पहिलो हप्तासम्म लगभग रोपाई सकिन्थ्यो। यस वर्ष साउनको महिना सकिन लाग्दा अझै रोपाई सकिएको छैन। कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्क अनुसार दाङ जिल्लामा साउन 22 गतेसम्म 95% रोपाई भएको छ। कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारी:
2: हाम्रो अनुमान पूर्वानुमान भनेको साउनको श्रावणको 10 गते भित्र दाङमा रोपाई भइसक्छ भन्ने हो। तथापि हालसम्म भनौ न यो श्रावणको 22 गतेसम्मको तथ्याङ्क हेर्दाखेरि कुल हाम्रो अनुमानित क्षेत्रफल भनेको 36,400 हेक्टर छ। तर चाहिँ नि अब यो समयमा पानी नपरेको कारणले गर्दा केही ठाउँहरू चाहिँ सुक्खा भएको कारणले केही क्षेत्रफल घटेको छ र हालसम्म 34,200 हेक्टर क्षेत्रफलमा चाहिँ नि धान रोपाई भएको चाहिँ अवस्था छ। त्यसले पर्सेन्टेजको हिसाब गर्ने हो भने 95.03% क्षेत्रमा चाहिँ धान खेती भएको छ।
0: कृषि ज्ञान केन्द्रले यसो भनिरहँदा किसानका खेतबारीमा पुग्दा ज्ञान केन्द्रको तथ्याङ्कले मेल खाँदैन। सिंचाई सुविधा नपुगेका धेरै ठाउँमा अहिले पनि किसानका खेत बाँझै छन्। रोपाईका लागि राखिएको ब्याड पानी नपाएर सुक्न थालेको छ। कतिपय किसान पिउने पानीका लागि खनेको इनारबाट मोटर लगाएर दैनिक 1-2 गरा रोपाई गरिरहेका छन् भने कतिपय किसान अझै पनि पानी आउँछ कि भन्ने आशामा छन्। घोराई उपमहानगरपालिका 9 पर्सेनीका छोटकन्या चौधरी र घोराई उपमहानगरपालिका वडान नम्बर 8 ढिकपुरका जगदीश कुमार हरिजन:
3: पानीले ढिलो भयो। पहिले त त्यही साउनको क्याल्सियम पानी ढिलो भएर यस्तो भयो। बिहार पनि सिक्किएको पानी पनि यस्तो छ। बल्ल बल्ल गत लासन खेती अहिले पनि ढुन्न के हो बाबु। अब पानी पर्दैन, रोका धान त्यस्तै छ।
4: हाम्रो धेरै मर्का पेरा छ। अर्को कुवाबाट हामी के भन्छन् कुवाबाट पानी तानेर त्यो पनि आजसम्म के भन्छन् 2 महिनाको बिउ भइसक्यो। पानी आकाशबाट आउँदैन। हाम्रो गरिब जनताहरूको कहीँ व्यवस्था छैन। के गर्ने अब हामीहरू साउनको पहिलो हप्तामा हामी रोपिसकेका थियौँ। अब आज 24 गते भइसक्यो, पानी आकाशबाट पनि आन्न, कहीँबाट पनि आन्न। हामी किसानले कहाँबाट कसरी खुन्छ, के गरौँ?
0: समयमै वर्षात होला र रोपाई गरौंला भनी बसेका किसान पर्याप्त वर्षात नभएको र सिंचाई सुविधा पनि नभएका कारण यति बेला निराश जस्तै बनेका छन्। अहिले जे जस्तो भए पनि आगामी वर्षहरूमा सरकारले सिंचाईको सुविधा मिलाइदिए हुन्थ्यो भन्नुहुन्छ घोराही आठ ढिकपुरका किसान टेक बहादुर खड्का।
5: हामी किसानीहरूलाई पानीको यहाँ सिंचाईको व्यवस्था पनि छैन र एक त प्रकृतिले पनि अलिक ठग्यो, आकाशबाट पनि पानी परिरहेको अवस्था छैन। अघि पछिको समयमा हामीले असारको लास्टदेखि साउनको पहिलो हप्तासम्म सिद्धा हुन्थ्यो भने अहिलेको अवस्थामा आज 24-25 गते गइहाले खेती लागेको पनि छैन, अझै बाँझै छ। हामीले कुवाबाट एउटा दुईटा गरा गर्दै सिँचाइ गर्दै लगाउँदै गरिरहेको छौँ, त्यो पनि भने जस्तो भइरहेको छैन। ब्याड छिपेर पनि त्यो समय गएको अवस्था जस्तो पनि छ, मोल बिउको पनि समस्या छ, सिंचाईको पनि समस्या छ सर। त्यही भएर अलि भने जस्तो समय भएको छैन हाम्रो यतातिर खेती।
0: जलवायुमा आएको परिवर्तनका कारण वर्षेनी पानीको मात्रा घट्दै गएको छ भने आवश्यक नपर्ने समयमा अतिवृष्टि, अनावृष्टि र अल्पवृष्टि जस्ता समस्या नागरिकहरूले भोग्नु परिरहेको छ। किसानले पर्याप्त मात्रामा रासायनिक मल त पाउन सकेका छैनन् नै, त्यसमाथि अहिलेको अनियमित वर्षाका कारण किसान अझै बढी निराश छन्। किसानको एउटै माग छ, सरकारले पर्याप्त मात्रामा रासायनिक मल उपलब्ध गराओस् र सिंचाईको व्यवस्था गरोस्। किसानका यी समस्यालाई तीनै तहका सरकारले बेलैमा सम्बोधन गर्नुपर्ने देखिन्छ।
1: अब बाँकी समाचार। सल्यान लगायत विभिन्न पहाड़ी जिल्लामा किसानले टिमुर खेती गर्दै आएका छन्। यसको बजारमा माग उच्च छ, मूल्य पनि राम्रो छ, तर टिमुरको बोटमा हुने तीखा काँडाका कारण किसानहरूलाई टिमुर संकलन गर्दा निकै कठिनाई हुने गरेको छ। अब भने टिमुर टिप्दा हुने ठूलो लागत र कठिनाई बिहोर्दै आएका किसानका लागि राहत मिल्ने भएको छ। सहज तरिकाले टिमुर टिप्नका लागि औजारको नयाँ नमूना विकास गरिएको वनस्पति अनुसन्धान केन्द्र सल्यानले जनाएको छ। केन्द्रका प्रमुख वैज्ञानिक अधिकृत डाक्टर मित्र पाठकले आमदानीको करिब आधा हिस्सा टिमुरको दाना संकलन गर्नमै खर्च हुने समस्या समाधान गर्न नयाँ कृषि प्रविधिको विकास गरिएको जनाउनुभयो। राष्ट्रिय आविष्कार केन्द्र अन्तर्गतको कृषि औजार कारखाना वीरगंज संघको सहकार्यमा नयाँ प्रविधि र कृषि केन्द्र यन्त्रको नमूना निर्माण गरिएको उहाँको भनाइ छ। आर्थिक वर्ष 2082-83 कार्यक्रम अनुसार केही थान मात्र नमूना तयार गरिएको र समूह वा किसानको माग भयो भने कम्पनीकै लागत मूल्यमा किन्न सकिने गरी समन्वय गरिने अनुसन्धान केन्द्रले जनाएको छ। टिमुर टिप्ने क्रममा किसानहरूले भोग्दै आएको शारीरिक शास्ति कम गर्न र खर्च उल्लेख्य रूपमा घटाउन यो प्रविधि उपयोगी हुने अपेक्षा गरिएको छ। सल्यानमा टिमुरलाई मुख्य व्यावसायिक जडीबुटीका रूपमा खेती गरिँदै आएको छ।
0: साहित्यकार सुशील गौतमको निधन भएको छ। लामो समयदेखि बिरामी भएर उपचाररत रहनु भएका दाङका साहित्यकार गौतमको घोराही उपमहानगरपालिका 15 काठेकोल स्थित आफ्नै निवासमा आज अपरान्ह 4 बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। साहित्यकार गौतमका नेपाली र हिन्दी भाषामा गजल लगायतका दर्जनौं पुस्तकहरू प्रकाशित रहेका छन्।
1: विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवन पद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आदिवासी जनजाति समुदायको मौलिक पहिचान, भाषा, संस्कृति, परम्परा, ज्ञान र शिल्प संरक्षणसँगै आर्थिक तथा सामाजिक सशक्तिकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको खबर। टाइफुन डल्फिन पूर्वी चीनतर्फ बढ़िरहेपछि सांघाईका दुई प्रमुख विमानस्थलले आइतबार 1,300 भन्दा बढ़ी उड़ान रद्द गरेका छन्। आँधीको जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले प्रभावित क्षेत्रबाट 4,00,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारेका छन्। आँधीको बाहिरी घेराले शनिबार ताइवानको उत्तरी क्षेत्रमा भारी वर्षा गराएको थियो। ताइवान का केही वायु सेवा कम्पनीले आइतबार चीन तर्फका उडान रद्द गरेका छन्। आइतबार बिहान आँधीको अधिकतम निरन्तर हावाको गति प्रति घण्टा 162 किलोमिटर प्रति घण्टा रहेको अनुमान गरिएको थियो। आँधीका कारण भारी वर्षा भइरहेको र बाढ़ी तथा पहिरोको जोखिम बढ़ेको अधिकारीहरूले बताएका छन्।
1: मध्यपश्चिम खबरमा अब खेल खबर। तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट कार्तिक नौ गतेदेखि मंगसिर पाँच गतेसम्म हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले शनिबार राति सार्वजनिक गरेको मिति अनुसार एनपीएल दशैं लगत्तै शुरू हुने भएको छ। दशैंको पूर्णिमाको भोलिपल्ट शुरू हुने एनपीएलका लागि सहभागी आठवटै फ्रेन्चाइज टोलीले अक्सनबाट खेलाड़ी अनुबन्ध गरिसकेका छन्। टोलीमा विदेशी खेलाड़ी अनुबन्ध गर्ने क्रम जारी रहेको छ। एनपीएलमा साबिक विजेता लुम्बिनी लायन्स, उपविजेता सुदूरपश्चिम रोयल्स, काठमाडौँ गुर्खाज, कर्णाली यास, चितवन राई पोखरा एभेन्जर्स, विराटनगर किंग्स र जनकपुर बोल्सले प्रतिस्पर्धा गर्नेछन्। क्यानले मिति तय गरे पनि खेलको तालिका भने सार्वजनिक गरेको छैन।
0: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 30.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25.2 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 30.6 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मीटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 94% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: कृषि ज्ञान केन्द्रका अनुसार दाङमा 95% धान रोपाई तर पानी नपरेका कारण सयौं किसानका खेत बाँझै, रोपाईका लागि राखेको ब्याड पनि सुक्न थाल्यो।
1: गढवा मलमलामा वृक्षारोपण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न, भू संरक्षणलाई सबैले प्राथमिकता राख्नुपर्ने वक्ताहरूको जोड।
0: तुलसीपुरमा एम्बुलेन्स दुर्घटना, एक शिशुको मृत्यु, 3 घाइते।
1: र नेपाल रेडक्रस सोसाइटी जुनियर युवा समिति दाङको डेंगू रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण, साना किसान कृषि सहकारी संस्था लिमिटेडको वार्षिक समीक्षा तथा रणनीति गोष्ठी कार्यक्रम सम्पन्न।
0: हवस् त, अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसार भर सुन्न सक्नुहुन्छ।
1: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र विशाल चौधरी तथा तपाई श्रोतालाई पनि धन्यवाद दिँदै
0: म अमर सिटी
1: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ।
0: नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन नजाने?
3: जान्न।
2: फ्रिज डी फ्रिज किन जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यु पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झि पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: मैले मेरो गुट्टु गुट्टु र अरूले सुत्दै देख्छु मेरो शरीर दुखेको छ।
6: भिएफएक्स सिनेमा कोराई दस तौडी कुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र गौथली हली कमला मिस।
7: तेरो अवस्था के बाँकी के हो
8: के रे बौलाई सिक्याउ तँलाई पढाउनलाई बेदर
9: ल्याउ पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा
10: साथै हलिउड चलचित्र स्पाइडरम्यान पनि प्रदर्शन भइरहेको छ।
11: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला?
12: यी सबै समस्या समाधानका लागि अब बीएमबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: डाक्टरद्वारा दिइने सेवाहरू
13: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
11: बाङ्गा टिङ्गा दाँत मिलाउने
13: शल्यक्रिया गरेर दाँत निकाल्ने
11: खाली ठाउँमा दाँत भर्ने
13: दुखेको दाँतलाई नदुखाई जडैबाट निकालिने
11: मुखमा घाउ खटिरा आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
13: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
14: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
15: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
14: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
15: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
14: हुलासले बनाउँदैछ परिवार एक साथ।
16: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।

0: नमस्कार, अनि हार्दिक स्वागत छ कार्यक्रम मध्यपश्चिम बहसमा। प्रविधि मण्डलका प्राविधिक मित्र सीमा पाण्डेसँगै म कमल ओलीको। श्रोता मित्र, तपाईँ सुन्दै हुनुहुन्छ आवाज हिमको आवाज, पश्चिम नेपालको आवाज, रेडियो मध्यपश्चिम 91.4 MHz कार्यक्रम मध्यपश्चिम बहस। र तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा www.radioMP.org लगइन गरे पनि संसारभरिकै साथ सुन्न सकिन्छ। साथै मोबाइल एप्लिकेशनमा RMP डाउनलोड गरे पनि सुन्न सकिन्छ। हामी तपाईँहरूकै कार्यक्रम मध्यपश्चिम बहस लिएर प्रत्येक साताको आइतबार बेलुकी 36 बजेदेखि 7 बजेसम्म उपस्थित हुने गर्दछौ। एक साताको पर्खाइपछि फेरि पनि आज तपाईँहरूको रेडियो सेटमा उपस्थित भएका छौ। हामीले यस कार्यक्रममा एकजना अतिथिसँग फरक विषय र फरक सन्दर्भमा बहस गर्ने गर्छौ। र आज बहसका लागि हामीसँग हुनुहुन्छ अम्बिकेश्वरी मन्दिर संरक्षण तथा सम्वर्धन समितिका अध्यक्ष नारायण प्रसाद अधिकारी हुनुहुन्छ। आज हामीले यहाँसँग खास गरी कुरा गर्नेछौ। अम्बिकेश्वरी मन्दिर संरक्षण तथा सम्वर्धन समितिको नेतृत्व सम्हालेपछि हालसम्मका प्रमुख उपलब्धिहरू के रहेका छन्, त्यसै गरी अहिले अम्बिकेश्वरी मन्दिरको समग्र अवस्था, भौतिक संरचना, व्यवस्थापन र सेवा सुविधाको दृष्टिकोणले कस्तो रहेको छ, र हिन्दू धर्मशास्त्र र जनविश्वासका आधारमा अम्बिकेश्वरी मन्दिरको विशेष महत्व के हो, यी लगायत विविध विषयमा केन्द्रित रहेर आज हामीले यहाँसँग कुराकानी जोड्छौ। सर्वप्रथम त अम्बिकेश्वरी मन्दिर संरक्षण तथा सम्वर्धन समितिका अध्यक्ष नारायण प्रसाद अधिकारीज्यूलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद
0: हजुर। आज भोलिका दिनचर्या चाहिँ यहाँले के कसरी बिताइरहनु भएको छ?
1: अध्यक्षको रूपमा निर्वाचित भएर अहिले दोस्रो वर्ष, मेरो कार्यकालको दोस्रो वर्ष चलिरहेको छ। बिहान उठेर सरसफाई गरिसकेपछि मन्दिर जान्छु र त्यहाँ भक्तजनहरूको व्यवस्थापनमा सघाउने गर्छु र मन्दिरको आय व्यय के कसरी भइरहेको छ भन्ने बारेमा निगरानी पनि पुर्याउने गर्छु। र साथमा रहनुभएका सञ्चालक समितिका विभिन्न पदाधिकारी सहसचिवहरूलाई केही निर्देशन दिनुपर्ने भए निर्देशन पनि दिने गर्दछु।
0: जुन तपाईँ एउटा चुनावबाट चुनिनुभयो अध्यक्षमा या सर्वसम्मतबाट आउनुभयो, के छ यहाँनिर?
1: यो निर्वाचनको प्रक्रियामा नचाहँदा नचाहँदै पनि जानुपर्ने व्यवस्था रह्यो र म निर्वाचित भएरै म लगायत अन्य पदाधिकारी तथा सदस्यहरूको पनि निर्वाचनबाटै निर्वाचित।
0: अध्यक्षज्यू, जुन एउटा मन्दिर जस्तो धर्म कर्म गर्ने ठाउँमा निर्वाचन गर्नुपर्ने अवस्था सिर्जना किन आयो र निर्वाचन गर्नुको पछाडि के थियो त्यस्तो?
1: एउटा कुरा असाध्यै महत्वपूर्ण इस्यु यहाँले उठाउनु भएको छ। यस्ता सामाजिक संस्थाहरूमा अवश्य पनि निर्वाचनको बाटो समाउनु कदापि राम्रो हुँदैन। त्यसले त्यो समुदायमा पर्ने नकारात्मक असर र भक्तजनहरूमा पर्ने नकारात्मक असर त्यसले अवश्य पनि निम्त्याउँछ। त्यसलाई चिर्नको लागि मलाई केही न केही 6-7 महिनाको अवधि लाग्यो है। त्यसैले मैले अपेक्षा नगरेको, मलाई विश्वास थियो मलाई सबैले माया गरेर काम गर्ने बाटो प्रशस्त गरिदिनुहुन्छ र मलाई अगाडिदेखि प्रोत्साहन पनि दिनुभएको थियो हजुर हुनुपर्छ भनेर। तथापि चुनावी रणनीतिमा अब के भयो थाहा छैन, उहाँहरूले चुनावको बाटो अँगाल्न विवश बनाउनुभयो। मेरो देवीको सेवा गर्ने उत्कट चाहनालाई म ठिक छ, मेरो प्रतिद्वन्दीलाई म भारी बिसाउँछु, म चुनाव लड्दिन भन्दाखेरि पनि मलाई माया गर्ने, श्रद्धा गर्ने समूहले हजुरले यसो गर्न पाउनुहुन्न, हजुर चुनावमा निर्वाचित हुनुहुन्छ र यो मन्दिरलाई अझ उचाइमा पुर्याउनको निमित्त हजुरको भूमिका चाहिन्छ भनेर भनिसकेपछि मैले नकार्न नसकेर चुनावको बाटोमा जानु परेको थियो। मलाई त्यो बाटोमा जाँदै गर्दाखेरिको अहिले पनि मन खुसी हुँदैन त्यति बेलाको सन्दर्भलाई सम्झिँदाखेरि।
0: हजुर, मन्दिर भनेको त आम दाङवासी मात्रै नभएर नेपालवासीको होला नि,
1: सबैको।
0: तपाईँलाई भोट कसले दियो?
1: भोट त त्यसका विधिवत रूपमा संगठित भएका सदस्यहरूले, जो त्यही वडाका 18 नम्बर वडावासी सदस्यहरू अधिकांश उहाँहरू नै सदस्यता लिनुभएको थियो र केही आजीवन सदस्य अन्य वडाकाले पनि लिनुभएको थियो, उहाँहरूले भोट हाल्नुभएको।
0: भनेपछि उहाँहरूको भोटबाट तपाईँहरू चयन हुनुभयो।
1: हजुर,
0: के लाग्छ आगामी तपाईँको कार्यकाल पश्चात पनि निर्वाचन प्रक्रियामा नै जानुपर्छ पर्छ भन्ने लाग्छ कि यसलाई अब चिरेर अथवा के भन्छन् सर्वसम्मतबाट कसले नेतृत्व गर्दाखेरि यो मन्दिरलाई अझ व्यवस्थापन गर्न सहज हुन्छ अथवा भोलिका दिनहरूमा नयाँ कार्यनीतिहरू आउलान् अथवा विकासका कुराहरूलाई अगाडि बढाउला भन्ने हिसाबले के गर्ने सोचमा हुनुहुन्छ अब यहाँको कार्यकाल पश्चात?
1: मैले व्यवस्थापकीय पक्षलाई सम्पूर्ण रूपमा कम्प्युटराइज गरेर पारदर्शी रूपमा लगेको छु। आर्थिक कुराहरू लगायत त्यहाँ भएका निर्माण र गतिविधिहरूलाई सम्पूर्ण रूपमा पारदर्शी रूपमा राख्ने गरिएको छ र भोलिका दिनहरूमा यस्तो खालको होडबाजी नहोस्, केही कुराहरू सानो चित्तले त्यो पदको लालसा पनि सिर्जना नहोस् भन्ने वातावरण मैले सिर्जना गरिरहेको छु र म आफ्नो कुरा गर्ने हो भने म अर्को अवधिको लागि यो तीन वर्ष अवधि हुन्छ, अब एक वर्षपछि मेरो कार्यकाल समाप्त हुनेछ र त्यसपछिको अवधिको लागि सर्वसम्मत बनाएर लैजाने मेरो पनि भूमिका रहनेछ र म त्यो कुरालाई आजैदेखि कटिबद्ध भएर लागिरहेको छ।
0: हजुर, अमेश्वरी मन्दिर संरक्षण तथा सम्वर्धन समितिको नेतृत्व सम्हालेपछि हालसम्म प्रमुख उपलब्धिहरू यहाँले के गर्नुभयो?
1: मुख्य रूपमा आन्तरिक रूपमा त्यहाँको प्रसाद वितरणलाई अझ बढी भक्तजनहरूको माझ पुग्ने गरी व्यवस्थापन गरिएको छ।
0: हजुर,
1: दशैंमा चढेका बलिको पनि व्यवस्थापन ती मन्दिर भित्रै गरेर अनि पकवान पकाउनु पर्ने भए पकाएर भक्तजनलाई वितरण गर्ने व्यवस्थाहरू पनि गरिएको छ। चढेका जे जति वस्तुहरू छन् त्यो वस्तु हामी भक्तजनहरूकै माझमा पस्किने गरेका छौं पहिलो कुरो। दोस्रो कुरो, त्यहाँको आन्तरिक जुन व्यवस्थापन छ, कतिपय कामहरू निर्णय नगरिकन पनि गरिने कामहरू थिए त्यसलाई रोकेर निर्णय पछि मात्रै काम गर्ने गराइएको छ। आर्थिक व्यवस्थापनलाई कम्प्युटर सफ्टवेयर राखेर कम्प्युटराइज विधिद्वारा नै त्यसलाई व्यवस्थापन गरिएको छ। कुनै पनि लेखाका सर्वमान्य सिद्धान्त अनुसार त्यसलाई व्यवस्थापन गरिएको छ। आन्तरिक लेखा समिति पनि कार्यकाल प्रारम्भदेखि नै भएको छ, उहाँहरूले मासिक रूपमा लेखा हेर्ने गर्नुहुन्छ र मासिक प्रतिवेदनलाई हामी सार्वजनिक गरेर बाहिर बोर्डमा राख्ने पनि व्यवस्थापन गरेका छौं भने अन्य कुराहरूमा आफ्नो भौतिक संरचनाको केही हेरफेर गर्ने, जस्तो टोयलेटहरूमा मार्बल लगाएर सरसफाईमा अलिक बढ़ी ध्यान दिने व्यवस्थापन गरिएको छ। रंग रोगनको व्यवस्थापन गरिएको छ, मन्दिरमा अलिक पक्की रंगको व्यवस्थापन गरिएको छ र त्यसदेखि बाहेक बिग्रे भत्केका चीजहरूलाई मर्मत सम्हार पनि गरिएको छ र यज्ञबाट उठेको पैसाबाट दाताबाटै बनाउने कुराहरू थियो। प्रवेशद्वार, मन्दिर प्रवेशद्वार जो हाम्रो अस्पताल नितेरी अस्पतालदेखि अगाडिबाट घुम्ने बाटो बनाउने थियो, उहाँले दाताले केही रुकावट अथवा ढिलाइ गरिसकेपछि मन्दिरबाटै भर्खरै निर्माण सम्पन्न पनि भएको छ। केही कोषको पैसाले केही योजनाहरू बनाएको छु, त्यसमा एउटा त टीका तथा प्रसाद वितरण कक्षको टड्कारो अभाव खड्किएको छ र त्यो छिट्टै दशैं अगाडि हामी निर्माण सम्पन्न गरेर त्यसैबाट सञ्चालन गर्ने योजनामा छौं र आउने एक वर्षभित्र गणेश मन्दिरको निर्माण वास्तुशास्त्र अनुसार उपयुक्त ठाउँमा नभएको र जीर्ण पनि भएको हुँदाखेरि त्यसलाई हाम्रो दाताहरूकै सहयोगबाट र नपुग भएमा मन्दिरको आर्थिक आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरिकन गरिएको छ र कर्मचारीको व्यवस्थापन अनि त्यसपछि पुजारीहरूलाई तलब मानमा राखेर सबैलाई तलबी कर्मचारीको रूपमा व्यवस्थापन गरिएको छ र समसामयिक रूपमा तलब वृद्धि लगायतका कामहरू गरेर प्रोत्साहन दिने काम पनि भएको छ र पूजालाई अझ बढी व्यवस्थित गराउनको निमित्त सुरक्षा निकायलाई विशेष निगरानी राख्न र हामी आएदेखि अर्को एउटा पनि के थियो, एउटा मात्रै आरती सञ्चालन हुने गरेको थियो र हामी आएदेखि दुई सेट आरतीको सामग्री बनारसबाटै खरिद गर्न ल्याएर तीन सेट आरती हरेक शनिबार र दशैंमा प्रत्येक दिन र अहि पछि हरेक शनिबार हामी आरती सम्पन्न सन्ध्याकालीन महाआरती चल्दै आएको छ, त्यसमा भक्तजनहरूको एकदमै बढ्दो उपस्थिति रहन्छ र हामीले अर्को एउटा चीजलाई पनि जागृत गर्न खोजेका छौं, त्यो भनेको देवीको लागि चढाइने जुन प्रसाद छ रोट बनाएरै चढाउने प्रसाद हो र त्यो रोट चढाउने प्रसादको जो संस्कृति छ त्यो संस्कृतिलाई पुनर्जीवित गर्नको निमित्त देवीको आराधना गर्ने तिथि अष्टमी तिथि प्रत्येक अष्टमी तिथिमा मन्दिरबाटै सप्तशती पाठ प्रसादको रूपमा रोट अनि त्यसपछि पूर्णाहुति हवन कार्य गरेर प्रत्येक अष्टममा गर्ने गरेका छौं। त्यसमा भक्तजनहरूले इच्छा गर्नुभयो भनेदेखि हामीले उहाँबाट पनि गराउने व्यवस्था मिलाएका छौं।
0: यो जुन एउटा हिन्दू धर्मशास्त्र र जनविश्वासका आधारमा अम्बिकेश्वरी मन्दिरको विशेष महत्व के हो?
1: यो देशैभरि अथवा एसिया महादेशमै भएका शक्तिपीठहरूको जुन कथा छ, जुन पौराणिक महत्व छ, त्यही नै हो। यसमा शक्तिपीठ भन्ने बित्तिकै असुरहरूलाई वध गर्नको निमित्त देवताहरूले आफ्नो शक्ति केन्द्रित गरेर देवीको रूपमा स्पन्न गराउनु भयो र उहाँले त्यति बेलाका महिषासुर जस्ता डरलाग्दा असुरहरूको वध गराइएको प्रसंग आउँछ र यसभित्र यसको पौराणिक महत्वको जोड्दा खेरि माघ महात्म्यको केदार खण्डमा वर्णित सती देवीको अंग पतनका कुराहरूसँग जोडिएको हामी पाउँछौ र पौरबन्द महादेवले सती देवीलाई कानमा बोकेर हिँड्दै गर्दाखेरि उहाँका विभिन्न अंगहरू विभिन्न ठाउँमा पतन भएको कुराहरू हामी स्वस्थानीमा पनि महात्म्य पनि बुझ्न पाउँछौ। त्यसै अनुसार पौरबन्द भन्ने नामक ठाउँ जसलाई अहिले अम्बापुर भनेर भनिन्छ, म त्यसको चर्चा पनि गर्नेछु र त्यही ठाउँमा सतीदेवीको दाहिने कान पतन भयो। त्यो दाहिने कान पतन भइसकेपछि त्यहीँनिर शक्ति पीठसँगै शिवको उपस्थिति पनि हुने भावनाले धनेश्वर महादेवको उत्पत्ति भयो र दुईटा धनेश्वर महादेव र अम्बिका देवी भगवतीको त्यहाँ भएको बुझ्न पाइन्छ र त्यसलाई थाहा पाउने कुराहरू कोइल भयो त भन्ने कुराहरू इतिहास फर्केर हेर्दाखेरि करिब करिब 500 वर्ष अगाडि त्यहाँका बुढा थोकी परिवार क्षेत्री थरका बुढा थोकी परिवारबाटै आफ्नो जमिनमा उत्खनन गर्दै गर्दाखेरि फेला पार्नुभयो। त्यो पनि उहाँलाई सपनामा देवी हुनुहुन्छ तिम्रो जमिनमा, त्यसको तिमीले संरक्षण गर्न पर्यो, सम्वर्धन गर्न पर्यो, तिमीलाई राम्रो हुनेछ, उहाँ निसन्तान पनि हुनुहुन्थ्यो, सन्तान हुनेछ भन्ने किसिमको सपना देखिसकेपछि उहाँले त्यो खोजी गर्नुभयो। पत्र ओत्रले छोपेको, पात पतिङ्गरले छोपेको त्यो ठाउँमा ठूलै पाल भेटाइसकेपछि उहाँले नाप्न खोज्नुभयो, त्यसको गहिराई उहाँले नाप्न सक्नु भएन र त्यसलाई अनि स्तुति गर्ने क्रम शुरू भयो। अब किम्वदन्ती अनुसार उहाँले मेरो सेवा भक्ति साध्य भोगी भएन, मेरो काटिएको अंग जोडियोस् देवी भनेर उहाँले जिब्रो काट्नुभयो। पछि जिब्रोलाई जोड्दाखेरि देवीको प्रसाद स्वरूप उहाँको जिब्रो जोडियो भन्ने किम्वदन्ती पनि त्यहाँ जोडिएको छ। त्यो पछि गएर त्यसलाई त्यहाँका समुदायको आग्रह साथ सहयोग लिएर उहाँले चाहिँ त्यो एउटा देवल जस्तो निर्माण गरेर कच्ची इँटाकै कच्ची माटोकै देवल जस्तो बनाएर त्यसको पूजाआजा चलनको चलन बढाएको अघि देखिन्छ, उहाँका पुरेतद्वारा नै चलाएको देखिन्छ। त्यसको यद्यपि त्यसको लिखत हामीसँग छैन,
0: पुराना कुराहरू मन्दिरमा अहिले पनि हेर्यो भने खोज्यो भने के पाउनुहुन्छ?
1: हामीसँग सबभन्दा पुरानो सल्यानी राजा कृष्ण शाहका छोरा रणभीम शाहको विवाह पछि चढाएको घण्ट हामीसँग छ 1863 को। त्यो अलिकति जीर्ण अवस्थामा
0: 1863 सालको कुरा,
1: 1863 विक्रम सम्वतको।

0: देवी भगवती को मंदिर पछि अझ बढी यसको बाहिर फेरा अझ बढी प्रचार प्रसार पनि बढी भयो। त्यसपछि पुरातत्व विभागले 2074 सालमा एक किसिमको भूकम्प पछिको अवस्थामा विभिन्न ठाउँमा त भग्नावशेष भएका मन्दिरहरूको जीर्णोद्धार गरियो। यहाँ पनि सामान्य त्यस्तो ठूलो क्षति त भएको थिएन, तैपनि यसलाई चाहिँ एउटा पुरातात्विक महत्वको देवी मन्दिर निर्माण गर्ने, किनभने यो राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत पनि भइसकेको मन्दिर भएको हुनाले यसलाई गर्नको निमित्त विशेष गरिकन त्यति बेलाका हाम्रा महानिर्देशक पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम जो हाम्रो रजनावासी पनि हुनुहुन्छ 18 नम्बर वडाकै, उहाँकै विशेष पहलमा त्यसको निर्माण कार्य अगाडि थालियो 74 सालमा। एक वर्ष पुग्दा नपुग्दै त्यसको निर्माण सम्पन्न भएर अहिलेको अवस्थामा हामी त्यो मन्दिर देख्न पाउँछौ, पुरातात्विक महत्वको मन्दिर देख्न पाउँछौ। त्यसपछि तस भूइँमा लगाउने ढुङ्गाहरू बिछाइएको छ, सरसफाईमा त्यसले सहजता पनि ल्याएको छ र विभिन्न खालका कर्मचारीहरूको व्यवस्थापन गरिसकेपछि अलिकत सहजता बढ्दै गएको छ। भक्तजनहरूको भेटीबाट अब व्यवस्थापन गर्न त्यति गाह्रो नहुने अवस्थाहरूबाट हामी गइरहेका छौँ।
1: हजुर, यो नयाँ मन्दिर निर्माण गर्दै गर्दाखेरि बजेट यहाँहरूले कहाँबाट प्राप्त गर्नुभयो र के कति लागेको थियो केही याद छ?
0: त्यो पुरातत्व विभागबाटै कै अगुवाईमा नेपाल सरकारकै बजेटबाट निर्मित भयो। मैले ठ्याक्कै अहिले त्यो आँकडा लिएको छैन,
1: मोटामोटी
0: त्यसको 2.25 करोड जतिको लागतमा त्यो बनेको छ।
1: हजुर, भक्तजनले यहाँ पूजा गर्दा विशेष मनोकामना पूरा हुने विश्वास किन गरिन्छ?
0: एउटा त आस्था हो, मान्छे जब पीड़ित धेरै भयो भने वा आफूभित्र धेरै रहरहरू भए भने अथवा कामनाहरू पूरा हुन्छ भन्ने विश्वासका साथ पुगेपछि अवश्य पनि त्यो विश्वासले पनि काम गरेको हुन्छ भने, अर्कोतर्फ परापूर्व कालदेखि नै देवीको आशीर्वाद रहन्छ जाने भक्तजनहरूमाथि भन्ने जुन विश्वास छ त्यो विश्वासले पनि अवश्य पनि काम गरेको पाइन्छ र हामीलाई पनि लाग्छ विश्वासका साथ म पास हुन्छु भनेर विश्वासका साथ अध्ययन गर्यो भने अवश्य पनि सफल भएको हुन्छ त्यो विद्यार्थी। त्यस्तै भक्तजनहरू पनि देवीको आशीर्वाद मलाई लाग्छ भनेर विश्वासका साथ सभक्ति आफूलाई समर्पण गर्नुहुन्छ भने अवश्य पनि प्राप्ति हुन्छ।
1: विशेष गरी अम्बिकेश्वरी मन्दिरमा बडा दशैका बेला र चैते दशैका बेलामा अझ त्यसमा पनि बडा दशैको समयमा सप्तमी अष्टमीको दिनमा अलि बढी नै भिड हुने हुन्छ, यसको विशेषता के हो?
0: त्यसभित्र के छ भने नवदुर्गामा हामीहरूको 3 जना ब्राह्मणबाट पाठ पनि हुन्छ,
1: कति समय अथवा कति
0: बिहान हरेक दिन नवदुर्गा पुरै, अनि त्यसपछि गएर भक्तजनहरूको बाक्लो उपस्थिति हुन्छ, जुनसुकै आफूलाई सहज दिन जुन हुन्छ त्यसमा उहाँहरू आउनुहुन्छ, षष्ठीसम्म त्यो क्रम चलि नै रहन्छ। सप्तमीको दिनमा फूलपाती भित्र्याउने कार्यक्रम र बढाई गरिदिने अथवा खुसियाली सेयर गर्ने कार्यक्रम राणाकालदेखि नै सेनाद्वारा त्यो अम्बिकेश्वरी भगवती मन्दिरमा बढाई सलामी चढाउने परम्परा र त्यहाँको फूलपाती लिएर आफ्नो गुलममा आफ्नो नजिकको मन्दिरमा प्रवेश गराउने चलन अद्यापि छ, त्यसले गर्दाखेरि पनि भक्तजनहरूको आगमन अझ बढ़ी हुन्छ र देवीलाई प्रिय दिन अष्टमी भए हुनाले अष्टमीको दिन बलि दिने परम्परा, यद्यपि घटस्थापनाका दिनदेखि नै बलि दिने परम्पराको प्रारम्भ हुन्छ, बढ़ी भक्तजनहरूले आफूले भाकल गरेका बोका राँगा हाँस कुखुरा परेवा चढाउने पहिला चलन थियो, अहिले उडाउने चलन शान्ति देशैभरि त्यस्तै छ, शान्तिको दूत सम्झेर उसलाई उडाउने गरिन्छ भने अन्य जनावर पशु पक्षीको त्यहाँ भाकल गरे अनुसार उहाँहरूले बोली दिन ल्याउनुहुन्छ।
1: र धार्मिक पर्यटकको दृष्टिले अम्बिकेश्वरी मन्दिरले दाङको अर्थतन्त्र र पहिचानमा कस्तो योगदान पुर्याएको यहाँले महसुस गर्नुहुन्छ?
0: यसले अवश्य पनि दाङलाई

0: चिनाउन अत्यन्त महत्वपूर्ण भूमिका खेलेको छ। यो कुनै मन्दिर अथवा पीठसँग यसको तुलना हुँदैन, आफ्ना आफ्नै महत्वका छन्। मैले अघि नै भने यो शक्तिपीठ भएको हुनाले कुनै मान्छेले निर्माण गरेको बाहिरको आवरण चाहिँ निर्माण भयो, भित्री त्यसको शक्ति चाहिँ कसैले निर्माण गरेको होइन, त्यो दैवी शक्तिबाटै निर्मित हो भन्ने विश्वास रहिआएको छ। त्यसकारणले पनि यसको महत्व अझ बढ़ी छ र पहिलेदेखि नै हामी हाम्रै म सानै छँदादेखि नै देवीको मन्दिरमा दशैंमा दैनिक आमा दिदीहरू जानुहुन्थ्यो भने नयाँ अन्न प्राप्ति भइसकेपछि नयाँ अन्न चढ़ाउने र त्यसपछि त्यहाँ नपुग्ने तेलहरू पूजा सामग्रीहरूको पुर्याउनको निमित्त चामल दिने तेल दिने हामी त त्यही क्षेत्रका भएको हुनाले त्यो काम पनि गर्दै आएको हो र भक्तजनहरूको पुल बनेदेखि कोटोखालामा पुल बनेदेखि र बाटो सहज भएदेखि अझ बढ़ी आगमन भएको छ र अहिले त सवारी साधनले पनि अझ सहज बनाएको छ।
1: हजुर, तपाईँहरूले मन्दिरमा जुन एउटा भेटीबाट चढ़ाएका रकमहरूको आमदानी पनि हुने गर्छ होला, के कति आमदानी हुने गर्छ र तपाईँहरूले वार्षिक रूपमा यसको वार्षिक प्रतिवेदन तयार सँगै सार्वजनिक गर्नुहुन्छ या गर्नुहुन्न के छ?
0: हामी सार्वजनिक गर्छौं, साधारण सभामा त्यसलाई सार्वजनिक गर्छौं र मासिक प्रतिवेदनलाई यही साउन महिनादेखि मैले भित्तामै मन्दिरकै कार्यालयको भित्तामै सबैले देख्ने गरिकन केबाट कति आमदानी भयो के केमा कति खर्च भयो त्यो कुरालाई सार्वजनिक गर्ने गरी व्यवस्थापन गरिएको छ र त्योदेखि बाहेक पनि सम्पूर्ण कम्प्युटराइज भावनाले प्रत्येक मासिक प्रतिवेदनलाई हामी सञ्चालक समितिको बैठकमा त्यसलाई अध्ययन गर्छौं, पारित गर्छौं र यसरी सञ्चालन गर्दै आएका छौं। व्यवस्थापनमा अहिले कुनै किसिमको बाधा अवरोध केही छैन, मन्दिरको आफ्नै सटरहरू पनि छन्, त्यसबाट पनि केही आमदानी हुन्छ, करिब करिब 60-70 हजार जति आमदानी हुन्छ मासिक रूपमा, अनि त्यसपछि करिब करिब वार्षिक रूपमा 12-12.5 लाख जति फोटोग्राफरहरूबाट प्राप्त हुन्छ, त्यहाँ फोटोग्राफी गरे बापत पैसा जम्मा गर्नुहुन्छ ठेक्का लिएर, त्योदेखि भक्तजनहरूबाट चढ़ेको उठ्ने पैसा करिब करिब मासिक रूपमा 1,50,000 2,00,000 हुने गर्छ सरदर रूपमा, त्यो दशैंको बेलामा अलिक बढ़ी पनि हुन्छ।
1: मन्दिर व्यवस्थापन समितिमा अहिलेसम्म यहाँले पाउनुभएका चुनौती र अवसरलाई कसरी हेर्नुहुन्छ अथवा के पाउनुभयो?
0: अब चुनौती त हाम्रो के छ भने जमिनको अभाव छ, यद्यपि
1: गुठी
0: अम्बिकेश्वरी गुठीमा भएको जमिन त 350 बिघा हो, तर त्यो 350 बिघा राणा कालमै त्यहाँका उपभोक्ताहरूलाई अथवा जग्गा लगाउने रैतीहरूलाई नै त्यो हस्तान्तरण गरिएको जमिन हो। अब अहिले 2 बिघा 6 कट्ठा मात्रैमा त्यो मन्दिर को परिसर र मन्दिर भएको जमिन छ, त्योभन्दा बढ़ी छैन। त्यसमा एउटा पार्क पनि छ, त्यसैभित्र सानो बगैंचाको भाग पनि छ जहाँ पार्टीहरू व्यवस्थापन हुन्छ, मन्दिरभित्र ओगटेको भाग त मोटामोटी पुग्न पुग 1 बिघा होला।
1: जुन एउटा अमरेश्वरी मन्दिरलाई राष्ट्रिय वा अन्तर्राष्ट्रिय धार्मिक गन्तव्यका रूपमा विकास गर्ने योजना छ?
0: अवश्य पनि छ, अवश्य पनि छ। त्यहाँ मलाई मैले यो उसमा ज्योतिष मेला सञ्चालन गर्ने मंसिरको महिनामा ज्योतिष मेला सञ्चालन गर्ने कुराहरू छलफल पनि अगाडि बढ़ाएको छु र त्यहाँ एउटा सभा हल खुल्ला सभा हल खास गरिकन यज्ञ यज्ञादि चलाउन र आरती आदि इत्यादि सम्पन्न गर्नलाई पानी अथवा प्रतिकूल मौसममा चलाउनको लागि एउटा बनाउनको निमित्त प्रस्ताव प्रपोजल पनि तयार पारिसकिएको छ र त्यसमा भएका विभिन्न त्यो देवी पाञ्चायन भएका हुँदाखेरि अरू 4 देवी देवताको मन्दिरहरूलाई उचित कोणमा वास्तु अनुसार बनाउने र जीर्ण भएका मन्दिरहरूलाई पुनरुत्थान गर्नको निमित्त पनि राज्यको केही कोष आवश्यक पर्छ, त्यसको लागि लबिङ पनि भइरहेको छ। अब यसलाई अलिकत जनप्रतिनिधि मार्फत जोडबल गर्ने गरिकन वर्तमान जनप्रतिनिधि विभिन्न आचार्यसँग पनि कुराहरू भएको छ। मलाई लाग्छ भोलिका दिनहरूमा यसलाई यसको उचाइ बढाउनको निमित्त सबैको एकीकृत प्रयास हुनेछ। त्यसमाथि पनि यस्तै तपाईँहरू जस्तै संचारकर्मीहरूको विशेष भूमिका हुने गर्छ। यसलाई माथि उठाउनको निमित्त अवश्य पनि यहाँहरूले चरणबद्ध रूपमा कार्यक्रमहरूलाई अगाडि लैजानुभयो भने हामी मन्दिर संरक्षण सम्वर्धन समिति तर्फबाट पनि निरन्तर सहयोगमा जुट्नेछौं भन्ने मैले विश्वास र
1: अहिलेको पछिल्लो समय अनुसारलाई हेर्दाखेरि डिजिटल दान प्रणाली, अनलाइन सूचना, भक्तजन सुविधा केन्द्र, धर्मशाला, पुस्तकालय लगायतका सांस्कृतिक संग्रहालय जस्तो योजनाहरूमा यहाँहरूले के कतिको ध्यान दिनुभएको छ अथवा योजना के छ?
0: यस विषयमा हामीले एउटा क्यूआर कोड स्क्यान गरेर यसको इतिहास हेर्ने गरिकन व्यवस्थापन भएको छ। त्यसलाई अपडेट नियमित अपडेट गर्नुपर्नेमा अब यो वर्ष अपडेट गर्न बाँकी छ र भक्तजनहरूले जहाँ जुन कोणबाट पनि दान गर्न सक्ने गरिकन क्यूआर कोडबाटै दान गर्न सक्ने व्यवस्थापन गरिएको छ। उहाँहरूले भाकल गरेका चीजहरूलाई हामीले जुटाएर समर्पण गरिदिने र त्योदेखि बाहेक मन्दिरमा चढेका जति पनि आभूषणहरू छन् त्यो आभूषणहरूको उचित व्यवस्थापन गर्ने यो वर्षलाई राखेको छु। त्यो आभूषणहरू अब भक्तजनले केही समयको लागि चढाउँछ त्यो सधैँ भएर राखिदिने कुराहरू हुँदैन तर त्यो उचित व्यवस्थापन गरेर त्यो एउटा संरक्षित पुँजीको रूपमा व्यवस्थापन गर्नुपर्ने अवस्थाहरू देखिएको छ। मलाई लाग्छ सबैको एकीकृत प्रयास भइरहेको छ, अझ बढी सक्रियतापूर्वक लाग्नुपर्नेछ। डिजिटल युगले यसलाई सम्भव छिटो भन्दा छिटो सम्भव गराउँदैछ भन्ने मलाई विश्वास।
1: हाम्रो कार्यक्रमको समय अवधि सकिन थालेको संकेत मलाई प्राविधिक मित्रले गर्नुभएको छ। तपाईँ अध्यक्ष हुँदै गर्दाखेरि अहिले सञ्चालन हुँदै गर्दाखेरि सबै कुरालाई सानैदेखि हेर्ने बेलामादेखि लिएर सन्दर्भ जोड्दाखेरि छोटोमा यहाँले के भनिदिनु भने अबको दिनमा अम्बिकेश्वरी मन्दिरलाई अझ माथि व्यवस्थापन सँगै अलिकति माथि उठाउनको लागि यहाँको मनैदेखि आएका कुराहरू के छन्?
0: त्यसको निमित्त मलाई के लाग्छ भने पारदर्शी बनाउने कामहरू भएको छ। भक्तजनहरूले लगानी गरेका चीजहरूलाई उचित ठाउँमा प्रयोग भयो कि भएन भन्ने कुराको सन्तुष्टिको लागि पनि लाग्नुपर्ने देखिन्छ। भोलिका दिनहरूमा उठेका जे जति धनराशि छ त्यसलाई एउटा गुरु योजना बनाएर निर्माणको गर्नुपर्ने कामहरू अगाडि बढाउनु पर्ने स्पष्ट देखिन्छ र सरसफाईको कामलाई अझ बढी बढाएर लग्नुपर्ने देखिन्छ र हामीले त्यहाँ पिकनिक स्थललाई त बन्द गर्यौं तर पनि अझै पनि केही मान्छेहरू मादक पदार्थ सेवन गर्ने जाने त्यो परम्परालाई पनि हामी रोक्न सक्नुपर्छ र समग्र हिन्दू धर्म मान्नेहरूको निमित्त एउटा आस्थाको पुञ्ज, आस्थाको धरोहर बनाउनको निमित्त सम्पूर्ण नेपालीहरूको साथ सहयोग, विशेष गरिकन दानवासीको विशेष सहयोग भयो भने माथि उठ्न सक्छ र कार्य समिति निष्काम भावले काम गर्ने कार्य समिति चयन हुनु जरूरी छ।
1: हजुर, अन्त्यमा जाँदा जाँदै आम रेडियो सुनेर बस्नुका श्रोता मित्रलाई मन्दिरको तर्फबाट मन्दिरको एउटा अध्यक्षको हैसियतले के भन्न चाहन्छ?
0: अम्बिकेश्वरी मन्दिरमा जे जस्ता कामहरू गर्नको यज्ञयज्ञादि गर्नको लागि यहाँहरू आउनुहुन्छ त्यहाँ यहाँहरूलाई साथ सहयोग दिनको निमित्त हाम्रा कर्मचारीहरू पुजारीहरू क्रियाशील हुनुहुन्छ, आउनुहोला। घर घरमा मनाइने जन्मदिन वा अरू कुनै ती पर्वहरू पनि एकपटक मन्दिर भेटेर दर्शन गरेर फर्किनुभयो भने सिद्धि हुन्छ, त्यो सिद्धि हुन्छ भन्ने विश्वास हामीले थापना गर्न खोजेको होइन। परापूर्व कालदेखि नै संस्कृति संस्कारकै रूपमा रहिआएको छ, त्यो परम्परामा भएर पुग्दै नपुगेकाहरू जो भक्तजनहरू हुन्छ एकपटक अवश्य पाल्नुहोला, पुगेकाहरू पनि आफ्ना विभिन्न क्रियाकलापहरू चाहे त्यो वाहनको पूजा गर्ने उसमा होस्, चाहे कुनै ग्रह शान्ति गर्ने कुराहरू होस्, चाहे कुनै कर्म यज्ञ यज्ञादि गर्नको लागि होस् वा दर्शन गर्नको लागि यहाँहरू आउनुहोला, पाल्नुहोला र मन्दिरको व्यवस्थापनलाई आफूलाई लागेका कुराहरू सरसल्लाह मार्फत दिनुहोला, सुझाव दिनुहोला र यसबाट माथि उठाउनको निमित्त साथ सहयोग दिनुहोला भन्ने अपेक्षा राख्छु।
1: हजुर, पक्कै पनि श्रोता मित्र, कार्यक्रम मध्यपश्चिम बहसको समय अवधि सकिन थालेको संकेत मलाई प्राविधिक मित्र सीमा पाण्डेले गर्नुभएको छ। यहाँहरूसँग छुटेर जानुपर्ने हुन्छ। श्रोता मित्र, छुटेर जानुभन्दा पहिले आज आफ्नो अमूल्य समय दिनुहुने अम्बिकेश्वरी मन्दिर संरक्षण तथा सम्वर्धन समितिका अध्यक्ष नारायण प्रसाद अधिकारीज्यूलाई धेरै भन्दा धेरै धन्यवाद छ। त्यसै गरी कार्यक्रम सुनेर साथ दिनुहुने तमाम श्रोता मित्रहरूलाई पनि विशेष धन्यवाद छ। र मेरो आवाजलाई तपाईँहरूको रेडियो सेटमा पुर्याई सहयोग गर्ने प्राविधिक मित्र सीमा पाण्डेज्यूलाई विशेष धन्यवाद दिँदै तपाईँहरूको रेडियो सेटबाट म कमल ओली पनि बिदा हुन चाहन्छु। तपाईँहरूको साता सुकुमा रहोस्। रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।

0: बायोनेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा फ्री इन्टरनेट प्याकेज नयाँ चरणको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बायोनेट अब सबै कनेक्टेड
1: मध्य पश्चिम जाँच चेक यति बेला बेलुकीको 7 बजेको छ

0: निन्यानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 0825162110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि मिरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश शृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: होइन हो साथी आज निकै तनावमा छौ त के भयो भने
4: के भयो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
3: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
4: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
5: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
4: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चोली आयुर्वेद क्लिनिक घोराइदाङमा उपचार हुने रोगहरू पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
8: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
9: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बिपिसोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: होइन के भयो भाइ, किन झुक्राएर बस्नु भएको?
1: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
0: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आरोग्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
1: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
0: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
1: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
0: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
2: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
3: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
0: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
0: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन। यस्तै छ जोले जिन्दगी।
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
0: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
0: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578-45226।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। बीस हजार भन्दा बढ़ी बाँदर व्यवस्थापनका लागि अध्ययन समितिको तीन सुझाव। ग्याभाव हटाउन बजार अनुगमन तीव्र, कालो बजारीलाई कार्यवाही गरिने।
1: गृह मन्त्रालयको पनि समन्वयमा प्रहरी पनि संलग्न भएर बाँधिएको कुराहरू पनि आइरहेछ र वाणिज्य विभाग लगायतको टोलीले चाहिँ निरन्तर अनुगमन पनि गरिरहेछ।
0: आज देशभर मेघगर्जन सहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी। सुस्तामा बढ़दो नदी कटानको जोखिम, बजेट अभाव हुन नदिने मुख्यमन्त्रीको प्रतिबद्धता। वातावरण विधेयकको शैक्षिक योग्यता प्रावधानमा त्रुटि सच्याउन माग।
2: संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धित पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने कार्यसूची रहेको छ।
0: उच्च आर्थिक वृद्धिका लागि लगानी विस्तारसँगै नीतिगत सुधार आवश्यक। प्रतिनिधि सभा बैठकमा भोलि चार विधेयक प्रस्तुत हुँदै दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर। अदालतको आदेशलाई सहज रूपमा लिएको कांग्रेस सभापति थापाको भनाई।
3: मेरो संयोजकत्वमा सदस्यता समिति बनेको थियो, आदरणीय नेता महेन्द्र यादव यहाँ हुनुहुन्छ, उहाँको नेतृत्वमा पछि हामीले छानबिन समिति बनायौं। हामी सबैले चित्त बुझाएका थियौं, यसै गरिकन छानबिन समिति बनाउने हो के बनाउने हो, सबै कुराहरू बसेर छलफल गर, सबै साथीहरूलाई समेटेर अधिवेशनमा लिएर जाने हो।
0: र अमेरिकी राष्ट्रपतिले गाजाबाट सेना फिर्ता गर्ने 15 बुँदे योजना अस्वीकार। एनपीएल खेल, सुदूरपश्चिम क्रिकेट खेल्न इंग्ल्याण्डका जैव अनुबन्धित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालमा भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा विभिन्न मन्त्रालय र निकायबीच समन्वय नहुने समस्या वर्षौं देखिएको छ। एउटै स्थानमा फरक फरक निकायले योजना बनाउँदा दोहोरोपण बढ़ने गरेको छ र सीमित स्रोतको अनावश्यक खर्च भइरहेको छ। यस्तो अवस्थाले विकासको गति मात्रै होइन गुणस्तरमा समेत नकारात्मक प्रभाव पर्दै आएको छ। सुधारका लागि एकीकृत योजना प्रणाली, स्पष्ट जिम्मेवारी निर्धारण र सूचना आदान प्रदानको प्रभावकारी संयन्त्र बनाउनेतर्फ सरकारको ध्यान जान आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: खाना पकाउने ग्यासको अभाव र आपूर्तिमा कालोबजारी भइरहेको गुनासो आएपछि गृह मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले संयुक्त रूपमा बजार अनुगमन तीव्र बनाएका छन्। मन्त्रालयहरूले प्रहरीको सहयोगमा अनुगमन तीव्र बनाएका हुन्। आज काठमाण्डुका 55 ग्यास डिपोमा प्रहरी परिचालन गरी उपभोक्तालाई ग्यास वितरण सहज बनाएको छ। हिजो मात्रै प्रहरीले डिपोसँग समन्वय गरेर 7,700 भन्दा बढ़ी सिलिण्डर बिक्रीमा सहजीकरण गरेको थियो। भक्तपुरमा भनी एउटा सिलिण्डर 7,000 रूपियाँमा बिक्री गरेको आरोपमा एकजना पक्राउ परेका थिए। उद्योग मन्त्रालयका सहसचिव नेत्र प्रसाद सुवेदीले ग्यासको आपूर्ति सहज हुँदै गए पनि उपभोक्तालाई समस्या पार्ने र महँगो मूल्यमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी बनाइएको सीआईएनसँग बताउनुभयो।
1: ग्यासको आपूर्ति विदेशबाट राम्रै भइरहे पनि भित्रपट्टि चाहिँ नेपालभित्रको वितरणमा केही समस्याहरू देखिएको थियो र यो समस्यालाई पहिचान गरेर समाधान गर्न हामीले यो क्युआरटी भन्छ नि, क्विक रेस्पोन्स टिम संचारमा ल्यायौं। आज चाहिँ चौथो दिन हो यो रेस्पोन्स टिमले काम गरिरहेको, जो चाहिँ साह्रै निटी छ, खाँचोमा छ, अरू वैकल्पिक उपाय छैन भने उसलाई चाहिँ तुरन्त उपलब्ध गराउने गरी त्यो टिमले काम गरिरहेछ। गृह मन्त्रालयको पनि समन्वयमा प्रहरी पनि संलग्न भएर बाँधिएको कुराहरू पनि आइरहेछ र वाणिज्य विभाग लगायतको टोलीले चाहिँ निरन्तर अनुगमन पनि गरिरहेछ।
5: नेपाल आयल निगमले भने ग्यासको आपूर्ति निरन्तर भइरहेको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह गरेको छ। लुम्बिनी प्रदेशका 44 गाउँपालिकामा गरिएको अध्ययनमा 20,000 भन्दा बढ़ी बाँदर रहेको पाइएको छ। त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर हरिश शर्मा नेतृत्वको टोलीले गरेको अध्ययनमा रातो बाँदर, पहरे बाँदर र लंगुर गरी तीन प्रजातिका बाँदर भेटिएका छन्। अध्ययन अनुसार किसानलाई सबैभन्दा बढ़ी दुःख रातो बाँदरले दिने गरेको छ। बाँदरका कारण बाली नालीमा क्षति बढ़नुका साथै मानव वन्यजन्तु दण्ड समेत बढ़ेको अध्ययनले देखाएको छ। बाँदरको संख्या व्यवस्थापनका लागि बन्ध्याकरण, हिरालु राख्ने र क्षति भएका किसानलाई क्षतिपूर्ति दिने लगायतका उपाय अपनाउन सुझाव दिएको छ। वन्यजन्तुको वासस्थान स्थानीय तहको सीमा भन्दा बाहिरसम्म फैलिने भएकाले समस्या समाधानका लागि समग्र क्षेत्रलाई समेटेर योजना बनाउनुपर्ने अनुसन्धानकर्ताको भनाई छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले वातावरण संरक्षण ऐन 2076 संशोधन गर्न तयार पारेको मस्यौदाका बारेमा आएका जाहेज सुझाव र सार्वजनिक भइरहेका विचारलाई समावेश गरेर अघि बढ़ने बताएको छ। विधेयकका वातावरण निरीक्षण र वातावरण परीक्षक पदको न्यूनतम शैक्षिक योग्यता सम्बन्धी प्रावधानमा गम्भीर त्रुटि भएको भन्दै देशभरका विश्वविद्यालय केन्द्रीय विभाग तथा आंगिक र सम्बन्धन प्राप्त क्याम्पस सरकारवालाले संयुक्त रूपमा ध्यान आकर्षण गराउँदै आएका छन्। सीआईएनसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता डाक्टर महेश्वर ढकाल,
6: मस्यौदामा छलफल चलिरहेको छ, फाइनल निर्णय भएको अवस्था होइन। जुन यसभन्दा अगाडि मस्यौदामा चाहिँ वातावरण विषय नपरेको मान्छेहरूलाई पनि स्पेस दिने गरी आयो भन्ने जुन गुनासो भन्नुभयो, अब त्यो गुनासो स्वाभाविक छ होइन। हामीले सुझाव कलेक्सनहरू गरिरहेको अवस्था छ मन्त्रालयले, अब सुझाव आयो भने त्यस्तो सुझावहरूमा सम्बोधन गरेर जाने सरकारको पनि छ, मन्त्रालयको पनि छ, त्यसमा संशोधन गरेर सुझावहरूलाई समेटेर जान सकिन्छ। मस्यौदा तयार गरेर जुन कुरो बाहिर आएछ नि त्यो एकदम राम्रो पक्ष हो भन्ने लाग्छ। किन भन्नुहुन्छ भने मन्त्रालयले पनि ऐन संशोधन गर्दैछ भन्ने जानकारी भयो एउटा कुरा, अनि अर्को कुरो यसको ऐन नीति निर्माण गर्दा पारदर्शी तरिकाले गर्नुपर्छ भन्ने कुरा छ। सरोकारवाला साथीहरूले जुन कन्सर्नहरू भनौँ न सम्बन्धित सरोकारवालाहरूले राख्नु भएको छ, उहाँले लिखित रूपमा मन्त्रालयमा सुझावहरू दिनुभएन भने उहाँहरूको सुझावहरूलाई सम्बोधन गर्नुपर्ने हुन्छ, हामी गर्छौँ भन्ने फेरि।
5: यसअघि त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय लगायत 16 शैक्षिक निकायका वातावरण विज्ञान तथा वातावरण इन्जिनियरिङ विभागका प्रमुख तथा प्रतिनिधिहरूले हस्ताक्षर गरी वातावरण क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध नरहेका अन्य विषयमा स्नातक तह गरेका र 2 वर्ष स्थायी सेवामा रहेका कर्मचारीलाई पनि समान रूपमा योग्य मान्ने व्यवस्था सच्याउन माग गरेका थिए। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा बढ़िरहेको नदी कटान र त्यसबाट उत्पन्न हुन सक्ने जोखिमको स्थलगत अनुगमन गर्दै बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। मुख्यमन्त्री आचार्यले नदी कटान नियन्त्रणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले नदी कटान नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक स्रोतको व्यवस्थापन गर्ने र विपद व्यवस्थापन कोषबाट समेत बजेट उपलब्ध गराउने स्पष्ट पार्नुभयो।
7: सुस्तावासी आदरणीय दाजुभाइ दिदी बहिनीहरू, नदी कटानलाई रोक्नको निम्ति जुन खालको यहाँहरूले भूमिका निर्वाह गर्नुभएको छ, काम गर्नुभएको छ, त्यसको निम्ति म प्रदेश सरकारको तर्फबाट यहाँहरूलाई दिलैदेखि हार्दिक धन्यवाद भन्न चाहन्छु। सुरक्षा कर्मी साथीहरूले अहिले यो कटान क्षेत्रलाई रोकेर यो सुस्ता जोगाउने जुन मान अभियानमा उहाँहरू जुटिरहनु भएको छ, उहाँहरूलाई पनि म उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद भन्न चाहन्छु। यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु, प्रदेश सरकारको तर्फबाट आवश्यक पर्ने जे जति पैसा लाग्ने छ त्यसको निम्ति प्रदेश सरकारले व्यवस्थापन गर्नेछ। विपदबाट हामीले त्यो बजेटको व्यवस्थापन, आवश्यक पर्ने बजेटको व्यवस्थापन गर्नेछौ।
5: सुस्ता क्षेत्रमा नदी कटान बढ़दै जाँदा सीमावर्ती बस्ती तथा नेपाली भूमिमा जोखिम बढ़ेको स्थानीय बासिन्दाले मुख्यमन्त्री आचार्यलाई जानकारी गराएका थिए। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशका हिमाली पहाड़ी र तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम खालको पानी र हिउँ पर्ने सम्भावना छ भने पहाड़ी तथा तराई भूभागका धेरै स्थानमा समेत मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभाग, कर्णाली प्रदेशका पहाड़ी भूभाग साथै सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेकोले सावधानी अपनाउनु पर्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद वरूण पौडेलले सीआईएनसँग बताउनुभयो।
8: सुदूरपश्चिम प्रदेश होइन राति भागमा चाहिँ त्यस्तै गण्डकी प्रदेशको पहाड़ी भूभागमा, सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका एक स्थान, त्यस्तै हाम्रो यो कोशी प्रदेशको तराई भूभागका एक स्थानमा चाहिँ भारी वर्षाको सम्भावना छ। बाँकीतिर औसत वर्षा अनुसार देखिन्छ, त्यो ठूलो खालको झरी टाइपको छैन, वर्षा भए पनि रोकिने खालको देखिन्छ, त्यही नै हो। यतिकै अब मनसुन चाहिँ मनसुनको समयमा छौँ हामी होइन, त्यसरी नै बुझ्नुपर्ने हुन्छ अब ठ्याक्कै होइन। तर पहाड़ी भूभागहरूमा चाहिँ मनसुनको समयमा जलवाष्पहरू आइरहेको हुन्छ पहाड़ी भूभागमा, अब त्यसले गर्दाखेरि त्यहाँ चाहिँ वर्षा हुन्छ। कतिपय अब सबै वर्षा भएको ठाउँ पहाड़ी भूभागहरू छ भने त्यहाँ पहिरो जान्छ।
5: कोशी गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा धेरै भारी पानी पर्ने सक्ने पूर्वानुमान गरिएको र ती क्षेत्र र भूभागमा बाढ़ी पहिरोको जोखिम रहेको महाशाखाको भनाइरहेको छ। संघीय संसद प्रतिनिधि सभाको भोलि बस्ने बैठकमा चार विधेयक प्रस्तुत हुने भएका छन्। दुई मन्त्रीसँग सांसदको प्रश्न उत्तर हुने कार्यक्रम पनि संघीय संसद सचिवालयले सम्भावित कार्यसूचीमा राखेको छ। दिउँसो एक बजे बस्ने बैठकमा शुरूमा मन्त्रालयगत प्रश्न उत्तरको कार्यक्रम रहने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभयो। परराष्ट्र मन्त्रालय र युवा श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्न उत्तरको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तय गरिएको गिरीले सीआईएनलाई जानकारी दिनुभयो।
2: परराष्ट्र मन्त्रालयको सन्दर्भमा दुईटा प्रश्नहरू छन् भने युवा श्रम र रोजगारको सन्दर्भमा भोलिका लागि एउटा प्रश्न छ। प्रश्नोत्तर कार्यक्रम भइसके पछाडि व्यवस्थापन कार्य अन्तर्गत भोलि दर्ता भएर बसेका तीनटा विधेयकहरू सभामा प्रस्तुत हुन्छन्, यानि पेश हुन्छन् अथवा यसलाई टेबल भएको रूपमा पनि बुझ्न सकिन्छ। यस्ता तीनटा विधेयकमा चाहिँ कर्मचारी संघको दोस्रो संशोधन विधेयक 2083 छ, त्यसै गरेर मेन मिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 र बालश्रम तथा नियमित गर्ने विधेयक 2083 छ भने एउटा विधेयकमाथि चाहिँ विचार गरियोस् अथवा सैद्धान्तिक छलफल हुन्छ, त्यो चाहिँ विधि निर्माणको क्रममा त्यसपछि चाहिँ संशोधन राख्न सकिन्छ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने कार्यसूची रहेको छ।
5: नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पुनरावलोकन आदेशलाई सहज रूपमा लिएको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानिपामा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति थापाले पार्टीका कामहरू विधान सम्मत भएकाले डराउनु पर्ने अवस्था नरहेको बताउनुभयो।
3: मेरो संयोजकत्वमा सदस्यता समिति बनेको थियो, आरएनए नेता महेन्द्र यादव यहाँ हुनुहुन्छ, उहाँको नेतृत्वमा पछि हामीले छानबिन समिति बनायौं, हामी सबैले चित्त बुझाएका थियौं। यसै गरिकन छानबिन समिति बनाउने हो के बनाउने हो, सबै कुराहरू बसेर छलफल गर, सबै साथीहरूलाई समेटेर अधिवेशनमा लिएर जाने हो। यो जिम्मेवारी पूरा गर्ने कुरामा तलमाथि गर्ने कुरा छ, यो कुरा गर्ने कुरामा संवाद गरिरहेको सब संवाद गर्छ। तर एउटा कुरा चाहिँ म ख्याल गरिदिन सबैलाई आग्रह गर्न चाहन्छु, तर्साएर चाहिँ म तर्से

0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजाबाट सेना फिर्ती सम्बन्धी 15 बुँदे योजना अस्वीकार गर्नुभएको छ। उहाँले हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने स्पष्ट पार्नुभएको छ। नेतन्याहुले इजरायलले 15 बुँदे दस्तावेज अस्वीकार गरेको बताउनुभयो, तर हमासले इजरायलले गाजामा जारी सबै प्रकारका सैन्य कार्यवाही अन्त्य गरी आफ्ना सेना फिर्ता गरेपछि मात्र आफ्ना भारी हतियार हस्तान्तरण गर्ने शर्त राखेको छ। अब खेल खबर। सुदूरपश्चिम रोयल्सले आगामी नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटका लागि इंग्ल्याण्डका अलराउण्डर सेफ अली जैवलाई अनुबन्धन गरेको छ। जैव पहिलो संस्करणमा पनि सुदूरपश्चिमबाट खेल्नु भएको थियो। त्यतिबेला उत्कृष्ट प्रदर्शन गर्नुभएका वहाँ प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाड़ी घोषित हुनुभएको थियो।
1: सरकारी कार्यालयलाई बिचौलिया र भीड़भाड़ रहित बनाउन चालिएको कदमबाट सेवाग्राही खुशी।
2: केही कामहरू लिएर आउँदाखेरि बाहिर गेटबाटै अब बिचौलियाहरू अब दलालीहरू हुन्थ्यो नि, दलालीहरू हामी यहाँ गर्छौँ उहाँ गर्छौँ भनेर पैसा खाने झन्झटहरू हुन्थ्यो, तर अहिले चाहिँ सिधै आएर आफ्नो कामहरू छिटो छरिटो ढंगले लिन पाउने अवस्था भएको छ।
1: स्थानीय सरकार र प्रशासनको पहलबाट देखिएको नतिजा अरू प्रशासन कार्यालयका लागि पनि अनुकरणीय। रिपोर्ट बर्खाको समयमा बालबालिकालाई झाडा पखालाबाट बचाउने कसरी? संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
4: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
5: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहारका हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
5: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
5: साथै
4: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
6: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: प्रोडक्ट कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। संघीय स्तरमा सिंहदरबारको काम कार्यवाहीमा परिवर्तन गर्न खोजिए जस्तै जिल्लामा प्रशासन कार्यालयहरूबाट पनि सेवाग्राहीलाई दिँदै आएको सेवा सुविधा र गुणस्तर सुधारका लागि 77 जिल्लालाई गृह मन्त्रालयले निर्देशन दिँदै आएको छ। सुधारका लागि धेरै जिल्लामा काम पनि शुरू भइसकेको छ। त्यसै मध्येमा पर्छ जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक। सामान्य प्रशासनिक कामका लागि आउने सेवाग्राहीले पनि घण्टौं लाइन बस्नुपर्ने, एउटा कामका लागि पटक पटक विभिन्न कोठा चाहर्नुपर्ने र प्रक्रिया नमिल्दा दिनभर बिताउनु पर्ने अवस्था हिजो आज नभएपछि सेवाग्राहीलाई सजिलो भएको छ।
3: सेवा लिन आउने नागरिकले एउटै स्थानबाट अधिकांश सेवा प्राप्त गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा हुने भीड़भाड़, झन्झट र बिचौलियाको प्रभाव समेत घटेको सेवाग्राहीले बताउन थालेका छन्। सेवाग्राहीको सहजताका लागि टोकन प्रणाली र सार्वजनिक सूचना प्रसारण अर्थात पब्लिक अनाउन्समेन्ट प्रणाली लागू गरिएको छ। यसबाट भएको सजिलोका बारेमा बताउँदै मेलम्ची नगरपालिकाका स्थानीय सरस्वती श्रेष्ठ,
4: अहिले यताउति दौड़िनु पर्ने एउटै कोठाबाट त्यहाँ अब टोकन सिस्टमले गरेर त्यहाँबाट त्यहाँ जानु भने बाबुआमाको छोटो छोटो मागदियो।
3: सेवा कक्षमा पुगेपछि कर्मचारीले शुरूमा सेवाग्राहीका कागजात रुजु गर्छन्। आवश्यक कागजात नपुगे प्रक्रिया पूरा गर्न सुझाव दिन्छन् भने कागजात पूरा भएका सेवाग्राहीलाई टोकन उपलब्ध गराएर प्रतीक्षालयमा बस्ने व्यवस्था गरिएको छ। पालै पालो सेवा उपलब्ध

0: गराइने भएपछि लामो समय लाइनमा बस्नुपर्ने बाध्यता हटेको छ। जुगल गाउँपालिकाबाट आउनुभएका टंक बहादुर सिलवाल,
1: अब हामी यहाँ केही कामहरू लिएर आउँदाखेरि बाहिर गेटबाटै अब बिचौलियाहरू अब दलालीहरू हुन्थ्यो नि, दलालीहरू हामी यहाँ गर्छौँ वहाँ गर्छौँ भनेर पैसा खाने झन्झटहरू हुन्थ्यो, तर अहिले चाहिँ सिधै आएर आफ्नो कामहरू छिटो छरिटो ढंगले लिन पाउने अवस्था भएको छ।
0: प्रशासन कार्यालयमा सेवाग्राहीका लागि प्रतीक्षालयसँगै खानेपानी र निशुल्क वाईफाईको समेत व्यवस्था गरिएको छ। नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राहदानीको बायोमेट्रिक तथा वितरण र राष्ट्रिय परिचय पत्रको बायोमेट्रिक तथा वितरण लगायत सबै सेवा हलबाट उपलब्ध गराइँदै आएको छ। प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे,
2: जिल्ला प्रशासनबाट प्रदान गर्ने सेवामा बाहिर कुनै पनि खालको बिचौलियाको प्रवेश नहोस् भन्ने हिसाबले निषेधै गरेका छौं। उहाँहरूलाई आवश्यक पर्ने निवेदन लेखिदिनेदेखि लिएर आवश्यक प्रक्रिया चाहिँ सबै कार्यालयले व्यवस्थापन गरिरहेको छ। त्यसैले कोही पनि माध्यमको भनसुनको आवश्यकता चाहिँ जिल्ला प्रशासन सिन्धुपाल्चोकमा जरूरी हुँदैन भन्ने कुरा चाहिँ यहाँहरूका माध्यमबाट पनि हामी सेवाग्राहीहरूलाई सूचित गर्न चाहन्छौँ।
0: सेवा प्रवाहलाई थप नागरिक मैत्री बनाउन निशुल्क अनलाइन आवेदन तथा सहजकर्ता सेवा समेत जिल्ला प्रशासन कार्यालयमा सञ्चालन गरिएको छ। चौतारा साँगाचोगडी नगरपालिकाले एकजना सहजकर्ताको व्यवस्था गरी राहदानी तथा राष्ट्रिय परिचय पत्रको अनलाइन आवेदन फारम भर्ने, कार्यालयसँग सम्बन्धित निवेदन लेख्ने र आवश्यक कागजातको फोटोकपी गर्ने सम्मका सेवा निशुल्क उपलब्ध गराइएको छ। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बरखयामा बालबालिकालाई झाडा पखालाको उच्च जोखिम,
4: बच्चाको हात पनि राम्रोसँग खानेपानीले पखाल्ने, आफूले पनि गर्ने खानेकुराहरू छुँदाखेरि हात मात्र भएर पकाउने ठाउँ भाँडा सबैतिर सरसफाइमा चाहिँ ध्यान दिनुपर्छ, ताजा खानेकुरा खुवाउने।
3: बालबालिकालाई झाडा पखालाबाट जोगाउने उपाय के होला? विज्ञको सुझाव सहितको संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नु भएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ। सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि,
8: फोन नम्बर 082-563-479,
6: मोबाइल नम्बर 98-494-67-487।
9: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
10: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
9: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, जम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाट आउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
11: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार,
6: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड घोराही दाङ, फोन नम्बर 082-563-479, 98-478-1817 र 98-478-6443।
6: भर्ना सम्बन्धी सूचना,
10: बर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
6: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
12: सम्पर्क फोन नम्बर 082-563-1133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-2086।
4: जाडो महिनामा चाहिँ यो भाइरसले गर्ने भएको भएर वातावरणमा जुन भाइरसको इन्फेक्सन हुन्छ त्यसले गर्दाखेरि हुन्छ, उसलाई रुवाखोकी पनि लाग्छ, जाडा रङ्गा पनि लाग्छ, त्यो हुन सक्छ।
8: बाल बालिकालाई लाग्ने जुन झाडा पखाला छ यो गर्मी याममा त्यो पनि मनसुनका समयमा हुने झाडा पखालालाई चाहिँ कसरी रोक्न सक्छ अभिभावकले?
4: सफाई नै हो होइन, शिशु बालबालिकालाई खाना खुवाउनु अगाडि हात धुन लगाउने, आफूले पनि हात धुने खुवाउने बेलामा पानी जहिले पनि उमालेर खुवाउने। हामीले पानी चाहिँ उमालेर खान्छौँ अनि अरू अरू कुरा चाहिँ त्यो खाने पानीले सफा गर्दैनौँ होइन, धाराको पानीले गर्छौँ। त्यो गर्दाखेरि पानी त उमालेर खाएको छौँ तर अब हात धुँदाखेरि पनि पानी यत्तिकै हामीले त्यति राम्रोसँग हात नधुने र सफा पानीले हात नधुँदाखेरि पनि त्यसले गर्दाखेरि पनि समस्या हुन सक्छ। झिङ्गा बनकेको कुराहरू नखान दिने होइन, खानेकुराहरू छोपेर राख्ने, ताजा खानेकुरा खाने, घरमै पकाएको तातो तातो खानेकुरा खायो भने चाहिँ संक्रमण हुने चान्स कम हुन्छ।
8: अभिभावकले चाहिँ ख्याल गर्नुपर्ने कुराहरू जस्तो यो गल्ती गर्दाखेरि चाहिँ बालबालिकालाई अझ विशेष गरी सहर केन्द्रित बालबालिकाहरूलाई चाहिँ झाडा पखला लागिरहेछ भन्ने के छ यहाँको अनुभव?
4: एउटा त पानीकै भयो होइन, पानी उमालेर नखुवाउने, प्रशोधन गरेर नखुवाउने एउटा भयो। अर्को कुरा चाहिँ नि बजारको खानेकुराहरू खुवाउने होइन, अब किनेर ल्याएर अब अलिक कहाँ पकाउने किनेर ल्याएर खायो भन्दाखेरि अब त्यो कस्तो हुन्छ, बासी खानेकुरा हुन्छ, त्यसमा चाहिँ नि किटाणु भइसकेको खानेकुरा खाँदाखेरि बढी हुन्छ, बचालेर हुन्छ त्यसैले खुवाइदिउँ भन्ने त्यसैले खाना र पानीबाटै सर्ने भएको भएर त्यतातिर चाहिँ अलिक बढी नै ध्यान दिनुपर्छ।
8: विद्यालयमा अब पानी अब घरबाट कतिपय घरैबाट बोतलमा लिएर जानुहुन्छ होइन, कतिपयले विद्यालयमा पनि भरेर खानुहुन्छ, अनि त्यो बोतलको पानी खाँदै गर्दाखेरि चाहिँ बोतलको मुख गाडेर खाने र मुखमा भएको केही खानेकुरा चाहिँ बोतलमा पनि खस्ने पनि हुँदो रहेछ कि, त्यसले चाहिँ कतिको जोखम
4: गर्दाखेरि पनि हुन सक्छ। त्यो किटाणु नै त्यसमा, त्यो बोतल हामीले राम्रोसँग सफा गरेन भने त्यसैमा किटाणु बढ्छ अनि त्यसले गर्दाखेरि पनि हुन सक्छ संक्रमण।
8: खानपानमा चाहिँ के ध्यान दिने झाडा पखाला नलागोस् भनेर?
4: प्रशस्त पानी खाने, शुद्ध खाने, उमालेको खाने, तातो तातो खाने, सकुबल होइन, ताजा खाने, बासी सडेगलेको नखाने, फलफूलहरू खाँदाखेरि पनि खाने पानीमा राम्रोसँग पखालेर खाने,
8: खाने पानीमै पखाल्नु पर्यो,
4: पानीमै पखाल्नु पर्यो, एकछिन एकछिन पानीमा डुबाएर राम्रोसँग खाने पानीले पखाल्यो भने चाहिँ नि त्यसमा भएको अब कहिले कहिले कीटनाशक औषधिहरू पनि हाल्या हुन्छ र त्यसमा झिङ्गा सिङ्गा भन्केको छ भने त्यसरी शुद्ध गर्न सकिन्छ।
8: यदि बच्चालाई झाडा पखाला लागिहाल्यो भने शुरूवाती चरणमा के गर्ने?
4: झाडा पखाला लागिहाल्यो भने पनि उसलाई खाना चाहिँ नरोक्ने, हामीले चाहिँ गर्छौँ नि खानापिना सब बन्द गरिदिएपछि उसमा पानीको कमी हुन सक्छ, त्यसैले उसले उसले खाने हामीले पकाएर दिने खाना एकदम पचाउन गाह्रो हुने होइन सादा खानाहरू खुवाइरहने र पानी प्रशस्त खुवाउने, अनि एकदमै धेरै भयो भने जीवनजल पानीहरू पनि खुवाउने। बच्चाले कहिले कहिले मान्दैनन् जीवनजल पानी खान, त्यसैले सादा पानी मात्रै खुवाएको पनि भन्नुहुन्छ कतिजनाले, तर बीच बीचमा जीवनजल उसलाई त्यो झाडा पखालाबाट नुन गएको हुन्छ त्यसको त परिपूर्ति त गर्नु पर्यो, त्यसैले बीचबीचमा चाहिँ नि जीवनजल पानी जसरी हामीले एक लिटरमा बनाउँछौँ त्यसरी नै बनाउने, सादा पानी र त्यो बीचबीचमा गरेर खुवाउन सकिन्छ।
8: कति पटक भयो भने चाहिँ अस्पताल कुद्दैहाल्नुपर्छ?
4: त्यस्तो भन्ने पटकले भन्दा पनि अब पानीको कमी हुँदै गएपछि बिस्तारै पिसाब कम हुन्छ, बच्चा सुस्तै हुँदै जान्छ, सुरुमा एकदमै पानी खान खोज्छ अनि बिस्तारै पानी खान छोड्छ, लट्ठ हुन्छ होइन, त्यसैले अब सकभर सधैँ भइरहने भन्दा एकदम धेरै भयो, बच्चा पहिलाको जति चङ्खा एक्टिभ छैन भने पनि लानु पर्यो, पिसाब कम भयो भने लानु पर्यो, अलिकति उसको अलिक सुस्त जस्तो देखियो भने तुरन्तै लानुपर्छ, त्योभन्दा अगाडि बच्चा दिशा गरेर चाहिँ खाइरहेछ खेलिरहेछ भने पानी प्रशस्त खुवाउनु सकिन्छ।
8: झाडा पखाला भइसकेपछि अब निको भयो, निको हुने चरणमा छ, त्यति बेला चाहिँ खानेकुराहरू के बार्न लगाइन्छ कि? धेरै साह्रो भात खानु हुँदैन, चिल्लो पिरो अमिलो खानु हुँदैन, अनि दालको झोल सकेसम्म दालको झोल मात्रै पनि खुवाउने चलन पनि छ नि त, यो सही हो कि गलत हो?
4: त्यो अब दालको झोल मात्रै सबै झन् त्यति बेला उसलाई बढी पौष्टिक तत्वको
8: पचाउन सक्दैन भनेर चाहिँ खान
4: दिनुपर्छ। एकैचोटि खाना पच्न गाह्रो हुने कुराहरू खुवाउने भन्दा बिस्तारै उसको जिउ शरीरले नै माग्न थाल्छ नि, बच्चाले खाना खोजेको छ भने खुवाउन सकिन्छ, आफैले पकाएर राम्रोसँग पकाएर अनि दाल खुवाउँदाखेरि चाहिँ हाम्रो त्यो रसमा मात्र त धेरै प्रोटिन नै हुँदैन,
8: छोक्रा राखेर
4: गरेर खुवाउनुपर्छ दाल खुवाउँदाखेरि।
8: मुसुरीको दाल अलि बढी खुवाउने, मुङको दाल खुवाउने, अनि मासको दाल खुवाउनु हुँदैन, कालो दालहरू हुन्छ नि खुवाउनु हुँदैन भन्ने पनि छ,
4: सबै थोक खुवाउन सकिन्छ।
8: तपाईँको सुझाव के छ अभिभावकलाई यो मनसुनको समयमा?
4: मनसुनको समयमा सरसफाईमा सबभन्दा ध्यान दिनुपर्छ, पानी उमालेर खाने, बच्चाको हात पनि राम्रोसँग खानेपानीले पखाल्ने, आफूले पनि गर्ने, खानेकुराहरू छुँदाखेरि हात मात्र भएर पकाउने ठाउँ भाँडा सबैतिर सरसफाइमा चाहिँ ध्यान दिनुपर्छ। ताजा खानेकुरा खुवाउने र बच्चालाई झाडा पाखाला लागिहाल्यो भने जीवनजल पानी खुवाउने, धेरै भयो भने अस्पतालमा सल्लाह लिने।
13: बर्खाको समयमा बालबालिकामा झाडा पखालाको जोखिम र बस्नका लागि गर्नुपर्ने पूर्व तयारीका बारेमा वरिष्ठ बाल रोग विशेषज्ञ प्राध्यापक डाक्टर कल्पना उपाध्याय सुवेदीसँगको यो कुराकानी सकिएसँगै आजलाई हाम्रो पालोको समय सकिएको छ। विपद वा अन्य कुनै पनि संक्रामक रोग र यसको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार भए साझा खबर @gmail.com इमेल गर्नुहोला। सीआईएनको सामाजिक सञ्जाल मार्फत पनि तपाईँले प्रश्न तथा विचार पठाउन सक्नुहुनेछ। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईको पालो।
14: लुम्बिनीका 44 पालिकामा 20,000 भन्दा बढ़ी बाँदर भेटिएका छन्। व्यवस्थापनका लागि अध्ययन समितिको 3 सुझाव रहेको छ। ग्यास अभाव हटाउन बजार अनुगमन तीव्र पारिएको छ। कालो बजारी गर्नेलाई कार्यवाही गरिने भएको छ। आज राति देशभर मेघ गर्जन सहित वर्षाको सम्भावना छ। केही स्थानमा भारी वर्षाको चेतावनी समेत जारी भएको छ। सुस्तामा बढ़दो नदी कटानको जोखिम, बजेट अभाव हुन नदिने मुख्यमन्त्रीको प्रतिबद्धता रहेको छ। वातावरण विधेयकको शैक्षिक योग्यता प्रावधानमा त्रुटि सच्याउन माग गरिएको छ। उच्च आर्थिक वृद्धिका लागि लगानी विस्तारसँगै नीतिगत सुधार आवश्यक रहेको छ। प्रतिनिधि सभा बैठकमा भोलि 4 विधेयक प्रस्तुत हुँदैछन्। 2 मन्त्रीसँग सांसदको प्रश्न उत्तर कार्यक्रम पनि तय भएको छ। अदालतको आदेशलाई सहज रूपमा लिएको कांग्रेस सभापति थापाको भनाई छ। र अमेरिकी राष्ट्रपतिले गाजाबाट सेना फिर्ता गर्ने 15 बुँदे योजना स्वीकार गर्नुभएको छ। एनपीएल खेल्न सुदूरपश्चिम क्रिकेटमा इंग्ल्याण्डका जैव अनुबन्धित हुनुभएको छ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्रान्स चेक यति बेला रात्रिको 8 बजेको छ।
2: थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश समयको आवाज।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै दिनेश जोशीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: देश सरकारको शासकीय अराजकताबाट आक्रान्त भएको गगन थापाको आरोप, सरकार असफल भइ नसकेको रवि लामिछानेको जवाब।
0: सिट्ठी फुकेर सड़क दुर्घटना न्यूनीकरण नहुने ट्राफिक प्रहरीको भनाई, नागरिकसँग गर्ने व्यवहार सुधार्न पूर्वाधार विकास समितिका सभापतिको आग्रह।
1: राष्ट्रपतिले भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्ने, आगामी महाधिवेशनमा केन्द्रित कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि शुरू।
0: इरानका सर्वोच्च नेता मुस्तफाको पहिलो पटक भिडियो सार्वजनिक, साउदीको लाल सागर तट स्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दावी।
1: र इन्फाको निलम्बन लगायत विषयमा छलफल गर्न राखेपाको बोर्ड बैठक आह्वान, इंग्ल्याण्डका क्रिकेटर सेफ अली जैबले सुदूरपश्चिमबाट एनपीएल खेल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले मुलुक अहिले सरकारको शासकीय अराजकताबाट आक्रान्त भएको आरोप लगाउनु भएको छ। पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सरकारले विधि सम्बद्ध प्रक्रिया र शक्ति पृथकीकरणको सिद्धान्तको सीमा नाग्न थालेको टिप्पणी गर्नुभएको हो। उहाँले कार्यपालिकाले न्यायपालिकाको सीमा समेत आफूभित्र पर्ने गरी व्यवहार गर्न थालेको तथा संवैधानिक निकाय र संसदलाई समेत नमान्ने प्रवृत्ति दोहोरिएको भन्दै यस्तो कुरामा छूट दिन नहुने टिप्पणी गर्नुभयो। उहाँले प्रधानमन्त्री पालेन्द्र शाहले भनेको एक्सप्रेस वेमा सरकार बिना ब्रेक चल्न सक्ने तर लेन मिच्न नपाउने बताउनुभयो।
3: प्रधानमन्त्रीले के भन्नुभयो, मेरो गाडी एक्सप्रेस वेमा हिँडेको, मेरो गाडीमा ब्रेक छैन, ब्रेक राख्नुहोस् नराख्नुहोस् तपाईँको छनौटको विषय, एक्सप्रेस वेमा हिँड्नुहोस् स्पिडमा हिँड्नुहोस् तपाईँको छनौटको विषय हो। तर स्पिडमा हिँड्ने हो, एक्सप्रेस वेमा जाने तपाईँको छनौट हो, तर लेनभन्दा बाहिर जान्छु भन्ने तपाईँको छनौटको विषय होइन, तपाईँले लेन मिच्न पाउनुहुन्न।
0: राष्ट्रपा सरकारले 2046 सालपछि उच्च पदमा पुगेकाहरूको सम्पत्ति छानबिन गर्ने भनेको, तर गृहमन्त्री सुधन गुरूङको सम्पत्ति छानबिन गरेको प्रतिवेदन नै लुकाएको भन्दै आपत्ति जनाउनुभयो।
3: सरकारले भन्यो म 2046 सालपछि सबैको सम्पत्तिको छानबिन गर्छु, त्यसमाथि हाम्रा वैधानिक प्रश्नहरू थिए, तर पनि आम रूपमा सार्वजनिक चासोको विषय भएको हुनाले गर्दा नेपाली कंग्रेस पार्टीले निर्णय नै गरेर हामीहरू सबैले आफ्नो विवरणलाई अगाडि बढायो। तर सरकारकै एउटा मन्त्रीको सम्पत्तिमाथिको छानबिनको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सार्वजनिक गर्ने वा नगर्ने कुनै एउटा निजी छनौटको विषय थियो थिएन।
0: त्यति मात्र होइन, थापाले पासपोर्टको ठेक्कादेखि कैयौं विषयमा विवादमा आए पनि आफूहरूले संवैधानिक व्यवस्था र विधिको शासनमा मात्र प्रश्न उठाउने गरेको बताउनुभयो। लोकतन्त्रमा अख्तियारका प्रमुखलाई सिंहदरबारमा बोलाएर बन्धक बनाउन नमिल्ने थापाले तर्क गर्नुभयो।
3: पासपोर्टको काण्डको बारेमा तपाईँ हामी सबैलाई थाहा छ, पासपोर्टको काण्ड कुन देशले किन्छ कुन देशले बेच्छ यो कार्यकारीको विषय हो, हामी त्यो जान्दैनौँ, हाम्रो त्यसमा कुनै मत पनि छैन, हामीलाई विश्वास पनि छ सरकारले यसमा हाम्रो ठिक ढङ्गले काम गर्छ भन्ने कुराको सम्बन्ध गरेर भने त्यसका बारेमा प्रश्न उठ्छ, उठि नै रहेको छ, संसदमा हाम्रो साथी उठाइराख्नु भएको छ। तर आजको दिनमा हामीले उठाउने प्रश्न भनेको कहाँनिर हो भने, प्रधानमन्त्रीको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखलाई सिंहदरबारको कोठाभित्र राखेर थुन्न पाइन्छ, बन्द बनाउन पाइन्छ, हाम्रो संविधानले यो दिन्छ।
1: विपक्षी दलले चर्को आलोचना गरिरहँदा सत्तारूढ दल रासोपाका सभापति रवि लामिछाने समेत सरकारका काम कार्यवाहीबाट खासै सन्तुष्ट नरहेको पाइएको छ। शुक्रबार रासोपाकै सांसदहरूले संसदमा सरकारको विरोध गरेपछि प्रधानमन्त्री बालेन्द्र शाहले राति सामाजिक सञ्जालमा आफू एक्लै परेको भन्दै स्टाटस लेख्नु भएको थियो। आयोजित एक कार्यक्रममा सभापति लामिछानेले पनि सरकार गठनको साढ़े चार महिनाको कार्य सम्पादनमा जनअपेक्षा अनुसार परिवर्तनको स्पष्ट आवाज हुन नसकेको स्वीकार गर्नुभएको हो। उहाँले सरकार बाटो बाटो विचलित भए नियन्त्रण गर्ने र पुनः सही मार्गमा ल्याउन हस्तक्षेप गर्ने चेतावनी दिनुभएको छ। सभापति लामिछानेले सरकार असफल भइ नसकेको र त्यस्तो अवस्था आउन नदिनेमा आफूहरू सचेत रहेको बताउनुभयो। सरकार संचालनको प्रक्रियालाई हवाई उडानसँग तुलना गर्दै लामिछानेले कहिलेकाहीँ प्राविधिक समस्या वा बाह्य कारणले उत्पन्न हुने अवरोधबाट नआत्तिन आग्रह गर्नुभयो।
4: आफ्नो बाचा आफ्नो लक्ष्य अनुसार काम गर्छ। सरकारले काम गरेनछ भने हामीसँग राजनैतिक पार्टी छ, बाटो बिरायो भने सरकारलाई जतिखेर पनि कान समाउन सक्ने क्षमता पोलिटिकल पार्टीले जहिले पनि राख्छ। त्यसकारणले त्यो अवस्थामा पुगेको पनि छैन, पुग्न हामी दिँदा पनि दिँदैनौँ। पुगेको खण्डमा लिगबाट बाहिर गयो भने पुनः लिगमा ल्याएर यात्रालाई सहज बनाउने बाटोमा हामी जान्छौँ। एज आई सेड अर्लियर, अलिकति टर्बुलेन्सहरू कहिलेकाहीँ आइरहन्छन्। यो यात्रामा हिँडिरहँदाखेरि बाटोमा कहिलेकाहीँ बादलका टुक्राहरूमा जहाज छिर्दाखेरि जहाज हल्लिन्छ, तर जहाज हल्लियो भन्नेमा लौ दुर्घटनामा पर्ने भयो कि छसिने भयो कि भनेर डर मान्नु पनि पर्दैन। एज आई सेड अर्लियर, सिट ब्याक एन्ड रिल्याक्स। हामी सही ढंगले असल नियतका साथ यो जहाजलाई गन्तव्यमा पुर्याउँछौँ।
1: पूर्व उप प्रधानमन्त्री लामिछानेले आफूहरूका वाचा तथा घोषणा अनुसार नागरिकका सुझाव र गुनासोहरूलाई पार्टीले नजिकबाट सुनिरहेको उल्लेख गर्दै आफूहरूलाई फेल हुने सुविधा नभएको बताउनु भएको छ। पछिल्लो समय खासै सार्वजनिक कार्यक्रममा नदेखिने लामिछाने नेपाली युवा उद्यमी मंचको 22 वार्षिक साधारण सभामा पुगेर वर्तमान अवस्थालाई लिएर चिन्तित नहुन आग्रह गर्नुभएको हो।
4: आज पनि सरकारले वाचा गरेको छ कि हामी धेरै मानिसलाई रोजगारी दिन्छौं। हामीले भनेका भिडियोहरू यत्र तत्र छन्, भनेको समयमा भनेका वाचाहरू पूरा नभएको हुन सक्दछन्, तर हामी हार मान्दैनौ नि। किन हार मान्दैनौ भने हामीलाई हार मान्ने छुटै छैन। इतिहासले कुनै पनि देशलाई कुनै पनि समाजलाई सधैँ यस्तो मौका नै दिँदैन। तपाईँ हामीलाई समाजले इतिहासले एउटा यस्तो मौका दिएको छ, हामी त त्यसको सम्माक मात्रै हौ, रिप्रेजेन्टेटिभ, वी रिप्रेजेन्ट यू। तर रियली साँच्चै नै परिवर्तन गर्न सक्ने त तपाईहरू हो।
1: रवि निकट मानिने सांसद एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले भने सरकारको बचाउ गर्दै परिणाम देखिन केही समय लाग्ने दावी पनि गर्नुभएको छ। वहाँले मुलुकको वर्तमान अवस्था र सुशासनका सम्बन्धमा धारणा राख्दै देश एकैपटक समृद्ध नहुने र सुशासन पनि रातारात नआउने बताउनुभयो। त्यसका लागि दीर्घकालीन सोच, निरन्तर प्रयास र नागरिकको विश्वास आवश्यक भन्ने उहाँको भनाइ छ।
5: परिवर्तन पछाडि सबै ठाउँहरूको नाम परिवर्तन भयो, मतलब अब एयरपोर्टहरूका कहाँ नाम हरि प्रधानमन्त्रीले हजुर एक्लै भन्नुभएको गरे एक्लै हामी हाम्रो कार्यकाल हाम्रो कार्यकालमा सबैभन्दा ठुलो चिज विश्वास चलाउनु पर्ने छ। एकैचोटि देश धनी बन्दैन, एकैचोटि सुशासन आउँदैन। साउन सकिएर वर्षात सकिसके पछाडि त्यो कोशी गण्डकी कर्णाली सङ्ग्रो हुनलाई असोज अन्तिम पुग्नुपर्छ। साउनमा सकिएको प्रसाद भगवान्मा सकिएको प्रसादलाई त्यो नदी सङ्ग्रिने त कार्तिक कुर्नुपर्छ, असोज अन्तिम नै कुर्नुपर्छ।
1: प्रधानमन्त्री बालिम शाहको नेतृत्वतर्फ संकेत गर्दै ढकालले वर्तमान सरकार वा प्रधानमन्त्रीलाई एक्लै जिम्मेवार ठहर गर्ने भन्दा पनि सामूहिक रूपमा परिणाम देखाउने तर्फ ध्यान दिनुपर्ने बताउनुभयो।
0: अपरिपक्व र असान्दर्भिक अभिव्यक्ति दिएर चर्चामा आउने ढकाल सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने अभिव्यक्तिका कारण फेरि विवादमा पर्नु भएको छ। ढकालले आज ललितपुरमा आयोजित एक कार्यक्रममा देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने धारणा राख्नु भएको हो। राजनैतिक परिवर्तनपछि देशका विभिन्न स्थान र कार्यालयको नाम परिवर्तन गरिए पनि प्रशासनिक केन्द्रको नाम नफेरिएको भन्दै उहाँले सिंहदरबारको नयाँ नाम समेत सुनाउनुभयो।
5: परिवर्तन पछाडि सबै ठाउँहरूको नाम परिवर्तन भयो, मतलब अब एयरपोर्टहरूका कहाँ नाम परिवर्तन भयो। त्यो सिंहदरबार भन्ने चाहिँ सिंह न हामीसँग सिंह छ, हामीसँग सिंह छैन। त्यो सिंहदरबार भन्ने चिजको नाम चाहिँ परिवर्तन भएन, त्यसलाई अनामनगर दरबार राख्दा हुन्थ्यो होला। त्यो परिवर्तन पछाडि दुनियाँ ठाउँको नाम परिवर्तन गर्दै गर्दा हामीसँग सिंह नै छैन, त्यसको नाम चाहिँ सिंहदरबार नै छ। र त्यसको केही हावभाव हातभङ्गीहरू त्यो भाषा जस्तै छ, त्यो चिर्न पर्ने छ।
0: नाम मात्र नभई सिंहदरबारको कार्यशैली र हाउभाउमा समेत सुधारको आवश्यकता रहेको उहाँको आशय थियो। सिंहदरबारको नाम फेर्ने असान्दर्भिक अभिव्यक्ति लगत्तै ढकालको चर्को आलोचना भइरहेको छ। राजावादी दल रापरपाका प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै ढकाललाई पनि आफ्नो नाम फेर्न सुझाव दिनुभएको छ। श्रेष्ठले ढकाललाई उपबुजुर्गको संज्ञा दिँदै जसको मनमा हरि छैन उसकै नाम गोबर राखे हुन्न भनेर सोध्नु भएको छ। कलाकार दीपक राज गिरीले सिंहदरबारमा जो जान्छ उसैले आफूलाई सिंह जस्तै ठान्छ भन्दै कटाक्ष गर्नु भएको छ।
1: नेपालमा दैनिक औसत 8 जनाको सड़क दुर्घटनामा मृत्यु हुने गरेको छ। करिब 75 जना गम्भीर घाइते हुने अवस्था रहेको छ। गत वर्षको तुलनामा सड़क दुर्घटनामा करिब 20% कमी आएको प्रहरीको तथ्याङ्क छ। आगामी वर्ष दुर्घटना अझ घटाउने लक्ष्यका साथ ट्राफिक प्रहरीले काम गरिरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुरेश प्रसाद काफेले बताउनु भएको छ। आज आयोजित ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू विषयक अन्तर्क्रिया तथा छलफल कार्यक्रममा उहाँले सड़क दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनको लागि प्रविधि मैत्री फेसलेस ट्राफिक प्रणालीतर्फ जानुपर्नेमा जोड़ दिनुभयो। एसएसपी काफेले ट्राफिक प्रहरीले सड़कमा सिटी फुकेर मात्रै ट्राफिक व्यवस्थापन तथा सड़क दुर्घटना न्यूनीकरण गर्न नसकिने बताउनु भएको छ।
6: मादक पदार्थ सेवन गरेर सड़कमा आइदिने, लागू पदार्थ सेवन गरेर सड़कमा आइदिने, तीव्र गतिमा सवारी साधनहरू सड़कमा गर्ने, जसको कारणले अरू जसले सड़क नियम पालन गरिरहनु भएको थियो उहाँहरूको जीवन चाहिँ खराब अथवा क्षति हुने अवस्था जुन छ, यो अवस्थालाई न्यूनीकरण गर्नको लागि अब ट्राफिकले सिटी फुकेर मात्र यो सम्भव हुँदैन, त्यसैले हामी फेसलेस ट्राफिकको कन्सेप्टमा जानुपर्छ।
1: सड़क नियम पालना नगर्ने चालकका कारण नियम पालना गरिरहेका अन्य सड़क प्रयोगकर्ता समेत जोखिममा पर्ने गरेको उहाँले बताउनुभयो। सड़कको डिजाइन तथा पूर्वाधार सुधारसँगै ट्राफिक शिक्षा विद्यालय तहदेखि नै पाठ्यक्रममा समेट्नु पर्ने उहाँको भनाइ छ। एसएससी काफेले ट्राफिक प्रहरीको पहिलो प्राथमिकता जरिवाना असुल्नु नभई सड़क दुर्घटना न्यूनीकरण गर्नु रहेको स्पष्ट पार्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजवेलले ट्राफिक प्रहरीले नागरिकसँग गर्ने व्यवहारमा सुधार्न आवश्यक रहेको बताउनु भएको छ। कतिपय ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने नागरिकले चिट नकाटी पैसा लिएर छाड्ने गरेको गुनासो आएको उल्लेख गर्दै गजरेलले संगठनमा अब यस्ता गतिविधि अस्वीकार्य हुने बताउनुभयो। ट्राफिक प्रहरीलाई बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन कायम गर्न निर्देशन दिनुभएको छ।
7: सुशासन हुनु पर्यो, त्यो भनेको हामीले चाहिँ कसैसँग चाहिँ आर्थिक प्रलोभन पर्ने होइन, आर्थिक लाभ लिने होइन, यी तीनटा कुरामा चाहिँ हामी स्पष्ट हुनुपर्छ। यदि यी कुराहरू हामी मान्न तयार छैनौँ, यो जागिर हाम्रो लागि होइन रहेछ भन्ने कुरा बुझ्नु भए हुन्छ।
0: नेपाल परिवेशमा भक्तपुरको एक सुधार गृहमा युवकको मृत्युपछि अवस्था तनावपूर्ण लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
9: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि बिचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवन।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: भक्तपुरको एक सुधार गृहमा युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ। सूर्य विनायक नगरपालिका एक सिरोटारमा रहेको उत्साहित सुधार गृहमा राखिएका युवकको आज बिहान मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको हो। युवकको स्वाभाविक मृत्यु नभई हत्या भएको भन्दै उनका आफन्तले सुधार गृह परिसरमा प्रदर्शन गरेका छन्। उनीहरूले दोषीलाई कार्यवाहीको माग गर्दै नाराबाजी गरेका हुन्। घटनामा संलग्न रहेको आशंकामा पाँचजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक कार्कीले जानकारी दिनुभयो। आज बिहान करिब 4 बजेतिर सूर्य विनायक नगरपालिका एक सिरोटारमा रहेको सुधार गृहमा उपचाररत पुरूषको मृत्यु भएको थियो। डीएसपी कार्कीका अनुसार मृतक सोही ठाउँका करिब 42 वर्षीय उमेश खड्गी रहेका छन्।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना मन्त्रीहरू र आम नागरिक बीच प्रत्यक्ष सम्वाद गराउन नयाँ कार्यक्रमको घोषणा गरेको छ। रासोपाले आगामी भदौ महिनादेखि नागरिक नीति र नेतृत्व नामक कार्यक्रम शुरू गर्न लागेको हो। यो कार्यक्रम अन्तर्गत सरकारमा रहेका रासोपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित हुनै पर्ने रासोपाका सहमहामन्त्री असीम शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ। भूमान्छेका आवाजलाई राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म पुर्याउन यो कार्यक्रमले पुलको काम गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। यो कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको छ, जसमा साँझ 5 बजेदेखि 6 बजेसम्म नागरिक सम्वाद अन्तर्गत नागरिकका लागि खुल्ला रहनेछ। यस अवधिमा मन्त्रीले सिधै सर्वसाधारणका गुनासा समस्या र अपेक्षा र सुझाव सुन्नेछन्। साँझ 6 बजेपछि नेतृत्व सम्वादमा मन्त्री पार्टीका केन्द्रीय सदस्यहरू र सांसद बीच संयुक्त बैठक बस्नेछ। यस बैठकमा नागरिकबाट प्राप्त सुझाव र देशका समसामयिक एवं नीतिगत विषयमा सघन छलफल गरी पार्टीको धारणा तय गरिने बताइएको छ।
4: नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानिपामा शुरू भएको छ। बैठकमा सभापति गगन थापाले पार्टीको 15 राष्ट्रिय महाधिवेशनका लागि तय भएको मिति कुनै पनि हालतमा तलमाथि नगर्ने वचन दिनुभएको छ। संस्थापन इतर समूहले पार्टीको राष्ट्रिय भेला बनाइसकेको अवस्थामा थापाले आगामी असोज 16 देखि 19 गतेसम्म महाधिवेशन गर्ने गरी तय गरिएको कार्यतालिका नै अन्तिम भएको प्रश्न पार्नु भएको हो। पूर्व सभापति शेरबहादुर देउवा फर्कन लागेको र नयाँ पार्टी खोल्ने तयारी भइरहँदा सभापति थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनका सम्बन्ध सर्वोच्च अदालतले दिएको पुनरावलोकन आदेशलाई सामान्य रूपमा लिएको बताउनु भएको छ। पार्टीको विधानसम्मत भएको विशेष महाधिवेशनले यसअघि नै निर्वाचन आयोग र सर्वोच्च अदालतले वैधानिकता दिइसकेको भन्दै डराउनु पर्ने अवस्था नरहेको थापाको भनाई छ। बैठकमा महामन्त्री प्रदीप पौडेलले 15 महाधिवेशनको तयारी, सरकारको सय दिने समीक्षा र समसामयिक राजनीतिक परिस्थिति सहितका विविध एजेण्डा प्रस्तुत गर्नुभएको छ। पौडेलका अनुसार महाधिवेशनको तयारीका लागि आवश्यक नियमावली र निर्वाचन निर्देशिकाका बारेमा पनि बैठकमा छलफल हुनेछ। साथै क्रियाशील सदस्यता अध्यावधि र नयाँ सदस्यता वितरणको प्रक्रियालाई अन्तिम रूप दिने र महाधिवेशन तयारी समिति गठन गर्ने विषय पनि एजेण्डामा समेटिएको छ।
3: राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत हस्तक्षेप र लगानी विस्तारलाई सँगसँगै लैजानुपर्ने बताउनु भएको छ। आज ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले नीतिगत हस्तक्षेप र लगानी विस्तारका कारण विगतमा उच्च आर्थिक वृद्धि दर भएको बताउनु भएको हो। नेपालको दीर्घकालीन आर्थिक वृद्धि दर औसतमा 4% रहेको उल्लेख गर्दै उहाँले नीतिगत हस्तक्षेप र लगानी विस्तारका कारण केही वर्षमा 7% आर्थिक वृद्धि हासिल भएको बताउनुभयो। उहाँले अहिले पनि लगानी विस्तार र नीतिगत हस्तक्षेप र पोलिसी रिफर्म गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो।
5: हाम्रो उच्च आर्थिक वृद्धिका लागि 3-4 कुरा महत्वपूर्ण हुन्छ। लङ रन ग्रोथ अहिले हेर्नुहुन्छ भने हाम्रो 60 वर्षको 50 वर्षको तथ्याङ्क यहाँले हेर्नुहुन्छ भने औसतमा हाम्रो आर्थिक वृद्धि 4% छ र कतिपय वर्षहरूमा हामीले 7% आर्थिक वृद्धि हासिल गरिरहेछौँ। तर त्यो 7% को आर्थिक वृद्धि हासिल गर्नुका पछाडि कतिपय अवस्थामा नीतिगत हस्तक्षेप हुन् कतिपय अवस्थामा हामीले लगानी बढाएका छौँ र आजको आवश्यकता के हो त भन्दा नीतिगत हस्तक्षेप र लगानी दुईटालाई सँगसँगै लानु पर्नेछ लगानी पनि बढाउनु पर्नेछ नीतिगत हस्तक्षेप पोलिसी रिफर्म पनि गर्नु पर्नेछ
4: प्रतिनिधि सभाको भोलिको बैठकमा चार विधेयक प्रस्तुत हुने भएका छन् दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर हुने कार्यक्रम पनि सम्भावित कार्यसूचीमा राखिएको छ दिउँसो 1 बजे बस्ने बैठकको शुरूमा मन्त्रालयगत प्रश्नोत्तरको कार्यक्रम रहने संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ परराष्ट्र मन्त्रालय र युवा श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची तय गरिएको छ बैठकमा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने र सो विधेयक प्रस्तुत गर्ने कार्यसूची छ कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले मेलमिलाप सम्बन्धी 2 संशोधन विधेयक 2083 युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले पाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची रहेको छ त्यस्तै प्रधानमन्त्री वारिन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले अरू 2 प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव समावेश छ यस्तै प्रधानमन्त्रीको तर्फबाट कानून मन्त्री गौतमले नेपाल विशेष सेवा ऐन 2042 को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची छ
3: नेपाल परिवेशमा राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला
2: जीवनमा थोरै कुराहरू छन्
6: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
7: मेड इन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
6: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
7: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
6: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
7: एकपटक दङ्गालीबाट किनेर हेर न
6: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
8: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
7: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
9: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
10: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा
7: प्रोप्राइटर सोमराज रैदास
11: सम्पर्क फोन नम्बर 0825567775
7: सम्पर्क नम्बर 98478726873
12: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
2: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन् मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने सिल्का हान्ने पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 0825567509 र मोबाइल 98453065023
13: परेको हो जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक कविन राईका अनुसार सुनकोशी नदीमा फेला परेको शवको होलिया काभ्रे मा आफन्तलाई पठाइएको छ आफन्तले सब पहिचान गरेको उहाँले बताउनुभयो तेलकुमारीलाई पिठीमा बोकेर तोलाल घाटबाट नदीमा हाम फालेका उनका श्रीमान 68 वर्षीय केदारनाथ पराजुलीको अवस्था भने अझै अज्ञात छ
4: 32 विश्व आदिवासी दिवसका अवसरमा आज राजधानीमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। आदिवासी जनजाति आयोगको अगुवाईमा काठमाण्डुको खुला मंचमा विशेष समारोह आयोजना गरी यो दिवस मनाइएको हो। दिवसका अवसरमा आयोजित कार्यक्रममा विभिन्न आदिवासी जनजाति समुदायले आफ्नो मौलिक परम्परा, संस्कृति र पहिचान झल्किने झाँकीहरू प्रस्तुत गरेका थिए। सहभागीहरूले आफ्नो जातीय पहिचान अनुसारका मौलिक वेशभूषा र सांस्कृतिक प्रदर्शन गर्दै दिवस मनाएका हुन्। आदिवासी जनजाति को हक अधिकार र पहिचानलाई स्थापित गर्ने उद्देश्यका साथ हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।
13: चितवन राष्ट्रिय निकुञ्जको 8 किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढ़ेको छ। नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरेसँगै काम अघि बढ़ेको हो। करिब 17,86,00,000 रूपियाँको लागतमा 25 मेगावाट विद्युत प्रवाह हुने गरी शारदा एण्ड सुम्नीमा भिसान जेबीले काम अघि बढ़ाएको हो। अहिले भएको भूमिगत विद्युतीकरणमा पटक पटक समस्या आएपछि पुनः नयाँ भूमिगत विद्युतीकरण गर्न लागिएको विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले जनाएको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानको सर्वोच्च नेता बनेता मोस्तफा खामेनीको पहिलो पटक भिडियो सार्वजनिक भएको छ। इरानी समाचार एजेन्सी मेहरले सार्वजनिक गरेको भिडियोमा मोस्तफा भूइँमा बसेर मानिसहरूसँग कुरा गरिरहेको देखिन्छ। सर्वोच्च नेता बनेता उहाँ अहिलेसम्म देखिनु भएको थिएन, यद्यपि यो भिडियो पनि कहिले रेकर्ड गरिएको भनेर मिति खुलाइएको छैन। केही दिनदेखि मोस्तफाको स्वास्थ्यबारे विभिन्न अनुमान भइरहेका छन्। इजरायली संचार माध्यमले मोस्तफाको अवस्था गम्भीर रहेको र उहाँलाई अस्पतालमा भर्ना गरिएको दावी गरेको थियो।
13: हुती समूहले साउदी अरबको लाल सागर तटस्थित जिनानमा रहेको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको दावी गरेको छ। साउदी अरबले उक्त रिफाइनरीमा लागेको आगो नियन्त्रणमा लिएको जानकारी दिए लगत्तै हुती समूहले आक्रमणको दावी गरेको हो। हुती समूहका सैन्य प्रवक्ता याहिया सारीले जिनान स्थित साउदी अरबको रिफाइनरीलाई ड्रोन मार्फत लक्षित गरिएको बताउनु भएको छ। उत्तर पश्चिम यमनमा साउदी ड्रोनको घुसपेटको जवाबमा उक्त कार्यवाही गरिएको उहाँको दावी छ। साउदी अरबको ऊर्जा मन्त्रालयले यस अघि जिनान स्थित रिफाइनरीको एक केन्द्रमा आज बिहान आगलागी भएको र औद्योगिक सुरक्षा तथा अग्नि नियन्त्रण टोलीले आगो नियन्त्रणमा लिएको जनाएको थियो। घटनामा कोही पनि घाइते नभएको मन्त्रालयले जनाएको छ। आगलागीको कारण भने खुलाइएको छैन।
4: नेपाल परिवेशमा अब खेल समाचार। राष्ट्रिय खेलकुद परिषद राखेपले बोर्ड बैठक बोलाएको छ। राखेपका सदस्य सचिव रामचरित्र मेहताले यही साउन 28 गते बिहिबार शिक्षा तथा खेलकुद मन्त्रालयको डकुमेन्टेशन हलमा बस्ने गरी 125 बोर्ड बैठक बोलाएका हुन्। राखेप बोर्ड बैठक 8 महिनापछि बस्ने भएको हो। गत पुष 9 गतेपछि राखेपको बोर्ड बैठक बस्न सकेको थिएन। लामो समयपछि आह्वान गरिएको बैठकले 10 राष्ट्रिय खेलकुदको मिति तोक्नेदेखि अखिल नेपाल फुटबल संघ इन्फाको निलम्बनको सम्बन्ध समेत छलफल गर्ने भएको छ। बैठकका लागि 9 मुख्य एजेण्डा तय गरिएका छन्, जुन एजेण्डा राखेपले बोर्ड सदस्यलाई पठाइसकेको छ।
13: र नेपाल प्रिमियर लीग एनपीएलमा इंग्ल्याण्डका क्रिकेटर सेफ अली जैबले सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्। सुदूरपश्चिमले एनपीएलको तेस्रो संस्करणका लागि जैबलाई आफ्नो पहिलो विदेशी खेलाड़ीका रूपमा अनुबन्ध गरेको हो। एनपीएलको पहिलो संस्करण सुदूरपश्चिमबाट खेलेका जैब त्यति बेला प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाड़ी समेत घोषित भएका थिए। जैबले 9 खेलमा 2 अर्धशतक सहित 275 रन बनाउनका साथै 12 विकेट हात पारेका थिए। उत्कृष्ट लयमा रहेका जैबले हालै भाइटालिटी ब्लास्ट र द हन्ड्रेडमा समेत सहभागिता जनाएका थिए। सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले जैबको पुनरागमनले टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। यो सिजनको एनपीएल आगामी कार्तिक 9 गतेदेखि शुरू हुँदैछ। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक।
11: यो हो रेडियो मध्य एफएम 91.4 MHz।
14: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे कोखा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5364-14।
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाक बन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराही को लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दाङ फोन नम्बर 082-5161-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मंडी नजिक प्रवेश श्रृंगार दूरसंचार देखि पश्चिम तर्फ।
3: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई? घुम्सेर बसेछौ
5: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ,
4: तर केही सुख चलेन। अब त आफै मरिसक्यो।
5: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
4: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी दिपचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक घरको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, छारे रोग मिर्गी निन्द्रा नलाग्ने निन्द्रा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: युनिक्षमा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
12: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार। अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
13: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-25-76।
14: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
16: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
17: हाडजोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
18: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
19: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
20: इन्डोस्कोपी सेवा
19: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
21: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
22: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-5660-734 र 082-5660-138।
23: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
24: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
23: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
25: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
23: श्वेत पर्दा पिसाबको यो समस्या,
0: पाछे घरमा समस्या, पाछे घर खस्नेको समस्या,
23: पाठे घरमा मासु पलाउने,
0: निसन्तान महिलाको चेक जाँच,
23: स्तन क्यान्सर, पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
1: बिरामी जाँच्ने मिति यही श्रावण 29 गते शुक्रबार।
23: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478893 र 98095128171।
0: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
21: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: अन्य सेवाहरू,
1: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
1: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
23: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 0825166694, सम्पर्क मोबाइल नम्बरहरू 98578303145, 98478303153 र 98649419944।
20: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
25: खुशीको खबर।
26: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
25: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908047, 0825908047।
27: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
28: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
27: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ, सम्पर्क फोन नम्बर 0825908029, सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578353825।
26: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
29: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
26: ठूला मानिसमा देखिने खोकी, जम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि
4: समस्या का लागि आउनुहोस्। रोगको निदान गरी समस्या को समाधान गर्नुहोस्।
5: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
6: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क सल्फर मेडिकल हल निमहल रोड गोराही दाङ। फोन नम्बर 082562230 98478617 र 98478635643।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यु रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578445226।
11: मध्य पश्चिम FM 91.4 MHz

0: राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमर क्षितिजको नमस्कार। साहित्यकार सुशील गौतमको 81 वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि बिरामी भएर उपचारारत साहित्यकार गौतमको घोराई उपमहानगरपालिका 15 काठेकोली स्थित आफ्नै निवासमा आइतबार अपरान्ह 4 बजे निधन भएको हो। साहित्यकार गौतमका नेपाली, अंग्रेजी र उर्दू भाषामा 14 गीत, गजल, कविता र मुक्तक पुस्तकहरू प्रकाशित भएका छन्। साहित्यकार गौतम 2002 साल असो 24 गते स्वर्गीय टेकनाथ गौतम र आमा मुन्ना देवी गौतमको सन्तानका रूपमा घोराई उपमहानगरपालिका 12 हापुरमा जन्मनु भएको थियो। गौतमका श्रीमती सहित 3 छोरा र 1 छोरी रहनु भएको छ। साहित्यमा विशेष गरी गजलमा महत्व राख्ने गौतमको निधनले नेपाली साहित्यलाई अतुलनीय क्षति पुगेको साहित्यकारहरूले बताएका छन्। भू संरक्षण दिवसको अवसरमा गढ़वा गाउँपालिका वड़ा नम्बर 1 मलमलामा वृक्षारोपण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। बुढ़ी खोला भूमि अधिकार कृषक समूहको आयोजनामा भएको कार्यक्रममा भूक्षय नियन्त्रण, पहिरो रोकथाम, वातावरण संरक्षण तथा स्थानीय स्तरमा बाँस खेतीको प्रवर्धनका विषयमा छलफल गरिएको हो। बुढ़ी खोला भूमि अधिकार कृषक समूह गढ़वा 1 मलमलाका अध्यक्ष केशव बहादुर परियारको अध्यक्षता तथा गढ़वा गाउँपालिका वड़ा नम्बर 1 का वड़ा अध्यक्ष बाबुराम अधिकार को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा पहिरो तथा भूक्षयको जोखिम रहेका क्षेत्रमा बाँसका बिरूवा रोपिएको थियो। नेपाल रेडक्रस सोसाइटी जुनियर युवा समिति दाङको आयोजना तथा घोराई उपशाखाको सह आयोजनामा घोराई उपमहानगरपालिकामा गठित रेडक्रस सर्कलका शिक्षक नायक तथा स्वयंसेवकहरूलाई डेंगू रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण गरिएको छ। जनस्वास्थ्य प्रवर्धन शाखा घोराईको प्राविधिक सहयोगमा आज घोराईमा आयोजित कार्यक्रममा 37 जना शिक्षक नायक तथा स्वयंसेवकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा घोराई उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले डेंगू रोग, यसको लक्षण, बस्ने उपाय, विश्वव्यापी प्रभाव तथा नेपाल सरकारले अपनाएका र आगामी दिनमा सञ्चालन गर्ने रणनीतिका बारेमा जानकारी गराउनु भएको थियो। उहाँले डेंगू नियन्त्रणका लागि लामखुट्टेको वृद्धि रोक्नुका साथै व्यक्तिगत तथा सामुदायिक सरसफाईमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड़ दिनुभएको छ। दाङको तुलसीपुरमा एम्बुलेन्स दुर्घटना हुँदा 1 शिशुको मृत्यु भएको छ भने 3 जना घाइते भएका छन्। बिरामी शिशुको उपचारका लागि नेपालगंज लैजाँदै गर्दा तुलसीपुर 11 उरहरीमा एम्बुलेन्स दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा तुलसीपुर 9 का अनिल पुनका 1.5 महिने शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ। घोराई उपमहानगरपालिका 2 रामपुरमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको वार्षिक समीक्षा तथा रणनीतिक गोष्ठी आज सम्पन्न भएको छ। सहकारीका शिक्षा समितिका संयोजक खेमराज खनालको अध्यक्षता तथा संस्थाका अध्यक्ष गुरूप्रसाद खनालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा आगामी दिनमा दूध संकलन बीज वृद्धिको काम शुरू गर्ने प्रमुख अतिथि खनालले जानकारी गराउनु भएको थियो। कार्यक्रममा दिल्लीराज गेवालीले वार्षिक आय व्यय प्रस्तुत गर्नुभएको थियो। उहाँले हालसम्म 28,01,44,731 लगानी रहेको, 4,01,58,800 शेयर रहेको बताउनु भएको छ। र नेपाल थारू संघ दाङले संघको केन्द्रीय पदाधिकारी तथा सदस्यमा निर्वाचित 7 जनालाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल थारू संघ दाङका जिल्ला सभापति श्रेष्ठ चौधरीको अध्यक्षता तथा नेपाली कांग्रेस दाङका सचिव अर्जुन कुमार योगीको प्रमुख आतिथ्य र नेपाल थारू संघका केन्द्रीय उपसभापति सन्तोष चौधरीको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा केन्द्रीय उपसभापति सन्तोष चौधरी सहित केन्द्रीय सदस्यहरू गणेश कुमार चौधरी, देवाञ्जन चौधरी, उषा चौधरी, महेश चौधरी, जगुलाल चौधरी र नरोत्तम चौधरीलाई सम्मान गरिएको थियो। बधाई ज्ञापन तथा सम्मान कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाल थारू संघले आफ्नो अधिकार, कर्तव्य र दायित्वबोध गर्दै संगठन निर्माणमा सक्रिय हुनुपर्नेमा जोड़ दिएका थिए। आजै बसेको जिल्ला कार्य समिति बैठकले नेपाल थारू संघ दाङको जिल्ला कार्य समिति सदस्यमा अमेलियाका सुरेन्द्र चौधरी र घोराईका सञ्च बहादुर चौधरीलाई मनोनित गरेको छ। बैठकले थारू संघ दाङको स्मारिका प्रकाशन गर्ने निर्णय पनि गरेको छ। हवस् त, राति 9 बजेको मध्यपश्चिम हाइलाइट्स यही सकिन्छ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम 91.4 MHz। मलाई पनि आज्ञा दिनुहोस्। नमस्कार।
1: नमस्ते दया भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
6: दीपक के सम्पर्क मोबाइल 98 4 77 27 977
7: र 98 5 78 30 6 8 9।

0: वायरनेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायरनेट अब सब कनेक्टेड
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला कैंसर रोग सर्जन बीपी कोईराला मेमोरियल कैंसर अस्पताल चितौन में पूर्व कार्यरत डाक्टर प्रवीण योगी को हाई 15 सड़क विभाग रोड में दिव्य फार्मेसी में बिरामी को चेक जांच गरिने हुँदा समयमै नाम दर्ता कराई विशेषज्ञ सेवा को लाभ लिनुहोस् र आफ्नो रोग को पूर्ण निदान गर्नुहोस्
1: विशेषज्ञ डाक्टर द्वारा दिइने सेवाहरू
3: महिनावारी में समस्या महिनावारी रोकिनु
1: श्वेत पर्दा पिसाब को यो समस्या
3: पाठे घर में समस्या पाठे घर खस्ने को समस्या
1: पाठे घर में मासु पलाउने
3: निसन्तान महिला को चेक जांच
1: स्तन कैंसर पाठे घर में कैंसर भय नभए को चेक जांच लगायत का महिला संबंधी संपूर्ण रोग को आधुनिक मेसिन द्वारा चेक जांच गरिनुका साथै उचित परामर्श का लागि संपर्क गर्नुहोला
4: बिरामी जांचने मिति यही श्रावण 29 गते शुक्रवार
1: संपर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नंबर 082-5410 मोबाइल नंबर 98478-28913 र 98095-12871
3: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ
5: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-5635-09 र मोबाइल 98453-0653
6: अब हाम्रै घुराई दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ
7: हाम्रा सेवाहरू
8: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
7: सामान्य किराले खाएको दाँत भर्ने
6: मेसिन द्वारा आरसीटी गर्ने
7: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
6: खोल लगाउने
7: बाङ्गो टिङ्गो दाँत मिलाउने
6: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ
7: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ
6: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा
8: सम्पर्क मोबाइल नम्बर 98228-77-794 98228-77-794

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: 야, 이거 나 놓치라고 먹는 거요.
1: 다 초배로 버티라고. 어서디 거나 자는 분이고 많네 해나.
0: 아야, 아직도 먹거도 어서디 거래고. 미스코 언니서 봐고 해나.
1: 잡아야 돼 어서디 거래 버치 됐어요 또 운차.
0: 야, 아픈 해 놓치라 먹는 거 있었죠? 뒤에 보내 나 가자 뭐.
1: 고라히 코 호스피털 로드 마라 해고 सगरमाथा डेंटल क्लिनिक मा जानु न अनि चाँडै नै कुन
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेंटल क्लिनिक
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेंटल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयु डेंटल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाङ्गाटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घुराई दाँत
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27
6: 98-41-68-46-46
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
7: भर्ना खुलियो
8: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
7: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ
8: हाम्रा विशेषताहरू
7: उत्कृष्ट शैक्षिक वातावरण
8: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
7: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
8: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
3: सम्पर्क फोन 081-536-086
7: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-273
9: मध्यपश्चिम टाइम चेक यति बेला रात्रिको 10 बजेको छ

0: राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमर क्षितिजको नमस्कार। साहित्यकार सुशील गौतमको 81 वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि बिरामी भएर उपचारारत साहित्यकार गौतमको घोराई उपमहानगरपालिका 15 काठेकोल स्थित आफ्नै निवासमा आइतबार अपरान्ह 4 बजे निधन भएको हो। साहित्यकार गौतमका नेपाली, अंग्रेजी र उर्दू भाषामा 14 वटा गीत, गजल, कविता र मुक्तक पुस्तकहरू प्रकाशित भएका छन्। साहित्यकार गौतम 2002 साल असो 24 गते स्वर्गीय टेकनाथ गौतम र आमा मुन्ना देवी गौतमको सन्तानका रूपमा घोराई उपमहानगरपालिका 12 हापुरमा जन्मनु भएको थियो। गौतमका श्रीमती सहित 3 छोरा र 1 छोरी रहनु भएको छ। साहित्यमा विशेष गरी गजलमा महत्व राख्ने गौतमको निधनले नेपाली साहित्यलाई अतुलनीय क्षति पुगेको साहित्यकारहरूले बताएका छन्। भू संरक्षण दिवसको अवसरमा गढ़वा गाउँपालिका वड़ा नम्बर 1 मलमलामा वृक्षारोपण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। बुढ़ी खोला भूमि अधिकार कृषक समूहको आयोजनामा भएको कार्यक्रममा भूक्षय नियन्त्रण, पहिरो रोकथाम, वातावरण संरक्षण तथा स्थानीय स्तरमा बाँस खेतीको प्रवर्धनका विषयमा छलफल गरिएको हो। बुढ़ी खोला भूमि अधिकार कृषक समूह गढ़वा 1 मलमलाका अध्यक्ष केशव बहादुर परियारको अध्यक्षता तथा गढ़वा गाउँपालिका वड़ा नम्बर 1 का वड़ा अध्यक्ष बाबुराम अधिकार को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा पहिरो तथा भूक्षयको जोखिम रहेका क्षेत्रमा बाँसका बिरूवा रोपिएको थियो। नेपाल रेडक्रस सोसाइटी जुनियर युवा समिति दाङको आयोजना तथा घोराई उपशाखाको सह आयोजनामा घोराई उपमहानगरपालिकामा गठित रेडक्रस सर्कलका शिक्षक नायक तथा स्वयंसेवकहरूलाई डेंगू रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण गरिएको छ। जनस्वास्थ्य प्रवर्धन शाखा घोराईको प्राविधिक सहयोगमा आज घोराईमा आयोजित कार्यक्रममा 37 जना शिक्षक नायक तथा स्वयंसेवकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा घोराई उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले डेंगू रोग, यसको लक्षण, बस्ने उपाय, विश्वव्यापी प्रभाव तथा नेपाल सरकारले अपनाएका र आगामी दिनमा सञ्चालन गर्ने रणनीतिका बारेमा जानकारी गराउनु भएको थियो। उहाँले डेंगू नियन्त्रणका लागि लामखुट्टेको वृद्धि रोक्नुका साथै व्यक्तिगत तथा सामुदायिक सरसफाईमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड़ दिनुभएको छ। दाङको तुलसीपुरमा एम्बुलेन्स दुर्घटना हुँदा 1 शिशुको मृत्यु भएको छ भने 3 जना घाइते भएका छन्। बिरामी शिशुको उपचारका लागि नेपालगंज लैजाँदै गर्दा तुलसीपुर 11 उरहरीमा एम्बुलेन्स दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा तुलसीपुर 9 का अनिल पुनका 1.5 महिने शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ। घोराई उपमहानगरपालिका 2 रामपुरमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको वार्षिक समीक्षा तथा रणनीतिक गोष्ठी आज सम्पन्न भएको छ। सहकारीका शिक्षा समितिका संयोजक खिमराज खनालको अध्यक्षता तथा संस्थाका अध्यक्ष गुरूप्रसाद खनालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा आगामी दिनमा दूध संकलन बीज वृद्धिको काम शुरू गर्ने प्रमुख अतिथि खनालले जानकारी गराउनु भएको थियो। कार्यक्रममा दिल्लीराज गेवालीले वार्षिक आय व्यय प्रस्तुत गर्नु भएको थियो। उहाँले हालसम्म 28,01,44,731 लगानी रहेको, 4,01,58,800 शेयर रहेको बताउनु भएको छ। र नेपाल थारू संघ दाङले संघको केन्द्रीय पदाधिकारी तथा सदस्यमा निर्वाचित 7 जनालाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल थारू संघ दाङका जिल्ला सभापति श्रेष्ठ चौधरीको अध्यक्षता तथा नेपाली कांग्रेस दाङका सचिव अर्जुन कुमार योगीको प्रमुख आतिथ्य र नेपाल थारू संघका केन्द्रीय उपसभापति सन्तोष चौधरीको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा केन्द्रीय उपसभापति सन्तोष चौधरी सहित केन्द्रीय सदस्यहरू गणेश कुमार चौधरी, देवाञ्जन चौधरी, उषा चौधरी, महेश चौधरी, जगुलाल चौधरी र नरोत्तम चौधरीलाई सम्मान गरिएको थियो। बधाई ज्ञापन तथा सम्मान कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाल थारू संघले आफ्नो अधिकार, कर्तव्य र दायित्वबोध गर्दै संगठन निर्माणमा सक्रिय हुनुपर्नेमा जोड़ दिएका थिए। आजै बसेको जिल्ला कार्य समिति बैठकले नेपाल थारू संघ दाङको जिल्ला कार्य समिति सदस्यमा अमेलियाका सुरेन्द्र चौधरी र घोराईका सञ्चबहादुर चौधरीलाई मनोनित गरेको छ। बैठकले थारू संघ दाङको स्मारिका प्रकाशन गर्ने निर्णय पनि गरेको छ। राति 10 बजेको मध्यपश्चिम हाइलाइट्स यही सकिन्छ। यही हाइलाइट सँगै दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। भोलि बिहान 5 बजेको घड़ीसँगै हामी फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिवारलाई पनि आज्ञा दिनुहोस्। नमस्कार। शुभरात्रि।
1: ४४.४ मेगाहर्ज में तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।

प्रभात दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान सावहिल काठमाण्डुबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवनका हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तोताहरू हुनुहुन्छ श्रदय गुरूदेव रमेश नेपाल र श्रदय गुरूदेव एलपी भानु शर्मा।

0: यहाँ हामीलाई दुःख कसैले दिएकै छैन, आफ्नै विचार बाहेक अरू कसैले हामीलाई सताएकै छैन। एउटा मूल विचार छोड्यो, यो त बाण जस्तै हो, विचार त निस्किएपछि, टोकरीबाट निस्किएपछि त्यसको काम नगरिकन फर्किँदैन। त्यही भएर भगवान रामले रावणलाई भन्नुहुन्थ्यो, बाबु हेर, मैले बाण प्रहार गर्नु नपरोस्, किनभने मेरो बाण खेर जाँदैन, जानै सक्दैन। ती जगदीश्वरको बाण कसरी खेर जाला, जसको कान्छी औँलामा ब्रह्माण्ड नाच्छ, तिनको बाण कसरी खेर जाने? हाम्रो पनि विचार खेर जाँदैन, हरेक विचारले आफ्नो परिणाम ल्याउँछ। तर विचारको यो अनन्त शक्तिलाई हामी दुरुपयोग गर्छौं, आफूभित्र जन्मिने एउटा विचारलाई एकछिनपछि अर्को विचारले काटिदिन्छौं, र हाम्रो दुर्दशा त्यहीँबाट प्रारम्भ। हामी आफ्नै विचारको भीडमा सिद्धिन्छौं, र विचारको गहिरो द्वन्द्व, अरबौं विचारहरू, अनन्त अनन्त विचारहरूको द्वन्द्व मनुष्यभित्र जन्मिन्छ। यसैलाई महाभारत भनिन्छ, जहाँ राम्रा र नराम्रा विचारहरूको बीचमा द्वन्द्व जन्मिएको छ। यो विचारको मूल विज्ञानलाई बुझ्ने बित्तिकै पहिलो नियम आफ्नो हृदयमा स्थापित गर्ने, त्यो हो हरेक विचार अनन्त शक्तिशाली हुन्छ, यो बुझ्ने पहिलो कुरा। अब बल्ल जीवनमा होस जन्मिन्छ, चेतना जन्मिन्छ कि मैले चाहे अनुकूलका विचार मात्रै म जन्माउँछु, अबदेखि मैले चाहे अनुकूलका विचार जन्माउँछु, अब म मेरो मनमा गलत विचार जन्मिन दिन्न, किनभने मेरो दुःख मेरा विचारहरूबाट जन्मिँदो रहेछ, मेरा सारा दुःखहरू मेरै विचारका परिणाम रहेछ। मभित्र जन्मिने विचारमा बडो आकर्षणको शक्ति हुन्छ, जस्तो विचार जन्मिन्छ त्यस्तै घटनाहरू घट्न थाल्छन् बाहिर, जीवनमा त्यस्तै त्यस्तै अनुभव आउन थाल्छ। अनि मान्छेले भन्छ नि, मैले यस्तो सोचेको थिएँ पुग्यो, सोचेको नपुग्ने भन्ने नै हुँदैन, कुनै ढिलो पुग्छ कुनै चाँडो पुग्छ, पुग्न चाहिँ सबै सोचहरू पुग्छ। मनुष्यको भाग्य पनि हो कि हरेक विचारले फल ल्याउँछ, र मनुष्यको दुर्भाग्य पनि हो कि हरेक विचारले फल ल्याउँछ। मनुष्यको सबल पक्ष पनि हो, दुर्बल पक्ष पनि हो। त्यसकारणले मेरो विचारमाथि मेरो नियन्त्रण छैन भने मेरो जीवनमाथि नियन्त्रण हरायो, यो त ब्रेक बिग्रिएको मोटर जुन ओह्रालोमा गुडिरहेको छ त्यस्तै प्रकारको जीवन लिएर आउँछ। त पहिलो नियम, विचारको अनन्त शक्तिलाई बुझेर त्यही अनुरूपको जीवन बाँच्न थाल्ने, यो पहिलो नियम। दोस्रो, प्रयास गरेर, आफ्नो तर्फबाट प्रयास गरेर आफ्नो जीवनमा जस्ता विचारहरू चाहिन्छन् त्यस्तै विचार जन्माउन थाल्ने। यी हामीले मन्दिरहरू किन बनायौं होला, मन्दिरमा जाँदाखेरि हत्याको विचार आउँदैन, एकछिनको लागि भए पनि विचारहरू मेरो जीवनको उद्देश्य अनुकूल हुन् भनेर बनाइएका हुन् यिनीहरू। हामी गुरु कहाँ किन जान्छौ? गुरु कहाँ जाँदाखेरि नराम्रा विचार केही बेरको लागि भए पनि आउँदैन, नराम्रा विचारबाट मुक्ति पाइन्छ। सत्सङ भनेको के हो त? आफ्नो मनमा चल्ने नराम्रा विचारहरूबाट केही बेरको लागि भए पनि विश्राम। त दोस्रो नियम हो, अबदेखि सचेत रूपमा जानी जानी आफूले चाहे अनुकूलका विचार जन्माउन थाल्ने, त्यसको लागि जीवनको लक्ष्य निर्धारण गर्ने, मेरो लक्ष्य यो हो भनेर तोक्ने। हाम्रो मनमा एक दिनमा करिब 60,000 विचार आउँछन्, ती 60,000 विचार मध्ये आजसम्म आउने अधिकांश विचार हाम्रो जीवनको प्रतिकूल छ, थिए, उद्देश्यको लक्ष्यको प्रतिकूल विचारहरू जन्मिन्थे। जति म आफ्नो लक्ष्य प्रति कृत संकल्प हुन्छु र म प्रयास गर्न थाल्छु त्यति ममा राम्रा विचारहरू जन्मिन थाल्छन्। राम्रा विचार भनेको के हो? मेरो लक्ष्य अनुकूलका विचारहरू ती राम्रा विचार हुन्, मेरो लक्ष्यका प्रतिकूल विचार नराम्रा विचार हुन्, ती विचारले मलाई सिद्ध्याउँछन्। त्यसकारणले के भनिन्छ? असल मान्छेको संगत गर बनाई पनि छ नि एउटा कि झिगाको संगत गरे भने उड्दै गएर फोहोरमा परिन्छ, मौरीको संगत गरे भने उड्दै गएर फूलमा बस्न पाइन्छ। कस्तो व्यक्तिको संगत गर्ने हो मैले? संगतले आफ्नो फल ल्याउँछ, किनभने संगतले त्यही अनुसारको विचार जन्माउँछ ममा। म चोरको संगत गरे भने अलि दिनपछि लौ न सही यसो रमाइलोको लागि सही एक दुई दिन चोरेर हेरौँ न भन्ने आउन थालिहाल्छ। त्यसकारणले कुसङबाट बच, सत्सङ प्रारम्भ गर। कुसङले आफ्नो परिणाम ल्याउँछ। कसैले मलाई विचार हालिदिन्छ, विचार एकअर्कामा सरिरहन्छन्। यदि तपाईँलाई यसमा परीक्षण गर्न मन लाग्यो भने कहीँ लास जलिरहेको ठाउँमा जानुहोस् त, तपाईँ कतिबेर खुसी हुन सक्नुहुन्छ अनि हेर्नुहोला। त्यहाँका मान्छेहरूको जे विचार छ त्यो विचार तपाईँमा सरेर आउँछ एकछिनपछि। जतिसुकै बच्ने प्रयास गर्नुहोस्। तपाईँ दुलहाको या दुलहीको लुगा लगाएर मलामा गए पनि तपाईँलाई ती विचारले, मलामीको भित्र जुन विचार जन्मिएको छ त्यो विचारले असर गर्छ। संगतको फल आउँछ आउँछ। यदि म खराब आचरण भएका अथवा नशामा कुलतमा फसेका व्यक्तिहरूको संगत गर्छु भने मेरो जीवन पनि त्यस्तै हुन थाल्छ। उसको विचार मलाई सर्छ। विचारभन्दा ठूलो सरुवा रोग मैले अर्को देखेको छैन। हामी अरू रोगलाई सरुवा रोग भन्छौँ, यी सरुवा रोग केही पनि होइनन्, साधारण हुन्, औषधि खाए निको हुन्छन्। तर विचारको सरुवा रोगबाट कसरी निको हुने, यी रोगबाट कसरी मुक्त हुने? जन्म जन्म लाग्छ त विचारको सरुवा रोगबाट निको हुन। तर यहाँ रमाइलो कुरा के छ भने, विचार सरुवा रोग मात्रै होइन, सरुवा स्वास्थ्य पनि हो। कुनै ध्यानस्थ व्यक्तिलाई, कुनै योगीलाई, कुनै गुरुलाई तपाईँले भेट्नुभयो भने कहाँ कहाँ भित्र प्राणबाट आत्मविश्वास फुट्न थाल्छ। सरुवा स्वास्थ्य पनि हो विचार। कहाँबाट आउँछ थाहै छैन, कुन कुनाबाट आउँछ। हरेक विचार ममा ठिक्क परेर बसेका छन्। वातावरण जस्तो पाउँछु मैले त्यही अनुसारका विचारहरू जन्मिन थाल्छ। सबै विचारहरू मसँग ठिक्क परेर बसेका छन्, तयार छन् विचारहरू। वातावरण पाएपछि तिनमा अङ्कुर आउन थालिहाल्छ। त्यसकारणले आफूले चाहे अनुरूपको विचार जन्माउने प्रयास प्रारम्भ गर्ने, यसैलाई जीवन भनिन्छ। के आज मैले जे चाहे त्यही सोचे त, कि म गलत कुरा सोच्न बाध्य भएँ? यदि म आफ्नो उद्देश्य अनुरूप नसोचेर अरू प्रकारले सोच्न बाध्य भए भने मेरो जीवन आफ्नो हातबाट गइसक्यो। जो व्यक्ति आफ्नो विचारमा काम गर्न थाल्छ, ऊ सबैभन्दा पहिले आफूमाथि विजय हासिल गर्ने प्रयास गर्छ। अरूमाथि विजय हासिल गर्न खोज्नु त दुष्टता हो। आफूमाथि विजय हासिल गर्ने, त्यही भएर भगवान बुद्धलाई जब देवदत्तले सोधे, तिमी सारा दरबार छोड्यौ, धन सम्पत्ति छोड्यौ, आम्रपाली जस्ता परम सुन्दरीहरू तिम्रो पछाडि लागेका थिए, तिमी सबै छोड्यौ, तिमीले के पायौ? भगवान बुद्ध भन्नुहुन्छ, दाई मैले आफूलाई पाएँ, आफूलाई जितेँ मैले।
1: Da नाथ गिजत्ता मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: के तपाईँ दाँत तथा गिगा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: हिराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082590466, 9829185353।

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोकोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: जो तपाईलाई पाइल सुस्ता फुस्ता भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
3: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944
5: मैले आफूलाई जिते आत्मविजय सबैभन्दा ठूलो विजय हो आफूलाई जित्नु सबैभन्दा ठूलो जीत हो हजारौं सगरमाथाहरू एकै पटक चढ्नु जस्तै हो यदि भरोसा लाग्दैन भने दिनभरिका विचार आफ्ना विचारहरूलाई निरीक्षण गरेर हेर्नुहोस् तपाईँले जे चाहनु भएको छैन त्यही अनुसारका विचार जन्मिरहेका छन् त्यही भएर त जीवनमा दुःख छ चिन्ता छ तनाव छ कहाँबाट आउँछन् तैन लक्ष्यको विपरीत उद्देश्यको विपरीत जीवनको प्रयोजनका विपरीत विचारहरू आउँदाखेरि जीवनमा दुर्बलता आउँछ मनोबल खस्किन्छ सक्दिन कि भन्ने लाग्छ विषाद जन्मिन्छ अवसाद जन्मिन्छ जुनलाई अंग्रेजीमा डिप्रेसन भनिन्छ आत्महत्याका विचारहरू आउन थाल्छ है तरिका म त काम नलाग्ने भएछु भन्ने विचार आउन थाल्छ मेरो त कुनै मूल्य रहन्छ भन्ने विचार आउन थाल्छ नि विचार कहाँबाट आएको अरू कसैले दिएको होइन म भित्रै जन्मिएका विचारहरू हरेक व्यक्ति आफ्नो संसार हो बाहिर कतै राज गर्नुभन्दा पहिले आफ्नो मनको संसारको त राज गर्नु पर्यो एउटा राज्य त यहाँ छ त र यसको जनसंख्या बाहिरको जनसंख्या भन्दा धेरै ठूलो छ पृथ्वीको जनसंख्या 7.5 अरब हो मेरा विचारको जनसंख्या त खरबौं छ यो ठूलो राज्य हो कि बाहिरको राज्य ठूलो हो त्यसकारणले बुद्धि भएका व्यक्ति आफूलाई जित्ने बाटोमा लागिहाल्छ दोस्रो नियम हो आफूले चाहे अनुकूलका विचार जन्माउन थाल्ने आजै शुरू गर्ने अहिले शुरू गर्ने त्यसको लागि जे जे कुराले सहयोग पुग्छ मन्त्रले सहयोग पुग्ला योगले सहयोग पुग्ला ध्यानले सहयोग पुग्ला जे जे कुराले सहयोग पुग्छ त्यो काम गर्न थालिहाल्ने विचारको तेस्रो नियम हो आफ्नो वाणीलाई हेर्ने आफ्नो बोलीलाई हेर्ने विचार पहिले भित्र जन्मिन्छ त्यसपछि वाणीबाट व्यक्त हुन्छ त्यसपछि कर्म बन्छ त विचार वाणी कर्म यो श्रृंखला हो विचार नजन्मिकन वाणी जन्मिँदैन मान्छेले जिउरो चिप्लिएछ भन्छन् नि जिउरो चिप्ले नै पनि बोल्न नचाहेको कुरो बोले भनेको तर भित्र त छ कतै छ त्यो कुरा त पहिले विचार जन्मिन्छन् विचारबाट वाणी जन्मिन्छ र वाणी अनुसारको कर्म बन्दै बन्दै आउँछ त्यसकारणले विचारमाथि सिधै नियन्त्रण गाह्रो हुन्छ आफ्नो बोलीलाई मिठो बनाउन थाल्ने बोली जति मिठो बनाउँदै जानुहुन्छ तपाईँको विचार त्यति नै मिठो बन्दै जान्छ त्यति नै तपाईँको अनुकूल बन्दै जान्छ बोलीमा वाणीमा मधुरताले विचारमा मधुरता ल्याउँछ त्यो विचार जब कर्म बन्यो त्यसपछि त्यो विचारलाई परिवर्तन गर्न सकिँदैन तर वाणीको तलमा हामीले विचारमाथि नियन्त्रण हासिल गर्न सक्छौ। त आफैलाई सोध्ने के मेरो बोली मिठो छ, के मेरो बोली मधुर छ, के मेरो बोली म जस्तो बन्न चाहन्छु त्यही अनुकूलको छ, म चाहन्छु कि स्वस्थ बनु मेरो बोली स्वास्थ्यको अनुकूल छ कि छैन, म चाहन्छु कि खुशी बनु मेरो बोली मेरो र अरूको खुशीको अनुकूल छ कि छैन, अरूको खुशी बढाए भने मेरो खुशी बढ्छ, किनभने विचारहरू सरेका सरै गर्छन्, मेरा विचार तपाईँका विचार हुन्, तपाईँका विचार मेरा विचार हुन आउँछ। त्यसकारणले विचारको विज्ञानमा काम गर्ने व्यक्तिले अरूसँग त्यही व्यवहार गर्छ जुन व्यवहार आफूसँग गर्न चाहन्छ। अरूप्रति म जे व्यवहार गर्छु, अरूलाई म धन कमाउन सिकाएँ भने मेरो धन कमाउने क्षमता बढ्छ, अरूलाई धन गुमाउन सिकाएँ भने मेरो धन गुमाउने क्षमता बढ्छ। विचारले म र अरू भन्दैन, क्षमता अभिवृद्धि गर्ने कि नगर्ने यति मात्रै कुरा हो। त तेस्रो नियम हो आफ्नो वाणी या बोली प्रति सजग हुने, निरन्तर मिठो बोल्ने, निरन्तर प्रभावकारी बोल्ने, निरन्तर ओजस्वी वाणी लिएर आउने, आफ्नो वाणीमा गहिराई आओस्, न धेरै बोल्ने न बोल्दै नबोल्ने, जति चाहिन्छ त्यति मात्र बोल्ने, जसले बढी बोल्छ उसको बोलीमा ओजन सकिन्छ, उसलाई आफ्नो बोलीमाथि भरोसा हुँदैन आफैलाई त अरूले उसको बोलीमाथि कसरी भरोसा गर्ने, म त्यति नै बोलू जति मलाई मेरो बोलीमाथि भरोसा छ, आफ्नो हृदयबाट जन्मिउन् मेरा वाणीहरू मेरा बोलीहरू, र मेरो बोलीले आफ्नो र अरूको हित गरोस्, वाणीले बोलीले मेरो अरूको हित गरेन, मेरो र अरूको हित गरेन भने यो अत्यन्तै विनाशकारी हुन्छ। त म तितो बोलेर अरूलाई घाटा हुँदैन, घाटा मलाई नै हुन्छ, म आफ्नो जीवनको लक्ष्यबाट च्युत हुन्छु, मेरो मोटर जीवनको लक्ष्यबाट तल झर्छ, दुर्घटनामा जान्छ। अरू कसैको लागि मिठो बोल्ने होइन, आफ्नै लागि मिठो बोल्ने हो, आफ्नै लागि सुमधुर बोल्ने हो, सबैभन्दा उत्कृष्ट शब्दको चयन गर्ने हो, उत्कृष्टतम शब्दहरूको चयन गर्ने हो। विद्वान त्यो व्यक्तिलाई भनिन्छ जसले आफ्नो विचारलाई सबैभन्दा सुन्दर शब्दहरूमा पोख्न सक्छ, त्यसलाई विद्वान भनिन्छ। संस्कृतमा एउटा उक्ति छ, वचनम किम दरिद्रम, दरिद्रको जस्तो वचन किन बोल्छौ, कमसे कम वाणी त महा सम्राट जस्तो होस्, अरबपतिको जस्तो वाणी होस् तिम्रो, अत्यन्तै गरिमावान तिम्रो वाणी होस्, किनभने वाणी मबाट जन्मिन्छ, मेरो वाणी क्षुद्र भयो भने म पनि क्षुद्र हुन्छु, मेरो वाणी महान भयो भने म पनि महान हुन्छु, वाणीको स्रोत त म हुँ, त जान्छ तपाईँ प्रति तर त्यो महत्वपूर्ण छैन, गौण छ, स्रोत म हो, म क्षुद्र बोली बोलेर महान बन्न कहिल्यै पनि सक्दिन, र हरेक व्यक्ति महान बन्न जन्मिएको छ, हरेक व्यक्ति महान बन्न जन्मिएको छ। वाणीमा उत्कृष्टता, वाणीमा शीतलता, वाणीमा सर्वजन हिताय यो भाव रहनु पर्छ। यदि मैले आफ्नो जीवनलाई खुशीको आनन्दको महासागरतिर लिएर जाने हो भने, मैले मिठो बोल्न थाले भने मेरो मनोबल आफै माथि चढ्छ। मैले जति जति शुद्र वचन गर्छु, जति जति नमिठो बोल्छु, जति जति म अरूलाई सताउँछु, उति नै म आफैलाई सताइरहेको हुन्छु, किनभने यहाँ अरू कोही पनि छैन, सबै मै हो। विचार विज्ञानले के भन्छ भने, विचारको विज्ञानले यहाँ सबै मै हो, एक्लै हो, यहाँ अरू कोही पनि छैन। अरूप्रति म जे व्यवहार गर्छु मलाई त्यही नै भइहाल्छ। अरूलाई होच्याउन चाहे भने कालान्तरमा म आफै होचिन्छु, अरूलाई सम्मान गरे भने म आफै सम्मानित हुन्छु, अरूलाई अपमान गरे भने म आफै अपमानित हुन्छु। यहाँ अरू कुनै विकल्प नै छैन। तेस्रो नियम हो आफ्नो वाणीमा मधुरता, मिठास, शीतलता। वाणीबाटै मनुष्यको सेवा गर्न सकिन्छ। भगवान कृष्ण हाम्रो माझमा हुनुहुन्न, तर उहाँका वाणी त बचेका छन्। भगवान बुद्ध हुनुहुन्न, उहाँको वाणीले हामी आज हजारौं वर्षपछि पनि शीतलता पाइरहेका छौं, त हाम्रो वाणीले पनि कसैले शीतलता पाउन सक्छ त? मेरा वाणीहरू अरूको शीतलताका लागि मैले प्रयोग गर्ने कि अरू व्यक्तिभित्र रहेको दुर्बलतालाई प्रकट गर्न प्रयोग गर्ने?
6: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
7: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
6: हाम्रा सेवाहरू
7: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
6: अर्डर अनुसार खाली बोतलको उत्पादन,
7: 20 लिटर जारमा होम डेलिभरी सेवा।
6: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-377।
7: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
8: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 1540 चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
9: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: युनिसियामा कमी, शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
12: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार। अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर, थाइराइड, हर्मोन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
13: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 1540 दाङ। सम्पर्क फोन नम्बर 082-567-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
14: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
15: विशेषज्ञ डाक्टरी सेवाहरू,
14: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
15: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
16: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
15: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
14: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
17: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804 9843008804 www.aspatiicare.com
18: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना
19: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
18: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग
19: फोन नंबर 082562601 9858735990 9858731684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
20: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
21: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
20: ए त्यसो हो भने घोराई 15 सय गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
21: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
20: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
21: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858734910
20: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
0: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
7: सम्पर्क फोन नम्बर 0825902222।
2: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: मित्रहरू, यहाँहरूले देखिरहनु भएको छ हामी अहिले फेवा तालमा छौं र यहाँ पानी मात्रै होइन सुन्दर दृश्य पनि देखिरहनु भएको छ। हरियाली, यो जलाशय र यो जलमा रहेको तरंग, सूर्यको प्रकाशले आलोकित आभा, यस्तो लाग्छ कि यो सुन्दरतालाई सम्हालेर लैजाउ। यो लामो समयसम्म यसको अनुभूति होस्, अनुभव भइरहोस्, तर वास्तवमा त्यस्तो हुँदैन। एकैछिन एक पलको लागि हेर्दाखेरि आहा कति रमाइलो, राम्रो लाग्छ। केही समयपछि त्यो राम्रो कमजोर हुँदै जान्छ। केही सामान्य कुराहरू हाम्रो स्मृतिमा रहेका हुन्छन् र बिस्तारै बिस्तारै समयको अन्तराल सँगसँगै हाम्रा स्मृतिहरू पनि कमजोर हुँदै जान्छन्। त्यो रमाइलो बिर्सिन्छ, त्यो रमाइलो याद रहँदैन। अब यो रमाइलोलाई स्थायी रूपमा हाम्रो स्मृतिमा कसरी स्थापित गर्न सकिन्छ होला? ध्यानले यसैको खोजी गरेको छ, अध्यात्मले यसैको खोजी गरेको छ। जीवन यस्तो होस्, जता फर्क्यो उतै रमाइलो होस्, जता गयो उतै खुसी होस्। हर विषयमा, हर क्षेत्रमा, हर समयमा खुसीको, आनन्दको अनुभूति होस्, त्यो कसरी गर्न सकिन्छ? मित्रहरू, आउनुहोस् केही तरिकाहरू, सूत्रहरूको विषयमा थोरै चर्चा गरौं। हामी यहाँ छौं अहिले, यहाँहरूले देखिरहनु भएको छ। यसरी दृश्यहरू देखौं कि देखाइ मात्रै होइन, सुनाइ पनि एकैपटक होस्। कान र आँखालाई एकैपटक सक्रिय बनाऊ। हाम्रो ध्यान आँखामा गयो भने कानमा कम जान्छ, कानमा गयो भने आँखामा कम जान्छ। कि हामी सुनिरहेका हुन्छौं कि देखिरहेका हुन्छौं, सुनाइ र देखाइको सन्तुलन मिलेको हुँदैन, त्यसकारण हाम्रो स्मृतिमा जान सक्दैन। जब सुनाइ र हेराइलाई हामी सन्तुलित रूपमा लिएर आउँछौं, यसले एउटा हाम्रो मानस पटलमा नयाँ छाप बनाउँदछ, नयाँ चित्र कोर्दछ, नयाँ चित्र बनाउँदछ। त्यो यसकारण कि जब तपाईँ आफ्नो सुनाइ र हेराइ दुवैप्रति सजग हुनुहुन्छ, कान र आँखाप्रति सजग हुनुहुन्छ, तपाईँमा स्वतः सजगता बन्दछ, होस बन्दछ, ध्यान बन्दछ। र त्यो ध्यानले अहिले पाएका यी सुखद अनुभूतिहरूलाई चिरकालसम्म हाम्रो मानस पटलमा संग्रहित गर्दछ र जब जब हामी सजग हुन्छौं यसको वास्तविक रूप अनुभव हुन्छ तपाईले यहाँ हेरिरहनु भएको छ भने हाम्रो मन चल्दछ हेर्दा हेर्दै यहाँ यो हेर्या त के हो र यो भन्दा राम्रो पहिला हेरेको थिए अथवा पहिलाको भन्दा यो राम्रो रहेछ अथवा यो भन्दा त त्यही राम्रो थियो नि अन्यत्र पनि यस्तो तालमा गएका थियौं यो वन जंगल वनस्पतिहरू पहिला पनि नदेखेको होइन हाम्रो मनमा कुरा खेल्न थाल्दछ र हामी यहाँको दृश्य हेर्नबाट वञ्चित हुन्छौं त्यसको रमाइलो लिनबाट वञ्चित हुन्छौं जब तपाईँ दृश्य मात्रै होइन कानमा पनि स्थिर हुनुहुन्छ आफ्नो चेतनालाई दुवैतिर बराबर कान र आँखामा बराबर गर्नुहुन्छ यस्तो